0: 98 45 84 01 31।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु,
2: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
3: ल टिपिराख, फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48।
1: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993।
9: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
10: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
10: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404719 र 9858517115 सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेड क्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
0: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ?
11: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
0: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
11: या त मदिरा चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
0: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
11: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
0: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 9869-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
11: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
12: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीसी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
13: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
13: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत,
13: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 9840-50-430।
12: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
11: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
12: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
11: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
12: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
11: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858-54-899 र 9769-044-43।
14: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा, एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
14: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
16: एसई सक्यो, अब रमाइलो सुरु भयो।
17: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
16: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
17: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
16: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
18: नेपाल टेलिकम, राष्ट्रको संचार।
19: सबैको मन सुने
18: रेडियो भेरी एफएम।
20: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक, अहिले ठीक 6 बजेको छ।
21: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 4 गते बिहीबार, सन 2026 जून 18 तारीख जेठ शुक्ल पक्षको चतुर्थी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पासपोर्ट छपाई ठेक्काको भागभण्डा प्रकरणमा अख्तियारको फास्ट ट्र्याक अनुसन्धान, सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान।
0: प्रतिनिधि सभाबाट पारित विधेयकलाई राष्ट्रिय सभाले समय सीमाभित्र फिर्ता पठाउन सकेन, चुनाव अगाडि पालिकाको संख्या र सिमाना हेरफेरको तयारी।
1: चिया निर्यातमा अवरोध हटाउन कूटनीतिक पहल, इलाममा दैनिक 11 लाख किलो हरियो पत्ती नष्ट, झापाका सबै उद्योग र बगान बन्द।
0: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा ट्रम्पको हस्ताक्षर, 60 दिनभित्र अन्तिम सम्झौता गर्ने समय सीमा।
1: र विश्वकप फुटबलमा इंग्ल्याण्डको विजय शुरूआत, पोर्चुगल र कंगोले बराबरी खेले, घाना र पनामा खेल्दै आज बिहान पाउने 8 बजे उज्बेकिस्तान र कोलम्बियाको खेल।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333-493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। 64 लाख विद्युतीय राहदानी अर्थात ई पासपोर्ट छपाई सम्बन्धी करिब 7 अर्ब 65 करोड़को ठेक्कामा भएको भागभण्डालाई उच्च प्राथमिकता सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फास्ट ट्र्याकमा अघि बढ़ाएको छ। 4 सहसचिव सम्मिलित अनुसन्धान टोलीले यसमा संलग्नहरूको बयान र प्रमाण संलग्न तीव्र बनाएको हो। आयोग स्रोतका अनुसार एकैपटक 15 भन्दा धेरैसँग बयान भइरहेको छ, जसमध्ये 4 जना हिरासतमै छन्। सोमबार राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल र निर्देशक सुनिल केसी तथा हिजो तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अरियाल र ठेकेदार कम्पनीका मिवल बाउर आईडी सर्विस एजेन्ट मणिन्द्र राज मल्ल पक्राउ परेका छन्। अर्को जर्मन कम्पनी भेरिडासका एजेन्ट सिद्धार्थ थापा पनि फरार रहेका छन्। अनुसन्धानमा सह महान्याधिवक्ता सहित चार सहसचिव रहेको आयोग स्रोतले बताएको छ। करिब दुई हप्ता अघि नै अनुसन्धान अधिकृत तोकेर विस्तृत छानबिन थालिएको आयोगले भनेको छ। आरोपी पक्राउ परेपछि अनुसन्धानले थप गति लिएको छ। आयोगले राहदानी विभाग तथा परराष्ट्र मन्त्रालयका कर्मचारीको धमाधम बयान लिइरहेको छ। राहदानीको मूल्याङ्कन समितिमा रहेका कतिपय कर्मचारी विदेशको नियोगमा रहेकाले उनीहरूलाई समेत बयानका लागि पत्राचार भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाल जे चलान भएका छन्। सम्पत्ति शुद्धिकरणको कसुरमा उनीहरू विरूद्धको प्रमाण र बिगो हेरेर विशेष अदालतले दुवैलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
1: प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयकलाई संविधानले तोकेको समय सीमाभित्र फिर्ता पठाउन नसकेर राष्ट्रिय सभा आफ्नो भूमिकामा चुकेको छ। वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई राष्ट्रिय सभाले 15 दिनभित्र फिर्ता पठाउन नसकेको हो। समय सीमा गुज्रिएपछि प्रतिनिधि सभाले विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ। अर्थ विधेयकका रूपमा दर्ता भएको वैकल्पिक विकास परिचालन विधेयकलाई प्रतिनिधि सभाले 7 जेठमा पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो। संविधान अनुसार यो विधेयकलाई प्रतिनिधि सभाबाट प्राप्त गरेको 15 दिनमा राष्ट्रिय सभालाई फिर्ता पठाउनु पर्ने थियो, तर राष्ट्रिय सभा विधेयकमाथि छलफल समेत गर्न भ्याएन। विधेयक समयभित्र फिर्ता पठाउन नसक्नुलाई जानकारहरूले राष्ट्रिय सभाको कमजोरीका रूपमा उल्याएका छन्। संसदका पूर्व महासचिव सूर्य किरण गुरूङ यस घटनालाई राष्ट्रिय सभाले आफ्नो जिम्मेवारी वहन गर्न नसकेको रूपमा लिनुहुन्छ। प्रतिनिधि सभाबाट आएको विधेयकलाई राष्ट्रिय सभाले निर्धारित समय सीमाभित्र सन्देशसहित वा बिना सन्देश फिर्ता पठाउन सक्नुपर्छ। उहाँले भन्नुभयो, यसबाट राष्ट्रिय सभाले आफ्नो दायित्व पूरा नगरेको ठहरिन्छ, राष्ट्रिय सभाको छविलाई धूलित बनाउने कार्य भएको उहाँको भनाइ रहेको खबर कान्तिपुरमा छ।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाको चुनाव अघि नै पालिकाको संख्या र सीमाना हेरफेरको तयारी थालेको छ। पालिकामा निर्वाचित जनप्रतिनिधिहरूको 5 वर्ष कार्यकाल आउँदो वैशाख 31 पुग्दैछ। त्यस अनुसार निर्वाचन हुनुलाई अब 1 वर्ष पनि बाँकी छैन। पालिका सरकार सञ्चालन 2074 चुनाव हुने मितिभन्दा कम्तीमा 1 वर्ष अगावै गाउँपालिका वा नगरपालिकाको संख्या र सीमाना हेरफेर गर्न पाइने व्यवस्था छ। त्यसैले मन्त्रालयले हालको 1 वर्षभित्र संशोधन गर्न मिल्ने विद्यमान व्यवस्थाको सट्टा 6 महिना अगाडि पालिकाको संख्या र सीमाना हेरफेर गर्न मिल्ने बनाउन लागेको छ। नेपाल सरकारले हरेक 10 वर्षमा विभिन्न आधारहरूको विश्लेषण गरी गाउँपालिका तथा नगरपालिकाको पुनः वर्गीकरण गर्न सक्ने नयाँ प्रावधान ऐनमा समेटिएको छ। 2073 गाउँपालिका र नगरपालिकाको गठन भए यता त्यस यता परिवर्तन भएको छैन। चुनाव अगाडि नै पालिकाको पुनरावलोकनको तयारी भइरहेको खबर कान्तिपुरले लेखेको छ।
1: प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 सीट जितेको रासोपाले पहिलो पटक राजनैतिक दर्शन र वैचारिक दृष्टिकोण तय गर्दैछ। असार 7-9 चितवनमा हुने पहिलो महाधिवेशनका लागि रासोपाले बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र अघि सारेको हो। रासोपाले यसअघि शासन व्यवस्थाप्रति विधानमा उल्लेख गरेको थिएन। पार्टी सहमहामन्त्री तथा सांसद विपिन आचार्य समयजगतको विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा पार्टीको राजनैतिक दर्शन र वैचारिक दृष्टिकोण स्पष्ट पारिएको छ। आचार्य समयजगतको समितिमा गणेश पराजुली, चन्दा कार्की, प्रकाश चन्द परियार र सुशान्त वैदिक सदस्य रहनु भएको छ। समितिले विधानको भाग 3 पार्टीको वैचारिक आधार र निर्देशक सिद्धान्तको प्रावधान प्रस्ताव गरेको छ। रासोपा संवैधानिक समाजवादको मार्गमा अगाडि बढ़ने पनि प्रस्तावित विधानमा लेखिएको छ। कान्तिपुर दैनिकमा खबर छ।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टी नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले 36 बुँदे असन्तुष्टि पत्र पठाउँदै संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालको राजीनामा मागेसँगै विवाद उत्कर्षमा पुगेको हो। खनालले प्रचण्ड माधवलाई पार्टी हाँक्न नसक्ने अयोग्य नेताको आरोप लगाउनु भएको छ। पत्रमा भनिएको छ, यस्तो अवस्थामा पार्टी महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित रूपले पुर्याउनु नै गाह्रो छ। त्यसो हुँदा तपाईँ संयोजक र सहसंयोजक संयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्नुहोस्, नयाँ योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटिलाई अधिकार दिनुहोस्। खनालले संयोजक र सहसंयोजक पदलाई तत्कालीन एमाले र माओवादी बीचको एकताकै अर्को संस्करण भन्नुभएको खबर नयाँ पत्रिकाले लेखेको छ। काया कैरनमा विद्युतीय गाड़ी प्रयोग र सरकारको प्राथमिकता बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पासपोर्ट छपाई ठेक्काको बागबण्डा प्रकरणमा अख्तियारको फास्ट ट्र्याक अनुसन्धान, सम्पत्ति शुद्धिकरण कसूरमा दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान, प्रतिनिधि सभाबाट पारित विधेयकलाई राष्ट्रिय सभाले समय सीमाभित्र फिर्ता पठाउन सकेन, चुनाव अगाडि पालिकाको संख्या र सिमाना हेरफेरको तयारी, रासोपाको आगामी मार्गचित्र, बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र, नेकपा भित्रको विवाद उत्कर्षमा झलनाथ खनालद्वारा प्रचण्ड र माधवको राजीनामा माग लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीतिक समाधान खोज्न पहल थालेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले चिया तथा अलैची लगायत कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाएको बताउनुभयो। असार 1 गतेदेखि इलामका 53 चिया उद्योग बन्द भएपछि चिया टिपाईको मुख्य सिजनमा अहिले दैनिक 11 लाख किलो चिया नष्ट हुन थालेको छ। सरदर प्रति किलो 50 रूपियाँका दरले पनि यो चियाको मूल्य 5 करोड़ 50 लाख रूपियाँ हुन्छ। यो मूल्य किसानको हरियो पत्तीको मात्र हो। टिप्न ठिक्क भएको चिया बगानमै छोड्नु पर्दा किसान र दैनिक ज्यालामा काम गर्ने श्रमिकको रोजीरोटी नै गुम्न थालेको छ। त्यसै पनि दुई पात एक सुइरो चिया हुर्किएर गएपछि त्यसलाई गुणस्तरको मानिँदैन। चिया टिप्न 1-2 दिन ढिलो हुँदा पनि धेरै नै हुर्किने र त्यसको मूल्य पनि कम पाइने गरेको किसानहरू बताउँछन्। इलामका चिया उद्योग बन्द गरेको 3 दिनपछि त्यही समस्या देखाउँदै झापाका चिया उद्योगीले समेत आजदेखि आफ्ना सबै उद्योग बन्द हुने घोषणा गरेका छन्। आजको गोर्खापत्रमा खबर छ।
2: विदेशी देशको स्थायी वा अस्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित 2 जना कर्मचारीलाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन तथा असाधारण विदा सकिए पनि काममा नफर्की विदेशमै बसिरहेका 2 जना कम्प्यूटर अपरेटरसँग 15 दिने स्पष्टीकरण माग गर्दै कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो। स्वीकृत विदा सकिएको 30 दिनभित्र कार्यालयमा हाजिर हुनुपर्ने कानूनी प्रावधान छ, तर त्यसलाई उल्लंघन गर्दै ती कर्मचारीहरूले निजामती सेवा ऐन विपरीत विदेशी आवासीय अनुमति लिएर बसेको मन्त्रालयले जनाएको छ। निजामती ऐन अनुसार बहालवाला कर्मचारीले विदेशी पीआर लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। मन्त्रालयका अनुसार ती कर्मचारीहरूले 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश नगरे वा स्पष्टीकरण सन्तोषजनक नभए उनीहरूलाई भविष्यमा सरकारी सेवाको लागि समेत अयोग्य ठगिरिने गरी सेवाबाट हटाइनेछ।
3: सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत पेट्रोलियम पदार्थको आयात घटाउने, स्वच्छ ऊर्जाको प्रयोग बढ़ाउने र दीर्घकालीन रूपमा यातायात खर्च कम गर्ने लक्ष्यसहित विद्युतीय गाड़ी परिवर्तनलाई बजेटमा जोड़ दिएको छ। तर गाड़ी व्यवसायीहरूले भने नीतिगत स्थिरता, कर संरचनामा हुने बारम्बार परिवर्तन, चार्जिङ पूर्वाधारको कमी र बैंकिङ क्षेत्रमा लगानी सहज नहुँदा व्यवसाय विस्तारमा चुनौती रहेको बताएका छन्। विद्युतीय गाड़ीको माग बढ़े पनि स्पष्ट र दीर्घकालीन नीति आवश्यक छ। बजेटमा विद्युतीय गाड़ीको प्राथमिकता, गाड़ी व्यवसायीहरूका समस्या र सम्भावनाबारे साथी विकास चापागाईले नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग कुरा गर्नुभएको छ।
4: सरकारले प्राथमिकता दिएकै छ, विद्युतीय शहरी साधनलाई पहिलादेखि नै दिँदै आएको छ भने यसपालि पनि त्यसलाई चाहिँ क्रमिक रूपमा लिएर गइरहेको छन्। साधारण तयारी हेर्ने हो भने केही दरहरूमा तपाईँको चेन्ज भएको छ, कुनै रेटहरू बढेका छन् भने कुनै घटेका पनि छन्। र पुरानो एउटा समस्या जुन थियो विद्युतीय सवारी साधन आयात गर्दाखेरि पिक पावरको आधारमा लाग्ने थियो भने अहिले हटाएर मूल्यको आधारमा गरिएको छ, त्यो पनि एउटा राम्रो र स्वागत योग्य नै छ र समग्रमा राम्रो छ यसपालिको बजेट।
5: अब यो मध्यम आय भएका मानिसले पनि एउटा गाडी किन्ने एउटा सोख हुन्छ नि, कतिको अब सहज छ
4: गाडी चढ्नको लागि? धेरै कुरामा सहज छ, तर त्यसको लागि सरकारले जुन नीतिगत कुराहरू र केही चिजहरूमा चाहिँ अलिकति फ्लेक्सिबल हुनुपर्छ, केही कुराहरू चेन्जहरू गर्नुपर्छ। जस्तो हामी गाडी किन्दैछौँ भने कोही मान्छेले गाडी किन्नको लागि आज जाँदैछ भने गाडी आवश्यकता अनुसार कुन चिजलाई नेसेसिटीमा राख्ने, कुनलाई लग्जरीमा राख्ने, सबभन्दा पहिला त गाडीको वर्गीकरण गरेर सर्वसाधारणले महसुस गर्ने गरी चढ्नको लागि र सर्वसाधारणलाई साँच्चैकै सरकारले चल्न दिने हो भने पहिला के गर्नु पर्यो भने नेसेसिटीको गाडीलाई 5 वर्ष किन 10 वर्ष दिनु पर्यो नि लगानी गर्नलाई। किस्ताबन्दीमा उसले 10 वर्ष पाउनु पर्यो, उसले आय स्तर अनुसार चढ्न सक्छ भने 10 वर्ष दिनु पर्यो। बाइक किन्ने मान्छेले पनि बाइक आफ्नो आवश्यकता अनुसार छ भने बाइकको पनि वर्गीकरण गरेर, किनभने कसैको लागि 4 पाङ्ग्रे जरुरी छ भने कसैको लागि 2 पाङ्ग्रे पनि उहाँको लागि चाहिँ नेसेसिटी हुनसक्छ। धेरैजनाको लागि नेपालमा नेसेसिटीमा पब्लिक ट्रान्सपोर्टेशनको रूपमा सहज रूपमा यात्रा गर्नलाई 2 पाङ्ग्रे लिइरहेको हुन्छ भने 2 पाङ्ग्रेलाई पनि प्रवर्धन गरेर सरकारले चाहिँ फाइनेन्सको सुविधा राम्रो गर्न सकेको खण्डमा मलाई लाग्छ हरेक नेपालीको घर घरमा सहरी साधन चाँडै भन्दा चाँडै पुग्छ।
5: व्यवसायी उपभोक्तालाई तपाईँको सन्देश चाहिँ के?
4: अटोमोबिललाई हेर्दाखेरि हेर्ने दृष्टिकोण चेन्ज गर्नुहोस्। अटोमोबिल यो नेसेसिटी हो, सबैको आवश्यकता हो। एउटा उद्योगीको सामान उद्योगमा बनेपछि बजार पुर्याउनको लागि एउटा किसानले फलेको सामान र या फल्नलाई खेती गर्नलाई चाहिने सवारी साधन र एउटा पब्लिक ट्रान्सपोर्टेशनको रूपमा युज हुने बाइकको या सानो कारहरूलाई हेर्ने दृष्टिकोण सबैले हामी चेन्ज गरेर यो वास्तवमा चाहिँ अबको दिनमा आवश्यकता हो, यातायात चाहिन्छ, हामी सुरक्षित तरिकाले हिँड्न आवाजात गर्न पाऊ, सुरक्षित यात्रा गर्नको लागि सुरक्षित रोड हुनुपर्छ र यो सबै कुरा चाहिँ हामी राज्यलाई आवश्यकता अनुसार चाहिँ परिपूर्ति गर्नुपर्छ र हामीले पनि यो भोग गर्न पाइन्छ भन्ने चाहिँ धारणा राखेर हामी आशा राखेर चाहिँ अगाडि बढ़ौं जस्तो लाग्छ। सवारी साधन किन्नुभन्दा अगाडि सवारी साधनका बिक्री पछिका सेवा र सवारी साधन किन्दै हुनुहुन्छ भने उहाँहरूको बारेमा कम्पनीको बारेमा विस्तृत रूपमा जानकारी गरेर जानकारी लिएर मात्रै किन्नुहोला भन्ने
2: नाटा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रतिसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि अर्को प्रसंग, वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले म्यान पावर व्यवसायलाई तिर्नुपर्ने लागत तथा सेवा शुल्क अब सरकारले नै निर्धारण गर्ने भएको छ। श्रमिकबाट चर्को रकम असुल्ने, ठगी गर्ने, रकम बुझाए पनि बिल भरपाई नदिने लगायतका गुनासा बढ़दै गएपछि सरकारले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउन लागत शुल्क निर्धारणको प्रक्रिया अघि बढ़ाएको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरू झन मारमा परेको भन्दै यसको विकल्पबारे अध्ययन गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै इजरायल जान लिँदै आएको अंग्रेजी भाषा परीक्षाको आवेदन बन्द गरिएको छ। इन्टरनेशनल क्वालिफिकेशन प्रणालीले सूचना निकालेर भाषा परीक्षा आवेदन प्रक्रिया अहिलेका लागि बन्द गरिएको जनाएको हो। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
8: एसई सकियो, अब रमाइलो सुरु भयो।
9: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
8: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
11: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
3: अब बाँकी खबर। केही समय अघिसम्म चिसो भन्ने बित्तिकै आयातित र बोटलिङ गरिएका प्रशोधित पेय पदार्थ मात्रै बुझिन्थ्यो। गर्मीले अत्याएपछि उपभोक्ता बजारमा तीनै आधुनिक पेय रोज्न बाध्य हुन्थे, तर अब समय फेरिएको छ। बजारमा हाम्रै रैथाने पेय पदार्थले बलियो उपस्थिति जनाउन थालेका छन्। परम्परादेखि भान्साको चौघेरामै सीमित मौलिक पेय अहिले व्यावसायिक बन्दै बजारसम्म आइपुगेका छन्। बजारमा मात्रै कहाँ हो र, जिल्लाका सरकारी कार्यालयको अतिथि सत्कारमा पनि रैथाने पेय नै पहिलो रोजाई बन्न थालेको छ। रैथाने पेयमा सबैभन्दा बढ़ी उपयोगमा मही छ। पहिले गाउँघरकै भान्सामा सीमित मही अहिले बजारका फ्रिज र होटलका टेबलसम्म सजिन थालेको छ। सभा समारोह, भोज भतेर र अन्य सुख दुःखका जमघटमा रोजाईको पेय बनेको छ मही। गर्मीमा व्यापक खपत हुन थालेपछि आकर्षक बोतलमा राखेर मही बिक्री गर्ने चलन बढ़ेको छ। दुग्ध सहकारीका साथै निजी डेयरी उद्योग पनि मही उत्पादनमा लागेका छन्। चितवनको भरतपुर महानगरपालिका 9 शरदपुरका जंगबहादुर थापा अस्ति मंगलबार दिउँसो भरतपुर अस्पताल रोडमा रहेको चिया पसलमा साथीहरूसित गफिरहनु भएको भेटिनुभयो। जमघटमा चिया र चिसोको साटो महीको बोतल किनेर साथीहरूसँग बाँड्नुभयो र पिउन शुरू गर्नुभयो। चारजना साथीले 3 बोतल मही पिएको उहाँले बताउनुभयो। सानो छँदा घरमा प्रशस्त हुन्थ्यो, नभएका बेला गाउँ घरमा बोलाई बोलाई दिन्थे, त्यसरी बानी परेको हो। अहिले किनेर खानु परेको छ उहाँले भन्नुभयो, तर सबै ठाउँमा पाइँदैन। किनेरै खाए पनि स्वास्थ्यप्रदक पेय पदार्थ पिउन पाउँदा ढुक्क लाग्ने उहाँको भनाइ छ। बजारमा मही बिक्री हुन थालेकाले किसानलाई पनि राहत मिलेको उहाँले बताउनुभयो। शीतलताका लागि तराई मधेसका स्थानीय बजारमा सातु, मही, बेलको शर्बत र उखुको जुस जस्ता परम्परागत पिएको माग र आकर्षण वात्तै बढ़ेको छ। सर्वसाधारणलाई शीतलता प्रदान गरिरहेका यी स्वास्थ्यप्रदक रैथाने पिएको व्यापार समेत उत्साहजनक रहेको आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको नयाँ सम्झौतामा हस्ताक्षर गरेको व्हाइट हाउसले जनाएको छ। बीबीसीका अनुसार सम्झौता तत्काल लागू भएको छ, यद्यपि ट्रम्पले यसलाई अन्तिम नभएको भन्दै कार्यान्वयनको अवस्था नजिकबाट निगरानी गरिने बताउनु भएको छ। अमेरिकी अधिकारीहरूले सार्वजनिक गरेको 14 बुँदे सम्झौता अनुसार इरानले कहिले पनि आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको छ। साथै युद्धबाट प्रभावित इरानको पुननिर्माणका लागि 300 अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने विषय उल्लेख छ, तर यो कोषमा अमेरिकाले प्रत्यक्ष आर्थिक योगदान दिनुपर्ने बाध्यता भनिराखिएको छैन। सम्झौतामा लेबनान सहित सबै मोर्चामा जारी सैन्य कार्यवाही तत्काल स्थायी रूपमा अन्त्य गर्ने भनिएको छ। यसले क्षेत्रीय तनाव कम गर्ने तथा मध्य पूर्वमा स्थायित्व कायम गर्ने प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ। दुवै पक्षले 60 दिनभित्र अन्तिम तथा विस्तृत सम्झौता सम्पन्न गर्न वार्ता जारी राख्ने सहमति गरेका छन्।
3: अब खेल खबर। फिफा विश्वकप फुटबलमा उपाधि दावेदार इंग्ल्याण्डले विजयी शुरूआत गरेको छ भने पोर्चुगल बराबरीमा रोकिएको छ। आज बिहान सम्पन्न समूह एलको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक हात पारेको हो। इंग्ल्याण्डका कप्तान ह्यारी केनले खेलको 12 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर 36 मिनटमा मार्टिन बाटोरिनाले गोल गरेपछि क्रोएसिया खेलमा फर्कियो। त्यसपछि 42 मिनटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई पुनः अग्रता दिलाए, तर पहिलो हाफको इन्जुरी समयमा पीटर मुसाले गोल गरेपछि खेल 2-2 को बराबरीमा पुगेको थियो। दोस्रो हाफमा इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्यो। 47 मिनटमा जुट बेलिङ्गमले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए भने 85 मिनटमा मार्कस राशफोर्डले गोल गरेपछि इंग्ल्याण्डले 4-2 को सहज जीत सुनिश्चित गरेको छ। जीतसँगै इंग्ल्याण्डले समूह एलमा 3 अंक जोडेको छ। यस्तै गैराती सम्पन्न अर्को खेलमा पोर्चुगल र कंगोले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बलियो मानिएको पोर्चुगल विरूद्ध कंगोले अंक खोज्दै ऐतिहासिक नतिजा निकालेको हो। खेलको 6 मिनटमै जो आओ नेभेसको गोल मार्फत पोर्चुगलले अग्रता बनाएको थियो, तर पहिलो हाफको इन्जुरी समयमा युआने बिस्ताले बेहेड मार्फत गोल गर्दै कंगोलाई बराबरीमा फर्काए। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल 1-1 को बराबरीमा सकिएको हो। सन् 1974 जायरे नामबाट पहिलो पटक विश्वकप खेलेको कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। विश्वकपमा अहिले भने समूह एलको घाना र पनामा खेलिरहेका छन्। दुवै टोलीबीच 79 मिनटसम्म खेल भइरहँदा गोल हुन सकेको छैन। अहिले बिहान 7:45 समूह के को उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। पूर्व र मध्य भेगका केही ठाउँमा गए राति र आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि कोशी प्रदेशका तराई, मध्य प्रदेश र अरू प्रदेशका पहाड़ी तथा हिमाली भेगमा पानी पर्नेछ भने मध्य र पश्चिम तराईमा आज र भोलि तातो दिन हुने सम्भावना छ।
3: नारायणगढ़ मुगलिन सड़कमा एकतर्फी रूपमा गाड़ी सञ्चालन भइरहेका छन्। गैराती तुइन खोलामा पहिरो खसेपछि सड़क केही बेर अवरूद्ध भएर पछि एकतर्फी रूपमा सञ्चालनमा आएको हो। पहिरो हटाए पनि बेला बेला ढुङ्गा खस्ने गरेकाले सड़क एकतर्फी खुलेको मुगलिन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले गाड़ीहरू आलोपालो चलिरहेका छन् र जामको समस्या समेत छैन।
2: सरकारले लामो समयदेखि विवरण नबुझाएका तथा विभिन्न शुल्क र जरिवानाको भारले निष्क्रिय बनेका कम्पनीलाई पुनः औपचारिक प्रणालीमा फर्काउने प्रयास गर्दै विशेष छूट योजना ल्याएको छ।
3: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बक्यौता रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेपछि असुली प्रक्रिया अघि बढ़ाएको छ।
2: काया कैरनमा अब पालो उखानको
3: खोजे पाइन्छ, सोधे बुझिन्छ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: पासपोर्ट छपाई ठेक्काको भागभण्डा प्रकरणमा अख्तियारको फास्ट ट्र्याक अनुसन्धान, सम्पत्ति शुद्धिकरण कसुरमा दीपक,
2: पुनः औपचारिक प्रणालीमा फर्काउने प्रयास गर्दै विशेष छूट योजना ल्याएको छ।
3: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बक्यौता रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी

0: भित्र फिर्ता पठाउन सकेन। चुनाव अगाडि पालिकाको संख्या र सीमाना हेरफेरको तयारी,
1: चिया निर्यातमा अवरोध हटाउन कूटनीतिक पहल, इलाममा दैनिक 11 लाख किलो हरियो पत्ती नष्ट, झापाका सबै उद्योग र बगान बन्द,
0: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा ट्रम्पको हस्ताक्षर, 60 दिनभित्र अन्तिम सम्झौता गर्ने समय सीमा,
1: र विश्वकप फुटबलमा इंग्ल्याण्डको विजय शुरूआत, पोर्चुगल र कंगोले बराबरी खेले, घाना र पनामा खेल्दै आज बिहान 7:45 उज्बेकिस्तान र कोलम्बियाको खेल।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। कतिपय सांसदहरू समेत विश्वकप फुटबलमा भुलेर संसदको बैठक जान छोडेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना सांसद मध्यरातमा आफ्नै घरभित्र आरामले बसेर टेलिभिजनमा फुटबल हेरिरहेका छन्। त्यतिकै बेला कसैको फोन आएको छ अनि खेल हेर्दै गरेका उनी फोनमा भन्दैछन्, संसदमा जानै भ्याइरहेको छैन, देशको चिन्ताले आजकल रातभर निन्द्रै लाग्दैन क्या, अनि दिउँसोतिर यसो सुत्नु परेन र भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेशमा पूर्ण स्तनपान गराउने दर बढ़दो क्रममा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेको सरकारी तथ्याङ्क।
1: दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती गर्ने गरेको आरोपमा एकजना पक्राउ, थप अनुसन्धान हुँदै।
0: मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगार उन्मुख बनाउने शिक्षा मन्त्रीको भनाई, चौथो दीक्षान्त समारोहमा करिब 2000 विद्यार्थी दीक्षित।
1: र विश्वकप फुटबलमा क्रोएसियामाथि इंग्ल्याण्डको 4-2 जित, कंगो डीआरसँग पोर्चुगल बराबरीमै रोकियो।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com, मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै

0: बर्दियाको रेडियो टाइगर संवाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। नेपालमा पछिल्ला वर्षहरूमा छ महिनासम्म पूर्ण स्तनपान गराउने दर घट्दै गए पनि कर्णाली प्रदेशमा भने यो दर बढ़दो क्रममा रहेको पाइएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले विजयनगरमा आयोजना गरेको स्तनपान संरक्षण प्रबन्धन तथा सहयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा 74% शिशुले छ महिनासम्म पूर्ण स्तनपान पाउने गरेको छन्। यो राष्ट्रिय औसत 56% भन्दा 18% बढ़ी हो। कार्यक्रममा बाल रोग विशेषज्ञ डाक्टर सुभाष शर्माले सन् 2011 नेपालमा पूर्ण स्तनपान दर 70% रहेकोमा 2016 66% र 2022 झरेर 56% पुगेको बताउनुभयो। प्रदेशगत रूपमा कर्णाली र सुदूरपश्चिम पूर्ण रूपमा स्तनपान दर सबैभन्दा बढ़ी 74% रहेको छ भने लुम्बिनीमा सबैभन्दा कम 36% रहेको बताउनुभयो। विशेषज्ञहरूले जन्मेको एक घण्टाभित्र स्तनपान शुरू गर्न र छ महिनासम्म आमाको दूध मात्र खुवाउनु पर्नेमा जोड़ दिएका छन्। यसले शिशुको स्वास्थ्य पोषण तथा रोग प्रतिरोधात्मक क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ। युनिसेफका पोषण अधिकृत शेरसिंह दहितले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन र श्रम ऐनले महिलालाई कम्तीमा 98 दिन तलबसहितको प्रसूति विदाको व्यवस्था गरेको बताउनुभयो। शिशु जन्मेको 2 वर्षसम्म कार्यस्थलमा स्तनपान गराउन आवश्यक व्यवस्था मिलाउनु पर्ने कानूनी प्रावधान पनि रहेको उहाँको भनाइ छ। कार्यक्रममा अधिवक्ता तुलसा भण्डारीले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण तथा प्रचार प्रसारलाई नियमन गर्ने कानूनी व्यवस्था रहेको पनि बताउनुभयो। स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका निर्देशक डाक्टर रविन खड्काले स्तनपान शिशुको स्वास्थ्य र समग्र विकासका लागि सबैभन्दा प्रभावकारी माध्यम भएकाले यसको संरक्षण र प्रबन्धनमा सबै पक्षको साझा जिम्मेवारी रहेको बताउनुभयो। तथ्याङ्क अनुसार न्यून आय भएका परिवारमा पूर्ण स्तनपान दर 64% रहेको छ भने उच्च आय भएका परिवारमा 44% रहेको छ। यस्तै दुधानीबाट दूध खुवाउने अभ्यास देशैभर बढ़दै गए पनि कर्णालीमा यस्तो दर भने जम्मा 11% मात्रै रहेको छ।
0: दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती करनी गरेको आरोपमा 32 वर्षीय पुरूष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले नारायण नगरपालिका वडा नम्बर 4 का 32 वर्षीय भीमराज रेग्मीलाई पक्राउ गरिएको जानकारी दिनुभयो। उनले भगवती माई गाउँपालिका 2 स्थित सल्लेघारी जंगलमा 14 वर्षीय बालिकालाई जबरजस्ती करनी गरेको उहाँले बताउनु भएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: उता दाङमा सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाई डर तराश फैलाएको र कुटपिट गरेको भिडियो पोस्ट गर्ने एक युवक लागु औषधसहित पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका 2 भंगेलाका बंकेका 24 वर्षीय रमेश थाडा मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीको टोलीले उनकै घरबाट पक्राउ गरेको हो। मगरले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई धम्क्याएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घरमा खानतलासी गर्दा प्रहरीले प्रतिबन्धित लागु औषध समेत बरामद गरेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 21 वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। पीड़ित युवतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
0: मध्यपश्चिम विश्वविद्यालयको 4 दीक्षान्त समारोहमा 1928 जना विद्यार्थीहरू दीक्षित भएका छन् भने यो मध्ये 455 विद्यार्थीहरूले दीक्षान्त समारोहमा सहभागी भएका छन्। विश्वविद्यालयको 4 दीक्षान्त समारोहसँगै 18 विश्वविद्यालय सभा र 16 वार्षिक उत्सव वीरेन्द्रनगरमा भएको थियो। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगार उन्मुख बनाइने बताउनु भएको छ। सरकारले यसका लागि आवश्यक बजेट पूर्वाधार र विशेषज्ञको व्यवस्था गर्न भरपूर प्रयास गरिरहेको उहाँको दावी छ। विश्वविद्यालयले स्थानीय आवश्यकताको पहिचान गर्दै प्रदेशमा प्रचुर मात्रामा रहेको जलस्रोत वन जड़ीबुटी पर्यटन र सांस्कृतिक धरोहरको अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँको जोड़ छ। उहाँले मन्त्रालयको तर्फबाट यो विश्वविद्यालयलाई उच्च शैक्षिक मापदण्ड डिजिटल शिक्षा र रोजगार उन्मुख कार्यक्रमका लागि आवश्यक सहयोग गर्न पूर्णतः प्रतिबद्ध रहेको समेत प्रतिबद्धता जनाउनु भएको छ। समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद केदार भक्त माथेमाको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो। विश्वविद्यालयका कार्यकारी उपकुलपति प्राध्यापक डाक्टर नारायण प्रसाद पौडेलले 18 औं विश्वविद्यालय सभामा चालू आर्थिक वर्षको आमदानी र खर्चको जानकारी गराउनुभयो। पौडेलले आगामी आर्थिक वर्षका लागि 1,49,00,000,000 रूपियाँ बराबरको बजेट प्रस्ताव गर्नुभएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम। लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
2: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनाश, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1,225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1,350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1,925, अरुवा मध्यम चामल प्रति बोरा 1,350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2,860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
1: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
5: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
1: सूचना
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993।
6: रेडियो भेरी FM।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशमा पूर्ण स्तनपान गराउने दर बढ़दो क्रममा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेको सरकारी तथ्याङ्क, दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्तीकरण गरेको आरोपमा एकजना पक्राउ, थप अनुसन्धान हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर, कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 सबै तुइन हटाएर झोलिङ्गे पुल निर्माण गर्न 65 करोड़ रूपियाँ विनियोजन भएको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले 122 वटा झोलिङ्गे पुल निर्माण गर्ने भएको छ। मन्त्रालयले तुइन विस्थापित गरेर त्यो ठाउँमा झोलिङ्गे पुल निर्माण गर्न भन्दै 65 करोड़ विनियोजन गरेको छ। पर्यटकीय क्षेत्रमा सड़क सञ्जालको पहुँच विस्तार गर्न, सड़क र पुल निर्माण गर्न लागेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले बताउनुभयो। यता कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 बजेटमा कालीकोटका महत्वपूर्ण पर्यटकीय स्थल प्राथमिकतामा नपरेको भन्दै सरकारवालाले असन्तुष्टि जनाएका छन्। कालीकोटका कुनै पनि प्रमुख पर्यटकीय गन्तव्यका लागि छुट्टै कार्यक्रम वा बजेट समावेश नगरेको उनीहरूको गुनासो छ। प्रदेशको बजेटले कालीकोटको पर्यटन क्षेत्रलाई सम्बोधन नगरेको स्थानीयले बताएका छन्। प्रदेश सरकारले पर्यटन विकासको नाममा अन्य जिल्लाका योजनालाई प्राथमिकता दिँदा कालीकोटलाई उपेक्षामा परेको भन्दै स्थानीय सरकारलाई गुनासो गरेका छन्। स्थानीय पर्यटन व्यवसायी अमलराज शाहीले कालीकोटमा पर्यटन पूर्वाधार निर्माण, पदमार्ग विकास, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रचार प्रसारका लागि बजेट आवश्यक रहे पनि प्रदेश सरकारले त्यसतर्फ ध्यान नदिएको गुनासो गर्नुभयो।
0: कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले सरकार, कर्मचारी, निजी क्षेत्र र बैंक तीनवटै क्षेत्रले लगानीको जोखिम नलिएसम्म कर्णालीलाई आर्थिक रूपले सम्पन्न गराउन नसकिने बताउनु भएको छ। सरकारी अनुदान तथा वित्तीय संस्थाको कर्जा लगानीमा साना तथा महिला उद्यमीको पहुँच पुग्न नसकेको स्वीकार उहाँले गर्नुभएको हो। नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा भएको महिला उद्यमी मेला तथा पिचिङ कार्यक्रममा उहाँले जोखिम मोल्न नचाहने प्रवृत्तिकै कारण कर्णाली गरीब र पछाडि परेको बताउनु भएको हो। हाट बजारमा राखिएका महिला उद्यमीका उत्पादनको अवलोकन गर्दै उनीहरूका संघर्षका कथा सुनिसकेपछि मन्त्री शाहले स्थानीय उत्पादन प्रयोगका लागि मात्र नभई गौरव गर्ने पनि भएकोले यसलाई प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सरकारले दिने अनुदानका लागि कार्यविधि कड़ा हुने अनि बैंक तथा वित्तीय संस्थाहरूले शहर बजार बाहेकका जग्गामा लगानी गर्न आनाकानी गर्ने हुनाले कर्णालीमा उद्यम फस्टाउन नसकेको मन्त्री शाहको भनाइरहेको छ।
1: कालीकोटका तीनवटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेड पाण्डा हाब्रे भेटिएको छ। तिला गुफा नगरपालिका, महाभई गाउँपालिका, रक्सुबकालिका गाउँपालिका रेड पाण्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैर सरकारी संघ संस्थाले बताएका छन्। तिला गुफा नगरपालिका 10 को रूडु बन्चु पाटन, शुभकालिका गाउँपालिका 6 को हाउडी लेकमा र महावी गाउँपालिका 2 को महावी पाटन क्षेत्रमा रेड पाण्डा भेटिएको उनीहरूको भनाइ छ। तिला गुफा नगरपालिका 10 स्थित रेड पाण्डा संरक्षण वन क्षेत्र रूडु बन्चुमा जैविक विविधता अनुगमनका क्रममा दुर्लभ रेड पाण्डा भेटिएको हुरु हुडेन नेपालका कालीकोट जिल्ला संयोजक दिलीप कुमार शाहीले बताउनुभयो।
0: असार शुरू भएसँगै जाजरकोट र रूकुम पश्चिम जिल्लालाई साँद बनाएर बहने भेरी नदीको किनारामा रोपाएको महोत्सव चलेको छ। मानव रोपेर मुरी फलाउने महिनाका रूपमा यो महिनाको शुरूआत सुर्खेतको वीरेन्द्रनगर लगायत धेरै ठाउँमा धानको बिउ समेत राख्न बाँकी रहेको बेला रोपाई उत्सवले रौनक बढ़ाएको हो। यति बेला भेरीको शाखा खोला खोल्सीहरू निकै सरसिला भएका छन् भने हली बाउसे रोपार्नेहरूको रमाइलो आकर्षण बढ़ेको छ। जाजरकोटमा धान उत्पादनका हिसाबले 1,66,567 मेट्रिक टन उत्पादन हुने गर्दछ।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यर्सा गुम्बा सहित हिमालय जडीबुटीको संरक्षण प्रवर्धन र बजारीकरणका लागि सरकारबाट आवश्यक पहल भइरहेको बताउनु भएको छ। संघीय संसद मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै उहाँले यर्सा गुम्बा लगायत जडीबुटीको व्यवस्थित संकलन, सुरक्षा, बीमा, प्रशोधन केन्द्र स्थापना, मूल्यको सुनिश्चित र बजार पहुँच विस्तारमा सरकार केन्द्रित रहेको बताउनु भएको छ।
0: जुम्लाको तातोपानी गाउँपालिका 3 स्थित लासु गाउँ नजिक कर्णाली राजमार्गको सड़क खण्डमा ट्राक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख चिरञ्जीवी दाहालले दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएको बताउनुभयो। कर्णाली प्रदेश 1 त 14 नम्बरको ट्राक्टर तातोपानी गाउँपालिका 3 को खोलसाडा भन्ने स्थानमा सड़कबाट करिब 200 मिटर तल खसेर दुर्घटनाग्रस्त भएको उहाँको भनाइ रहेको छ।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
2: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
7: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
1: यदि छन् भने वीरेन्द्रनगर 3 एलचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठै खानेकुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498
2: 60840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
9: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुडा र हिपको प्रत्यारोपण सेवा,
10: घुडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
9: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
10: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
9: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 081538150 र 081535151।
10: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
4: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
4: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
1: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ?
4: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल नसा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
1: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
6: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, बाँकेको कोहलपुरमा कार र मोटरसाइकल एक आपसमा ठोकिएर विद्युतको पोलमा ठोकिँदा दुई सवारी साधनमा आगलागी भएको छ। दुर्घटनामा परेर मोटरसाइकल चालक गोविन्द उपाध्याय घाइते हुनुभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। भीषण गर्मीका समयमा गुडिरहेका ईभी, विद्युतीय कार र मोटरसाइकल ठोकिँदा दुवै सवारी साधनमा आगो सल्किएको थियो।
1: नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्म सम्भारका लागि सञ्चालन गरिएको 3 महिने फिल्ड सर्वेक्षण सम्पन्न भएको छ। 3 महिनादेखि खटिएको प्राविधिक टोलीले बाँके, दाङ, कपिलवस्तु र नवलपरासी क्षेत्रका सीमा स्तम्भको प्राविधिक अध्ययन पूरा गरेको हो। सर्वेक्षणका क्रममा सीमा स्तम्भको अवस्थिति यकिन गर्ने, हराएका वा क्षतिग्रस्त स्तम्भहरूको विवरण संकलन गर्ने तथा अभिलेख अध्यावधि गर्ने काम गरिएको छ।
0: बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 स्थित लामपाटामा सशस्त्रको बन्दोबस्तीको सामान हेलिकप्टरबाट पठाइएको छ। सुर्खेतबाट सिरी एयरलाइन्सको हेलिकप्टरबाट बन्दोबस्तीको सामान लामपाटा लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताउनुभयो। बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गेसम्म यो क्षेत्रमा केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णयसँगै लामपाटामा बेस स्थापना गरिएको हो।
1: सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा चाँदनी सुखा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको छ। एक वर्ष अघि शुरू भएको सुखा बन्दरगाह निर्माणको हालसम्म 12.85% भौतिक प्रगति भएको नेपाल इन्टर मोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले बताउनुभयो। उहाँले बन्दरगाहमा भन्सार, शस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायतका समस्या निर्माणको काम भइरहेको बताउनुभयो। अहिले बन्दरगाहमा टर्मिनल, भन्सार भवन र अन्य आवासीय संरचना निर्माण भइरहेका छन्। तोकेको अवधि 30 महिनामै सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढ़िरहेको परियोजना निर्माण लागत भारतीय रूपमा 2.37 अर्ब रहेको छ।
0: भेरी खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा उपाधि दावेदार इंग्ल्याण्डले विजय शुरूआत गरेको छ भने पोर्चुगल बराबरीमा रोकिएको छ। सम एलको खेलमा इंग्ल्याण्डले कुरिसियालाई 4-2 गोल अन्तरले पराजित गर्यो। इंग्ल्याण्डका कप्तान ह्यारी केनले खेलको 12 मिनटमा गोल गर्दै ठूलीलाई अग्रता दिलाउनु भएको थियो। दोस्रो हाफमा इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्यो। 47 मिनटमा जुड बिलिङघमले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाउनु भयो भने 85 मिनटमा मार्कस राशफोर्डले गोल थपेपछि इंग्ल्याण्डले 4-2 को सहज जित सुनिश्चित गरेको हो। जितसँगै इंग्ल्याण्डले समूह एलमा 3 अंक जोडेको छ। यस्तै अर्को खेलमा पोर्चुगल र कंगोले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बलियो मानिएको पोर्चुगल विरूद्ध कंगोले अंक खोज्दै ऐतिहासिक नतिजा निकालेको हो। दोस्रो विश्वकपमा अहिले समूह एलको घाना र पानामा खेलिरहेका छन्। अहिले बिहान 7:45 समूह केको उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णाली प्रदेशमा पूर्ण स्तनपान गराउने दर बढ़दो क्रममा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेको सरकारी तथ्याङ्क।
1: दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती करने गरेको आरोपमा एकजना पक्राउ। थप अनुसन्धान हुँदै
0: मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगार उन्मुख बनाइने शिक्षा मन्त्रीको भनाई। 4 दीक्षान्त समारोहमा करिब 2000 विद्यार्थी दीक्षित।
1: र विश्वकप फुटबलमा क्रोएसियामाथि इंग्ल्याण्डको 4-2 को जित, कंगो डीआरसँग पोर्चुगल बराबरीमै रोकियो।
0: हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौं। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 वैक्सी 2.7 मेगाहर्ट्ज़
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंसी
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत

0: Media.
1: Extreme energy drink.
2: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
3: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
4: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमार्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
5: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
6: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
5: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
6: झाडा पखाला,
5: डाबिरा,
6: पोलियो,
5: कुपोषण,
6: एनिमिया,
5: मम्स,
6: दम,
5: टाइफाइड
6: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
6: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
7: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
8: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेस सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
9: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
0: बर्खा लाग्न शुरू भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
8: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेन नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
10: रेडियो भेरी एफएम

0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
3: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।

जय नेपाल। सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया फेम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया फेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 9 धाउन्ने स्थित गुडिरहेको ट्र्याक्टरबाट खस्न जाँदा ट्र्याक्टरमा सवार एकजना घाइते भएका छन्। हिजो बिहान भेरी करिडोर सडक खण्ड अन्तर्गत खदाङदेखि तारजाली लोड गरी त्रिपुरा कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001 त 0566 नम्बरको ट्र्याक्टरबाट खस्न जाँदा डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका 2 बस्ने वर्ष 27 निखिल थापा घाइते भएका हुन्। घाइतेको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ। ट्र्याक्टर चालक डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका 2 बस्ने वर्ष 29 नरेन्द्र थापा भने उपचारमा संलग्न रहेका छन्। सल्यानको शारदा नगरपालिका 7 रामे खोला स्थित स्काभेटर दुर्घटना हुँदा स्काभेटर चालक घाइते भएका छन्। हिजो दिउँसो 3:30 समयमा रामे खोलादेखि काँग्रे जोड्ने सड़क खन्ने क्रममा लुम्बिनी प्रदेश 02001G009 नम्बरको स्काभेटरमा माथिबाट ढुङ्गा खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका स्काभेटर चालक सल्यान शारदा नगरपालिका 12 बस्ने वर्ष 23 सुखदेव परिवार घाइते भएका हुन्। घाइतेको शारदा मेटो अस्पताल श्रीनगर सल्यानमा उपचार भइरहेको छ। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा गत जेठ महिनामा ट्राफिक कार्यवाहीमा 2,799 जना सवारी चालक ट्राफिक कार्यवाहीमा परेका छन् भने 26,32,000 राजस्व संकलन भएको छ। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा गत जेठ 1 गतेदेखि 31 गतेसम्मको सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने 100 सवारी साधनहरू दुर्घटना भएका छन्। जेठ महिनामा 9 जनाको मृत्यु भएको छ भने 162 जना घाइते भएका छन्। कर्णाली प्रदेशको जिल्लागत रूपले हेर्ने हो भने सुर्खेतमा सबैभन्दा बढ़ी 61 सवारी साधनहरू दुर्घटना भएको छ। त्यसै गरी सल्यानमा 11, दैलेखमा 10, रूकुपसीमा 3, जाजरकोटमा 3, जुम्लामा 6, हुम्लामा 1, डोल्पा र कालीकोटमा 2-2 गरी जम्मा 100 सवारी साधनहरू दुर्घटना भएका छन्। कर्णाली प्रदेशमा सवारी दुर्घटना हुनुको प्रमुख कारण भनेको तीव्र गति, सड़कको अवस्था र चालकको लापरवाहीले सवारी दुर्घटना बढ़ेको पाइएको छ। ट्राफिक कार्यवाहीमा परे 108 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 108 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्।
42 स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3,112 जना लाभान्वित भएको कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 42 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3,112 जना चालक सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, जथाभावी सवारी साधन पार्किङ नगरौं, तीव्र गति र जिगज्याग गरी सवारी साधन नचलाऊ, चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाउनुहोस्, जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं, ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाऊ, सवारी चाप र गति बढ़ी भएको स्थानबाट बाटो काट्ने नगरौं, ट्राफिक बत्ती संकेत र चिन्हहरूको पालना गरौं, हतार गरी सवारी साधन कहिले नचलाऊ र हतारमा सड़क पार समेत नगरौं, लेन अनुशासनको पूर्ण रूपमा पालना गरौं, आफू बचाऊ र अरूलाई पनि बचाऊ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: सी सकियो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: सूचना वीरेन्द्रनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिई सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गते भित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू, नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि, विद्यालयको हकमा तहगत र कक्षागत सबै, कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि, शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर, सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
4: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत।
7: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 एमबिपिएस सम्मको स्पीड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पीडको अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
4: खुशीको खबर,
8: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
4: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
8: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र, सम्पर्क स्थान चारबाहिनी रोड नेपालगंज बाँकी, सम्पर्क मोबाइल नम्बर 98455369484।

0: गणतान्त्रिक संस्थाहरूको क्षय स्वतन्त्रताको अन्त्यको शुरूआत हो। के आजको अमेरिका विगतमा आफूले बनाएको आदर्शबाट चिप्लिरहेको छ? नमस्कार, तपाईँ किताब चर्चा सुन्दै हुनुहुन्छ। आजको पडकास्टमा हरि शर्मा अमेरिकी लोकतन्त्रको वर्तमान संकटबारे प्याट्रिक जे डेनिनद्वारा लिखित दुई किताब वाई लिबरलिजम फेल्ड र रिजिम चेन्ज टुवर्ड्स अ पोस्ट लिबरल फ्युचरका बारेमा चर्चा गर्दै हुनुहुन्छ। वाई लिबरलिजम फेल्डमा डेनिनले उदारवाद लिबरलिजमको आफ्नै सफलताको संस्थागत क्षय, सामाजिक एकताको कमजोर अवस्था र व्यक्तिवादी चरम सीमा निम्ताएको दावी गर्छन्। उनका अनुसार स्वतन्त्रताको खोजीले समाजबाट साझा मूल्य, उत्तरदायित्व र संस्थागत गहिराई हराउँदै गएको छ। रेजिङ चेन्जमा उनले समकालीन अमेरिका जहाँ संस्थाहरूमा जनविश्वास घट्दो छ, चुनावी प्रणालीमाथि प्रश्न उठ्दैछ र चरम ध्रुवीकरण देखिन्छ, त्यसको सैद्धान्तिक व्याख्या प्रस्तुत गर्छन्। शक्ति सन्तुलन र नागरिक समाज कमजोर हुँदा शासनको स्वरूप फेरिन सक्छ, सृजनात्मक रूपमा होइन खलनको रूपमा। अब सुन्नुहोस् हरि शर्माबाट यी दुई पुस्तकको समग्र चर्चा।
1: नमस्कार, मैले अघिल्लो हप्ता जुन अमेरिकन कन्स्टिट्युसनको फाउन्डिङ प्रिन्सिपल्सहरूका बारेमा कुरा गरेको थिएँ र त्यो गर्ने सन्दर्भमा त्यसभन्दा अघिल्लो हप्ता अमेरिकाको लोकतन्त्रको चरित्रको बारेमा एउटा फ्रेन्च राइटर अलेक्सी टोकोभिलले लेखेको कुरा चर्चा गरेको थिएँ। यो चर्चा गर्नको पछाडि मेरो उद्देश्य के थियो भने अमेरिकामा जे भइराखेको छ, जुन किसिमको उथलपुथल राजनीतिक परिदृश्यहरूमा भएको छ, डोनाल्ड ट्रम्पको दोस्रो पटकको कार्यकालले जुन किसिमको विश्वमा तरंग स्थापित गरेको छ, के अमेरिकन राष्ट्रपति यति निरङ्कुश हुन सक्छ भन्ने चर्चा छ। अब एउटा राष्ट्रपति निरङ्कुश हुँदैमा अमेरिकन व्यवस्था खलबलियो भन्ने हो कि कसरी हेर्ने हो, अथवा ट्रम्प जसरी हरेक स्थापित मूल्य मान्यताहरूलाई चुनौती दिँदै आएका छन्, त्यसबाट के देखिन्छ भने कि अघिल्लो हप्ता हामीले जुन सेपरेसन अफ पावर, शक्ति पृथकीकरणका बारेमा, शक्ति सन्तुलनका बारेमा, अमेरिकन संविधानमा भएको व्यवस्थाको बारेमा, त्यसका पछाडिका चर्चाहरूको बारेमा कुरा गर्यौं। प्रेसिडेन्सी एउटा तीनटा सरकारमध्ये कंग्रेस अथवा संसद, राष्ट्रपति र जुडिसियरी, यो तीनटा राजकीय संस्थाहरूको सन्तुलनले अमेरिकन व्यवस्था चलेको छ भन्ने हामीले पढिआएको बुझिरहेको थियो। अब यो कन्स्टिट्युसनमा को कहाँ छ, कसरी छ भन्ने कुरालाई चाहिँ त्यहाँको दिनानुदिनको राजनीतिक चेतनाले र मैले त्यो बेला पोडकास्ट एन्ड गर्ने बेलामा कन्स्टिट्युसनल मोरालिटी र कन्स्टिट्युसनल सेन्टिमेन्टको कुरा, डेमोक्रेटिक सेन्टिमेन्टका कुराहरू अथवा त्यसको चाहिँ संवेदनशीलताको कुराहरू उठेको छौं कि अमेरिकी समाजमा अहिले के त्यस्तो खैला बैला भएको छ, परिवर्तन भएको छ, मान्छेहरूमा उथलपुथल छ, जसले गर्दा ट्रम्प जस्तो अधिनायकवादी चिन्तन भएको मान्छेको उदय भइरहेको छ। उनी कति अधिनायकवादी हुन सक्छन् र अमेरिकन सिस्टमलाई कुन पकडसम्म राख्न सक्छन् भन्ने हेर्न बाँकी नै छ। तर शुरूआती दिनहरूले के देखाएको छ भने उनी एक प्रकारको निरङ्कुशताको पथतिर अगाडि बढेको देखिन्छ। त्यसको पछाडिको राजनीतिक चिन्तन के होइन, अब हामीले डेमोक्रेट र कन्जर्भेटिभको मात्रै कुरा गर्थ्यौं, रिपब्लिकको मात्रै कुरा गर्थ्यौं, डेमोक्रेट भन्ने बित्तिकै उदारवादीहरूको कुरा गर्थ्यौं, रिपब्लिक भन्ने बित्तिकै पारम्परिक मूल्य मान्यतामा विश्वास गर्ने भन्थ्यौं। तर दुवैको बीचमा एउटा सामञ्जस्यता के थियो भने बजारका सन्दर्भमा यदि अर्थ राजनीतिलाई हेर्ने भने दुवै चाहिँ फ्री मार्केटको पक्षमा देखिन्छन्। बजारलाई केही हदसम्म नियन्त्रण गर्ने तर खुला राख्ने भन्ने सायद डेमोक्रेट्सहरू होला, होइन मान्छेलाई चाहिँ खुला रूपमा व्यापार व्यवसाय गर्न दिनुपर्छ भन्ने रिपब्लिकन्सहरू देखिन्छ। त्यसले गर्दा सोसल भ्यालुजहरू फर्छ। यसको पछाडि के छ त, सामाजिक परिवेश के हो त जसले गर्दाखेरि अमेरिकामा उदारवादलाई चुनौती भएको छ? उदारवाद भनेको माइनोरिटीका सन्दर्भमा, अल्पसंख्यकका सन्दर्भमा, महिलाका सन्दर्भमा। अहिले दिनानुदिन अमेरिकन प्रेसिडेन्टको स्पिचेसहरू, उनको प्रेस सेक्रेटरीको कुराहरू सुन्यो भने उनले अर्को पक्षलाई, विरोधी पक्षलाई प्रयोग गर्ने शब्दहरू, उनीहरूलाई हेर्ने दृष्टिकोणहरू

0: के यो स्थापित मान्यतामा थियो, यसको पछाडि कस्ता मानिसहरू लागिरहेका छन् र त्यसलाई कसले स्वीकार्य गरिरहेको छ, कसका लागि बोलेको छ। जस्तो फर इक्जाम्पल नेपालकै सन्दर्भमा हामीले देख्यौं कि युएसएडको ग्रान्ट्सहरू एड बन्द भयो, उनको आन्तरिक प्रशासनिक चुनौतीका कारण त्यो बन्द भयो होला, अथवा उनीहरूको हामी विश्वमा किन खर्च गर्ने, हाम्रो इकोनोमीलाई बलियो बनाउनुपर्छ भन्ने आन्तरिक थियो होला। तर के छ भने त्यसलाई विश्वव्यापी रूपमा र अमेरिकाभित्र नै बाहिरको संसारलाई हेर्ने दृष्टिकोण त्यसले बताउँछ कि कति बन्द भयो, के भयो, मेरो चासोको विषय होइन। अमेरिकाले हिजो जो बाहिरको संसारलाई हेर्थ्यो, भाइचाराको दृष्टिकोणबाट हेर्थ्यो, आज हेर्न सक्छ। कस्तो किसिमको राजनीतिक सामाजिक चिन्तनले यस्ता क्रियाकलापहरू जन्माइरहेको छन्, त्यसको पछाडिको राजनैतिक दर्शन के हो, त्यो हेर्न जरुरी छ। आज मैले त्यसै सन्दर्भमा एउटा अहिले चर्चित कन्ट्रोभर्सियल, विवादास्पद पनि छ तर त्यसले निकै ठूलो चर्चा वेस्टर्न पोलिटिकल सर्कलहरूमा, अमेरिकी एकाडेमियाहरूमा पढ्ने लेख्ने मान्छेहरूको बीचमा लिएर आइरहेको छ, यहाँसम्म कि मैले आज चर्चा गर्न गइरहेको पुस्तक चाहिँ प्याट्रिक जे डेनिन, जो चाहिँ नोटरडम युनिभर्सिटी इन्डियानामा छ, त्यहाँ पोलिटिकल साइन्स पढाउँछन्। अहिले उनी युरोपको दक्षिणपन्थी सरकारहरूको प्रिय पात्र बनेका छन्, विशेष गरेर हंगेरीको अर्बनको, र उनी त्यतातिर स्पिच जान्छन्, राइटिस्टहरूको बारेमा बोल्छन्। तर उनको आर्गुमेन्ट यति फोर्सफुल छ कि उनको पहिलो पुस्तक जब 2017 वाई लिबरलिजम फेल्ड छापियो एल युनिभर्सिटी प्रेसबाट, किन उदारवादको असफल भयो भइसक्यो, किनभने फेलिङ भनेको छैन, वाइ लिबरलिजम फेल्ड भन्ने गर्दाखेरि, त्यो पुस्तकालाई बराक ओबामाले त्यो वर्षको पढ्नै पर्ने पुस्तकका रूपमा लिएका थिए। त्यसको अर्थ के हो भने कि जुन किसिमले 2016 ट्रम्पको उदय भयो, अमेरिकन उदारवादीहरूलाई, अमेरिकन डेमोक्राट्सहरूलाई र विश्वव्यापी रूपमा पनि, यो कस्तो खालको मान्छे आयो, एउटा व्यापारी छ होइन, यो कुनै पोलिटिकल पार्टीसँग आबद्ध थिएन, कुनै समयमा डेमोक्राट पनि भनियो, एउटा व्यापारिक, एउटा धनाढ्य बिलिनियरले कसरी अमेरिकन पोलिटिकल सिस्टम, जो चाहिँ एकदम तलबाट तपाईँको प्राइमेरीहरूबाट इलेक्सन हुँदै जान्छ, के किसिमको जनलहर र जनभावनामा टेकेर त्यो मान्छेको उदय भयो भन्दाखेरि, जो मानिसहरू, जुन उदारवादीहरू, जुन डेमोक्राट्सहरूले पराजय भोग्नु पर्यो 2016, उनीहरूलाई त्यसको कारण खोज्नु थियो होइन। त्यही भएर किन लिबरलिजम फेल भएछ त, माइनोरिटीलाई हेर्ने दृष्टिकोण, किनभने ट्रम्पको हरेकमा हेर्नुभयो भने उनले नजाने त्यो किसिमले माइनोरिटीलाई एपिज त गर्छन्, तर उनको ल्याङ्ग्वेज यति हार्स छ कि उनीहरूले, उनको क्याबिनेटमा ब्ल्याकहरू पनि छन्, हिस्पानिकहरू पनि छन्, तर पब्लिकली बोल्दाखेरि उनीहरू त्यो वर्ग समुदायमा चाहिँ आगो नै ओकलिरहेको हामी देख्छौं। महिलाको सन्दर्भमा उनको त्यस्तै किसिमको नकारात्मक दृष्टिकोण सुन्नमा आउँछ, तर अधिकांश महिलाहरू बेसिकली अमेरिकामा एउटा कन्सेप्ट छ क्यारन भन्ने, त्यो समूह हो जो चाहिँ तपाईँको 45-55-60 वर्षको महिलाले उनलाई भोट हालिरहेको छन्। के भयो त, हालाकि लिबरलहरूले चाहिँ महिलाको अधिकारका बारेमा, प्रजनन स्वास्थ्यका बारेमा, सेक्सुअलिटीको बारेमा, यो चाहिँ तपाईँको लैंगिक चेतनाका बारेमा यति धेरै कुराहरू गरिरहेका छन्, तर पनि उनीहरूले चाहिँ तपाईँको भोटलाई हालेनन्। त्यो चिन्तालाई हेर्न, किन लिबरलिजम फेल भयो भन्ने विषयलाई कुरा गर्नको निम्ति चाहिँ प्याट्रिक डेनिनको पहिलो पुस्तक चाहिँ तपाईँको 2017 छापियो। त्यसको च्याप्टर्सहरूलाई हेर्दाखेरि के देख्छौ भने यो लिबरलिजम सस्टेन गर्नै सक्दैन, पहिलो आर्गुमेन्ट छ। उदारवादले आफूलाई धान्नै सक्दैन किनभने यसले सामाजिक क्याटेगोरीहरू, सोसल सामाजिक पहिचानहरूलाई यति फ्रेगमेन्ट गर्दै लिएर जान्छ होइन। जस्तो किताबमा हामीले सुन्यौँ भने LGBTQI+ भन्दै जान्छ, कति क्याटेगोरीसम्म जाने होइन। अब अमेरिका पहिलेदेखि नै, अघिल्लो पोडकास्टमा पनि भनेको छु, रंगको निम्ति रंगभेद एउटा फल्ट लाइन अथवा विभाजन रेखा थियो भने त्योभित्र कति फल्ट लाइन हुने हो। आर्थिक व्यवस्थाका कारण चाहिँ मान्छे सीमान्तकृत, अति सीमान्तकृत, सीमान्तकृत भन्दा पनि अति बाहिर कति क्याटेगोरिजमा जाने हो, र लिबरलिजमले जुन किसिमको चाहिँ तपाईँको सोसल क्याटेगोरिजहरू क्रिएट गरेको छ, त्यसले गर्दाखेरि चाहिँ बडा इन्ट्रेस्टिङ च्यालेन्जहरू आइराखेको छ भन्छ। अर्को चाहिँ उनको त्यो चाहिँ वाई लिबरलिजम फिल्डमा उनले यो एकाडेमिक इन्स्टिट्युसन्सहरूलाई पनि चुनौती दिन्छन् कि जुन किसिमको वोक कल्चर भनियो पछि आएर कि आधुनिकताले एउटा समानताको प्रिन्सिपल सिद्धान्त लिएर आयो, तर आधुनिकता पछि जुन उत्तर आधुनिकताको कुरा भयो, पोस्ट मोडर्निजमको कुरा भयो, फेरि क्याटेगोरिजको कुरा आयो होइन। कसरी हामीले हेर्ने त लिबरल आर्ट्स एजुकेसनमा जुन किसिमको चाहिँ प्रिभिलेज क्लास बढ्यो जस्तो, त्यसलाई त लिबर्टेरियन्सहरू लिबरलिजमभन्दा अलिक पर इकोनोमिक इक्वालिटीको पक्षमा लिबर्टीलाई प्रयोग गर्नेलाई लिबर्टेरियन भन्छ। माइकल स्यान्डलको एउटा किताबै आयो मेरिटोक्रेसी भन्ने, जस्तो हार्वर्डमा येलमा एजुकेसन इन्स्टिट्युसन्सहरूमा पढ्नलाई यदि तपाईँको परिवारमा पहिला कसैले पढेको थियो भने लिगेसी क्यान्डिडेटको रूपमा पाउने होइन, जो मान्छे पढ्यो त्यो ठाउँहरूबाट, त्यो ठाउँबाट निस्केपछि बजारमा त्यही किसिमको मान्छे स्थापित हुने र एउटा भिसियस सर्कल जस्तो, जो सम्भ्रान्त थियो अथवा एजुकेसनल एलिट थियो त्यो एजुकेसनल एलिटले आफूलाई रिइन्भेन्ट गर्दै गयो, त्यो लिबरल एलिटको रूपमा ट्रान्जिट भयो, सबै साधन स्रोतहरूमा उसको वर्चस्व पाउँदै गयो, सामान्य मानिसहरू चाहिँ किन बिस्तारै पखालिँदै गए, पाखा लाग्दै गए भन्ने कुरा चाहिँ एजुकेसन सिस्टम, अमेरिकन एजुकेसन सिस्टमको क्रिटिक पनि छ। हामीले सुन्ने बढे बढे युनिभर्सिटीजहरू येल, हार्वर्ड, जर्जटाउन, यो युनिभर्सिटी कोलम्बिया, यो युनिभर्सिटीजहरूबाट उत्पादन हुने जुन लिबरल उदार ट्रेनिङ भएका मानिसहरू अथवा विचारधारामा विश्वास गर्ने मानिसहरूले कसरी त्यसले चाहिँ त्यो एउटा इन्डिभिजुअलिजम व्यक्तिगत महत्वाकांक्षा, तर व्यक्तिगत महत्वाकांक्षा हुँदाहुँदै पनि उनीहरूले आफ्नो नयाँ एलिट क्रिएट गरे यो 100 वर्षमा र त्यसले गर्दाखेरि नयाँ एरिस्टोक्रेसी जन्मियो भनेर भन्छ। त्यसको प्रतिरोधको रूपमा आउटसाइडरको रूपमा ट्रम्पको उदय भएको हामी देख्छौँ। उसले ऊ आफै पनि एलिट हो, ऊ पनि आफू पनि पेन्सिल्भेनिया के युनिभर्सिटी अफ पेन्सिल्भेनियाको वार्टन स्कुलमा पढेको भनेर भन्छ, ऊ त्यो प्रसिद्ध तपाईँको म्यानेजमेन्ट स्कुल हो। तर के भयो भने अमेरिकन सोसाइटीमा जुन किसिमको वाइट त्यसमाथि एजुकेटेड क्लास जो चाहिँ इकोनोमिक एलिट होइन तर तपाईँको बिस्तारै कल्चरल एलिट हो, र कल्चरल एलिटबाट त्यो कल्चरल डोमिनेन्सबाट चाहिँ उसले आफ्नो वर्चस्व कायम गर्यो। फर इक्जाम्पल हलिउडको एक्टर एक्ट्रेसहरूलाई उनीहरूले एक किसिमको फ्रेमवर्क क्रिएट गरे, त्यो क्रिएटको आधारमा डेमोक्रेटिक पार्टीमा सबभन्दा बढी कन्ट्रिब्युसन उनीहरूले गरे, किनभने कला संस्कृतिमा जुन किसिमको विविधता बहुलताको चर्चा उनीहरूले गरे एकदम राम्रो थियो कुनै समयमा, तर यो क्रिटिकले के भन्छ भने त्यो आफैमा एक किसिमको क्लिक बन्यो, आफैमा एक किसिमको साँगुरो घेरा बन्यो जसले बहुसंख्यक अमेरिकनहरूलाई पर राख्यो। अनि यो लिबरलिजमको फेल हुनेमा चाहिँ किन फेल भयो भन्नेमा चाहिँ प्याट्रिक डेनिनले चाहिँ के भन्छन् भने यो सजिलै हामीले पनि सुनिरहेकै डिबेट हो। जब फ्रान्सिस फुकियामाहरूले चाहिँ एन्ड अफ हिस्ट्रीको कुरा गर्दाखेरि अब लिबरलिजम ट्रायम गर्यो, डेमोक्रेसी ट्रायम गर्यो, मार्केट ओपननेस शुरू भयो भन्ने बित्तिकै जब ग्लोबलाइजेसन पनि त्यो सँगसँगै आयो, अमेरिकाको जबहरू नोकरीहरू कामहरू बेसिकली जब कामहरू इन्डस्ट्रियल प्रोडक्सन्सहरू सबै बाहिर चाइनातिर जान थाल्यो। त्यसले गर्दा अमेरिका हो अमेरिकाले अर्कै किसिमको टेक्नोलोजीको विस्तार गर्यो, डिजिटल टेक्नोलोजीको विस्तार गर्यो, अहिले एआईमा सबैभन्दा अगाडि देखिन्छ, सारा कुरा हुँदाहुँदै पनि अधिकांश मान्छेहरू चाहिँ त्यो कामको घेराबाट बाहिर गए र उनीहरूले के देखे भने हाम्रो काम बाहिर हर्यो होइन, र कन्जर्भेटिभ ओभर गभर्मेन्ट भयो भन्ने भयो, हरेक कुरामा रेगुलेसन्सहरू डिआई भनेर डाइभर्सिटी इन्क्लुजन भनेर ओभर रेगुलेट, मिनिमम गभर्मेन्ट भनेर आएको चाहिँ तपाईँको लिबरल्सहरू पनि मिनिममै हो, तर त्योभन्दा मिनिमम त कन्जर्भेटिभ्सहरू हो, तर अमेरिकन सोसाइटीमा एलिटको वर्चस्व यस्तो बढ्दै गयो कि लिबरलिजमको नाउँमा कि सानो वर्ग र समुदायले त्यसलाई क्लिक गर्न थाल्यो। र यो यो कुराहरू चाहिँ यो चाहिँ वाई लिबरलिजम फेल्डमा डेनिनले 2017 विभिन्न कारणहरू दर्शाउँछन्, तर जब उनले अहिले 2000 2023 छापिएको किताब हो यो रिजिम चेन्ज टुवर्ड्स द पोस्ट लिबरल फ्युचर. अब लिबरलिज्म त क्राइसिसमा गइसक्यो अमेरिकामा, ट्रम्पको पनि एक प्रकारले ट्रम्पको पोलिटिक्ससँग जोड्दैन तर उदयसँग जोडिन्छ कि अब पोस्ट लिबरल वर्ल्ड चाहिँ कस्तो हुन्छ, उत्तर चाहिँ उदारवादी व्यवस्था कस्तो हुन्छ, कस्तो किसिमको चुनौती लिबरलिज्मले अब भोग्नुपर्छ र त्यसलाई अब यो पोस्ट लिबरल वर्ल्डमा चाहिँ कन्जर्भेटिभ्सहरूले जसले चाहिँ रिपब्लिकन कन्जर्भेटिभ्सहरूले कसरी आफूलाई कन्सोलिडेट गर्न सक्छन् भन्ने किसिमको चाहिँ एउटा ब्लु प्रिन्टको रूपमा रिजिम चेन्ज भन्यो. अब यहाँ प्रश्न टाइटल पनि बडा प्रोभोकेटिभ छ होइन, अब यो किताब चाहिँ प्याट्रिक डिनियनको चाहिँ रिजिम चेन्ज टुवर्ड्स द पोस्ट लिबरल फ्युचर. यो किताबले चाहिँ के गर्छ भन्दाखेरि कि अब लिबरलिज्म त क्राइसिसमा छ छ, त्यसले अमेरिकन सोसाइटीमा एक किसिमको अपर्च्युनिटी दिएको छ जसले चाहिँ कन्जर्भेटिभ्सहरूलाई चाहिँ अगाडि आउने मौका दिन्छ. त्यो कसरी दिन्छ त, के कारणमा हामीले हेर्नुपर्छ, के एरियामा हामीले हेर्नुपर्छ भन्ने किसिमको ब्लु प्रिन्ट लिएर आउँछन्. बडा सार्प छ र कति कन्ट्रोभर्सियल्स पनि छ. जस्तो फर इक्जाम्पल उसले के भन्छ भने कमन सोसल गुड क्रिएट गर्नुपर्छ भन्छ, सामूहिक सामाजिक मूल्य मान्यता विकसित हुनुपर्छ. त्यसको निम्ति के छ भने एजुकेसन सिस्टम चाहिँ स्टेटको कन्ट्रोलमा हुनु हुँदैन. त्यही भएर ट्रम्पको जुन एजुकेसनलाई रिलिज गर्नेछ यो कम्युनिटीको नाउँमा जानुपर्छ. र उसले के भन्छ भने लिबरलिज्मको कारणले जुन किसिमको फ्यामिली एज अ इन्स्टिट्युसन थियो, अब एपिल गर्यो फ्यामिलीलाई कि फ्यामिली एउटा इन्स्टिट्युसन थियो, त्यो भित्र पनि छोराले के अरे बाबुआमाले छोराछोरीलाई त के गर्दैछस् भनेर सोध्न नपाउने होइन, उसको सेक्सुअल ओरिएन्टेसनलाई लिएर प्रश्न गर्न नपाउने होइन, एउटा डिसिप्लिन मेन्टेन नगर्ने हुनाले उसले के भन्छ भने अमेरिकामा फ्यामिलीजहरू डिसइन्टिग्रेट भयो. यसकारण फ्यामिलीमा स्टेटको हस्तक्षेप हुनु हुँदैन भन्यो, त्यहाँ सुरु गर्यो होइन. जस्तो स्कूलमा जस्तो केटाकेटीलाई अलिकता पुरानो चलनमा चाहिँ हालाकि त्यो एक्सेप्टेड छैन कि अलिकता हप्काउने दप्काउने होइन यो नगर भन्ने होइन, स्वतन्त्र मान्छे स्वतन्त्र छ भने त्यसलाई सुरुबाटै स्वतन्त्र दिनु हुनुपर्छ भन्ने लिबरलहरूको भयो होइन. र उसले के भन्छ भने फ्यामिलीजहरू यसरी विक भएर गयो र टेक्नोलोजीको प्रयोग गरेर तपाईँको चाहिँ सेक्सुअल डिटर्मिनेसनका कुराहरूदेखि लिएर सबभन्दा ठूलो चाहिँ फ्यामिली र फ्यामिलीलाई कन्ट्रोल गर्ने जुन सेक्सुअल क्याटेगोरिजहरू छ, यौनिक परिभाषाहरू छ, त्यो परिभाषाहरूलाई जसरी लिबरल सिस्टमले चाहिँ परिमार्जन गर्दै लिएर गयो, त्यसले गर्दा के गर्यो भने अमेरिकन सोसाइटीको फन्डामेन्टल युनिट भ्यालु जहाँ चाहिँ मूल्य मान्यता सिर्जना हुन्छ त्यो चाहिँ फ्यामिली हो. फ्यामिली डिसइन्टिग्रेटेड भयो, इकोनोमीका कारणले डिसइन्टिग्रेटेड भयो, सोसाइटीमा उसको कुनै पनि भूमिका भएन भन्छ. अब यहाँनिर चाहिँ राज्य र समाजको चरित्रको बारेमा जहिले पनि रिपब्लिकन्सहरू अथवा कन्जर्भेटिभ्सहरू फ्यामिली सोसाइटीमा कम्युनिटीमा बढी महत्व दिने हो होइन. अब स्टेटले एजुकेसन आफ्नो ठाउँमा लिएर गयो, सेक्सुअल क्याटेगोरिजको रुल्स एण्ड रेगुलेसन उसको अधिकारका बारेमा कुरा गर्यो, अधिकारको मार्फत कानूनका मार्फत परिवारमा चाहिँ राज्य पस्यो. यसकारण चाहिँ उदार राज्य भनेको अल्पसंख्यकलाई हेर्ने अल्टरनेटिभ विचारलाई हेर्ने भन्दा भन्दै अब के गर्यो भने के गर्न हुन्छ के गर्न हुँदैन भन्ने जुन प्रिन्सिपलको आधारमा लिबरल स्टेट चाहिँ अमेरिकन स्टेट चाहिँ फ्यामिलीमा पस्यो, चर्चमा पस्यो, धर्ममा पस्यो. धर्म पनि धर्मनिरपेक्षताको नाउँमा कन्स्टिट्युसनको आधार भनेको जस्टिस हो भन्ने नाउँमा चाहिँ तपाईँको एउटा समाजलाई बाँध्ने पुरानो परम्परालाई बाँध्ने निरन्तरता दिने जुन आधार हो धर्मको जुन किसिमको परिभाषा छ, धर्ममा राज्यको भूमिका कति हुने भन्ने विषयलाई पनि यो बिस्तारै चेन्ज हुँदै लिएर आयो. त्यही भएर अहिले हामीले के देख्छौँ भने दुईटा कुराबाट चाहिँ अहिलेको चाहिँ पोस्ट लिबरल फ्युचर अमेरिकाको चाहिँ सेप अप गर्नुपर्छ. एउटा चाहिँ फ्यामिलीमा स्टेट इन्टरभेन्सन गर्न पाउँदैन, छोराछोरीको अधिकारको सन्दर्भमा उसको सेक्सुअलिटी ओरिएन्टेसनमा जसरी अमेरिकन सिस्टमहरूमा कुरा भएको देख्छौँ त्यो गर्न पाउँदैन. अर्को चाहिँ रिलिजनको रोल चाहिँ सोसाइटीमा एकदम महत्वपूर्ण हुन्छ. त्यही भएर कता कता विश्वव्यापी रूपमा धर्मलाई लिएर सेक्सुअल ओरिएन्टेसनलाई लिएर इन्डिभिजुअलको अधिकारलाई लिएर जुन कन्टेस्टेसन बढेको छ त्यसले चाहिँ के छ भने यो पोस्ट लिबरल वर्ल्ड चाहिँ लिबरलिज्म पछिको वर्ल्ड चाहिँ बन्दैछ र त्यसको संघकोष चाहिँ अमेरिकाबाट सुरु भएको छ, हालाकि युरोपबाट सुरु भएकै हो। सेकेन्ड वर्ल्ड वार पछिको पुनर्निर्माणका सन्दर्भमा लाखौं टर्किसहरू गेस्ट वर्करको रूपमा जर्मनी आए र अहिलेको जर्मनी हामी देखिरहेछौ त्यो बनिरहेको। त्यसै गरेर अमेरिकामा पनि तपाईँको ब्ल्याक्सहरू, हिस्पानिक्सहरू दक्षिण अमेरिकाबाट जाने मानिसहरू होइन, र इभन त्यो मानेमा भने क्रिस्टियानिटीको डिनोमिनेसनभित्र पनि माइनोरिटी जुन क्याथोलिकहरू छन् तिनीहरूको भूमिका पनि हामी देख्दछौँ। अहिलेको जुन किसिमको व्हाइट नेसनलिस्ट कन्जर्भेटिभ इलिमेन्टको जुन एङ्जाइटी थियो के हो भने यो बाहिरबाट आएको विचार जसले क्रिस्टियानिटी र स्टेटको जुन आधार हो धरोहर जुन थियो परिवार र समाजलाई खलबलाएको छ। त्यही भएर के देख्यौं भने कि माइनोरिटीको कुरा गरिरहेको मान्छेले माइनोरिटीकै भोट पाइरहेको छैन, अल्पसंख्यकको कुरा गरिरहेको मान्छेले जस्तो अमेरिकामा झट्ट हेर्दा त लिबरलहरूले ब्ल्याकको एडभोकेसी गरेका हुन् तर के हो भने र हिस्टोरिकली अब्राहम लिंकन नर्थबाट भएर जुन ब्ल्याक इमान्सिपेसनमा काम गरे तर ब्ल्याकको भोट ट्रम्पले किन पाउँछन् भन्दाखेरि त्यो सोसाइटल भ्यालुजहरू जुन छ त्यसमा क्रिस्टियानिटीको ठूलो भूमिका छ कि ब्ल्याकहरूलाई ब्ल्याक कन्सियसनेस बनाउनमा होइन, त्यो त नयाँ किसिमबाट इन्डक्ट्रिनेट भएको हो नि त। त्यसले गर्दा ब्ल्याकहरूको फ्यामिली पनि ड्रग्सबाट सेक्सुअलिटीको ओरिएन्टेसन्सहरूबाट फ्रेगमेन्ट भएपछि हाम्रो समाज नै नरहने हो भने कतै कन्जर्भेटिभ सोसल कमन गुड्सका कारणबाट हाम्रो सोसाइटी हाम्रो समाज चाहिँ इन्ट्याक्ट हुन्छ कि भन्ने अर्कै खालको प्रिमिसिसबाट वेबबाट चाहिँ तपाईँको सोसाइटी ग्याल बनाइन्छ। त्यही भएर हामी देख्छौँ अबले एड्रेस गर्यो कि लाखौं मान्छे अब बडा अनौठो परिस्थितिमा हामी छौँ र यो प्याट्रिक डेनिनले त्यो कुराहरूलाई बडा इन्ट्रेस्टिङली बडा नडराइकन बडो कन्ट्रोभर्सियल किताब छ, सुन्दाखेरि यो त ठिक छैन जस्तो लाग्छ तर के छ भने यो मैले पढ्दा के देखेँ भने ए डज मेक सेन्स, किनभने हरेक एक्सनको त काउन्टर एक्सन हुन्छ नि त होइन। अथवा तपाईँ हामी पढा लेखाको मान्छेले यो पढ्दाखेरि एकथरी बुझ्यौ भने जो समुदाय त्यसबाट गुज्रिरहेको छ त्यसले अर्कै किसिमबाट बुझेको हुन सक्नेछ। मान्छेले हरेक अनुभवलाई हरेक क्रिया प्रतिक्रियालाई कसरी लिन्छ भन्ने कुरा बुझ्न चाहिँ यत्रो साइन्स एन्ड टेक्नोलोजीको जमानामा पनि। र अर्को कुरा के छ भने कि हिजो टेक्नोलोजी सानो वर्गले प्रयोग गर्थ्यो भने यो पनि पोस्ट लिबरल वर्ल्ड हो, यो पनि प्याट्रिक डेनिनले रिजिम चेन्जको सन्दर्भमा कुरा गर्छन् कि अमेरिकामा जे भइरहेको छ अहिले सत्ता मात्रै परिवर्तन भएको छैन व्यवस्थै परिवर्तन हुने सङ्घारमा छ र त्यो जरुरी छ भन्छ। त्यही भएर टाइटल रिजिम चेन्ज छ, सिस्टम चेन्ज छैन रिजिममै चेन्ज छ कि त्यो परिवेश नै अर्को बनाउनुपर्छ भन्छ। त्यही भएर प्रोभोकेटिभ किताब छ र अहिले अमेरिकामा जे भइरहेको छ यो पेङ्गुनले पनि छापेको छ, इन्डियाबाट पनि प्रिन्ट भएको छ र मान्छेहरूले पढ्न सक्नुहुन्छ। अर्को महत्वपूर्ण यसले टेक्नो अटोक्राट्सहरूको कुरा पनि गर्छ। हिजो टेक्नोलोजीले इगालिटेरियन समानताको समाज लिएर आयो भने अहिले टेक्नोलोजी जसले कन्ट्रोल गर्छ त्यसले सारा कुरा कन्ट्रोल गर्छ भन्ने देखियो। अहिले एलन मस्कको जुन उदय भएको छ फण्डको सन्दर्भमा रिसोर्सेसको सन्दर्भमा र यो टेक्नो पपुलिस्टको कुरा पनि यो किताबले गर्छ, टेक्नोलोजीलाई युज गरेर पपुलिस्टहरूको मेसेजिङ कसरी डाइरेक्ट हुन्छ। अब यहाँ हेर्न के छ भने यो किताबले फ्यामिली भ्यालुज सोसल भ्यालुजहरूको बारेमा कन्जर्भेटिभ भ्यालुजहरूको बारेमा कुरा गर्दा गर्दै पनि जुन किसिमले टेक्नोलोजीको प्रयोगले एउटा मान्छेको निरङ्कुशताको उदयको सम्भावनालाई सामाजिक नियन्त्रण कसरी हुन्छ भन्ने चाहिँ यो किताबले कुरा गर्दैन, किनभने अल्टिमेटली अथोरिटीलाई सामाजिक नियन्त्रण नभइकन अथवा सामूहिक नियन्त्रण नभइकन एउटा व्यक्ति र एउटा जसले साधन स्रोत एकाधिकार भयो भने फेरि त्यो हिजोको लिबरलिजमको कन्ट्रडिक्सन भन्ने जुन किताबमा उनीहरूले प्रयोग गरे त्यो कसरी आउँछ त भन्ने कुरा चाहिँ छैन। तर के छ भने एउटा आग्रह यो किताबमा के छ भने धर्मको आधारमा, धर्म भनेको क्रिस्टियानिटी यो किताबको सन्दर्भमा वेस्टको सन्दर्भमा क्रिस्चियन भ्यालुजहरू फ्यामिली भ्यालुजहरू र त्यसले निर्दिष्ट गरेको मानिसको चाहिँ मोरल कम्पास नैतिक परम्परा र धरोहरलाई कसरी बोक्न सकिन्छ भनेर भन्छ। र अर्को यो किताबले चाहिँ रिजिम चेन्जले चाहिँ पोस्ट लिबरल वर्ल्डमा यो जसरी इकोनोमी इन्टिग्रेट भइसकेको छ विश्वव्यापी रूपमा इकोनोमीको तन्तु एउटा ठाउँमा तान्यो भने अर्को ठाउँमा जोडिने जुन किसिमको छ टेक्नोलोजीको कारणले प्रोडक्सनको साइटहरू प्रोडक्सनको ठाउँहरू उत्पादनका क्षेत्रहरू जसरी विवाद चाहिँ संसारव्यापी विभाजन भएको छ जस्तो फर इक्जाम्पल नाइकीको सोल एउटा ठाउँमा मात्रै बन्दैन लेस कहीँ बन्छ, सोल कहीँ बन्छ, एसेम्बल कुनै ठाउँमा हुन्छ भन्दाखेरि जुन किसिमको त्यही किसिमको चाहिँ जुन इकोनोमिक डिसेन्ट्रलाइजेसन, हालाकि त्यसको कन्ट्रोल सेन्ट्रलाइज छ क्यापिटलिस्ट कन्ट्रिजहरूमा, कर्पोरेसनहरूको छ, तर त्यो जुन किसिमले डिसेन्ट्रलाइज भएको चाहिँ मोटर प्रडक्सन छ त्योलाई फेरि फर्काएर चाहिँ हाम्रै ठाउँमा ल्याउनुपर्छ भन्ने किसिमको चिन्तन। त्यही भएर अस्ति भर्खरै न्युयोर्क टाइम्समा म पढ्दै थिएँ, यो अमेरिकन अहिलेको परिवर्तनको जुन चिन्ता लिडरसिपको, बेसिकली रिपब्लिकन र ट्रम्पहरूको चिन्ता चाहिँ कमिज बनाउने अथवा सर्ट बनाउने, जुत्ता बनाउनेमा छ कि ठूलो ठूलो टेक्नोलोजीमा छ। अमेरिकामा त ठूलो टेक्नोलोजी तयार हुन थालेको थियो जसले विश्वलाई नै एक किसिमले निर्दिष्ट गर्थ्यो भन्दाखेरि, कता कता जुन मानिसहरू चाहिँ यो लिबरलिजमको कारणबाट विस्थापन भए, सांस्कृतिक रूपमा असन्तुष्टहरू छन् विभिन्न कारणले, ती मानिसहरूलाई एक ठाउँ नल्याउनु भनेको पुरानो मूल्य मान्यता हो, सोसल कमन गुड हो, सामाजिक सामूहिक जुन चाहिँ महत्व छ त्यसमा जोड दिनुपर्छ भन्छ। त्यही भएर एजुकेसन कम्युनिटीलाई देऊ, तिमी नचलाऊ, स्टेटमा के पढाउने के नपढाउने तिमीले भन्न पाउँदैन, एजुकेसन डिपार्टमेन्ट उसले गर्न थाल्यो। मेडिकल उसमा चाहिँ एफडिएलाई, जुन फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनले जुन प्लुरल डाइभर्स फूड कल्चर थियो होइन, सुन्दाखेरि त अब कता कता त्यो अहिले जुन केनेडी आएका छन् एफडिएको के अरे हेल्थ सेक्रेटरी भएर, उनले के भन्छ भने यो विषाक्त भरियो के भरियो सारा कुराहरू भनिरहेछ, कमन सेन्सलाई अपिल गर्ने किसिमको कुराहरू चाहिँ यिनीहरूले गरेका छन्। मलाई लाग्छ अब आउने दिन भनेको अमेरिकामा एक्सपर्ट नलेज भर्सेस कमन नलेज, तर त्यो कतिको टलरेन्ट हुन्छ, कतिको चाहिँ सहिष्णु हुन्छ त्यो हेर्न बाँकी छ। सुरुका दिनहरूले अमेरिकामा जुन लिबरलिजमको उदार जो सहिष्णु व्यवस्था भन्ने लागिरहेको थियो त्यसलाई चुनौती दिइरहेको छ। तपाईँ हालाकि सबै कुरा एग्री गर्न सक्दैन, मलाई पनि यो रिजिम चेन्ज पढ्दाखेरि त्यसको कभर पिक्चरदेखि लिएर हरेक कुराले चाहिँ प्रोभोकेसन गरेको छ। र यो पोडकास्टमा मैले यसमा असन्तुष्ट भएका कुराहरू भन्दा पनि यसले के भन्न खोजेको छ भन्ने कुराहरू यहाँसम्म राखेँ। आशा छ तपाईँहरूले खोजेर अथवा उपलब्ध भएर यो किताब पढ्नुभयो भने अहिलेको परिस्थिति बुझ्नलाई सजिलो हुन्छ। धन्यवाद।
1: भर्खर तपाईँले रेजिम चेन्ज र वाइ लिबरलिजम फेल्ड पुस्तकहरूका बारेमा हरि शर्माबाट चर्चा सुन्नुभयो। यी कृतिहरूले लोकतन्त्रभित्रै देखा परेका संकटहरूलाई उजागर गर्दै सैद्धान्तिक र व्यावहारिक चेतावनी दिएका छन्। यससँगै किताब चर्चाको अमेरिकी लोकतन्त्रमाथिको विशेष तीन भागे श्रृंखला समाप्त भएको छ। हामीले अलेक्सिस डी टोकोभिलको डेमोक्रेसी इन अमेरिका, द फेडरलिस्ट पेपर्स र आजको संकटसँग सम्बन्धित यी पुस्तकहरू मार्फत विगत र वर्तमानलाई जोड्ने प्रयास गरेका छौं। आगामी अंकमा हामी नयाँ किताबको चर्चा लिएर आउने नै छौं। सुनेर, लाइक गरेर र सब्सक्राइब गरेर हामीलाई अझ हौसला दिनुहोला। यो पडकास्ट उकालो.com, युट्युब र अन्य पडकास्ट प्लेटफर्महरूमा उपलब्ध छ। यो पडकास्ट उत्पादनमा संलग्न साथीहरू आमोद प्याकुरियाल, मनिष पौड्याल, आयाम सहित म मधु आचार्यलाई बिदा दिनुहोस्। अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
1: लोक सेवा आयोगका किताबहरू
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
2: सुपथ मूल्य सेवाका लागि एक मात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
4: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
5: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
0: सूचना
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
6: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
7: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशमा पूर्ण स्तनपान गराउने दर बढ़दो क्रममा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेको सरकारी तथ्याङ्क। दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती गर्ने गरेको आरोप एकजना पक्राउ तप अनुसन्धान हुँदै र विश्वकप फुटबलमा क्रोएसियामाथि इंग्ल्याण्डको 4-2 जित कंगो 2-8 पोर्चुगल बराबरीमै रोकियो। नेपालमा पछिल्ला वर्षहरूमा 6 महिनासम्म पूर्ण स्तनपान गराउने दर घट्दै गए पनि कर्णाली प्रदेशमा भने यो दर बढ़दो क्रममा रहेको पाइएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको स्तनपान संरक्षण प्रवर्धन तथा सहयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेका छन्। यो राष्ट्रिय औसत 56% भन्दा 18% बढ़ी हो। कार्यक्रममा बालरोग विशेषज्ञ डाक्टर सुभाष शर्माले सन् 2011 नेपालमा पूर्ण स्तनपान दर 70% रहेकोमा 2016 66% र 2022 झरेर 56% पुगेको बताउनुभयो। प्रदेशगत रूपमा कर्णाली र सुदूरपश्चिममा पूर्ण स्तनपान दर सबैभन्दा बढ़ी 74% रहेको छ भने लुम्बिनीमा सबैभन्दा कम 36% रहेको उहाँको भनाइ छ। विशेषज्ञहरूले जन्मेको 1 घण्टाभित्र स्तनपान शुरू गर्न र 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु पर्नेमा जोड़ दिएका छन्। यस्तो शिशुको स्वास्थ्य पोषण तथा रोग प्रतिरोधात्मक क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ। युनिसेफका पोषण अधिकृत शेरसिंह दहितले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन र श्रम ऐनले महिलालाई कम्तीमा 98 दिन तलब सहितको प्रसूति विदासको व्यवस्था समेत गरेको बताउनु भएको छ। कार्यक्रममा अधिवक्ता तुलसा भण्डारीले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण तथा प्रसार प्रसारलाई नियमन गर्न कानूनी व्यवस्था रहेको बताउनुभयो। डाक्टर स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका निर्देशक डाक्टर रविन खड्काले स्तनपान शिशुको स्वास्थ्य र समग्र विकासका लागि सबैभन्दा प्रभावकारी माध्यम भएकाले यसको संरक्षण र प्रबन्धनमा सबै पक्षको साझा जिम्मेवारी रहेको बताउनु भएको छ। दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्तीकरण गरेको आरोपमा 32 वर्षीय पुरूष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पजभैयाले नारायण नगरपालिका 4 का 32 वर्षीय शिवराज रेग्मीलाई पक्राउ गरेको बताउनुभयो। उनले भगवन्तमाई गाउँपालिका 2 स्थित सल्लेघारी जंगलमा 14 वर्षीय बालिकालाई जबरजस्तीकरण गरेका थिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 सबै तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्न 65 करोड़ रूपियाँ विनियोजन भएको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले 122 झोलुङ्गे पुल निर्माण गर्ने भएको छ। मन्त्रालयले तुइन विस्थापित गरेर त्यो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न भन्दै 65 करोड़ विनियोजन गरेको छ। पर्यटकीय क्षेत्रमा सड़क सञ्जालले पहुँच विस्तार गर्न सड़क र पुल निर्माण गर्न लागेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले बताउनुभयो। यसो गरी रणनीतिक सड़क आयोजना निर्माण गर्न 65 करोड़ विनियोजन भएको छ। र फिफा विश्वकप फुटबलमा उपाधि दावेदार इंग्ल्याण्डको विजयी शुरूआत रहेको छ भने पोर्चुगल बराबरीमै रोकेको छ। समूह एलको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 हराएको थियो। इंग्ल्याण्डका कप्तान ह्यारी केनले खेलको 12 मिनटमा गोल गर्दै टोलीलाई आग्रता दिलाउनु भएको थियो। तर 36 मिनटमा मार्टिन बाटुरिनाले गोल गरेपछि क्रोएसिया खेलमा फर्कियो। त्यसपछि 42 मिनटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्याण्डलाई पुनः अग्रता दिलाउनुभयो। तर पहिलो हाफको इन्जुरी समयमा पिटर मुसाले गोल गरेपछि खेल 2-2 बराबरीमा पुगेको थियो। दोस्रो हाफमा इङ्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्यो। 47 मिनटमा जुड बेलिङ्गहनले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाउनुभयो भने 85 मिनटमा मार्कस राफ्रोले गोल थपेपछि इङ्ल्याण्डले 4-2 सहजित सुनिश्चित गरेको जीसँगै इङ्ल्याण्डले समय एलमा 3 अंक समय जोड़ेको छ। यस्तै अर्को खण्डमा पोर्चुगल र कंगोले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बलियो मानेको पोर्चुगल विरूद्ध कंगोले अंक खोज्दै ऐतिहासिक नतिजा निकालेको हो। खेलको 6 मिनटमै जोआओ नेभेसको गोल मार्फत पोर्चुगलले अग्रता बनाएको थियो। तर खेलको पहिलो हाफको इन्जुरी समयमा योवाने विश्वाले हेड मार्फत गोल गर्दै कंगोलाई बराबरीमा फर्काउनु भएको। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल 1-1 बराबरीमा सकिएको थियो। अहिले बिहान 8 बजेदेखि जारी खेलमा उज्बेकिस्तान र कोलम्बिया खेलिरहेका छनृ
हवस् त बिहान 8 बजेको फेरि हाइलाइट्स, कि बिहान 11 बजेको फेरि हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत बिदा हुन्छु। नमस्कार।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सबैको मन सुने
2: रेडियो भेरी FM।
3: अहिले ई मोबिलिटीमा छौँ भने अहिलेको हामीले चाहिँ अनुभव गर्ने सबैले देख्ने विश्वको सबै अटोमोबाइलहरू अहिले केन्द्रीकृत भएर अहिले इभीमा चलिरहेछ होइन, इभी र हाइब्रिड तपाईँको हाइब्रिडमा चलिरहेछ भने भविष्यमा यो टेक्नोलोजी चेन्ज हुन सक्छ। त्यही भएर समय परिस्थिति अनुसार हरेक ठाउँमा हरेक चेन्जेस आउँछ भने त्यसलाई चाहिँ हामीले अंगाल्दै अगाडि बढ्नुपर्ने स्थिति हुन्छ।
4: अब यो बजेटकै कुराकानी गरिरहँदा सरकारले विद्युतीय गाडी प्रवर्धनका लागि घोषणा गरेका कार्यक्रम कार्यान्वयन हुनेमा चाहिँ कतिको विश्वस्त छ नाडा?
3: हामी त पूर्ण विश्वस्त छौँ, हामी पूर्ण आशावादी छौँ। अहिलेको जुन सरकार छ, यत्रो देशभरि चाहिँ यत्रो नेपाली सबैजनाले एकजुट भएर झण्डै दुई तिहाई मत दिएर पठाएको छौँ भने तपाईँ हामी यसमा पोजिटिभ हुन जरुरी छ।
4: जस्तो निजी क्षेत्रले उठाइरहेको नीतिगत स्थिरताको कुराहरू थियो नि, अब यो सरकार पाँच वर्ष लागि स्थिर भएर आएको छ, यो नीतिगत अस्थिरता हुँदाखेरिमा व्यवसायलाई परेका समस्या र अब स्थिर सरकार आइसकेपछि नीतिगत रूपमा राम्रो भयो भने व्यवसायलाई चाहिँ के कुरामा सहज हुन्छ, सकारात्मक हुन्छ?
3: तपाईँले भन्नुभएको जस्तै अहिले तपाईँको प्रश्नमै उत्तर छ। हामी भन्न चाहिँ नीतिगतमा समस्या भयो भन्ने कारण के हो भने हामीले देख्दाखेरि चाँडै चाँडै सरकार परिवर्तन भएपछि सरकारका हरेक नीति निर्माणहरू चेन्ज हुँदै जान्छ। त्यही भएर हामी सबैजनाले भन्दै आएको के हो भने स्थायित्व चाहियो, दीर्घकालीन सोच चाहियो। त्यही भएर नयाँ सरकार आएछ, हामी यस्तो प्रेसर दिइरहेको छौँ कि आएको भर्खर तपाईँको 60-70 दिन भएको छैन, 60 वर्षदेखि गर्ने कामलाई हामी प्रेसर गरिरहेछौँ भने हामी पनि केही चिज कुर्न सक्नुपर्छ र केही चिज उहाँहरूले गर्न खोजिरहनु भएको छ, केही समय लागिरहेछ यत्रो पुरानो संरचनामा रहेर उहाँहरू नयाँ संरचना बनाउन खोजिरहनु भएको छ भने तपाईँ हामी योगदान गर्नपट्टि लाग्नुपर्छ, न कि क्रेडिट तपाईँको चाहिँ हामी आफ्नो उहाँलाई क्रिटिसाइज गर्नपट्टि लाग्नु हुँदैन जस्तो लाग्छ। हामी पाँच वर्षको लागि जनताले चुनिसकेका छ भने पाँच वर्ष चलाउने र चलाउन सक्ने वातावरण हामी बनाएर जानु पर्यो क्या।
4: कार्यक्रम बदलिलो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती। अब सर, यो पछिल्लो वर्षहरूमा विद्युतीय गाडीको माग परिवर्तन भइरहेको छ, कस्तो देख्नुहुन्छ? पहिलाका गाडीहरू खोज्नेको संख्या भन्दा अलिकति बढ़ी वृद्धि भइरहेको हो?
3: यस्तो छ, गाडीको संख्यामा वृद्धि आइसकेको छैन, त्यसको लागि के छ भने आम नागरिकको आय स्तर बढ्नुपर्नेछ। आय स्तर बढ्नको लागि त्यो किसिमको चलायमान हुने गरी यहाँ उद्योग धन्दाहरू सञ्चालन भइसकेको स्थिति छैन। तर सरकारले अहिले सुरुमै आउँदा राम्रो काम चाहिँ के गरिरहेछ भने जसले आफ्नो आय स्तर चाहिँ बढाउनलाई काम गरिरहनु भएको छ, आफूले चाहिँ कहीँ कोही जब गरिरहेछ सर्भिस छ, कहीँ आफ्नो स्वरोजगार भएर काम गरिरहनु भएको थियो भने सरकारले त्यसमा चाहिँ अहिले तिर्नपर्ने तपाईँलाई आयकरमा छुट दिएको छ नि। त्यो दिएको कारण किनभने तपाईँ हामीले खर्च गर्न सकोस् भन्नको लागि हो कि। त्यही भएर पनि अब बिस्तारी खर्च गर्ने बानी बस्छ, बिस्तारी यो वातावरण बन्दै जान्छ, नेपालीको आय स्तर बढ्दै जान्छ, त्यसपछिबाट चाहिँ गाडीको मागहरू पनि बढ्ने, गाडीका बिक्रीहरू पनि बढ्ने। सबैभन्दा पहिला त के चाहियो भन्दाखेरि आजको दिनमा सबैभन्दा तत्काल रूपमा हामीले देखेको भनेको रोड। रोड वास्तवमा डेभलप भएकै छैन, जहाँ रोड डेभलप गर्न दिएको छ, रोड बनाउन दिएको ठाउँमा त्यहाँ कम्प्लिटै कहिले हुँदैन भने यो विकृतिबाट चाहिँ अब आउने सरकारले चाहिँ यो रोक्नुपर्छ। कुनै पनि चिज समयमा सक्नुलाई उहाँहरूलाई चाहिँ प्रोत्साहन गर्नुपर्छ भने समयमा नसकिनेहरूलाई चाहिँ के किसिमको चाहिँ दण्ड सजाय दिने हो सरकारले चाहिँ मलाई लाग्छ त्यो बारेमा सोच्न जरुरी छ।
4: अब सरकारले यो विद्युतीय गाडीलाई प्रवर्धन गरिरहँदाखेरि सार्वजनिक यातायातलाई प्रवर्धनमा केही कन्जुसाई गरेको, अलिकति हामीले बढाउनु पर्ने त सार्वजनिक यातायात थियो होला इभीमै पनि, यो व्यवसायलाई चाहिँ यो निजी गाडी बढ्दा बढी फाइदा कि सार्वजनिक गाडीको माग बढी बढ्दाखेरि फाइदा?
3: यस्तो अब यो तपाईँले के आधारले कहाँ हेरेर भन्नुभयो म तान्दिनँ। सरकारले सार्वजनिक सवारी साधन यदि तपाईँ 25 सिट भन्दा माथि या ल्याइरहनु भएको छ भने जम्मा 1% भन्सार छ भने सरकारले कति राजस्व लिन्छ त्यसबाट? प्रबन्धनै गर्न खोजेको हो नि त। सँगसँगै सरकारले आफ्नो 100 दिनेमा प्रधानमन्त्रीज्यूको एउटा आई प्रतिवेदन पनि आइसकेका छ र ईभीलाई नेपालमा प्रमोट गर्नलाई सम्भाव्यता अध्ययन गरी हरेक ठाउँमा चार्जिङ स्टेशन बनाउने पनि भनिसक्नु भएको छ भने मलाई लाग्छ प्रबन्धन नै हो। हामी त्यही भनि नि मैले तपाईँलाई, हाम्रो बानी के भयो भने पूर्ण सक्ने र धैर्य गर्ने धारणा चाहिँ हामीसँग छैन के, त्यही भएर केही समय कुर्नुपर्छ। अहिले नै धेरै कुराको हामी अहिले कमिटमेन्ट गरिहाल्नु हुँदैन, कुरौँ हामी केही समय हेरौँ न।
4: अब यो उपभोक्ताले विद्युतीय गाडी किन्दा के कुरामा ध्यान दिने, हिजो अब पेट्रोल डिजलको गाडी किन्दाखेरिमा कस्तो गाडी किन्ने, के कुरामा ख्याल गर्ने भन्ने कुरा मान्छेमा सेटअप थियो। अब नयाँ विद्युतीय गाडी आइसकेपछि हामीले काठमाडौँ उपत्यकाभित्र त देख्छौँ राम्रै छ, बढ़िरहेको छ संख्या, तर बाहिर चाहिँ अझै पनि शंकाको घेरामा त छ नि विद्युतीय गाडी।
3: होइन, शंकाको घेरामा त छ मलाई लाग्दैन, होइन तपाईँले भन्नुभयो जस्तो हुनसक्छ, मैले भने नि काठमाडौँ एउटा सिटी भएको कारणले गर्दाखेरि यस्तै किसिमका सिटीहरू सबै ठाउँमा त्यही किसिमका चाहिँ बस्ने जनसाधारण नभएको कारणले गर्दाखेरि चाहिँ यो किसिमको समस्या आउँछ। तर सवारी साधन किन्नुभन्दा अगाडि चाहिँ पहिला तपाईँले जुन सवारी साधन किन्दै हुनुहुन्छ त्यो सवारी साधनको बारेमा विस्तृत रूपमा बुझेर कस्तो मान्छेले उहाँ इम्पोर्ट गर्दै हुनुहुन्छ, उहाँको बिक्री पछिको सेवा के छ, र उहाँको अबको 5 वर्षसम्म चाहिँ उहाँहरूले कसरी जाने योजना बनाउनु भएको छ, त्यो हेरेर चाहिँ लगानी गर्नुभएको खण्डमा मलाई लाग्छ तपाईँहरूले भोलिको दिनमा चाहिँ यो आउने समस्याबाट तपाईँहरू चाहिँ पर्न सक्नुहुन्न, त्यो समस्याको समाधान गर्नु पर्दैन जस्तो लाग्छ मलाई। सामना नगरिकन नै समाधान हुन्छ जस्तो लाग्छ मलाई। सबभन्दा पहिला चाहिँ बिक्री पछिको सेवा कस्तो छ त्यो ध्यान दिनु पर्यो।
4: अब यो मध्यम आय भएका मानिसले पनि एउटा गाडी किन्ने एउटा सोख हुन्छ नि, अब यसलाई चाहिँ परिपूर्ति गर्नको लागि केही नीतिगत कुराहरू पनि आवश्यकता छ, अघि हामीले कुराकानी गरिसक्यौं। कतिको अब सहज छ बिस्तारै यो विद्युत गाडी चढ्ने मान्छेको सोखलाई चाहिँ?
3: गाडी चढ्नको लागि धेरै कुरामा सहज छ, तर त्यसको लागि सरकारले जुन नीतिगत कुराहरू र केही चिजहरूमा चाहिँ अलिकति फ्लेक्सिबल हुनुपर्छ, केही कुराहरू चेन्जहरू गर्नुपर्छ। जस्तो हामी गाडी किन्दैछौँ भने कोही मान्छेले गाडी किन्नको लागि आज जाँदैछ भने गाडी आवश्यकता अनुसार कुन चिजलाई नेसेसिटीमा राख्ने, कुनलाई लग्जरीमा राख्ने, सबभन्दा पहिला त गाडीको वर्गीकरण गरेर सर्वसाधारणले महसुस गर्ने गरी चढ्नको लागि र सर्वसाधारणलाई साँच्चैकै सरकारले चल्न दिने हो भने पहिला के गर्नु पर्यो भने नेसेसिटीको गाडीलाई 5 वर्ष किन्न 10 वर्ष दिनु पर्यो नि लगानी गर्नलाई। किस्ताबन्दीमा उसले 10 वर्ष पाउनु पर्यो, उसले आय स्तर अनुसार चढ्न सक्छ भने 10 वर्ष दिनु पर्यो। बाइक किन्ने मान्छेले पनि बाइक आफ्नो आवश्यकता अनुसार छ भने बाइकको पनि वर्गीकरण गरेर, किनभने कसैको लागि 4 पाङ्ग्रे जरुरी छ भने कसैको लागि 2 पाङ्ग्रे पनि उहाँको लागि चाहिँ नेसेसिटी हुनसक्छ। धेरैजनाको लागि नेपालमा नेसेसिटीमा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा सहज रूपमा यात्रा गर्नलाई 2 पाङ्ग्रे ल्याइरहन्छ भने 2 पाङ्ग्रेलाई पनि प्रवर्धन गरेर सरकारले चाहिँ फाइनेन्सको सुविधा राम्रो गर्न सकेको खण्डमा मलाई लाग्छ हरेक नेपालीले हरेक नेपालीको घर घरमा सवारी साधन चाहिँ पुग्न चाँडै भन्दा चाँडै पुग्छ।
4: अहिले यो बजारमा देखिएको विद्युतीय गाडी भनौँ न अलिकति सस्तो पनि अलिक धेरै आरामदायी पनि धेरै एडभान्स, पहिला पहिला महँगो पैसा हाल्नु पर्थ्यो भने अहिले अलिक सस्तो पैसामा राम्रो गाडीहरू पाइरहेको छ। अहिले कतिदेखि कतिसम्मका कस्ता कस्ता खालका यो विद्युतीय गाडीहरू नेपालमा भित्रिएका छन् पछिल्लो समय?
3: यस्तो छ, हेर्नुहोस्, सस्तो चाहिँ होइन, सरकारले भन्सार छुट दिएको कारणले गर्दा सस्तो हो, त्यही भएर सरकारको योगदान छ यसमा। छुट हुने भने पनि तपाईँ हामीले राजस्व नपाउनु भनेको पनि सरकारले एउटा राजस्व गुमाएर भए पनि सर्वसाधारणले राम्रो पाओस् भनेर दिएको हो नि त यसमा। आजको दिनमा हेर्ने हो भने सवारी साधन छन् नेपालमा 15 लाखदेखिबाट धेरै माथिसम्मका सवारी साधनहरू छन् 4 पाङ्ग्रेमा हेर्ने हो भने।
4: आयात प्रक्रिया वा बैंकिङ क्षेत्रमा केही समस्या व्यवसायले अहिलेसम्म भोगिरहेका छन् के छन्, कस्ता कस्ता छन्?
3: यस्तो छ, आयात प्रक्रियामा त त्यस्तो ठूलो समस्या हुँदैन, सबभन्दा ठूलो अहिले मैले भने जस्तो बैंकिङ प्रक्रिया हो। बैंकिङ प्रक्रिया एकदमै झन्झटिलो छ, बैंकिङ प्रक्रिया सहज हुनु पर्यो, बैंकिङ फाइनान्स झन् झन्झटिलो छ। एउटा सवारी साधन किन्नको लागि नेपालमा 60% चाहिँ तपाईँको लगानी गर्नुपर्छ, होइन 40% डाउन पेमेन्ट गरेर 60% चाहिँ बैंकबाट लगानी लिनुपर्छ भने अरू कन्ट्रीहरूमा हेर्नुहुन्छ नि तपाईँको आवश्यकता अनुसार तपाईँको इन्कमले धान्छ भने उसले 100% पनि ऋण पाइन्छ, उसले लोन पाइन्छ र आरामले उसले 15% तिर्न पाइन्छ भने हामी त्यो कुराबाट चाहिँ वञ्चित छ भने त्यो कुरा सहज भएको खण्डमा सवारी साधनको प्रबन्धन राम्रै हुन्छ।
4: तपाईँ अब अध्यक्ष भएको नाताले पनि यो कुरा मैले उक्काउनै पर्छ, केही समय अगाडि सरकारले मुस्ताङको कोर्ला नाकामा यत्रो गाडीहरू एकछिन नियन्त्रणमा लिएर छोडेको अवस्था छ, यस्तो सरकारले ह्रासमा केही नीतिहरू अथवा केही एक्सनमा जाँदाखेरि कार्यान्वयनमा जाँदा व्यवसायप्रति चाहिँ सरकार अलिकति आक्रामक भएको जस्तो देखिन्छ, यसले चाहिँ व्यवसायलाई कतिको प्रभाव पारिरहेको छ यस्तो कुराहरूले?
3: यस्तो हेर्नु, व्यवसायलाई यसले प्रभाव पार्छ नि, तर कतिपय कुराहरूलाई यसलाई के गर्नुपर्छ, कहीँ उजुरी आयो या केही कुराको अनुसन्धान गर्नु पर्यो भन्यो भने सरकारले यो केही पनि होइन भने छोड्न मिल्दैन नि त। त्यसले गर्दाखेरि यसलाई नियमित प्रक्रियामा जानु पर्यो। यसलाई हामी अतिरञ्जित बनाउनु भन्दा पनि ठिकै छ, आखिर तपाईँको उहाँले अनुसन्धान गर्नुभयो, आखिर केही छैन रहेछ, ज जसले तपाईँको उहाँहरूभित्र एउटा चाहिँ एलिगेसन थियो त्यो हट्यो भने मलाई लाग्छ त्यो राम्रो पक्षमा जानु पर्यो कि। त्यसले गर्दा सरकारको पनि राम्रो भयो, जो व्यापारी पनि राम्रो हो, पब्लिकले हेर्दाखेरि पनि जुन किसिमको एउटा अराजक जुन देखिएको थियो नि त त्यो हट्यो नि त। नत्र यहाँ धेरै कुराहरू चाहिँ व्यापारीले सहनु पर्थ्यो उहाँहरूलाई लाग्थ्यो भने त्यो हट्यो नि त। त्यही भएर मलाई लाग्छ त्यसलाई खासै ठुलो कुरा होइन। यसलाई
4: कार्यक्रम बदलिलो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती। अघि तपाईँले एउटा पूर्वाधारको कुराहरू उठाउनु भयो केही होइन, जस्तो अब यो विद्युतीय गाडीलाई प्रवर्धन गर्न सरकारले पूर्वाधारका क्षेत्रमा चाहिँ कुन कुन पूर्वाधार चाहिँ आवश्यकता छ नेपालमा अहिले तत्काल गर्नुपर्ने काम र मध्यकाल र दीर्घकालमा हेर्दाखेरि?
3: यस्तो छ, सबैभन्दा पहिला त के गर्नु पर्यो भने रोडसँग जति पनि रिलेटेड छ नि, रोड कन्स्ट्रक्सन निर्माणसँग रिलेटेड भएको चिजलाई ध्यान दिनु पर्यो। अर्को तपाईँको उद्योगीहरूले कुनै पनि सामान बनेको सामान छ फ्याक्ट्रीबाट लिएर जाने, ढुवानीको लागि जाने सवारी साधनको वर्गीकरण हुनु पर्यो। र हामी कृषिमा क्रान्तिको कुरा गर्छौँ भने कृषिलाई हेरेर कृषिमा कस्तो किसिमका चाहिँ सवारी साधन आवश्यकता छ कृषिको क्रान्तिको लागि साँच्चीकै हामी सोच्ने हो भने त्यसको लागि वर्गीकरण जान्नु छ। त्यस्तै गरेर अर्को नेसेसिटी र लग्जरीको कुराहरू छुटाउनु जरुरी छ। त्यो भयो भने धेरै हदसम्म मलाई लाग्छ यो समस्या पनि समाधान हुन्छ र राम्रो पनि हुन्छ।
4: यो अब हामीले अहिलेसम्म प्रयोग गरेको कृषि क्षेत्रमा पेट्रोल र डिजलबाट चल्ने गाडीहरू नै हामीले प्रयोग गरिरहेको छौँ, अब यो भविष्यमा हामीले अब के गर्न जरुरी छ जसले गर्दा कृषिमा हरेक क्षेत्रमा ग्रामीण भेगहरूमा पनि विद्युतीय गाडीहरूलाई नागरिकले प्रयोग गरेर अगाडि बढ्न सक्छन्?
3: सबभन्दा पहिला त रोड बन्न पर्यो। रोड बनिसकेपछि विद्युतीय सवारी साधन प्रवर्धन गर्ने हो भने त्यहाँ विद्युतको ट्रान्सफर्मर राम्रो हुनु पर्यो, त्यसपछि स्वतः प्रवर्धन हुन्छ।
4: जस्तो सरकारले भन्यो नि अस्ति भर्खर होइन बजेट भाषणमा, हामीले विद्युतीय सवारीदेखि लिएर हरेक सामग्रीलाई हामीले सहुलियत दिन थाल्यौँ भने हाम्रो क्षमताले धान्दैन भनेर। अब सरकारले त विद्युत उत्पादनमा पनि बढाउनु पर्ने र उत्पादन भएको विद्युतको जुन क्यापासिटी छ त्यसलाई पनि बिल्डअप गर्नुपर्ने जस्तो देखिन्छ नि।
3: तपाईँले के बुझ्नु पर्यो भने बिल्डअप भइरहने हुन्छ, यो भनाइ र गराइमा मान्छेले बुझाइमा कहिले काहीँ फरक पर्ने कुरा हो। तपाईँले एउटा घरमा बत्ती लिनु भएको छ होइन, त्यो बत्तीमा तपाईँले त्यहाँनिर लगाएर ठुलो जेनेरेटर जोड्नु भयो, तपाईँ अब ठुलो एउटा कुनै मेसिन जन्नु भयो भने तपाईँ घरमा धान्छ धान्दैन नि त। एउटा बत्तीको क्यापासिटी हुन्छ, त्योभन्दा बढी तपाईँले युज गर्नुभयो भने त्यो किसिमको क्षति गर्नुपर्ने हुन्छ। भनेपछि सामान्य काहीँ एउटा चाहिँ ट्रान्सफर्मर चलिरहेको छ, त्यो ट्रान्सफर्मरको क्यापासिटी भन्दा बढी तपाईँको डिमान्ड बढी भएर त्यो युटिलाइज बढी भयो भने त्यो ट्रान्सफर्मर पड्किन सक्ने भन्ने कुरा हो कि। त्यही भएर समय परिस्थिति अनुसार इलेक्ट्रिसिटीको कन्जम्सनलाई ध्यान दिएर जहाँ जहाँ ट्रान्सफर्मर चेन्ज गर्नुपर्ने छ, जहाँ जहाँ नेसनल ग्रिडहरू चेन्ज गर्नुपर्ने छ, जहाँ जहाँ तपाईँको यो इलेक्ट्रिक तारहरू चेन्ज गर्नुपर्ने छ आवश्यकता अनुसार, त्यो चेन्ज गर्दै नयाँ इलेक्ट्रिफिकेसनमा जाने हो भने त्यो अनुसारको गर्दै गयो भने चाहिँ सहज हुन्छ। र जुन अहिले हामी परिकल्पना गरिरहेछ त्यो चिज नहुनको लागि त्यो दुर्घटनाबाट बच्नलाई त्यो जरुरी पनि छ।
4: पूर्वाधार अभावले गर्दाखेरि पनि हामी व्यवसायहरूलाई अलिकति समस्या परेको हो यो बिक्री व्यवसाय गर्नको लागि गाडी
3: धेरै हदसम्म त त्यो जहिले पनि यो कुरा सत्य हो, किनभने हामी अहिले चाहेर पनि धेरै ठाउँमा सवारी साधन जहाँ लान सक्दैन, जहाँ लान्छ त्यहाँ पूर्वाधार नभएको कारणले गर्दा बिक्री गर्न सक्दैन भने यो सामान्य कुरा हो कि। यसलाई के हो भन्दा तपाईँले के बुझ्नु पर्यो भने हामीले तपाईँहरूले सुन्नु भए पनि होला, कति ठाउँमा हामी सुन्छौँ तर त्यो कुरालाई चाहिँ अरूको भयो भने छोडिदिन्छौँ, अनि कोही सम्बन्धित भयो भने अलिक बढी हाइलाइट गर्ने हाम्रो बानी भएर मात्रै हो। तपाईँहरूले सुन्नुभयो होला कति ठाउँमा हाइड्रो बनाएको छ तर नेसनल ग्रिडमा जोड्नको लागि विभिन्न कारणले गर्दा मैले जोड्न पाएन भनेर सुन्नु भएको छ नि त, अनि त्यो कुरा त हामी फेरि त्यसलाई त हेर्दैनौँ भने त्यो लस भइरहेको छ नि त्यहाँबाट व्यापारीलाई त, त्यो कुरा पनि हामीले लेख्नु पर्यो नि त, जान्नु पर्यो, सबैले महसुस गर्नु पर्यो भने त्यसलाई पनि हाइलाइट गर्नु पर्यो भने त्यही सामान्य प्रक्रिया। कुनै पनि ठाउँमा जान खोजिरहेको छ तर त्यो पूर्वाधार छैन भने त पूर्वाधार बनाउनु पर्यो नि त, भने कुनै ठाउँमा बनिसकेको चिज छ तर त्यसलाई नेसनल ग्रिडमा जोड्न सकेको छैन भने त्यो लस हो नि त, भने सेम यही चिज।
4: कार्यक्रम बदलिलो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती। अब यो पूर्वाधारको कुराकानी पछि अब अलिकति गाडीको यो मर्मत स्पेयर पार्ट्स र प्राविधिक जनशक्तिको कुराकानी गरौँ. के छ यो विद्युतीय गाडीमा चाहिँ एउटा हामीले बाहिर सुनेको कुरा मैले तपाईँसँग लिएर आउने त हो नि होइन. विद्युतीय गाडी प्रयोग गर्दाखेरिमा यसको पार्ट्सहरू धेरै महँगो यहाँ नपाइने भन्ने कुराहरू एकदम गुन्जायज छ. अनि के नागरिकले गुनासो गरे जस्तै भोगे जस्तै त्यस्तै हो कुरा.
3: तपाईँले थाहा पाउनु भएको छ, कहीँ त्यस्तो सुन्नु भएको छ जुन यो सामान किन्न जाँदाखेरि या यो पार्ट्स किन्न जाँदा मैले नपाएको या मलाई अत्याधिक कसैले महँगो लिएको सुन्नु भएको छ?
4: कति कति सुनिन्छ. हल्ला त हो नि,
3: हल्लाको पछि लाग्नु हुँदैन. कुनै पनि चिज नयाँ आइसकेपछि त्यसलाई हामी बुझ्नु भने अँगाल्नलाई टाइम लाग्छ कि. त्यही कारणले गर्दा होला एक दुईजना कहीँ भएको ठाउँमा कसले ल्याएको ठाउँमा होला. मैले भने नि तपाईँलाई ल्याउने मान्छे र बिक्री गर्दाखेरिको बिक्रीपछिको सेवा हेरेर सवारी साधन किन्नु भयो भने यो किसिमका समस्या आउँदै आउँदैन. यो नर्मल थिङ हो. त्यही भएर आफूले किन्दाखेरि ध्यान दिनु पर्यो कि.
4: जस्तो सर अब एसेम्ब्लिङ जुन पहिला पेट्रोल र डिजलबाट चल्ने गाडीहरूको एसेम्ब्लिङ हुन थालेको थियो, अब विद्युतीय गाडीले अलिकति बजारलाई प्रतिस्थापन गर्दैछ, के छ अनि अब नेपालमा पनि एसेम्ब्लिङ गर्ने प्रणाली विकास हुन सक्छ वा हुँदैछ, के छ यसको सम्बन्धमा?
3: यस्तो छ, नेपालमा इभीको एसेम्ब्लिङ आज होइन धेरै पहिलादेखि भइरहेछ. यो किनभने न्युजमा नआएपछि मान्छेलाई त्यो लाग्दैन. तपाईँले आजको दिनमा हेर्नुभयो भने तराईतिर जति पनि चल्ने थ्री व्हिलर छ, इभी थ्री व्हिलर छ, त्यो कहाँ हुन्छ एसेम्ब्लिङ? नेपालमै छ नि. भनेपछि यही चिज हो, यही पोइन्ट गरेर देखायो भने सबैले थाहा पाउँछ हुँदो रहेछ भनेर. तर नेपालमा भइरहेको चिजलाई चाहिँ हामी लेख्दैनौँ कि. भनेपछि अब अरू चिजहरू पनि बिस्तारै हुन्छन् भने हिजोको दिनमा त्यो थियो नि त भने आज पनि छ भने भोलि पनि हुन्छ.
4: त्यो त थ्री व्हिलर छँदैछ, त्यो बाहेक अरू पनि सार्वजनिक गाडीदेखि निजी गाडीहरू पनि त्यसको एसेम्ब्लिङको कुराहरू नि.
3: त्यही भएर भनेको मैले अहिले भर्खर त पहिला थ्री व्हिलर सुरु भयो. थ्री व्हिलर सुरु भयो कति भयो, कति वर्ष लागेर अहिले एसेम्ब्लिङ सुरु भएको छ भने. त्यही भएर ओभरनाइट हामीले हरेक कुरा आश गर्नु भएन कि. समय परिस्थिति अनुसार व्यापार गरिसकेपछि व्यापारी किन लगाउँदैन? हिजो हामी परिकल्पना गरेको छैन नेपालमा टू व्हिलरको एसेम्ब्ली लाग्छ भनेर, आज छ नि त. भनेपछि समय परिस्थिति माग अनुसारको यो सबै आवश्यकता पूर्ता हुँदै के अरे आवश्यकता पूर्ति हुँदै जान्छ र त्यो सँगसँगै यहाँ पनि त्यो किसिमका संरचनाहरू बन्दै जाने.
4: कार्यक्रम बदलिलो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौं. आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती. अब अलि जनशक्तिको कुराकानी गरौं न. गाडी व्यवसायले कति जनशक्तिलाई चाहिँ अहिले रोजगारी दिइरहेको छ, के छ जनशक्तिको अवस्था, दक्ष जनशक्ति छ कि नेपालमा, भएका पनि विदेश पलायन हुने क्रम छ, तपाईँहरूको यो गाडी व्यवसायमा पनि परेको यो क्षेत्रसँग सम्बन्धित कुराहरू भनेको सुनेको
3: छ. यस्तो छ, नेपालमा विदेश जाने त एउटा नेपालीको एउटा फेसन नै हो. मान्छेहरूलाई कतिलाई मजबुरी छ भने कतिजनाले आफ्नो हेरेर जानुहुन्छ होइन. अब त्यसमा चाहिँ अहिले रोजगारीको सिलसिलामा भन्नुहुन्छ भने अटोमोबिलमा आजको दिनमा हामी त सबैजनालाई आवश्यकता अनुसार नेपालभरि नै सिपमूलक कार्यक्रम सिकाइरहेको छौँ. सिकाउने मात्रै होइन, यदि कोही हामीसँग चाहिँ ग्रेजुएट हुनुभएको छ भने उहाँको जबको ग्यारेन्टी पनि गराइरहेको छौँ नाडाले. भने त विदेश जानै परेन, त्योभन्दा बढी पैसा यहीँ नै छ होइन, हामी देखिरहने छौँ. र आजको दिनमा भन्नुहुन्छ भने अटोमोबिललाई हामीले के देख्छौँ भने बाटोमा गुड्ने एउटा गाडीसँग तुलना गर्छौँ. त्यो मात्रै होइन, प्रत्यक्ष रूपमा तपाईँले हेर्नुहुन्छ भने आज पनि मिनिमम पनि 10 लाख भन्दा बढी मान्छेले रोजगारी पाएको भनेको अटोमोबाइल हो. अब यसलाई अप्रत्यक्ष रूपमा हेर्नु हो भने तपाईँ आफै आजको दिनमा हेर्दै जानुहोस्, अहिले हामी इभीका कुरा गर्दैछौँ भने तपाईँ हेर्नुहोस् बाटोमा एउटा चार्जिङ राखेर स्वरोजगार बन्ने मान्छे कति छ. एउटा होटल व्यवसाय गरेको ठाउँमा चार्जिङ स्टेसन राखिकन बसेको छैन नि त. इन्सुरेन्स व्यवसाय हेर्नुहोस् कहाँबाट छ, अटोमोबिलबाट छ. पेट्रोल डिजलको व्यापार कहाँबाट हुन्छ, अटोमोबिलबाट हुन्छ. ग्यारेजको परिकल्पना कहाँबाट हुन्छ, अटोमोबिलबाट हुन्छ. मेकानिकहरू जति पनि हामीलाई चाहिन्छ कहाँबाट त यहीँबाट भयो. त्यस्तै गरेर यसको इको सिस्टमलाई तपाईँले कम्प्लिट हेर्नुभयो भने मिडिया धेरै चिजलाई यसले तपाईँको अङ्गालै भन्छ. त्यही भएर एउटा अटोमोबिल चल्दाखेरिको अवस्थामा यो देशको अर्थतन्त्र नै कायापलट हुन्छ. त्यसले गर्दाखेरि हामी बाहिर जाने साथीहरूलाई हामी त्यही भन्छौँ, अटोमोबिलमा नयाँ नयाँ टेक्नोलोजीहरू आइरहेको छ, नयाँ नयाँ टेक्नोलोजीको लागि ट्रेनिङहरू गर्नुहोस्। ट्रेनिङ गर्नको लागि तपाईँहरूलाई कुनै पनि इच्छा छ भने नाडामा सम्पर्क गर्नुहोस्। हामी सातवटै प्रदेशमा आजको दिनमा हामी प्रोग्राम गरिरहेछौँ। नेपालमा अटोमोबिलमा काम गर्ने आज हामी विदेशबाट लिएर आएर टेक्निसियन राख्न परिरहेको स्थिति छ भने नेपालीले गर्दा त सबैजना खुसी हुन्छ नि त। भने यहाँनिर अहिले सिक्युरिटी उद्योगहरू पनि छ, यत्रो सिक्युरिटी उद्योगमा नै हेर्नुहुन्छ भने विदेशबाट मान्छे ल्याएर राख्नु परिरहेछ, नेपाली टेक्निसियनहरू विदेश जाने भएको कारणले गर्दा विदेशको टेक्निसियनहरू चाहिँ नेपाल ल्याउनु परिरहेछ। भने हामी सबैजनालाई त्यही भन्छौँ, विदेश जानुभन्दा अगाडि आफ्नो देशमा केही छ भने यहाँ पनि मेहनत गरेर यहाँ पनि हुन सक्ने सम्भावना धेरै छ, त्यसलाई अँगाल्नुपर्छ जस्तो लाग्छ।
4: जस्तो यो अब विदेशबाट जुन बाहिरबाट गाडीहरूले लिएर आउँदाखेरिमा हिजो पेट्रोल र डिजलबाट चल्ने गाडी ल्याउँदाखेरिमा व्यवसायलाई बढी अलिकति सहज थियो कि अहिले विद्युतीय गाडी लिएर आउँदाखेरि बढी सहज छ र उपभोक्तालाई त एउटा अलिकति सस्तो चाहिँ विद्युतीय गाडी परिरहेको हामीले देख्छौँ भने व्यवसायको हकमा चाहिँ के छ?
3: उपभोक्तालाई सहज पर्नु भनेको नै व्यवसायलाई सहज हो नि त। हामी त उपभोक्ताको हकितको लागि गर्ने हो नि त, उपभोक्ता खुसी हुनु नै हामी खुसी हो कि, त्यही भएर यसलाई मलाई लाग्छ हामी खुसी नै छौँ यसमा।
4: नेपालको सन्दर्भमा यो जुन विद्युतीय गाडीको बजार सम्भावना अब चाहिँ कस्तो त?
3: होइन, सम्भावना त अहिले पनि राम्रो छ, पछि पनि राम्रो हुन्छ। रोड बन्नु पर्यो र नेपालीको आय स्तर बढेपछि र सरकारको दृष्टिकोण जुन स्किमले अहिले चार्जिङ स्टेसनमा उहाँ फोकस गरिरहनु भएको छ त्यो भयो भने मलाई लाग्छ राम्रो हुन्छ।
4: निजी क्षेत्रले थप लगानी गर्न के खालको सरकारी सहयोगहरू अब चाहिन्छ व्यवसायको लागि चाहिँ लगानी भित्राउन? अहिलेसम्म हाम्रो गाडी व्यवसायमा जस्तो वैदेशिक लगानी कस्तो छ?
3: यस्तो छ, सबभन्दा पहिला त पूर्वाधारमा लगानी हुनुपर्छ। पूर्वाधारमा लगानी भयो भने आवश्यकता आउँछ, नेपालमा कन्जम्सन बढ्दै गएपछि वैदेशिक लगानी पनि स्वतः आउने भयो।
4: अब कर छुट बाहेक अरू केही नीतिगत कुराहरू पनि गर्नुपर्ने देखिन्छ सरकारले?
3: सरकारले कर छुटको लागि मात्रै होइन, सरकारले जहिले फेसिलेट गर्ने चिज हो, फेसिलेट उहाँले गरिरहनु भएको छ। सँगसँगै इन्फामा लगानी गरिरहनु भएको छ भने इन्फा सँगसँगै सुरक्षाको कुराहरूलाई पनि ध्यानमा दिएर गर्यो भने राम्रो हुन्छ।
4: अब नाडाले यो महोत्सवहरू पनि गर्छ नि होइन, हरेक वर्ष एउटा ठुलो चाडपर्व जस्तो फेस्टिभल जस्तो हामी देख्छौँ, त्यो कसरी चलिरहेको छ, कसरी भइरहेको छ? अब यो वर्ष पनि हुँदैछ, कसरी छ कार्य समितिको प्लान छ, यसमा योजना कस्तो छ?
3: हाम्रो भाद्रमा हुन्छ जहिले पनि, दसैँको अगाडि हाम्रो यो एउटा अटोमोबाइलको सबैजनालाई एकै ठाउँमा लिएर आएर जति पनि कन्ज्युमरहरूले किन्नको लागि सहजीकरण गर्नको लागि चाहिँ हामी गरिदिने हो। त्यहाँ सबै एकै एउटै छानामा हुने विभिन्न ब्रान्डहरू भएको कारणले गर्दाखेरि कन्ज्युमरलाई बेनिफिट नै हुन्छ। हाम्रो काम भने कन्ज्युमरलाई सहज र बेनिफिट दिने काम हो, संस्थाले त्यो चिज निरन्तर गरिरहन्छ।
4: यस्तै खालका प्रदर्शनीहरू हामीले काठमाडौँ बाहिर पनि देख्न सक्छौँ आगामी दिनमा?
3: गरिरहेको छौँ हामीले, अहिले भर्खरै हामीले पोखरामा गऱ्यौँ, त्योभन्दा अहिले रिसेन्टली अहिले चितवन हाम्रो भातृ संगठन तपाईँको चितवन अटोमोबाइल्सले पनि उहाँ चितवनमा गरेको छ भने हाम्रो कार्ययोजना अनुसार सातवटै प्रदेशमा गर्ने हाम्रो योजना हो।
4: अब तपाईँ एउटा व्यवसायी भएको नाताले युवाहरू विदेश पलायन भइरहेका छन् होइन, हाम्रै नेपालमा पनि केही गर्न सकिन्छ भनेर चाहिँ तपाईँको सन्देश चाहिँ ती युवाहरूलाई चाहिँ के छ?
3: मेरो त्यही हो, सबैजनालाई सम्भावना खोज्नुपर्छ। सम्भावना खोजिसकेपछि हरेक ठाउँमा चाहिँ तपाईँको त्यस्ता सुवर्ण अवसरहरू हुन्छ, त्यसलाई हामीले पहिलाउनुपर्छ। अटोमोबिल भनेको यो एउटा युगमा तपाईँको जुनसुकै कन्ट्रीमा पनि परिवर्तनकारी चिज हो, यसलाई हामीले अँगालेर यसमा हुने हरेक चिजहरूलाई तपाईँले सिक्न सक्नुभयो र म कुन सेक्टरमा जाँदाखेरि मलाई राम्रो हुन्छ भन्ने कुरा हेर्नुभयो भने नेपालमै नै भविष्य छ र राम्रो पनि छ। र
4: चाहिँ तपाईँको सन्देश चाहिँ ती युवाहरूलाई चाहिँ के छ?
3: मेरो त्यही हो, सबैजनालाई सम्भावना खोज्नुपर्छ। सम्भावना खोजिसकेपछि हरेक ठाउँमा चाहिँ तपाईँको

0: अनि उपभोक्तालाई चाहिँ तपाईँको सन्देश चाहिँ के?
1: मेरो सन्देश सबैजनालाई यही हो, अटोमोबिललाई हेर्दाखेरि हेर्ने दृष्टिकोण चेन्ज गर्नुहोस्। अटोमोबिल यो नेसेसिटी हो, सबैको आवश्यकता हो। है भने जस्तै एउटा उद्योगीको सामान उद्योगमा बनेपछि बजार पुर्याउनको लागि एउटा किसानले फलेको सामान र या फल्नलाई खेती गर्नलाई चाहिने सवारी साधन र एउटा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा युज हुने बाइकको या सानो कारहरूलाई हेर्ने दृष्टिकोण सबैले हामी चेन्ज गरेर यो वास्तवमा चाहिँ अबको दिनमा आवश्यकता हो, यातायात चाहिन्छ, हामी सुरक्षित तरिकाले हिँड्न आवाजात गर्न पाऊ, सुरक्षित यात्रा गर्नको लागि सुरक्षित रोड हुनुपर्छ र यो सबै कुरा चाहिँ हामी राज्यलाई आवश्यक ता अनुसार चाहिँ परिपूर्ति गर्नुपर्छ र हामीले पनि यो भोग गर्न पाइन्छ भन्ने चाहिँ धारणा राखेर हामी आशा राखेर चाहिँ अगाडि बढ़ौं जस्तो लाग्छ। सवारी साधन किन्नुभन्दा अगाडि सवारी साधनका बिक्री पछिका सेवा र सवारी साधन किन्दै हुनुहुन्छ भने उहाँहरूको बारेमा कम्पनीको बारेमा विस्तृत रूपमा जानकारी गरेर जानकारी लिएर मात्रै किन्नुहोला भन्ने म सबैजनालाई अनुरोध गर्न चाहन्छु।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा बजेटमा विद्युतीय गाड़ीको प्राथमिकता, गाड़ी व्यवसायको समस्या र सम्भावना बारे नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग कुराकानी गरौं। विद्युतीय गाड़ीको प्राविधिक विषय बारे इन्जिनियर श्रीकान्त यादवसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
3: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा

0: मुख्यद्वारा जनहितमा जारी सन्देश।
1: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
0: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858405119 र 9858551715।
3: सागुरो रोड तर सवारीको संख्या अलिकति बढेको। नेपालको अहिलेको सड़क अवस्था हेर्दा कस्ता खालका गाडीहरूलाई समस्या पर्दै आएको देखिन्छ?
4: खास गरेर सवारी भन्दा पनि सड़कहरू, जस्तो कि अब यहाँ हेभी सवारीहरूले चाहिँ सड़कहरू बिगार्ने गरेको अवस्था चाहिँ अहिले विद्यमान छ होइन। नयाँ बन्दै गरेको रोडहरू अथवा राम्रा रोडहरू पनि छिटै भत्किने कारण मध्ये एउटा चाहिँ सवारी साधन चाहिँ जस अब ओभरलोडेड सवारी साधनहरू रोडमा गुड्नु पनि एउटा हो।
3: नेपालमा अहिले वातावरण मैत्री गाडीका सम्बन्धमा के अध्ययन अनुसन्धान केही भइरहेको छ?
4: यो हेर्नुहोस्, यो पछिल्लो समय चाहिँ यो इभीहरू भनौँ न विद्युतीय सवारी साधनहरू नेपालमा चाहिँ एकदम द्रुत गतिमा चाहिँ भित्र आएको अवस्था छ। यो एकदम नयाँ टेक्नोलोजी पनि हो, पछिल्लो 7-8 वर्षदेखि चाहिँ यो नेपालमा भित्रिराखेको अवस्थामा चाहिँ यो नीति नियमहरूको चाहिँ अलिकति अभाव नै छ। तर त्यो विभागले पनि एक किसिमको विद्युतीय सवारी साधनहरूको मापदण्ड कसरी, कस्तो सवारी साधनलाई आउन दिने अथवा कस्तालाई चाहिँ नियमन कसरी गर्ने भन्ने विषयमा एउटा अध्ययन चाहिँ गर्दैछ र यो विषयमा मन्त्रालयमा पनि अब नीतिहरू बन्दैछ भन्ने कुरा सुनेको छ।
3: अब अलिकति विद्युतीय गाडीकै बारेमा कुरा गरौं। विद्युतीय गाडी खास के हो, यसको कार्यप्रणाली कसरी हुन्छ?
4: यो विद्युतीय सवारी भनेको अब छुट्टै एकदम धेरै डिफरेन्ट त होइन, खालि फरक चाहिँ के छ भन्दाखेरि अरू त्यसका पार्ट्सहरू लगायत सबै चिज सेम हुन्छ, तर डिजल र पेट्रोलबाट चल्ने सवारीमा चाहिँ डिजल पेट्रोल युज गर्ने इन्जिन हुन्छ भने यो विद्युतीय सवारीहरू त्यो इन्जिनको ठाउँमा चाहिँ मोटरले काम गर्छ र त्यो बिजुलीबाट चल्छ। त्यो बिजुली भनेको ब्याट्रीमा स्टोर गरेर राखेको, शक्तिको रूपमा स्टोर गरेर राखेको हुन्छ र छोटकरीमा भन्दाखेरि ब्याट्रीबाट मोटर सञ्चालन गरेर गाडी चलाउनुलाई चाहिँ अब विद्युतीय सवारी भन्छ।
3: विद्युतीय गाडीको प्रमुख फाइदाहरू चाहिँ के हुन्छन्?
4: पक्कै पनि यो पछिल्लो समय चाहिँ जुन हिसाबले चाहिँ विद्युतीय सवारी साधनहरू आइरहेछ त्यो अरूभन्दा फाइदा भएरै ल्याएको हो होइन। खासमा चाहिँ यसमा मैले दुईटा चाहिँ फाइदा, तपाईँले फाइदाको कुरा गर्नुभयो, केही बेफाइदाहरू पनि होला होइन, तर फाइदाको कुरा गर्दाखेरि मुख्य रूपमा चाहिँ यो सड़कमा किफायती भन्यो होइन, हाम्रो रनिङ कोस्ट भन्छ, सवारी साधन सञ्चालन गर्दाखेरि फ्युलको खर्च चाहिँ सबभन्दा बढी हुने गर्छ र यसमा विद्युतीय सवारीमा चाहिँ फ्युलको रूपमा युज हुने ब्याट्री चाहिँ एकचोटि चार्ज गरेपछि 200, 300, 500, 700 किलोमिटरसम्म गुड्ने किसिमका ब्याट्रीहरू हुने भएकोले र त्यो चार्ज गर्न 200 देखि 500 रुपियाँ खर्च हुने अवस्था रहेकोले चाहिँ त्यो चाहिँ एक हिसाबले इन्धनको रूपमा इन्धन किफायती भयो। त्यो अलिकति अहिले त सुरुमा त महँगै छ होइन, तर यो बिस्तारै सस्तो पनि हुन्छ भने विश्व बजार हेर्दाखेरि त्यसरी आकलन चाहिँ गर्न सकिन्छ।
3: यसका बेफाइदाहरू चाहिँ के छन्?
4: बेफाइदाहरू अहिले ठ्याक्कै एकदम तपाईँले भने जस्तै त्यो एक्सपेरिमेन्ट अथवा भनौँ त्यसको रिसर्चहरू भइ नसकेको अवस्थामा चाहिँ यही बेफाइदा हो भन्ने अवस्था त छैन, तर पनि कहिलेकाहीँ सुनिएको कुराहरू अब कस्तो भन्दाखेरि यो चाहिँ अरू सवारी भन्दा यो डिजल पेट्रोलको सवारी भन्दा अलिकति बलियो छैन कि अथवा बलियो हुँदैन कि भन्ने एउटा छिटै बिग्रिने हुन्छ कि भन्ने एउटा बजारमा एक किसिमको चाहिँ हल्ला त्यस्तो पनि सुनिन्छ र कहिलेकाहीँ चाहिँ बाहिर त्यो बजारमा आएकै कुराहरू सुन्दाखेरि हामीले त्यसको इभिडेन्स हेर्न नसक्यो अहिलेसम्म हेर्न त पाएको छैन तर त्यो कहिले काहीँ चाहिँ त्यो आगलागीहरू पनि हुन्छ भन्ने कुराहरू चाहिँ आइराखेको छ बजारमा
5: किन आग लागि हुँदाखेरि मानिसमा एउटा डर पनि भइरहेको छ नि पछिल्लो पटक होइन हुन त पेट्रोलियम गाडीहरू पनि आग लागि हुन्छ तर मानिसले भर्खर इभी गाडी स्टार्ट हुँदै गर्दाखेरि होला यसको यो प्राविधिक कारण चाहिँ के हुँदो रहेछ किन आग लागि हुँदो रहेछ
4: बाहिर चाहिँ बजारमा सुनिएको कुरा चाहिँ मैले भनेको तर यसमा आग लागि हुन्छ भनेर मैले चाहिँ प्राविधिक रूपमा चाहिँ म त्यसरी भन्न सक्दिनँ किनकि कम्पनीहरूले चाहिँ कुनै गाडी बजारमा ल्याउनुभन्दा पहिले नै एकदम विभिन्न स्टेपमा चाहिँ त्यसको रिसर्चहरू गरेको हुन्छ र सेफ्टीका सबै मेजरहरू चाहिँ अप्नाएर बजारमा ल्याएको हुन्छ त्यही भएर चाहिँ त्यो अब बजारमा भनेको भरमा चाहिँ आग लागि भइहाल्छ भन्ने विषयमा म त विश्वास गर्दैन होइन त्यो बजारमा सुनिएको कुरा चाहिँ त्यो हो भनेको
5: कार्यक्रम बदलिदियो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्थाको बारेमा कुराकानी गरिरहेका छौँ आज हामीसँग हुनुहुन्छ इन्जिनियर श्रीकान्त यादव अहिले नेपालमा जुन आइरहेका छन् विद्युतीय गाडीहरू यी विद्युतीय गाडीहरू कस्ता कस्ता ब्रान्डमा उपलब्ध छन् तपाईँले यसो सरस्वती हेर्दाखेरिमा
4: हेर्नुहोस् नेपालमा चाहिँ अब विभिन्न किसिमका सवारी साधनहरू आएका छन् दुई चक्केदेखि लिएर दुई चक्के तीन चक्के चार चक्के र छ चक्के सवारी साधनहरू पनि विद्युतीय सवारीको रूपमा आयात भएको छ सुरुमा चाहिँ टू व्हीलर्स र थ्री व्हीलर्सको अलिकति बढी चाप थियो अथवा बढी आयात भइराखेको थियो भने अहिले पछिल्लो समय विगत दुई तीन वर्षदेखि हेर्दाखेरि फोर व्हीलर्सहरू खास गरी कार सेक्टरका सवारी साधनहरू अलिकति बढी र त्यो सार्वजनिक सवारीको रूपमा प्रयोग हुने माइक्रो भ्यानहरू अथवा मिनी बसहरू पनि आइराखेको छ
5: कार्यक्रम बदलिदियो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्था कस्तो छ भनेर कुराकानी गरिरहेका छौँ विद्युतीय गाडी चार्ज गर्नको लागि आवश्यक पूर्वाधारहरू चाहिँ कस्तो छ नेपालमा अहिलेको अवस्था हेर्दाखेरि
4: हामी कस्तो भयो भन्दाखेरि टेक्नोलोजी अगाडि अगाडि हाम्रो नियम कानूनहरू अलिकति पछाडि पछाडि भए जस्तो मैले महसुस गरेको छु यो बजारको माग अनुसार चाहिँ धेरै सवारी साधन नेपालमा आयो तर त्यसको लागि चाहिँ इन्फ्रास्ट्रक्चर चाहिँ अझै पनि जति मात्रामा हुनु पर्थ्यो त्यो चाहिँ हुन सकेका छैन कि जस्तो लाग्छ प्राइभेट सेक्टरहरूले जो जोले गाडी मगाउनुहुन्छ उहाँहरूले आफ्नो इनिसिएसनमा विभिन्न ठाउँमा चाहिँ चार्जिङ स्टेसनहरू राख्नु भएको छ पछिल्लो समय विद्युत प्राधिकरणले पनि चार्जिङ स्टेसनहरू राखेका छन् तर त्यो मात्रै चाहिँ सफिसियन्ट होइन त्यही भएर चाहिँ विद्युतीय सवारी सम्बन्धी चाहिँ एउटा मापदण्ड चाहिँ हुनुपर्छ भन्ने विषयमा चाहिँ हामीले यो पछिल्लो समय चाहिँ आवश्यकता महसुस गरेर त्यसको चाहिँ हामी इन्टर्नल तयारी गर्दैछौँ छिट्टै मलाई लाग्छ यो विद्युतीय लगायत कुनै पनि सवारी साधन बाहिरबाट आयात गर्दाखेरि के इन्फ्रास्ट्रक्चरहरू हुनुपर्छ के चाहिँ म्यान पावर अथवा त्यसको नियमहरू के फलो गर्नुपर्छ भन्ने विषयमा एउटा एक किसिमको क्लियर कट मापदण्ड बनाउनु आवश्यक छ र त्यो हामी बनाउँदैछौँ
5: नेपालमा अब पूर्वाधारकै कुराकानी गरिरहँदा तराई क्षेत्रमा चाहिँ अब छिटो अलिकति पूर्वाधार पनि बन्छ सहज पनि छ इभी गाडीको लागि तर पहाडी क्षेत्रहरूमा चाहिँ लिएर जानको लागि अझै पनि अलिकति डर मानिसमा होइन त्यहाँ गइसकेपछि पूर्वाधार के छ कस्तो छ चढ्छ कि नै गाडी भन्ने यस्ता खालका यावत गुनासाहरू र यस्ता खालका समस्याहरू पनि कतै कतै देखा पर्छन् नि यसमा चाहिँ के भन्नु छ एउटा प्राविधिक हिसाबले
4: ठिक छ तपाईँले भनेको कुरा चाहिँ मैले पनि सुनेको छु त्यो बाहिर पब्लिकहरूले चाहिँ त्यसरी पनि भनेको सुन्छु होइन तर खास त्यसो प्राविधिक पक्षको कुरा गर्दाखेरि के छ भन्दाखेरि कुनै पनि कम्पनीले सवारी बनाउनुभन्दा पहिले त्यसको रिसर्च फेजमा चाहिँ धेरै चिज रिसर्च गरेर यो गाडी चाहिँ कस्तो ठाउँको लागि उपयुक्त हो भन्ने हिसाबको चाहिँ एक हिसाबको चाहिँ उसले टेक्निकल डिटेल्स टेक्निकल स्पेसिफिकेसन बनाउँछ र त्यसको डिटेलहरू त्यहाँको टेस्टिङ एजेन्सीहरूबाट चेक गराएर मात्रै बजारमा ल्याउने हो त्यसैले कम्पनीले दिएको स्पेसिफिकेसन अनुसारको हामीले पनि दर्ता गर्दाखेरि त्यो चिजलाई फलो गर्नुपर्छ हामीले त्यो आयात गर्दाखेरि त्यो चिज हेर्छौँ यो गाडी कस्तो ठाउँको लागि चलाउनको लागि उपयुक्त छ कम्पनीले के चिज रिकमेन्ड गरेका छ त्यही अनुसारको ठाउँमा चलाउनको लागि हामीले सिफारिस गर्ने गरेका छौँ त्यो यातायात व्यवस्था विभागले चाहिँ हामीले चाहिँ त्यसलाई सिफारिस गरेर कार्यालयहरूले चाहिँ लेखी पठाउँछौँ होइन जस्तो कुनै गाडी चाहिँ तराईको क्षेत्रमा मात्रै चलाउनको लागि योग्य छ भने त्यसले तराई मात्रै चलाउन पाउने गरी सिफारिस गर्छौँ भने कुनै चाहिँ काठमाडौँ उपत्यका लगायतको पहाडको सबै ठाउँमा चलन उपयुक्त छ कि अथवा काठमाडौँमा चलन उपयुक्त नभएर पहाडमा मात्रै छ कि जे होस् अब जुन ठाउँको लागि उपयुक्त छ त्यो ठाउँ सिफारिस गरेर नेपालभरिको सवारी साधनलाई त्यसरी हामीले सिफारिस गरेर पठाएपछि कार्यालयहरूले दर्ता गर्ने गरेछ।
5: नेपालमा विद्युतीय सार्वजनिक गाडीहरू जस्तै अब सिटी सफारी बसको अवस्था चाहिँ कस्तो छ? किनकि व्यक्तिगत रूपमा गाडीहरू त धेरै नै भित्रिरहेका छन्, लामो दूरीका सवारीहरू र अलि लामा लामा बसहरू चाहिँ विद्युतीय गाडी भइदियो भने यो पोल्युसन कन्ट्रोलमा पनि केही टेवा पुग्थ्यो कि भन्ने एउटा आश गरिन्छ। तर नेपालमा त अब अलिकति प्राइभेट गाडीहरू मात्रै धेरै भित्रिरहेको छ, यो सिटी सवारी बसको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ तपाईँ? यसमा थप्नुपर्छ जस्तो लाग्छ कि नै?
4: सिटी सवारीको रूपमा चाहिँ विद्युतीय थप्ने अथवा आइसी थप्ने त्यो डिजल पेट्रोलबाट चल्ने सवारी थप्ने त्यो अलिकति फरक पाटो भयो होइन। जस्तो काठमाडौँ उपत्यकाको हकमा सवारीहरू सेचुरेटेड अवस्थामा छ भनिन्छ होइन, यसमा चाहिँ अरू एक्स्ट्रा सवारीहरू थप्न सकिँदैन कि भन्ने पनि छलफल छ। यद्यपि त्यसको चाहिँ कुनै अध्ययन चाहिँ एकदम क्लियर कट अध्ययन चाहिँ भइसकेको छैन। तर तपाईँले भनेको कुरामा चाहिँ मास ट्रान्जिटमा चाहिँ हामी इभीलाई प्रयोग गर्न सक्यौँ भने त्यसले चाहिँ हामीलाई पोजिटिभ इम्प्याक्ट दिन्छ भन्ने कुरामा दुई मात्रै छैन, पक्कै पनि त्यो गर्नुपर्छ जस्तो लाग्छ। पछिल्लो समय नेपाल सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसलाई महसुस गरेर चाहिँ साझा यातायातसँग कोर्डिनेसन गरेर ठूला सवारीहरू विद्युतीय सवारीको रूपमा केही सवारी ल्याएका पनि छन्। त्यो सफिसियन्ट त छैन, तर त्यो हाम्रो देशमा चाहिँ धेरै जसो पब्लिक सवारी साधनहरू प्राइभेट सेक्टरबाट अन्ड गरेको हुनाले चाहिँ उहाँहरूले पनि यसमा चाहिँ कसरी इन्भल्भ गर्न सकिन्छ अथवा यतातिर आकर्षित कसरी गर्न सकिन्छ भन्ने विषयमा पक्कै पनि छलफल हुनुपर्छ।
5: गाडी प्रदूषण र प्राविधिक पक्षमा सुधार सम्बन्धी कस्ता कस्ता काम भइरहेका छन्?
4: डिजल र पेट्रोलबाट चल्ने सवारीको कुरा गर्नुभयो होइन, त्यसमा चाहिँ यो पछिल्लो समय के भएको छ भन्दाखेरि हामीले चाहिँ नेपालमा 2056 सालमा चाहिँ नेपाल प्रदूषण मापदण्ड 2056 भनेर आएको थियो, 12-13 वर्षपछि 2069 सालमा चाहिँ त्यसलाई चाहिँ नेपाल प्रदूषण मापदण्ड 2069 भनेर त्यो युरो थर्ड स्ट्यान्डर्ड भन्छ होइन, युरोपियन युनियनको मापदण्ड तेस्रो लेभलको मापदण्ड भन्छ पोल्युसनको मापदण्ड, त्यसमा चाहिँ हामी जम्प गरेका छौँ। अहिले चाहिँ त्यही चलिरहेको छ र त्यो पनि अब अपडेटेड भयो भन्ने हिसाबले चाहिँ नेपाल सरकारले त्यसले महसुस गरेर पछिल्लो समय वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले चाहिँ यसलाई यो युरो सिक्समा जानुपर्छ कि भन्ने विषयमा चाहिँ उहाँहरूको तयारी भइराखेको छ। त्यसमा मलाई लाग्छ अहिले नीति र कार्यक्रममा पनि आएको छ, त्यो हिसाबले चाहिँ अब छिट्टै मलाई लाग्छ युरो सिक्स स्ट्यान्डर्डमा जान्छ। त्यो भनेको चाहिँ के हो टेक्निकली भन्दाखेरि चाहिँ हामी अहिले जति पोल्युटेड सवारी साधन नेपालमा भित्रिराखेको छ अब भित्रिने सवारीहरू चाहिँ त्योभन्दा कम पोल्युसन गर्ने खालको हुन्छ भनेर बुझ्नु।
5: पेट्रोलमा युरो छ परेको हुने हो कि अथवा सवारी साधनमा कुनै यन्त्र परेको हुने हो?
4: होइन, युरो सिक्स भनेको के हो भन्दाखेरि त्यो इन्जिनले फ्युललाई बर्न गरिसकेपछि फाल्ने धुवाहरूमा चाहिँ पोल्युसनको मात्रा अर्थात् त्यसमा चाहिँ जुन चिजले चाहिँ वातावरणलाई पोल्युट गर्छ त्यसलाई कार्बन मोनोअक्साइड भन्छौँ हामीले होइन, पार्टिकुलेट मेटर हुन्छ, तिनीहरू चाहिँ निष्कासन हुने मात्रा चाहिँ जति माइन्युट इन्जिन हुन्छ जति राम्रो तरिकाले बनाएको इन्जिन हुन्छ त्यसले चाहिँ त्यति नै चाहिँ फ्युललाई राम्ररी बर्न गरेर वातावरणलाई पोल्युसन गर्ने मात्रा पनि त्यही हिसाबले कम हुन्छ। त्यही भएर युरो थ्री भनेको के भयो त भन्दाखेरि त्यो युरो थ्री लेभलको सवारीको इन्जिनले वातावरणमा फाल्ने धुवाँ चाहिँ जति पोल्युटेड हुन्छ युरो सिक्स इन्जिन भएको सवारी को इन्जिनले फाल्ने धुवा चाहिँ त्योभन्दा कम पोल्युटेड हुन्छ भन्ने कुरा हो।
5: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्थाको बारेमा कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ इन्जिनियर श्रीकान्त यादव। युरो छ लागू भइसकेपछि अहिले भएका गाडीहरूले त सबैले इन्जिन फेर्न पर्ने अवस्था आउने हो कि इन्जिनमै त्यो जोड्न मिल्ने अवस्था हो, यो प्राविधिक पक्षमा के भन्नुहुन्छ?
4: अहिले चलिराखेको सवारीको लागि भन्दा पनि अब आउने सवारीहरू चाहिँ नेपालमा भित्रिँदाखेरि त्यो युरो सिक्स लागू भइसकेपछि युरो थ्री लेभलको इन्जिन जडित कुनै सवारी नेपालमा नयाँ सवारी कुरा गर्दछु भित्रिन खोज्यो भने त्यसलाई चाहिँ भित्रन दिँदैनौ भन्ने कुरा हो। चलिराखेको सवारीले चाहिँ यसले अहिले नै असर गर्छ भन्ने होइन।
5: अब यो ब्याट्री स्वापिङ भन्दो रहेछ होइन, ब्याट्री स्वापिङ कि चार्जिङ स्टेसनमा कुन चाहिँ उत्तम भनिँदो रहेछ क्या?
4: यो कस्तो भन्दाखेरि यो हाम्रो केही कम्पनीहरूले चाहिँ ब्याट्री सपिङको कन्सेप्ट चाहिँ ल्याउनु भएको रहेछ, विदेशतिर पनि सुनिन्छ होइन। एक हिसाबको यो राम्रो कन्सेप्ट हो, त्यो भनेको जस्तो तपाईँको ब्याट्री गाडीमा चल्दा चल्दै डाउन भयो भने स्वापिङ स्टेसनमा गएर तपाईँ आफ्नो ब्याट्री राख्नु र अर्को ब्याट्री त्यहाँबाट हायर गरेर लिएर जानुहोस् भनेको। त्यसमा टाइम कन्ज्युम, ब्याट्री चार्ज गर्नको लागि जुन टाइम लाग्थ्यो त्यो चाहिँ नलाग्ने भएकोले चाहिँ एक किसिमको त्यो राम्रो हो, तर त्यसका पनि केही अब लिमिटेसन्सहरू होला। यदि त्यो सबैलाई चाहिँ ओपन रूपमा त्यसरी दियो भने एउटा कम्पनीको ब्याट्री चाहिँ अरूमा फिट नहुने अवस्था पनि हुन्छ। यो ब्याट्री स्वापिङको कन्सेप्ट चाहिँ सबैतिर चाहिँ भनौँ न त्यो एक्सपान्ड गर्न सक्यो भने त्यो राम्रो कन्सेप्ट।
5: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्थाको बारेमा कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ इन्जिनियर श्रीकान्त यादव। अब अलिकति चार्जिङ स्टेसनमा जाँदाखेरिमा विद्युतीय गाडी त आयात भइरहेको छ होइन, यसरी आयात भइरहँदाखेरिमा जस्तो पेट्रोल गाडी किनेर पेट्रोल गाडी चलाउँदाखेरिमा एकछिन गयो पेट्रोल हाल्न धेरै टाइम लाग्दैन, 4-5 मिनटमा फिल हुन्छ। चार्जिङ स्टेसनमा गएर लाइन बसेर अलिकति टाइम लाग्दो रहेछ, अनि यसले गर्दा पनि अलिकति विद्युतीय गाडीलाई समस्या पार्छ कि?
4: हेर्नुहोस्, कुनै पनि नयाँ टेक्नोलोजी आउँदाखेरि त्यसका केही कन्स्ट्रेन्टहरू, अवरोधहरू अथवा भनौँ न व्यवधानहरू चाहिँ हुन्छ। यो नयाँ टेक्नोलोजी हो, मैले अघि नै पनि भने नेपालमा आउन थालेको 8-9 वर्ष जति भयो, त्यो हिसाबले चाहिँ केही समस्याहरू, जस्तो सुरुमा चाहिँ लिथियम आयन ब्याट्रीको युज गरिन्थ्यो, अहिले त्यो लगभग चाहिँ हराउँदै गइरहेछ होइन। सरी, त्यो के अरे, पहिले सुरुमा लिड एसिड ब्याट्रीको प्रयोग हुन्थ्यो, त्यो चाहिँ अहिले चाहिँ अलिकति त्यसको इफिसियन्सी लगायतका कुराले चाहिँ अब त्यसलाई चाहिँ रिप्लेस गरेर अहिले लिथियम आयन ब्याट्री आइरहेको छ। लिथियम आयनबाट पनि अब नयाँ टेक्नोलोजीमा सिफ्ट हुँदैछ संसारको कुरा गर्दाखेरि, हामीमा पनि त्यो टेक्नोलोजीहरू बिस्तारै आउन थालेछ। त्यही भएर चाहिँ यो बिस्तारै चाहिँ अलिकति सुधार हुँदै जाने कुरा हो। अनि यो ब्याट्री चार्जिङको जुन कुरा गर्नुभयो, सुरुमा मैले लेखेको थिएँ होइन, 6-7 घण्टामा चार्ज हुने ब्याट्रीहरू पनि थियो, अहिले चाहिँ जुन कारहरूमा आउने ब्याट्रीहरू, लिथियम आयन ब्याट्रीहरू 45 मिनटमा चार्ज हुने गरी धेरै जसो कम्पनीहरूले त्यसरी चाहिँ ब्याट्रीहरू ल्याइसकेका छन्। त्यो भनेको चाहिँ यो बिस्तारै टेक्नोलोजीहरू इन्हान्स हुँदैछ, सुधार हुँदैछ भन्ने कुरा हो। र तैपनि तपाईँले फ्युल भर्न दुई मिनट अथवा 5 मिनट लाग्ने र चार्ज हुन 45 मिनट लाग्ने अझै पनि डिफरेन्स त छ, तर त्यो डिफरेन्स हुँदाहुँदै पनि अब त्यो सुधार उन्मुख छ भन्ने बुझिन्छ।
5: नेपालमा कति मूल्यदेखि कति मूल्यसम्मका विद्युतीय गाडी भित्रिएका छन्? स्कुटर, मोटरसाइकल, कार, पिकअप, भ्यान आदि, यसमा केही अलिकति हेर्नु भएको छ तपाईँले?
4: मूल्यको विषय चाहिँ अब धेरै हामीसँग सम्बन्धित त छैन होइन, हामीले चाहिँ त्यसका अब प्राविधिक पाटोहरू हेर्छौँ होइन। तैपनि यसो हेर्दाखेरि मूल्य अब यहाँले चार चक्केको कुरा गर्नुभयो होला कारहरूको होइन, मैले यसो हेर्दाखेरि नेपालमा चाहिँ 15 लाखदेखि 2-3 करोडसम्मको कारहरू भित्रेको देख्छु।
5: यो अहिले हेर्दाखेरिमा यो 60-40 नीति भनेर भनिँदो रहेछ यी गाडीमा होइन, 60-40 भनेर
4: नेपाल सरकारको नीति हो, नीतिमा हामीले कमेन्ट गर्ने कुरै हुँदैन होइन। सरकारले केही राम्रै सोचेर 40 र 60 नीति ल्याएको होला। त व्यवसायहरूको कुरा सुन्दाखेरि पहिले 20 र 80 थियो भन्ने कुरा गरिन्छ होइन, त्यो भनेको चाहिँ 20% चाहिँ क्यास पेमेन्ट गर्यो भने 80% फाइनेन्सिङ हुने भन्ने कुरा यही भन्न खोज्नु भयो नि त। अनि त्यो थियो रे होइन, त्यो गर्दाखेरि उहाँहरूले थोरै लगानीमा धेरै गाडीहरू भित्राउने जस्तो केही कुरा थियो होइन। त्यो यो मसँग सम्बन्धित खासै होइन, नेपाल सरकारले ल्याएको नीति हो, राम्रैकै लागि ल्याउनु भयो होला, ल्याइयो होला भन्ने लाग्छ।
5: यो भन्सारमा चाहिँ अहिले पछिल्लो पटक यस्ता नीतिले गर्दा पनि विद्युतीय गाडीहरूमा अलिकति कम आयो भन्ने पनि गुनासो हुन्छ व्यापारीहरूको चाहिँ होइन। अब सरकारले चाहिँ यसलाई अझै प्रमोट गर्नको लागि के आवश्यक छ अथवा केमा काम भइरहेको छ त्यस्तो केही?
4: यस्तो हेर्नु, सरकारले चाहिँ विद्युतीय सवारीलाई प्रमोट गर्नुपर्छ, त्यसमा कुनै दुई मात्रै छैन, सरकारले गरि पनि राखेको छ। त्यो क्वालिटीमा चाहिँ कम्प्रोमाइज गर्न सकिँदैन होइन, लो क्वालिटीको सवारी साधन अथवा जस्तो अहिले पब्लिकले फेस गरेको अहिले पछिल्लो समयको समस्या के देखेको छ भन्दाखेरि, थोरै पुँजी भएका अथवा भनौँ न सवारी आयातलाई चाहिँ साइड बिजनेसको रूपमा पनि लिन खोजेको देखिन्छ। तर यसमा हाम्रो बुझाइ चाहिँ के हो भन्दाखेरि, यो चाहिँ लामो समय इम्प्याक्ट गर्ने, एकचोटि तपाईँ सवारी किनिसकेपछि त्यसको कम्तीमा पनि 20 र 25 वर्षसम्म त्यो युज गर्ने भएकोले 20-25 वर्षसम्म त्यसको आफ्टर सेल सर्भिस दिने खालको आयातकर्ताहरू हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो। त्यही भएर चाहिँ अब क्वालिटीको सवारी साधन आउनुपर्छ, र भन्सार छुटको विषयमा चाहिँ जस विद्युतीय सवारीको लागि चाहिँ भन्सार छुट पनि छ, थोरै भन्सार दर पनि छ, अरू सवारीको हकमा चाहिँ सरकारले चाहिँ एकदम यसलाई चाहिँ प्रायोरिटीमै राखेको देखिन्छ होइन। तर त्यो गर्दाखेरि क्वालिटीको चिज चाहिँ आउनुपर्छ भन्नेमा चाहिँ सरकार सिरियस छ।
5: उहाँ हुनुहुन्थ्यो इन्जिनियर श्रीकान्त यादव। आज हामीले बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग पनि कुराकानी गर्यौं। यो कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई विदा हुन्छु। नमस्कार।
6: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
10: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
11: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
12: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
13: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
14: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
13: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोरी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
14: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनर्स्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
15: Radio Bheri FM.
16: Extreme energy drink. Time check. Ahile thik 9 baje ko cha.
17: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कूटनीतिक पहल मार्फत चिया निर्यातमा देखिएको अवरोध हटाउन माग। इलामपछि झापाका चिया उद्योग आजदेखि बन्द। परराष्ट्र मन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारका लागि फलदायी भएको दावी। नेपाली भूमि चीन विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता। नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालन गर्ने सरकारको तयारी। सरकारलाई सिधै सुझाव दिन सकिने। लागू औषध विरूद्ध चीन र अमेरिका बीच संयुक्त अनुसन्धान र सहयोगमा सहकारी। अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता दिने चीनको प्रतिबद्धता। र उज्बेकिस्तानसँगको खेलमा कोलम्बियाको एक गोलको अग्रता। पनामामाथि घानाको रोमाञ्चक जीत। नेपाल खबरमा अब पूरा खबर। नेपाल उद्योग वाणिज्य महासंघले कूटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरेको छ। नेपालको चिया क्षेत्र कृषि उद्योग निर्यात तथा रोजगारीका दृष्टिले अत्यन्त महत्वपूर्ण र रणनीतिक क्षेत्रको रूपमा स्थापित रहेको उल्लेख गर्दै महासंघले नेपाल चिया उत्पादक संघबाट प्राप्त पछिल्लो वस्तुस्थिति र मागलाई मध्यनजर गर्दै तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न सरकार समक्ष माग गरेको हो। नेपालको चिया क्षेत्र राष्ट्रिय अर्थतन्त्र र ग्रामीण रोजगारीको एक बलियो स्तम्भको रूपमा रहेको जानकारी दिँदै महासंघले वार्षिक झण्डे 12 अर्ब रूपियाँदेखि 14 अर्ब रूपियाँ बराबरको कारोबार गर्दै आएको स्पष्ट पारेको छ। यस्तै वार्षिक 5 अर्ब रूपियाँ भन्दा बढ़ीको चिया भारततर्फ निर्यात गरी देशको व्यापार घाटा न्यूनीकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ। चिया उद्योगमा 60,000 भन्दा बढ़ी कर्मचारी तथा मजदूरले प्रत्यक्ष रोजगारी पाएका छन्। राज्यलाई वार्षिक झण्डै 1 अर्ब राजस्व बुझाउने यो क्षेत्र समस्यामा परेको महासंघले जनाएको छ। चिया क्षेत्रलाई जोगाउन चिया क्षेत्रमा आश्रित किसान मजदूर र उद्यमीको भविष्यसँग जोड़िएको संवेदनशील विषयलाई सरकारले उच्च प्राथमिकतामा राखे तत्काल कूटनीतिक तवरले समाधान गर्न महासंघले सरकारसँग माग गरेको छ। भारतीय अवरोधले इलामका चिया उद्योग बन्द भइसकेका छन् भने आजदेखि झापाका चिया उद्योग र बगानहरू पनि बन्द हुँदैछन्। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्कनु भएको छ। वहाँ चीनका विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनैतिक ब्यूरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेजिङ जानुभएको थियो। भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङबीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख छ। आपसी मित्रता सद्भावना र सहयोगमा आधारित नेपाल चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबीच एक मत रहेको र नेपालका तर्फबाट एक चीन सिद्धान्तप्रति रहिआएको नेपाल सरकारको प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमिलाई चीनको हित विरूद्ध प्रयोग हुन नदिने स्पष्ट पारिएको विज्ञप्तीमा उल्लेख छ। चिनिया पक्षबाट नेपालको सार्वभौमिकता भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति रहिआएको चीन सरकारको दृढ समर्थन दोहोर्याउँदै सुशासन तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले निर्दिष्ट गरेका प्राथमिकता उप पूर्ण रूप समर्थन रहने विश्वास व्यक्त गरेको पनि मन्त्रालयले जनाएको छ। संसदमा आज प्रधानमन्त्री बालेन्द्र शाहले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयक 2083 छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले पनि जवाफ दिनेछन्। त्यसपछि विधेयक पारित गर्ने कार्यसूची रहेको छ। विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको शीर्षकमाथि भएको बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम आजको बैठकको मुख्य एजेण्डा रहेको संसद सचिवालयले जनाएको छ। देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति योजना तथा गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित सरकारले नागरिक चौतारी नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यो प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विषय सरकारी योजना र अभ्याससँग नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यम हुनेछ। यस प्रणाली मार्फत नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन सरकारसँग दुईतर्फी छलफल गर्न तथा व्यवहारिक समाधानका सुझावसितै पेश गर्न सक्ने व्यवस्था हुनेछ। साथै सरकारलाई प्रभावशाली स्वयंसेवक तथा विज्ञ नागरिक पहिचान गर्न पनि यो प्लेटफर्म उपयोगी हुने विश्वास गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर पुकार मल्लले नागरिक चौतारी सुशासन सुदृढ गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नु भएको छ। भेग र पूर्वका केही ठाउँमा गैरातिर आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका तराई प्रदेश र अरू प्रदेशका पहाड़ी तथा हिमाली भेगमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मध्य र पश्चिम तराईमा भने गर्मी बढ़ने सम्भावना छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा तातो दिन हुने महाशाखाले जनाएको छ। आज कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ तथा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी र मधेस प्रदेशको तराई भेगका एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: श्रीधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीहरूसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले अध्ययन विदा वा असाधारण विदा समाप्त भएपछि आफ्नो कार्यक्षेत्रमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सूचना अनुसार मन्त्रालयमा कार्यरत दुईजना कम्प्युटर अपरेटर अध्ययन र असाधारण विदा सकिसकेपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार उनीहरूले अस्थायी आवासीय अनुमति र स्थायी आवासीय अनुमति लिएको पाइएको छ। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी देशको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन समेत दिन नपाइने कानूनी व्यवस्था छ। स्वीकृत विदा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐन विपरीतको कार्य गरेकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाबदेहितालाई थप मजबूत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढ़ाएको बताउनुभयो। वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढ़ाएको छ। पछिल्लो विवरण अनुसार 28 पक्राउ पूरी जारी गरिएको छ भने 9 पक्राउ समेत गरिएको छ। संस्था अनुगमन शाखाले म्यानपावर व्यवसायहरूलाई 5 पत्राचार गरेको छ। यसै गरी राहत उद्धार तथा समन्वय शाखाले सक्रियतामा 6 उद्धार गरेको छ भने 2 क्षतिपूर्ति उपलब्ध गराएको छ। शाखाले 10 नयाँ उजुरी दर्ता गरी 13 द्विपक्षीय छलफल र 15 परामर्श सेवा समेत प्रदान गरेको छ। अब विदेशको खबर। चीन र अमेरिका बीच लागू औषध नियन्त्रणका क्षेत्रमा अनुसन्धान र सहयोग जारी रहेको चीनले जनाएको छ। चीन राष्ट्रिय लागू औषध नियन्त्रण आयोगको कार्यालयले दुवै देशबीच विभिन्न तहमा संस्थागत संवाद र सहकार्य भइरहेका जनाएको हो। चीनले अमेरिकी राष्ट्रिय लागू औषध नियन्त्रण नीति कार्यालय लगायत सम्बन्धित निकायसँग नियमित सम्पर्क कायम राखेको समाचार संस्था सिन्ह्वाले जनाएको छ। साथै दुवै देशका कानून कार्यान्वयन निकायले लागू औषध सम्बन्धी धेरै मुद्दामा संयुक्त अनुसन्धान गरेका छन्। यसैगरी चीनले उत्तरी अमेरिकामा अवैध लागू औषध उत्पादनमा प्रयोग हुने पूर्ववर्ती रसायनको दुरूपयोग रोक्न सक्रिय कदम चालेको पनि बताएको छ। चिनिया पक्षले लागू औषध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तर विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। अब खेल खबर। विश्वकप फुटबलमा अहिले कोलम्बिया र उज्बेकिस्तान खेलिरहेका छन्। दुवै टोलीले 1-1 गोल गरेका छन्। यसअघि भएको खेलमा घानाले विजय शुरूआत गरेको छ। समूह एल अन्तर्गत अमेरिकामा आज बिहान भएको खेलमा घानाले पानामालाई 1-0 गोलले पराजित गर्दै महत्वपूर्ण 3 अंक हात पारेको छ। खेलभर दुवै टोलीले गोलका लागि अवसर सृजना गरे पनि निर्धारित 90 मिनटसम्म पनि गोलरहित बराबरी कायम रह्यो। तर इन्जरी समयमा घानाका युवा फरवार्ड क्यालेब केरान्तीले ब्रान्डन थोमसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरे। खेलको अन्तिम समयमा भएको गोल नै घानाका जीतका लागि पर्याप्त बन्यो। घानाले अन्तिम समयमा गोल गर्दै महत्वपूर्ण जीत निकालेपछि समूह एलको अंक तालिकामा पनि 3 अंक जोडेको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कूटनैतिक पहल मार्फत चिया निर्यातमा देखिएको अवरोध हटाउन माग। इलामपछि झापाका चिया उद्योग पनि आजदेखि बन्द। परराष्ट्र मन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारका लागि फलदायी भएको दावी। नेपाली भूमि चीन विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता। नागरिक चौतारे डिजिटल प्लेटफर्म सञ्चालन गर्ने सरकारको तयारी। सरकारलाई सिधै सुझाव दिन सकिने। लागू औषध विरूद्ध चीन र अमेरिका बीच संयुक्त अनुसन्धान र सहयोगमा सहकार्य। अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता दिने चीनको प्रतिबद्धता। र उज्बेकिस्तानसँगको खेलमा कोलम्बिया र उज्बेकिस्तानको 1-1 बराबरी। पानामाथि घानाको रोमाञ्चक जीत।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी हजुर भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्तामा न्या?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, गर्ने भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
1: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगञ्ज चारबाई रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98-455-36-98-4।

0: extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री एग्रिबेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ. के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिनपोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430.
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
5: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा आएको छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन. के गर्ने बाटो मलाई दुक्ता भइसक्यो.
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि.
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरी के हो कसो?
6: लकिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.
1: सूचना
7: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत.
8: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7
9: मेगाहर्ट्ज.

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, अर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98-025-24-229।

0: Extreme energy drink.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विधेयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्धानपन विशेषज्ञ डाक्टर मञ्जु विशेषाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
1: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
3: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98856 56455।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखिरहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
7: यदि छन् भने वीरेन्द्रनगर 3 एरीचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनिदुन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906093।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु? हरे राम, कति ठाउँमा भ्याउनु मैले? अब यही बेला यो मोबाइल पनि बिग्रेर।
7: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
7: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584079 र 98581715।
9: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
10: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
11: Extreme energy drink. Time check. Aile theek 10 baje ko cha.
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, रेडियो कार्यक्रम रोजगार संवादमा तपाईहरुलाई हार्दिक स्वागत छ। म टेकराज केसी। यो कार्यक्रम वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा रेडियो भेरी एफएम सुर्खेतले उत्पादन तथा प्रसारण गरेको हो। आन्तरिक रोजगारीका सम्भावना र अवसरको पहिचान गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना, स्थित विकास, उद्यमशीलता प्रवर्धन तथा युवाहरूलाई उत्पादनमूलक क्षेत्रमा जोड्ने उद्देश्यले यो कार्यक्रम उत्पादन र प्रसारण गरिएको हो। यस कार्यक्रम मार्फत स्वदेशमै उपलब्ध रोजगारीका अवसर, स्थानीय स्रोत साधनको उपयोग, सरकारी तथा गैर सरकारी निकायबाट भइरहेका प्रयास र पहलहरूबारे आम नागरिकहरूलाई जानकारी प्रदान गर्ने लक्ष्य राखिएको छ। साथै वैदेशिक रोजगारीको विकल्पका रूपमा आन्तरिक रोजगारीलाई प्रवर्धन गर्दै युवाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउन सहयोग पुर्याउनु कार्यक्रमको मुख्य उद्देश्य हो। देशमा तीन तहका सरकारहरू सञ्चालित छन्। जनताको आवश्यकता पूरा गर्नको लागि नजिकै स्थानीय र प्रदेश सरकारहरू सञ्चालनमा छन्, जसले नागरिकका आधारभूत आवश्यकता पूरा गर्न सहज भइरहेको छ। अझै चुलोको सरकारको रूपमा रहेको स्थानीय सरकारले त शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा गरेका कार्यले संघीयता सबलीकरणमा योगदान पुर्याएको देखिन्छ। वीरेन्द्रनगर नगरपालिकाले आन्तरिक रोजगारी सिर्जना गर्न विभिन्न कार्यहरू गरिरहेको छ। नगरपालिकाले विशेष गरी सिपमा आधारित स्वरोजगारका कामहरू गरी धेरै व्यक्तिहरूलाई स्वरोजगार बनाएको छ। नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि अझै कसरी काम गर्दैछ त भनेर हाम्रा साथी मधुबन विसीले वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहन माया ढकालसँग कुराकानी गर्नु भएको छ।
1: विशेष गरेर लामो समयदेखि यता हामीले स्वरोजगारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै गर्दाखेरि महिला लक्षित कार्यक्रम हाम्रो प्राथमिकतामा विगतमा थियो, होइन, अहिले पनि छ यद्यपि त्यो कार्यक्रम। र हामीले काम गर्दै जाँदा पछिल्लो अवस्थामा आएर युवा लक्षित कार्यक्रमहरू पनि अझ बढी आवश्यकता देखिएको छ र वीरेन्द्रनगरले यो पटकको बजेट नीति कार्यक्रम गराउँदै गर्दा युवा लक्षित कार्यक्रमहरूलाई अलि बढी जोड़ दिने तयारीमा पनि छ। हामीले एउटा नारा तय गरेका थियौं अलि पहिला, एक घर एक महिला स्वरोजगार वीरेन्द्रनगरको विकास र समृद्धिको मूल आधार, छोरीको लागि गर्वको शहर महिला मैत्री नगर भनेर हामीले महिलाहरूलाई चाहिँ अलिकति इम्पावर गर्नुपर्छ, होइन, सामाजिक सांस्कृतिक रूपमा सबल हुनको लागि नेपालको संविधानले महिला अधिकार स्थापित गरेको छ, त्यो अधिकार उपयोगको लागि अथवा त्यो अधिकार प्रयोग गर्नको लागि पनि उनीहरू आर्थिक रूपमा पनि आत्मनिर्भर हुनुपर्छ र आर्थिक रूपमा आत्मनिर्भर हुन सकियो भने सबै कुरालाई चाहिँ व्यवस्थापन गर्न महिलाहरू स्वयं सक्छन् भन्ने उद्देश्य पनि रहेको थियो र यसले उनीहरूको चाहिँ आत्मनिर्भरले एउटा कन्फिडेन्स, होइन, त्यो पनि बढाउँछ भन्ने हिसाबले हामीले त्यस अगाडि बढ़ायौं र थुप्रै कार्यक्रमहरू हामीले गर्यौं। जस्तो महिलाहरूलाई अटो रिक्सा सञ्चालनमा ल्यायौं। अटो रिक्सा सञ्चालनमा ल्याउनुको उद्देश्य चाहिँ के थियो भने जुन सामाजिक मूल्य मान्यताहरू छन्, छोरीहरूले घरभित्रकै काम गर्नुपर्छ र छोरीहरूले अप्ठ्यारो काम गर्न अलि सक्दैनन् भन्ने कुरालाई चिर्दै महिलाहरूले खोज्यो भने अथाह स्रोत र अथाह क्षेत्र चाहिँ उनीहरूको छ है रोजगारको लागि, एउटा मात्रै ठाउँमा सीमित हुनु पर्दैन भन्ने थियो। त्यसै गरेर हामीले यो सेक्युरिटी गार्डको तालिम पनि दियौं। हामीले चाहिँ धेरै कुराहरूमा त्यो तयारी पनि गर्यौं र अहिले वीरेन्द्रनगर नगरपालिकाले जस्तो ढाका साडीहरू उत्पादन गर्ने, होइन, ढाकाको सामग्रीहरू बनाउने त्यो पनि बजारमा निकै चलेको र उत्पादन गरेका चीजहरू सबै बजारमा बिक्री हुने त्यो पनि छ। हामीले सिलाइ कटाई एउटा बेसिक लेभल मात्र नभएर डिप्लोमा लेभलमा गराइसकेपछि अहिले टेलरिङहरू व्यवसायहरू गर्नु भएको छ, मसला उद्योगहरू चलाउनु भएको छ, डेयरी उद्योगहरू चलाउनु भएको छ र पछिल्लो अवस्थामा किसान महिलाहरूलाई पनि जोड्नुपर्छ। जस्तो हाम्रो कृषि प्रधान देश, महिलाहरूको पेसा के भन्दा कृषक भन्ने, होइन, तर किसानका गतिविधिहरूमा उहाँहरू बाहिर निस्किन नसकिरहेको अवस्थामा हामीले मेयरसँग महिला किसान भनेर अलिकति त्यो कुरालाई चाहिँ नगर गौरवकै आयोजनाको रूपमा अगाडि बढ़ाउँ भन्यौं र विभिन्न समयमा हामीले विशेष गरेर प्रविधिसँग उहाँहरूलाई जोड्नको लागि 50% अनुदानको रूपमा हामीले अनुदान दिने र उहाँले पनि त्यसमा सहभागिता जनाउने गरेर विभिन्न टेलर मिनी टेलरहरू पावर टेलरहरू वितरण पनि गर्यौं। अहिले उहाँहरू खेतमा पनि खनजोत गर्ने त्यो खालको अभ्यस्त हुनुभएको छ। तालिमहरू सञ्चालन गर्यौं होइन। प्रविधिसँग कृषक महिलालाई जोड्नुपर्छ भनेर हाम्रो जियो कृषि कार्यक्रम अगाडि बढ्दै गर्दा धेरै महिलाहरू त्यसमा जोडिनुभयो। आफ्ना समस्याहरू प्रविधिमा खोज्न पनि सफल हुनुभयो। यी सबै कुरालाई हामीले जोड्दै गर्दा अहिले वीरेन्द्रनगर नगरपालिकाको यो टनेलहरू अनुदान पूर्ण अनुदान नभएर कतिपय अवस्थामा हामीले 60% नगरपालिकाले 40% उहाँहरूले 50% साझा लगानी एकदम विपन्न महिलाहरूको लागि चाहिँ 30% उहाँहरूको 70% नगरपालिकाले गरेर पनि हामीले कार्यक्रम चलाउँदै गर्दा अहिले धेरै किसान महिलाहरू मासिक रूपमा चाहिँ आफ्नो तरकारीहरू बेचेर आत्मनिर्भर पनि बन्दै जानु भएको छ।
2: यो कतिको प्रभावकारिता भएको पाउनु भएको छ?
1: हामी अनुगमन गर्न जाँदा कस्तो देख्छौँ भने प्रचार प्रसारको कमी होला होइन, विभिन्न क्षेत्रमा आउन नसकेको होला, तर समग्रतामा भूगोलमा जाँदाखेरि यसले धेरै राम्रो प्रभाव परेको छ। जतिले पनि यहाँबाट सेवा लिनु भएको छ नि उहाँहरूले विशेष चाहिँ हामीले गरेको खासै एका चाहिँ अब सबै कुरा 100% अथवा 100% भन्ने चाहिँ नहोला होइन, तर केही कुराहरू भने जस्तो नभए पनि धेरै जस्तो चाहिँ मिसयुज भएको छैन, त्यसमा हामी खुसी पनि छौँ। र त्यो लगानीले महिलाहरूको जीवनस्तर बढेको छ। अहिले पछिल्लो अवस्थामा हामीले युवा लक्ष्य चाहिँ गत वर्षमा अलिकति के गर्न सकिन्छ भन्दा प्रविधिसँग युवाहरूलाई जोड्नुपर्छ भनेर विभिन्न तालिमको प्याकेजहरू लियौँ। जस्तो क्लाउड कम्युनिटीमा चाहिँ यो आइटी क्षेत्रमा लागिरहेको युवाहरूलाई जोड्यौं, सफ्टवेयर डेभलपमेन्टको कुरा, डिजिटल मार्केटिङको कुरा, भिडियो ग्राफी फोटोग्राफी ट्रेनिङको कुराहरू हामीले त्यो जोड्दै गर्दाखेरि नगरपालिकाले आयोजना बनाएर आफ्नो वेबसाइटमा सूचना प्रकाशन गर्दाखेरि कसैले भन्न नपरेर उहाँहरूले स्वयं वेबसाइटहरू खोलेर उहाँहरू आफैले त्यसमा आवेदन दिएर धेरै युवाहरू त्यसमा लाग्नुभयो। अस्ति डिजिटल मार्केटिङको तालिम दिइसकेपछि अहिले धेरै युवाहरू आफैले त्यो बनाएर पनि काममा लाग्नु भएको छ होइन। यसरी हेर्दाखेरि अबको टार्गेटमा अलिकति युवा पुस्ता जस्तो हामीले अटो चलाउँदै गर्दाखेरि 18-35 वर्षभित्र अथवा 40 वर्षभित्रको महिलाहरूलाई लिँदा जसरी त्यो कार्यक्रम सफल भयो नि, त्यसै गरेर अब 18-40 वर्षभित्रको युवाहरूलाई डिजिटल क्षेत्रमा हामीले बढीभन्दा बढी उहाँहरूलाई चाहिँ त्यो तालिमहरू दियौँ भने स्वयं रोजगार हुन सक्ने एउटा अवस्था पहिचान हामीले गरेका छौँ। अर्को नगरपालिकाले चाहिँ अहिले यो हाउस वायरिङ प्लम्बरिङको कामहरू पनि हामीले उहाँहरूलाई सिकायौँ होइन। धेरै युवाहरूले करिब करिब सबै ओडाबाट सहभागी हुने गरी चाहिँ त्यो काम गर्दै गर्दा यसमा पनि राम्रो सम्भाव्यता र एउटा चाहना गरेको क्षेत्र एउटा त्यो पनि देखियो। र अहिले पछिल्लो अवस्थामा हामीले घर निर्माण गर्दै गर्दाखेरि यो भूकम्प प्रतिरोध घर बनाउनु पर्ने अथवा त्यस्तो खालका संयन्त्रहरू बनाउनु पर्ने र वीरेन्द्रनगरमा यति धेरै त्यो घर बनाउनेको संख्या बढ़िरहेको छ, त्यस्तो बेला चाहिँ तपाईँको वायरिङ गर्ने मान्छे नपाउने, प्लम्बरहरू नपाउने होइन, त्यो क्षेत्रमा पनि यदि युवाहरूलाई चाहिँ चाहना अनुसार हामीले लगाउन सक्यौँ भने उहाँहरूको ठूलो आमदानी पनि हुने र व्यवसाय पनि अगाडि बढ्ने देखिया छ। अब आउने सभामा हामीले अलि युवा लक्षित कुराहरूलाई जोड्नुपर्छ भन्ने चाहिँ छ।
2: अब यो भनिरहँदा स्वरोजगार बनाउन सबैजसो स्थानीय पालिकाहरूले रोजगार शाखा स्थापना गरेका छन् र वीरेन्द्रनगर नगरपालिकाले पनि काम गरि नै रहेको छ। अब त्यसलाई व्यवस्थित बनाउने यहाँले के कसरी काम चाहिँ अहिले गरिरहनु भएको छ?
1: अब कस्तो रहेछ भने रोजगार केन्द्रमा ठ्याक्कै गएर त्यो गर्दाखेरि कतिपय युवाहरू त्यसमा खासै नजोडिएको अथवा माग राख्दाखेरि चाहिँ अब हरेकले आफ्नो माग राख्दाखेरि ठ्याक्कै कार्यक्रम सञ्चालन गर्न पनि सरकारलाई अलिकति गाह्रो भएको त्यस्तो पनि देखिया छ। तर बजारमा अहिले पछिल्लो अवस्था के आवश्यक छ भनेर सरकारले नै डिजाइन गरेर त्यस्तो खालको भ्याकेन्सीहरू खोल्यो भने युवाहरू आफै आउने। जस्तो मैले अघि तपाईँलाई भने हामीले त्यो डिजिटल मार्केटिङको ट्रेनिङ दियौँ, क्लाउड कम्युनिटीको दियौँ, सफ्टवेयर डेभलपमेन्टको दियौँ होइन, त्यसै गरेर भिडियोग्राफी फोटोग्राफीको तालिम चलिरहेछ। कसैलाई पनि हामीले तपाईँ यहाँ खुल्या छ लगाउनुहोस् भनेन, हामीले सूचना चाहिँ अनलाइनमा हाल्यौँ, उहाँहरूले फर्म त्यो आफै भर्नुभयो कि, किनभने त्यहाँ इन्ट्रेस्ट जे छ त्यही भर्ने, फोटोग्राफी भिडियोग्राफीमा भरेकोले डिजिटल मार्केटिङमा भर्नु भएको थिएन, होइन डिजिटल मार्केटिङमा जतिले भर्नु उहाँहरूले सफ्टवेयर डेभलपमेन्टमा भर्नु भएको थिएन, त्यो कुरा उहाँहरूलाई चाहिँ त्यस्तो खालको के कुरा हो त्यो हेरेर आफै गर्ने चाहिँ हामीले पायौँ। र धेरैभन्दा धेरै युवाहरूले अब अलिकति नगरपालिकाहरूले चाहिँ नयाँ प्रविधिसँग जोडिने र आफै खोज्न सक्ने, हामीले आइडिया दियो भने आफै खोज्नुहुँदो रहेछ, होइन खोज्दिन पनि परेन, अलिकति पढिसकेपछि अहिले धेरै हामीले के देख्यौँ भने यो तालिमहरू दिँदै गर्दा जस्तै युनिभर्सिटी हामीसँग छ होइन, विभिन्न इन्स्टिच्युटहरू छन् त्यहाँ पढ्नु भएको छ, पढिसकेपछि ठ्याक्कै सैद्धान्तिक रूपमा उहाँहरूले धेरै गर्नु भएको छ, व्यवहारिक रूपमा कहाँबाट सुरु गर्ने भन्ने अलमल हुँदो रहेछ कि। अब चाहिँ अलिकति हामीले जस्तो विश्वविद्यालयहरूबाट पढ्नुहुन्छ त्यो पढ्दा सिद्धान्तहरू नै बढीभन्दा बढी त्यहाँ हुन्छ, अब मार्केटमा कसरी जाने भन्ने कुरा चाहिँ अलिकति जोड्न सक्यौँ भने नयाँ पुस्तालाई त्यसले छुँदो रहेछ भन्ने चाहिँ लाग्छ।
2: यहाँले भनेको जसरी वीरेन्द्रनगर नगरपालिकाले पनि रोजगार सेवा केन्द्र स्थापना गरेर काम गरिरहँदाको अवस्थामा आफ्नै रोजगार रणनीति पनि बनाएको छ, जसबाट नेपालमै केही काम गर्नुपर्ने, यहीँ बसेर स्वरोजगारमूलक काम गर्नुपर्ने भनेर यहाँहरूले त्यो रोजगार रणनीतिबाट चाहिँ त्यस्ता खालका काउन्सिलिङ गर्ने कतिको प्रभावकारी त्यो चाहिँ रूपमा भएको छ, काउन्सिलिङका कामले चाहिँ उहाँहरूलाई कतिको चाहिँ प्रभाव परेको छ, जसले चाहिँ नेपालमै बसेर केही रोजगार गर्न सक्छु भन्ने खालको उहाँहरूमा चाहिँ त्यो देखिएको छ।
1: हामीले रोजगार सेवा मार्फत नै इस्लामी भन्ने प्रोग्राम पनि चलिरहेछ होइन, जस्तो जिल्ला प्रशासनमा हाम्रो एकजना स्टाफ पनि बस्नुहुन्छ, उहाँले त्यहाँ चाहिँ अहिले त्यो जुन यो पासपोर्ट बनाउने युवाहरूको जुन भिड छ, कहाँ जाँदै हुनुहुन्छ के गर्दै हुनुहुन्छ भन्दा कतिपयलाई त्यो थाहा हुँदैन, त्यस कारणले तपाईँ त्यहाँ जानुभन्दा अगाडि चाहिँ तपाईँले सामान्यतया सिक्नुपर्ने कुरा सिक्नु भएको छ कि छैन भन्ने त्यो काउन्सिलिङ पनि हामीले गरेका हुन्छौँ। र अब यहीँ बसेर केही गर्नुपर्छ भन्ने चाहना त छ, तर के गर्ने भन्ने कहिलेका अन्यल पनि हुँदो रहेछ युवा पुस्तालाई, त्यस कारणले अलिकति यो 18-25 वर्षको उमेरमा अलि बढी हामीले जोड दिएर उहाँलाई काउन्सिलिङ गर्न सक्यौँ भने यहीँ पनि एउटा सम्भावना धेरै छ भन्ने लाग्छ। हामीले एउटा सर्वे गर्न लगाइने वीरेन्द्रनगरभित्र फोटोहरू खिच्नेहरूको युवाहरूको 200 संख्या रहेछ, हेर्नुहोस् एउटा क्यामेरा बोक्नुहुन्छ यति राम्रो उहाँहरूको इन्कम छ होइन, फूल फुलेको बेला बाटोमा देउती बजे मन्दिरमा काक्री बिहारमा बुलबुले घण्टाघर यस्ता खालका पर्यटकीय क्षेत्रहरू निर्माण गरिदियो भने पनि धेरै जनसंख्या भएको ठाउँमा चाहिँ त्यहाँ आउने पर्यटकहरू आन्तरिक हुनुहुन्छ बाह्य हुन्छ, साँझ बिहान घुम्दै जाँदाखेरि पनि फोटोहरू खिच्दै हुँदो रहेछ होइन, त्यस कारणले हामीले हेऱ्यो भने ठूलो ठूलो चिजहरू त अब नेपाल सरकार प्रदेश सरकार अथवा ठूलो ठूलो कुराहरू होला होइन, स्थानीय सरकारले चाहिँ स्थानीय कुराहरूलाई नै प्रमोट पनि हुने र स्थानीय युवाहरूलाई त्यसले व्यवसायमा पनि लग्ने गरी एउटा प्रोग्राम हुँदो रहेछ। अर्को चाहिँ हामीले दीर्घकालीन सोचमा जस्तो मैले चाहिँ त्यहाँ हेरेँ किनकि धेरै युवाहरू चाहिँ हाउस वायरिङ होइन प्लम्बरिङमा आउनुभयो भन्दा कतिपयको विदेश जाने सोच पनि हुँदो रहेछ कि, त्यो कुरा यहीँ सिकेर जाँदाखेरि उहाँले पछि राम्रो जब पनि उता पाउने हुँदो रहेछ।
2: यो स्थानीय प्रदेश र संघ तीन तहका सरकारहरू पनि छन्, रोजगार सिर्जना गर्नका लागि तीनै तहका सरकारले विभिन्न कार्यक्रमहरू गरिरहेको हामीले पनि पाउँछौ, तपाईँहरू बीच चाहिँ यो रोजगार सिर्जना गर्नका लागि तीन तहका सरकार बीच कसरी समन्वय भइरहेको छ, समन्वयका कार्यक्रमहरू हुन्छन् कि हुँदैनन्,
1: यसमा कस्तो छ भने खासै समन्वय हुन चाहिँ सकेको छैन, हामीले एउटा सबै तहले कुनै एउटा मोडेलको रूपमा काम गरौन भन्ने चाहिँ त्यस्तो अहिलेसम्म छैन होइन, नेपाल सरकारले पनि यो गर्ने भनेर एउटा परियोजना बनायो त्यो तल पठायो त्यसमा एउटा एक्टिभिटिज बेसमा चाहिँ हाम्रो अलि बढी हुन्छ, तर ठ्याक्कै परिणाम निकाल्ने गरी गरौँ भन्दा त्यस्तो समन्वय हुन चाहिँ सकेको छैन, तर समन्वयको आवश्यकता छ। बेसिक लेभल स्थानीय तहले त्योभन्दा अलि माथि प्रदेश सरकार संघीय सरकारले लगानी गरेर युवाहरूलाई कसरी स्वरोजगार बनाउने भन्ने विषय गर्न सक्यो भने मलाई त लाग्छ वीरेन्द्रनगर नगरपालिकामा फोटो खिच्ने युवाहरूमा त 200 देख्दाखेरि धेरैको सम्भावना चाहिँ अझ बढेर जान्छ भन्ने लाग्छ, हामी त्यसरी पनि काम गर्नुपर्छ, समन्वय त एकदमै आवश्यक हुन्छ, यो त समन्वय सरकार मात्र होइन जस्तो साझेदार निकायहरूले पनि युवा स्वरोजगार सम्बन्धी थुप्रो काम गरेका हुन्छन् कि, तर उनीहरूको प्रगति विवरण के त खास त्यहाँबाट के पाए त युवाले भनेर त्यहाँ अलिकति नियमन पनि गर्ने र त्यसलाई पनि बढीभन्दा बढी चाहिँ सरकारले बनाएको योजनामा चाहिँ काम गर्ने गरी अगाडि बढाउन सक्यो भने अझ पनि उपलब्धि हुन्छ भन्ने लाग्छ।
0: यो कुराकानीपछि अब हामी प्रदेश सरकारले आन्तरिक रोजगारीका लागि गरेका कार्यक्रम र योजना बारे छलफल गर्दैछौ। कर्णाली प्रदेश सरकारले पनि स्वरोजगारका विभिन्न कामहरू गर्दै आएको छ। अहिले भइरहेका काम र आगामी योजना के छ भनेर हामीले कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीसँग पनि कुराकानी गरेका छौ।
3: स्वरोजगारतिर अगाडि बढ्नुपर्छ भन्ने प्रदेश सरकारको धारणा, विशेष गरी यो वर्ष केही पुराना कार्यक्रमको निरन्तरता, केही नयाँ कार्यक्रमलाई अगाडि बढाएको अवस्था छ। प्रदेश सरकारले विशेष गरेर मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रम भनेर पहिला मुख्यमन्त्री रोजगारलाई अहिले बदलेर सबै वडामा हिमालमा 20 र पहाडमा 15 दरले एक हिसाबले त्यसरी पठाइरहेको एउटा कन्टिन्यू एउटा कार्यक्रम छ भने, अर्को सामाजिक विकास मन्त्रालय मार्फत दुईटा कार्यक्रमलाई कन्टिन्यू गरेको अवस्था छ। एउटा औद्योगिक प्रशिक्षणार्थी जो उद्योगका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने हिसाबले जसले 28 महिनाको कोर्स हो त्यो हुँदा पनि हप्तामा एक दिन सैद्धान्तिक क्लास लिने, 6 दिन प्रयोगात्मक कक्षा लिने भन्ने हिसाबले एउटा त्यो काम शुरू गरेको अवसर हो। यो आर्थिक वर्षदेखि औद्योगिक प्रशिक्षणार्थी त चलाइरहेको थियौँ भने उत्पादन प्रशिक्षणार्थीको कार्यक्रम शुरू गर्न खोजिरहेको छ। हामीसँग पहिले त उद्योग भन्दा त कच्चा पदार्थै छैन, हामी जम्मै कुरा हामीले आयात गर्नुपर्दा छ, निर्यात केही पनि भएको छैन। आयातलाई प्रतिस्थापन गरेर आफ्नो उत्पादनबाट अगाडि बढ्न सकियोस् भन्ने हिसाबले यो वर्षदेखि उत्पादन प्रशिक्षणार्थीको कार्यक्रमलाई प्रदेश सरकारले ओन गरेको एउटा अवस्था छ। अर्को भनेको दुई खालको श्रम छ, एउटा हामीसँग बौद्धिक श्रमको कुरा छ जो हामीले कर्णाली प्रदेशमा भएको ज्ञान अनुसन्धान नवप्रवर्धनलाई नीति लगायत कार्यक्रम गर्नको लागि हामीसँग विज्ञ हुनुहुन्छ, तर हामी विज्ञ अन्त खोज्दै हिँडेका छौँ। उहाँहरूको सबैसँग निजी र प्राविधिक संस्थाहरूको सहकार्यमा बहुआयामिक संस्थाको सुझाव सल्लाह संकलन गरेर रोस्टर ग्रुप बनाएर उहाँहरूको सहकार्यमा केही काम गर्नुपर्छ भन्ने हिसाबले, अनि अब यो युवाहरूलाई डिजिटल प्लेटफर्म अथवा डिजिटल कन्टेन्टमा क्षमता अभिवृद्धि गर्दै मिथ्या र भ्रामक सूचनाहरूबाट न्यूनीकरण गर्न र युवा परिवेशित कार्यक्रमहरू सञ्चालन गर्नको लागि नीति कार्यक्रममा केही कुराहरू सम्बोधन गरिरहेको छ। त्यसको आधारमा अहिले बैठक कुरा अगाडि बढ्दैछ। अनि कर्णाली प्रदेशलाई कार्यसित बनाएर कार्यक्रम सञ्चालन गर्ने विकास आधार गैर सरकारी संघ संस्थाहरूलाई नीतिगत रूपमा उत्पादनतिर युवा रोजगारतिर सि विकासतिर जोड्ने गरी केही काम अगाडि बढेको अवस्था छ। योभन्दा अगाडि पनि स्थानीय उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम भनेर संघीय सरकारले नै निर्णय गरिदिएर 30% स्थानीय उत्पादनलाई बढी पैसा भए पनि खरिद गर्ने भन्ने जो एउटा कार्यविधि बनाएको छ त्यसलाई अगाडि बढाउने गरी केही काम अगाडि बढाएको छ। सामाजिक विकास मन्त्रालयले योभन्दा अगाडि स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम भनेर जाजरकोट र सुर्खेत जिल्लाका सबै विद्यालयहरूमा स्थानीय उत्पादन आधारित दिवा खाजा कार्यक्रम शुरू गर्ने भनेर शुरू गरिसकेको अवस्था छ। त्यसलाई अझै गर्यो भने हामीले सानसानो कुरा ठुल्ठुलो कुरा त सबले गर्छौँ तर सानो कुरामा अहिले ध्यान दिनुपर्ने सानसानो कुरा भएको हुनाले यसलाई कसरी जोड्न सकिन्छ भन्ने हिसाबले विशेष गरेर अहिले काम गरेको कुरा छ। प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयको साझेदारीमा अनुसन्धानका केही कामहरू गर्ने जो अनुसन्धानबाट आएको निष्कर्षलाई अगाडि बढाउन सकियोस् भनेर केही कामहरू अहिले अगाडि बढाएको छ भने अपाङ्गता रोकथाम तथा पुनस्थापना साझेदारी कार्यक्रम मार्फत संघ प्रदेश स्थानीय तह र विकास साझेदारको संयुक्त फन्डिङ मार्फत हामीले अपाङ्गता भन्ने बित्तिकै हाम्रो धारणा नै के हुन्छ फरक हुन्छ तर उनीहरूलाई नै हामीले उद्यमी बनाएर उनीहरूलाई नै स्वरोजगार दिएर ट्याक्स पेयरको रूपमा विकास गर्न सकिन्छ भन्ने हिसाबले यो वर्ष पनि यो कार्यक्रमलाई अलिकति कसार शुरू गरेको गति लिन नसकेको यसलाई गति लिने गरी बैठकको कुरा गरिदिएको अवस्था छ।
2: यहाँले यो यति धेरै कार्यक्रमहरू हामीले गरिरहेछौँ भन्दै गर्दा चाहिँ अब कतिपय नयाँ कार्यक्रम पनि भयो, कतिपय पुराना कार्यक्रम, यो प्रभावकारी कतिको देखिएको छ?
3: दुईटा कुरा छ, प्रभावकारी कतिको हुनुहुँदा नि पहिलो कुरा त अहिले हामी धेरै मानिसहरू नेगेटिभिटीको भाषा दौडेका छन्। प्रभावकारिता कुरा त यसलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा नै अहिलेको चिन्ता चासोको विषय हो। विकास गाउँ गाउँतिर पुग्यो, हामी सहसहरतिर दौड्यौँ, यसलाई हामी नै गर्छौँ भन्ने हिसाबले कर्णालीलाई जडीबुटीमा आत्मनिर्भर बनाउनुपर्छ भन्ने सोचका साथ प्रदेश आयुर्वेद औषधालय अनुसन्धान केन्द्रलाई अहिले जीएमटी मोडलले विश्व स्वास्थ्य संगठनले भनेको जीएमटी मोडलमा एप्रुभ गर्नको लागि चालु आवामा 10 करोड लगानी गर्दा हामी काम सुरु गरेका छौँ। फेरि अब त्यसको जडीबुटी किन्नुपर्ने कहाँ त काठमाडौँको भ्याक्सिनबाट अथवा इन्डिया ल्याउनुपर्ने कन्डिसन भयो भने काम लाग्ने, त्यसको लागि त हामीले सँग उत्पादन उत्पादनमा पनि ध्यान दिनुपर्छ भन्ने हिसाबले अहिले केही काम सुरु भएको छ। एकैचोटि हेल्थ नेसन विषय रहन्छ किनकि हामीसँग एउटा पनि उद्योग नभएको होला, अहिले एउटा गुरुवाकोटमा बल्ल एउटा औषध उत्पादक कम्पनी सुरु भएको अवस्था छ। धेरै वर्षदेखि होल्ड भएको लखरपाटाको सिमेन्ट उद्योग बल्ल उसले काम सुरु गरेको अवस्था छ। अहिलेसम्म हामीले भन्दाका थियौँ यो बत्ती छैन भनेका थियौँ, हामीसँग आएको बत्ती पनि अस्ति जस्तो देखियो, अब यसको पनि फेरि विकल्प के खोज्न सकिन्छ अब निजी क्षेत्रको सहकारीमा सौर प्लान्ट लगायत बाँकेको खजुरामा भएको 20 मेगावाटको सौर प्लान्ट जस्तो हामीसँग भोलि त धेरै लिफ्टिङ भन्दैछौँ। अब लिफ्टिङ हुने बित्तिकै फेरि त्यसलाई पानी बत्ती नै चाहिने हो। अब यो नयाँ नयाँ उद्योगहरू, नयाँ नयाँ धन्दा कलकारखानाहरू शुभारम्भ हुँदैछ। कर्णालीको स्ट्यान्ड भनेकै पर्यटन हो, पर्यटन मध्ये पनि आरोग्य पर्यटन हो। अब यो आरोग्य पर्यटनलाई व्यवस्थित गर्नका लागि केही गतिविधिहरू भइरहेका छन्। यसो हेर्नुभयो भने अरू त हुन्थ्यो, यो वर्ष छायानाथ म्याराथनको रूपमा एउटा अभियान सुरु भयो, त्यो हाई हिमालयन क्षेत्रमा थियो, करिब 4200 मिटर उचाइमा भएको रिस्की खालको थियो, अहिले हुँदैछ। हामीसँग भएको आरोग्यताको कसरी गर्ने भन्ने कुरा एग्लिएको छ। रोजगारी सृजना तथा युवा उद्यमशीलतालाई प्रवर्धन गर्ने खालका काम त छन्, तर कामले मात्रै हुन्न कि। पहिलो कुरा त मैले यही देशमा केही गर्छु भन्ने भावना विकास गर्न सकियो भने हामी अगाडि बढ्न सकिने हो। त्यसका लागि कर्णाली प्रदेश सरकारले 61 पैसा छुटाउन सकेका छैन।
2: नसक्नुमा जस्तो यहीँ बसेर स्वरोजगार गर्छु भन्ने युवाहरू त हुनुहुन्छ नै, तर पनि अब यो खालको वातावरण चाहिँ बन्न सकेका छैन कि यहाँको स्थानीय सरकार या प्रदेश सरकारले त्यो गर्न नसकेर हो कि के लाग्छ यहाँलाई? यहाँ चाहिँ एउटा प्रदेशको मन्त्री भएको हिसाबले
3: सबैभन्दा ठुलो कुरा त हाम्रा कानुन रूपमा केही कानुनहरूको पुनरावलोकन नगर्ने बेलासम्म समस्या छ। तपाईँले एक माना टिमुर ल्याउनुभयो भने साह्रै ठुलो जनावर अपराधी समस्या जस्तो गरी यसरी अवैध टिमुर समातियो भन्ने हामीले अहिले हामीसँग भएका कानुन परन्छन्। ती कानुन अब केही हामीसँग जोडिएका होलान्, हामीभन्दा बढी संघीय सरकारसँग जोडिएका कानुन छन्। ती कानुनलाई हामीले व्यवसाय मैत्री बनाउन सकेका छैनौँ। जस्तो कोही मान्छेले 1 किलो टिमुर ल्याउने कुरा उदाहरण, कसैले 1 किलो जटामसी ल्याउला, कसैले केही ल्याउला, निर्वाध हामीले आवागमन व्यवसाय गर्ने वातावरण दिन सकेका छैनौँ। सरकारको सन्देश पछिल्लो समय सनसेट ल लगायत केही कुराहरू आउँदै गरे हुनाले अब उद्योग व्यवसाय वातावरण बन्छ कि भन्ने एउटा उयो। अर्को फास्ट्यागमा यहाँ कानुनलाई संशोधन गर्ने जुन नीति लागेको छ, यो हेर्दा अब नयाँ कुरा बन्ला, किनकि सरकारले नै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरे हुनाले अब यसको केही न केही गतिविधि अझ तलसम्म आउला भन्ने हो। किनकि अब पोजिटिभ हिसाबले हेर्दाखेरि अर्को खोज्नुभयो भने कर्णालीको सम्भावना भनेकै कृषि सिप तथा उद्यम विकासकै कार्यक्रमहरू अगाडि बढाउने हो। जस्तो हामीले केही कुरा त कस्तो हुँदो रहेछ भन्दा यो कसरी बानी पार्ने हुँदैछ। केही वर्ष अगाडि हजुरले कल्पना गर्नुहोस्, ब्रोइलर कुखुरा हामीले खोजेर त्यो धेर्ने बित्तिकै उल्टी गर्छौँ। अहिले ब्रोइलर भएन भने हामी भान्सा बस्दैनौँ। यो त हाम्रो खाद्य परम्पराको कुरा धेरै जोडिँदैछ नि त। हामीसँग भइरहेको सिजनमा हामीसँग भएको फलफुल फाले छौँ, बेसी सिजनमा त्यो हामीले त्यसको 10 गुणा बढी पैसा तिरेर हुन्छ। हामीसँग भइरहेको स्टोरेज नभएको होइन, जुम्लामा एउटा शीत भण्डार छ, त्यो शीत भण्डारको 1/3 पनि हामीले त्यहाँ स्टोरेज गर्न सकेका छैनौँ। हुन चाहिँ हामीसँग एक परिमित उत्पादन नै छैन, उत्पादन गर्नतिर हाम्रो ध्यान जान छ। उत्पादन भइसक्यो भने त्यसको बजारीकरण पशुधनतिर ध्यान नदिँदाखेरि नागरिकमा भएको विद्यमा चाहिँ त्यसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले त्यसलाई हामीले एकदिन अगाडि बढ्नुपर्ने कुरा छ। दोस्रो भनेको हस्पिटालिटी, हाम्रो सबभन्दा धेरै ठुलो सम्मान कर्णाली हस्पिटालिटीको। अहिले पनि मान्छेहरू आउँदै गर्दा धेरै मान्छेहरू आउनुहुन्छ, तर आउने मान्छेहरू उदाहरण लागि गत साल यही सिजनमा हुम्लामा 1 दिनमा 36 फ्लाइट हो, 36 फ्लाइटको मान्छे कति दिन बस्यो त? त्यसलाई हामीले खाना दिन सकेको सकेनौँ। हाम्रो यही जस्तो सुर्खेत आउने पर्यटकहरूले कति दिन बस्नुहुन्छ, हामीसँग कति हस्पिटालिटी कति सुविधा छ, अब कनेक्टिभिटी करिब करिब भयो, गुणस्तरीय हुन अझै टाइम लाग्यो। तैपनि हेर्नु भने यहाँबाट 6 घन्टामा डोलधुरा पुग्छौँ, 3 घन्टामा हामी दाङ पुग्छौँ, 2-2.5 घन्टामा हामी नेपाल पुग्छौँ। मदन भण्डारी राजमार्गले दाङ खेरको यात्रालाई सहज बनाएर तुलसीपुर घोरायो भनेपछि अब हामीले मध्य पहाडले गर्दा रुकुमपुर रुकुम पश्चिमदेखि पोखराको यात्रालाई हामीले एक्सेस बनायो। अहिले भइरहेको कर्णाली राजमार्गको स्थानान्तरण गर्न सक्यो भने सवारी साधनमा हामी मानसर पुग्ने कन्डिसन बन्यो भने अहिलेसम्म ठेक्का लगाएका पुलहरू निर्माण सम्पन्न सक्यो। तर सिजनमा भयो नि नेपाल जाने प्लेन कुर्ने बाध्यताको अन्त्य भएर डोल्पा जानको लागि 6-9 घन्टामा आफ्नो गाडी बन्यो, 8-9 घन्टा 9-12 घन्टामा पब्लिक गाडीमा डोल्पा पुग्ने खालको एउटा वातावरण बन्यो। यदि अझै पनि डोल्पाको माथिल्लो गाउँमा सदरमुखदेखि गाउँको बाटा खोल्न सकेन, तैपनि हिजोको र आजकोमा ठ्याक्कै परिवर्तन भयो। हिजो 3 केजी 5 केजी नुनका लागि चामलको लागि जुन लडाइँ थियो त्यसको अन्त्यमा अहिले खाद्य संस्थानका डिपोहरू मान्छे छोडे, परिवर्तन त भएको छ। तैपनि आमूल परिवर्तन अझ गर्न केही न केही टेक्निकल कामहरूको लागि थप लगानी बाँकी छ। अब कर्णालीमा हेर्नुभयो भने सरकार छ, सत्ता छैन भने हुन्छ, किनकि हामीसँग आन्तरिक आय एकदम कमजोर छ। कर्णाली प्रदेशको राजस्वको चाबेर हामीले अहिले पनि अरब पुर्याउन सकेको कन्डिसन छैन, हामी करोडको फेरिफेरीमा छौँ। पालिकाहरू हेर्दा हामी लाखमा छौँ, पालिका करोड जान सकेका छैनौँ। हामीसँग वीरेन्द्रनगर नगरपालिकाको 23 करोड आन्तरिक आय हो, र अरू पालिका सदरमुकाम पालिकाहरूको करोडको इरानमा हो, नभए अरू अहिले दस मण्डप मात्रै भएको हुनाले प्रदेश सरकारको जग भनेको के हो, पालिका मजबुत भयो भने प्रदेश मजबुत हुने हो, किनकि म्याक्सिमम् हाम्रो अहिलेको कराधिकार हिसाब गर्नुभयो भने सङ्घीय सरकारसँग मात्रै करको सबै अधिकार छ, र हामीलाई अहिले उपलब्ध भएको कराधिकार मध्ये नि के हो त भन्दा विज्ञान कर पालिकाले उठाउने हो, ढुङ्गा गिट्टी बालुवा 72 कर पालिकाले उठाउने हो, घरबाल कर पालिकाले उठाउने हो, मनोरञ्जन कर पालिकाले उठाउने हो, विज्ञापन कर पालिकाले उठाउने हो, यो उठाउने करहरूको 60% पालिकाले राखेर 40% प्रदेश दिने हो, त्यो दिएपछि नै प्रदेश हुने हो, प्रदेशले आफूले मात्रै लाउनु मिल्ने दुईवटा मात्रै प्रदेशसँग प्रदेश आउने दुईवटा कर हो, एउटा यातायातसँग जोडिएको कर हो जो सवारी साधन दर्ता गर्ने हो, त्यो हामीसँग सवारी साधन दर्ता गर्नलाई चिन्थेरबाट आउने नाका अहिले पनि हामीसँग 3 नाका हो, ठुलो नाका हिसाबले गर्दा एउटा डोल्पासँग जोडिएको नाका, एउटा नाक्से नागलाको मुगुसँग जोडिएको नाका, एउटा हुम्लासँग जोडिएको नाका हिल्सा, अहिलेसम्म त हिल्सा नाका यातायातको हिसाबले एक्सिस पुग्यो, अरू दुईवटा नाकामा अहिलेसम्म सवारी साधन एक्सिस पुगेको छैन, त्यो एक्सिस पुग्यो भने हामीसँग अध्यागमन कार्यालय क्वारेन्टाइन त्यसपछि गएर सीमा सुरक्षा लगायत काम हुन सकेको छैन, त्यो नहुने मामले सहरी साधन हामीसँग आएर दर्ताउने सम्मान छैन, अब लुम्बिनीमा अथवा तपाईँको अरू सुदूरपश्चिमको भन्साबाट ल्याएको नाका यहाँ ल्याएर दर्ता गर्ने कुरा भएन, उनीहरूलाई होइन नेपालबाट गाडी आउँछ नेपाल दर्ता हुन्छ भइरहेको भएर दर्ता गर्छन्, त्यो हिसाबले आउन सकेको छैन।
2: कर्णाली प्रदेशमा चाहिँ अब यहाँले भनिहाल्नुभयो कृषि पर्यटन उद्योग तथा अन्य सेवामा चाहिँ गर्न सकिने धेरै कुरा आधारहरू छन्, अब यो यी क्षेत्रमा चाहिँ स्वरोजगारको सम्भावना यहाँले चाहिँ कतिको देख्नुहुन्छ?
3: पहिलो कुरा त सम्भावना स्वरोजगारको छ, स्वरोजगारका सिर्जना हुने भनेको दुईटा बाटो हो, एउटा बाटो हो राज्यको तर्फबाट स्वरोजगारी सिर्जना गर्ने, अर्को भनेको निजी क्षेत्रलाई प्रमोट गर्ने, हामी सबैले भन्छौँ देश बनाउनु पर्छ भाषण गर्छौँ तर लगानी गर्दा काठमाडौँ गर्छौँ, हामी सबैले सुन्दर छ भन्छौँ राहार जाने सबै मान्छे राहार जान्छौँ पञ्चकोशी घुम्न जान्छौँ, हामी यहाँका अरू धार्मिक पर्यटकीय क्षेत्रमा पुग्छौँ सिजापुत्र जान्छौँ तर हामी इन्भेस्ट कहाँ गर्छौँ त काठमाडौँ गर्नुपर्छ भन्छौँ, जबसम्म निजी क्षेत्रको लगानी हाम्रो सम्पदा क्षेत्र नजिक हुँदैन तबसम्म के छ यस्तो छलफल मात्रै चल्ने हो, उदाहरणको लागि कर्णाली चिसामानीबाट राजकाँडामा एउटा केबल कार बन्यो, त्यो केबल कारले हजारौंलाई रोजगारी पनि दिने भयो, त्यहाँको पर्यटन प्रबन्धनमा टेवा पनि पुग्ने भयो, अब लगानी नहुने बेलासम्म जस्तो एउटा सिमेन्ट उद्योग लगानी गर्ने भनेको 3,000 मान्छेलाई रोजगार दिने हो, हाम्रो पहिलो पटक एउटा उद्योग सुरु हुँदैछ एक हिसाबले, अरू भनेको हामीले पर्यटन उद्योग कुरा हो, पर्यटन उद्योग भनेको हामीसँग सुर्खेतमा भएका 2-3 ठुला होटलहरू हेर्नुभयो भने त्यो होटलमा अहिले पनि मान्छेहरू छन्, त्यहाँ प्रत्यक्ष रूपमा वेटरदेखि काम गर्ने मात्रै नभएर त्यसको लागि चाहिने माछा मासु उत्पादन गर्ने कुरा, तरकारी उत्पादन गर्ने कुरा, खाद्यान्न उत्पादन गर्ने कुरा, त्यो किसान पनि अप्रत्यक्ष रूपमा रोजगारीमा जोडिया छ, यो हिसाबले हामीसँग लगानी हुन सकेको छैन, लगानी भेटाउनको लागि हाम्रो अनुरोध त के हो भन्दा हामीसँग अहिले लगानीको क्षेत्र पनि सुनिश्चित भएका ठाउँहरू छन्, हस्पिटालिटी पर्यटन क्षेत्रमा हाम्रो लगानी पनि हुनसक्छ, पर्यटन मध्ये पनि अहिले हेर्दै गर्दा कर्णालीमै 10-12 ठाउँमा तातो पानीका कुण्डहरू छन्, सुन्दर हिमालहरूको पनि दृश्य छ, अहिलेसम्म हेर्दा नदी नालाहरू पनि ऱ्याफ्टिङदेखि लिएर सम्भावना भएको क्षेत्र छ, यस क्षेत्रमा लगानी गरिदिनलाई हामीले अनुरोध गरेका छौँ र प्रदेश सरकारको तर्फबाट नीति कार्यक्रममा त्यस्तो औद्योगिक क्षेत्र सुरु गर्ने औद्योगिक कोरिडोर सुरु गर्नेहरूको लागि विद्युत र सड़क खानेपान लगायतका आधारभूत पूर्वाधार तयार गर्ने भनेर सरकारको तर्फबाट नीति कार्यक्रम पनि बोलाएको छौँ, उहाँहरू आएर काम गर्छु भन्नुभयो भने सरकारले सहजीकरण गर्छ एउटा कुरा, अरू कुरा तपाईँले हेर्नुभयो भने हामीसँग राम्रो खालको संस्कृतिको सम्भावना छ, कल्चर छ, जसरी आज इन्डोनेसियाले जसरी सिङ्गापुरले आफ्नो कल्चर बिक्री गरिरहेको छ त्यस्तै हामीले पनि यहाँको हाम्रो कल्चरलाई वृद्धि गर्ने गरी अगाडि बढ्ने कुरा हो, त्यसलाई अगाडि बढ्नलाई हामीले विभिन्न खालको नीति कार्यक्रम ल्याइरहेको छौँ, तर नीति काम ल्याएर मात्र हिजो कुनै बेला एउटैको घरमा 5,000, 10,000, 15,000 के हुन्थ्यो लगायतका आधारभूत पूर्वाधार तयार गर्ने भनेर सरकारको तर्फबाट नीति कार्यक्रम पनि बोलाएको छौँ, उहाँहरू आएर काम गर्छु भन्नुभयो भने सरकारले सहजीकरण गर्छ एउटा कुरा, अरू कुरा तपाईँले हेर्नुभयो भने हामीसँग राम्रो खालको संस्कार

0: सूचना प्रविधिको लागि संघीय सरकारको सहकार्यमा लगानीमा अहिले सूचना प्रविधिको केही गतिविधि अगाडि बढाएको छन्। तैपनि हामीले सन्तोषजनक हुने गरी त गतिविधि अगाडि बढ्न सकेका छैन। नभए नीति कार्यक्रमले मात्र अगाडि बढ्ने छैन। नीति कार्यक्रम त राम्रो छ, तर यसको लागि लगानीको लागि छ। कर्णाली प्रदेश सरकारको अहिलेको हाम्रो बजेटको आकार सानो छ, र अर्को संघीय सरकारले तलब वृद्धि गरेपछि के हो, हामीसँग स्रोत त बढाएको छैन, तर 21% तलब वृद्धि हुँदा हाम्रो बजेटको चार हेर्नु भने पुँजीगत भन्दा चालुतर्फ हाम्रो बजेट सिद्धान्त त पुँजीगत भन्दा चालु कम हुनुपर्ने हो, तर प्र्याक्टिकलमा के छ, बढ्दैछ, अनिवार्य दायित्व त्यो हो। त्यही भएर हामीले अब हाम्रो राजस्वको दर र दायरालाई फराकिलो बनाउने दिशामा काम गर्नुपर्छ। त्योभन्दा अगाडि मुख्य कुरा जनसङ्ख्या नै चाहिँदैछ जे काम गर्न पनि। हाम्रो प्रदेशमा एक त जनसङ्ख्या कम छ, फिल गर्नुहुन्छ गर्नुहुन्न, बाहिर जति आदेश दिए पनि रियलमा हामीसँग जनसङ्ख्या कम छ। हामीसँग 15 लाख जनसङ्ख्या हो, र 15 लाख जनसङ्ख्या यहाँ छैन, फेरि किन छैन, 15 लाख पनि हामीले इन्डियालाई देश भन्छौँ, आधा नर्मल मान्छे देश छौँ, अलिक सचेत बुझाए मान्छे नागरिकता मात्रै कर्णाली प्रदेशको छ। हामी सहरी क्षेत्रमा छौँ, हेर्नु भने रुकुम र सल्यानका नागरिक दाङमा खोज भेटाउनु हुन्छ, सुर्खेत दैलेखका नागरिक नेपालञ्च कोलपुर बर्दिया भेटाउनुहुन्छ, अन्त कालीकोट छिरेका अलिकति मान्छे खोज्नु भने उता कैलाली टिकाउ चाहिँ भेटाउनुहुन्छ। त्यही भएर हुनाले हामी त दुई गरी सिस्टममा छौँ, एक घर पहाडमा छ, एक घर सहरमा छ, अथवा तराईमा छ। त्यो हिसाबले हेर्नुभयो भने जनसङ्ख्याको पनि अहिले जनसङ्ख्या नयाँ जनसङ्ख्या नीति आएको छ 2082, यो जनसङ्ख्या नीतिको आधारमा अलिकति केही कुरा गर्न सकिएन भने, युजर नै भएन भने, उपयोग गर्ने त त्यही नागरिक हुन्, हामीसँग अब युजरको सङ्ख्या पनि घट्दै गरे हुनाले विकास र यो आर्थिक समृद्धिमा केही न केही टेक्निकल समस्या छ। यसलाई अगाडि बढाउनु भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भेटाउने हो। अब 30 वर्षदेखि कर्णाली लगायत विभिन्न आयोजनाहरू होल्ड छन्, त्यो भएर जबसम्म यी आयोजनाहरूले गति लिन सक्दैन तबसम्म रोजगारी यस्तो छलफलको विषय भयो, ठ्याक्कै रोजगारी पाइने विषय कम देखिन्छ, सरकारले समन्वय सहकारी गरेको अवस्था छ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम रोजगार संवाद। यो कार्यक्रम वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा रेडियो भेरी एफएम सुर्खेतले उत्पादन र प्रसारण गरेको हो। ए सुन न, अब छोराछोरी पनि ठूला भइसके, घर खर्च पनि बढ्दैछ, अब म विदेशतिर जान्छु, के भन्छौ तिमी?
2: लौ, किन जानु पर्यो विदेश? नेपालमै केही गर्न सकिहालिन्छ नि, बरु नयाँ केही व्यवसाय गरौँ हुन्न र?
1: तिमीले भनेको कुरा पनि ठिकै हो, तर एकपटक 2-4 वर्षको लागि बाहिर गएर आउँछु के, अनि बुढाबुढी मिलेर गाउँमै केही गरौँला नि।
3: ओहो, बुढाबुढी बीच के को सल्लाह हुँदैछ?
1: ए भाउजू पो आउनु भएको रहेछ, नमस्कार भाउजू।
3: नमस्कार बाबु, नमस्कार।
1: अफिस जाने समय भइसकेछ है, म विदेश जाउँ कि भनेर बुढाबुढी सल्लाह गर्दैछौ के?
3: कस्तो समयमा आइएछ, मेरो काम भनेकै तपाईँहरू जस्तै वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी परामर्श दिने हो नि बाबु।
1: ए हो र भाउजू, कस्तो ढुङ्गा खोज्दा देउता मिल्या जस्तो भयो, विदेश जान के गर्नुपर्छ र भाउजू? टिकट काट्ने जाने होइन र?
3: होइन नि बाबु, वैदेशिक रोजगारमा जाँदा कम्तीमा 5 वटा कुरामा ध्यान दिनुपर्छ। पहिला त तपाईँले सिप सिक्न पर्यो, त्यसपछि आधिकारिक मेन पावर कम्पनीबाट वा वैदेशिक रोजगार विभागबाट इजाजत प्राप्त कम्पनीबाट मात्रै आफ्नो प्रक्रिया अगाडि बढाउनु पर्यो।
1: ए यति भएपछि विदेश जान सजिलो हुने भयो होइन त भाउजू?
3: यति मात्रै कहाँ हो र बाबु, वैदेशिक रोजगार विभाग मार्फत श्रम स्वीकृति अनिवार्य लिने, पैसाको कारोबार गर्दा अनलाइनबाट गर्ने, सबै कागज पत्रहरू जस्तै पासपोर्ट, भिजा, सम्झौता पत्र, श्रम स्वीकृति, पैसा तिरेको भरपाई, बिमाको कागज, मेडिकल रिपोर्ट सुरक्षित राख्नुपर्छ, अनि नेपालकै विमानस्थल प्रयोग गर्नुपर्छ नि बाबु। अर्को कुरा नि बाबु, तपाईँ काम गर्न जाँदा भिजिट भिसामा जानु हुँदैन है?
2: सुन्यो बुढा, त्यस्तै विदेश जाने भनेर हुँदो रहेछ त, कति धेरै कुरा थाहा पाउनु पर्दो रहेछ नि। धन्य दिदी,
4: मेरो छोरालाई पनि पठाउने तयारी गरेको थिएँ, नानीसँग भेट भएर धेरै कुरा थाहा भयो।
1: ल ल बुढी, मेरो झोला पनि प्याक गर त, म पनि भाउजूसँगै जिल्ला प्रशासनमा पासपोर्ट बनाउन गइहाल्छु।
5: सकेसम्म स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सिप सिकेर मात्र जाउँ।
1: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
5: र वीरेन्द्रनगर नगरपालिकाद्वारा जारी सन्देश।
1: अहिले रोजगारी परिवर्तनको लागि सामी कार्यक्रमले समेत सरकारहरूलाई सहयोग पुर्याइरहेको छ। विशेष गरी प्रदेश र स्थानीय सरकारहरूलाई रोजगारी परिवर्तनका लागि सहयोग पुर्याइरहेको यो कार्यक्रमले कर्णालीमा कसरी काम गरिरहेको छ त भनेर सामी कार्यक्रमका संयोजक कमल रोकायासँग हामीले कुराकानी गरेका छौं।

0: पहिले यो सुरक्षित आप्रवासन कार्यक्रमले कर्णाली प्रदेशमा चाहिँ के कसरी कामहरू गरिरहेको छ?
1: प्रश्नको लागि धन्यवाद छ। यो सुरक्षित आप्रवासन सामी कार्यक्रम कर्णाली प्रदेशको करिब करिब 52 स्थानीय तहमा काम गर्छ। अब यो 52 स्थानीय तहमा काम गर्ने सिलसिलामा चाहिँ दुईटा पार्टबाट काम गरिरहेको छ। एउटा पार्टबाट चाहिँ वैदेशिक रोजगारमा गएर फर्केर आएका व्यक्तिहरूको पुनर्स्थापना कसरी गर्न सकिन्छ भन्ने हो गरिरहेछ भने, दोस्रो पाटो चाहिँ वैदेशिक रोजगारमा जाने युवाहरूलाई चाहिँ कसरी सकेसम्म नजानको लागि के गर्न सकिन्छ, जान नै पर्ने अवस्था आयो भनेदेखि चाहिँ के सूचना सिप लिएर जान सकिन्छ र अनि उहाँहरूको वैदेशिक रोजगार चाहिँ उपलब्धिमूलक फलदायी हुन्छ भन्ने कुरामा चाहिँ अलिक बढी केन्द्रित छ।
0: यो काम गरिरहँदा चाहिँ यो आन्तरिक रोजगारको कुरा पनि छ कर्णाली प्रदेशमा, यहाँले कस्तो पाउनु भएको छ?
1: अब कर्णाली प्रदेशको सबै स्थानीय तह र सबै जिल्लामा छलफल गर्दा, जस्तै निर्वाचित पदाधिकारीहरू लगायतका सबैसँग छलफल गर्दाखेरि चाहिँ आन्तरिक रोजगार प्रबन्धन गर्नको लागि चाहिँ खासै अझै पनि ध्यान दिएको हो जस्तो मलाई लाग्दैन। होइन, यो सिलसिलामा चाहिँ हाम्रो तर्फबाट हामीले सबै जनप्रतिनिधिहरूसँग लगायत सरकारहरूसँग छलफल गर्दाखेरि चाहिँ अब स्थानीय स्तरमा चाहिँ रोजगार प्रबन्धनका क्षेत्रहरू छन्, त्यसलाई चाहिँ प्रबन्धनको लागि चाहिँ दुईटा पार्टबाट काम गर्नुपर्छ भन्ने चाहिँ, एउटा वैदेशिक रोजगारको सिलसिलामा फर्केर आएको सिप क्षमता र पुँजीलाई चाहिँ स्थानीय स्तरमा परिचालन गर्नुपर्छ भन्ने एउटा पाटो भयो। दोस्रो पाटो चाहिँ यही उत्पादन भएका जनशक्ति जसले चाहिँ स्वदेशमै काम गर्न चाहनुहुन्छ त्यसलाई पनि अब अलिकति परिचालन गर्ने क्षेत्रहरू पहिचान गर्नुपर्छ, जस्तो टुरिज्म सेक्टर एउटा भयो, कृषि सेक्टर एउटा भयो, अनि जडीबुटीको सेक्टरमा चाहिँ प्रबन्धन गर्नुपर्छ भन्ने टाइपको कुराकानी त भएको छ, तर अझै पनि ठोस रूपले नीति कार्यक्रम र त्यो खालका मेगा स्ट्रक्चर टाइपको कार्यक्रमहरू ल्याइरहेको देखिँदैन।
0: जस्तो यो यही क्षेत्रमा काम गर्दै जाँदा चाहिँ यहाँको स्थानीय पालिकाहरूले र प्रदेशले चाहिँ कसरी काम गरिरहेका छन्?
1: अहिले चाहिँ स्थानीय सरकार र प्रदेश सरकारले चाहिँ कर्णालीका युवाहरूलाई कर्णालीमै स्थापित गर्नुपर्छ, रोजगारयुक्त बनाउनुपर्छ भन्ने स्तरको चाहिँ अब कार्यक्रमहरू त लिएर आएको देखिन्छ, जस्तो अब स्टार्टअप कर्जा टाइपको कामहरू र जडीबुटी प्रशोधन अथवा स्थानीय स्तरमा यहीँको चाहिँ अब ऊर्जा स्रोतहरू हुन्छ नि, पानी लगायतका विभिन्न चिजहरू सदुपयोग गर्नुपर्छ भन्ने खालको कार्यक्रम त लिएर आएको देखिन्छ। त्यो पनि अझै पनि जनस्तरमा पुर्याउन र जनताको सहभागितालाई प्रवर्धन गर्नको लागि चाहिँ अझै काम गर्नुपर्ने देखिन्छ, ताकि चाहिँ युवाहरू चाहिँ अब वैदेशिक रोजगारमा संस्कृति गरेर जानेतिर आकर्षण भन्दा पनि स्थानीय तहमा रोजगारयुक्त हुन् भन्ने एउटा लक्ष्य राख्नुपर्ने देखिन्छ। एउटा अर्को चाहिँ अब इन्डिया माइग्रेसन हाम्रो प्रदेशको हकमा चाहिँ ठुलो रूपमा रहेको छ। इन्डिया माइग्रेसनलाई एउटा कुरा चाहिँ अब व्यवस्थित कसरी गर्ने, रेकर्डमा कसरी ल्याउने भन्ने एउटा पाटो भयो।
0: जस्तो अहिलेसम्म यो जस्तो भारत हाम्रो नजिकै छिमेकी देश पनि भएको हिसाबले यहाँले भन्दै गर्दा चाहिँ त्यहाँ कतिको संख्यामा गएका छन् तिनीहरू डेटाहरू अहिलेसम्म हामीले कहीँ पनि पाइरहेको जस्तो पनि देखिँदैनौँ। यहाँ जस्तो यो क्षेत्रमा काम गर्ने संघ संस्थाहरूले पनि त्यतातर्फ अलिकति ध्यान पुगेको छैन कि भन्ने चाहिँ लागिरहेको कता कता देखिन्छ।
1: यो हजुरले भनेको ठिक हो। अहिले चाहिँ अब यो कर्णाली प्रदेशमा सुरक्षित आप्रवासन कार्यक्रम तर्फबाट मैले आफै यो कर्णालीवासी भएको हकमा चाहिँ काम गरेको करिब 1 हुन थाल्यो। यो सिलसिलामा चाहिँ इन्डिया जाने अब सर्फेसली मान्छेहरूले 10 लाख भन्छ, 15 लाख मान्छेहरू इन्डिया गएको छ भनेर भनिएको छ, त्यसको यकिन सरकारी तथ्याङ्क र अब ठ्याक्कै यदि हो भनेर भन्न सक्ने अवस्था अहिलेको दिनमा पनि छैन। एउटा अनि अर्को कुरा चाहिँ अब इन्डिया माइग्रेसनलाई चाहिँ वैदेशिक रोजगार रूपमा स्वीकार नगरेको हिसाबले गर्दाखेरि पनि संस्कृति लगायतका विभिन्न खालका कानुनी प्रक्रियाहरू पुरा गरेर इन्डिया जाने चलन पनि छैन, त्यस कारणले गर्दाखेरि रेकर्ड लिएर आउन अप्ठ्यारो परेको छ। अहिलेको पछिल्लो अवस्थामा चाहिँ हामी जुन जुन स्थानीय तहमा गएर छलफल गरेका छौँ अथवा हामीलाई पनि महसुस के भइरहेको छ भने, कुनै न कुनै मेकानिजममा संस्कृति त अब भनेर भन्न नसक्ने अवस्था भए पनि अब सूचीकृत टाइपको, जस्तो मलाई इन्डिया जानुभन्दा अगाडि काहीँ न काहीँ सूचीकृत हुने र सूचीकृत किन हुने भन्दाखेरि चाहिँ कुनै कल्याणकारी प्रकारका चाहिँ प्याकेजहरू डेभलप गर्नुपर्छ सरकारले, प्रदेश सरकारले, स्थानीय सरकारले अथवा हामी जस्ता काम गर्ने जुन कार्यक्रम छन् तिनीहरूले चाहिँ सामाजिक सुरक्षा प्रकारको प्याकेजहरू ल्याउनुपर्छ भनेर छलफल गरिरहेको छौँ एउटा. त्यो छलफलको विकल्पहरू के हुन सक्छन् भनेर भन्दाखेरि चाहिँ दुईवटा विकल्प चाहिँ अहिले स्थानीय तहमा चाहिँ हामीले कुराकानी गरेका छौँ. एउटा तह विकल्प के हो भने आवधिक हिसाबले इन्डिया लगायतका अनौपचारिक क्षेत्रमा काम गर्न जो जो जानुहुन्छ यो आवधिक बिमा प्रकारको एउटा प्याकेज लिएर आउने, जसमा चाहिँ 4-5 सय रुपियाँ हाल्यो भनेदेखि राख्यो भनेदेखि चाहिँ मान्छेले कुनै कारणले चाहिँ अब 1,00,000, 2,00,000, 3,00,000 कति क्षतिपूर्ति दिन सकिन्छ बिमित हुने व्यक्ति र बिमा कम्पनी र सरकारको बिचमा एउटा ट्राइपार्टी एग्रिमेन्ट गरेर जान सकिन्छ कि भन्ने छ, ताकि मान्छेहरू चाहिँ त्यो स्थानीय तहको वडामा अथवा पालिकामा अथवा प्रदेश सरकारको कहीँ न कहीँ सूचीकृत होस् एउटा कुरा. सूचीकृत हुने सुविधा पनि अथवा फिजिकली मान्छेहरू चाहिँ वडामै पालिकामै आउनुपर्छ भन्ने हिसाबले भन्दा पनि वेबसाइटमा कुनै खालको क्युआर जेनेरेट गरेर क्लिक एउटा क्लिक गरेको भरमा चाहिँ उसको इन्फर्मेसन चाहिँ राख्न सक्ने खालको गर्यो भनेदेखि चाहिँ त्यो एउटा एकातिर डेटा आउँछ, दोस्रो चाहिँ कहाँ कहाँ गएछन् भन्ने थाहा हुन्छ, तेस्रो चाहिँ कस्तो कस्तो खालको सिपहरू छ भन्ने यकिन गर्न सकिन्छ, र चौथो चाहिँ कुनै खालको चाहिँ अपराध अनुसन्धानहरूका पार्टहरूमा पनि काम गर्नु पऱ्यो भने त्यो यकिन आउँछ भन्ने प्रकारको छलफल चाहिँ भएको छ. तर नीतिगत हिसाबले चाहिँ अझै पनि अगाडि बढ्न चाहिँ धेरै सङ्घर्ष गर्नु,
0: जस्तो यो कुराकानी गरिरहन चाहिँ अब यो धेरै जस्तो स्थानीय तहहरूले चाहिँ यो रोजगार सेवा केन्द्रहरू पनि स्थापना गरेका छन्, यो चाहिँ कतिको प्रभावकारी रूपमा काम भएको पाउनुहुन्छ यहाँहरूले?
1: अब यहाँहरूले भने जस्तै संरचनागत र यसको अवधारणागत हिसाबले हेर्ने पनि त राम्रो देखिन्छ होइन, किनभने अब स्थानीय स्तरमा रोजगारदाता को को छन्, बेरोजगार युवाहरू को को छन्, सिप गरेका मान्छेहरू को को छन्, सिप नभएका मान्छेहरू को छन्, जागिर खोज्ने मान्छेहरू को को छन्, जागिर दिन लागेका एजेन्सीहरू को को छन् भन्ने बिचको तालमेल मिलाएर एक आपसमा बेरोजगार र रोजगार बिचको चाहिँ सम्बन्ध स्थापित गर्ने एउटा सम्बन्धको सेतु हो भनेर अवधारणा गर्ने हिसाब देखिन्छ. तर यसलाई अझै पनि तपाईँको चाहिँ प्रभावकारी हिसाबले लैजानलाई काम गर्नुपर्ने चाहिँ देखिन्छ. काहीँ न काहीँ चाहिँ एउटा रोजगारको विषयमा छलफल गर्ने केन्द्रको रूपमा त स्थापित भएको देखिन्छ, तर रोजगारै दिने किसिमले चाहिँ अझै विकास गर्न चाहिँ पर्ने देखिन्छ, ताकि चाहिँ अब एउटा सानो बाटोघाटो खनेर 100 दिन 15 दिन पुर्याउने खालले भन्दा पनि त्यसलाई चाहिँ ठोस रूपले जसरी प्राइभेट कम्पनीहरू जस्तो प्राइभेट कम्पनीहरूले जाहिर खुलेको जाहिरहरू राख्छ अनि जब होल्डरहरू त्यहाँ एक्सेस गर्छन् अप्लाई गर्छन् अनि प्रोक्रुटमेन्ट प्रोसेसमा जान्छन् र जागिर पाए जस्तै रोजगार सेवा केन्द्रले त्यो गर्नुपर्ने हो खास चाहिँ अवधारणागत हिसाबले गर्ने हो हेर्ने हो भनेदेखि चाहिँ त्यो अझै गर्न सकेको छैन. त्यो नगर्नुको गर्न नसकिनुको दुई तिनवटा कारणहरू छन्। एउटा कारण कस्तो देखिन्छ भने त्यो रोजगार सेवा केन्द्रलाई सङ्घीय सरकारले चाहिँ स्थानीयको भन्छ, स्थानीय सरकारले चाहिँ सङ्घीयको भन्छ, र त्यो सङ्घीयको हो कि स्थानीयको हो भन्ने बिचमा चाहिँ साथीहरूले त्यो भन्दा जो रोजगार सेवा केन्द्रमा काम गर्छ उहाँले सङ्घर्ष गरिरहेको देखिन्छ, किनभने संस्थागत संरचनामा चाहिँ ओएनएम स्ट्रक्चर तरिकाले चाहिँ स्थानीय सरकारको संरचनामा रहेर थायी प्रकृतिको चाहिँ एक खालको संरचना बनाएर गएर त्यसलाई चाहिँ बजेट कार्यक्रम नीति मात्रै नभएर चाहिँ बेरोजगार को को छन् तथ्याङ्क हेर्ने र त्यो तथ्याङ्क आधारबाट स्थानीय स्तरमा चाहिँ हुने युवाहरूसँग स्रोत विदेशबाट कमाएको कति छ, आन्तरिक जेनेरेट गर्न कति गर्न सकिन्छ, त्यसको लगानी कहाँ गर्न सकिन्छ भन्ने प्रकारको योजना गरेर जान पाएको भए अझै प्रभावकारी हुने थियो भन्ने लाग्छ मलाई. अझ यो कर्णालीको हकमा हेर्नुहुन्छ भनेदेखि त अवसरको त भयङ्कर खाने जस्तो लाग्छ मलाई होइन. अब सानो एउटा ढुङ्गा चुच्ची ढुङ्गालाई मात्रै देखाएर पनि हामी धेरै काम गर्न सक्ने सम्भावनाहरू देखिन्छ. टुरिज्म सेक्टरमा ठुलो काम पड्को बनाएर सकिन्छ, कृषि सेक्टरमा र जलविद्युत सेक्टरमा चाहिँ काम गर्न सकिन्छ जस्तो लाग्छ मलाई.
0: यो अब नेपालको संविधानमै रोजगारीको हक चाहिँ सुनिश्चित गरेको छ, तर पनि अझै पनि विभिन्न तथा पछाडि पारिएका वर्गहरू चाहिँ यो स्वरोजगारका कार्यक्रमहरूको पहुँचमा चाहिँ पुग्न नसकिरहेको चाहिँ पाइएको छ. के कारणले चाहिँ उहाँहरूको चाहिँ पहुँच नपुगेको हो जस्तो चाहिँ लाग्छ, जो चाहिँ तपाईँहरू यही क्षेत्रमा काम गरिरहनु भएको छ?
1: हजुर, भनेको सही हो. स्थानीय स्तरमा पनि स्थानीय सरकारहरूले पनि विभिन्न नीति कार्यक्रम र रोजगारमूलक कार्यक्रमहरू लिएर आएको पनि देखिन्छ. प्रदेश सरकारका पनि विभिन्न मन्त्रालयबाट विभिन्न खालका करोडौँको कार्यक्रमहरू लिएर आएको देखिन्छ. एउटा मात्र उदाहरण लिने हो भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले यो विदेशबाट फर्केर आएको व्यक्तिहरूलाई 1,50,00,000 यो वर्ष विनियोजित गरेको छ होइन. विनियोजित गरेको चिजमा चाहिँ अब ऋण के अरे ब्याज अनुदान भन्ने चाहिँ प्याकेजभित्र लिएर आएको छ, तर त्यसमा अहिलेको आजको दिनसम्म पनि एकजना दुईजना मान्छे पनि आउन सक्ने अवस्था चाहिँ देखिँदैन. एउटा यसको चाहिँ धेरैवटा फ्याक्टर छन्, तर मैले देखेको एउटा मात्र फ्याक्टर के देख्छु भने अब जसले काम गर्न चाहन्छ उहाँको चाहिँ त्यो सूचनाको पहुँचमै छैन कि जसले गर्न सक्छ र जसलाई अलिअलि जानकारी छ उहाँलाई के छ भनेदेखि चिने जानेका मान्छेहरूले मात्र पाउँछ अब हामीले के निर्णय दिइराख्नु भनेर भन्ने खालको एउटा देखिन्छ अनि तेस्रो चाहिँ पछि के देखिन्छ साँच्चीकै चिने जानेका भन्छुन गरेका मान्छेहरूले पहुँच पाएको पनि देखिन्छ जसले काम गरेका छैन उसले पाएको पनि देखिन्छ अनि जसले पाएको छ उसले काम गरेको पनि देखिँदैन कि त्यो त्यो कारणले अलिकति तालमेल चाहिँ मिलेको देखिँदैन यसलाई चाहिँ अझै स्थानीय स्तरको जो हजुरले भनेको जस्तो विपन्न वर्गको आवश्यकता छ त्यो आवश्यकतासँग गएर छलफल गरेर त्यसको आवश्यकतासँग के म्याच गर्छ त त्यो चाहिँ सँग नीति कार्यक्रम बजेट लिएर गएर पाउने प्रक्रिया पनि एकदम सहज बनायो भने राम्रो हुन्छ जस्तो लाग्छ एउटा जस्तो मैले कृषिमा उत्पादनशील गर्नुपर्ने त्यसको मार्केट के हो त जस्तो मैले हाम्रो म त जागरको भएको भएर त्यहाँ विषा चाहिँ एकदम फालाफाल उत्पादन हुन्छ हामी यहाँ पिठो मिसाको बेदर खाइरहेछौँ उता चाहिँ बेसारै बेसार भएको छ त्यसलाई चाहिँ उत्पादन धेरै गर्न सक्छ त्यसको मार्केट कसरी गर्ने भन्ने प्रकार अथवा भएको चिजलाई उत्पादन गरेर अर्को चिजमा कन्भर्ट कसरी गर्ने जस्तो मलाई स्याउ छ भने स्याउको चाहिँ हामी एक एक सिजनमा स्याउकै स्याउ पाउँछौँ दोस्रो सिजनमा स्याउ चाहिँ इन्डियाको खानुपर्ने हुन्छ त्यसलाई राखेर पछिको दिनमा कर्णालीको नामबाट कसरी बिजनेस गर्ने भन्ने खालको लिएर आउनुपर्ने देखिन्छ तर हजुरले भनेको प्रश्न चाहिँ अब विपन्न वर्गसँग पहुँच पुर्याउनको लागि विपन्न वर्गकै छलफल अन्तर्क्रिया सहभागितामा कुनै खालको उहाँले भनेको टाइपको चाहिँ नीति कार्यक्रम लिएर आउने एउटा र उहाँहरूलाई पहुँच पुर्याउने स्थानीय स्तरमै पहुँच पुग्ने गरी जानुपर्छ अनि अर्को चाहिँ सङ्घीय हिसाबले चाहिँ सङ्घीय सरकारले एउटा खालको कार्यक्रम ल्याउने प्रदेशले एउटा ल्याउने स्थानीयले एउटा ल्याउने होइन कि संयुक्त कार्यक्रम लिएर आएर एकीकृत हिसाबले गयो भने प्रभाव गर्ने
2: यो कुराकानी सँगै अब भने कार्यक्रमको निर्धारित समय सकिने लागेको छ कार्यक्रम प्रतिका सल्लाह सुझाव छन् भने तपाईँले दिन नभुल्नुहोला प्रतिक्रियाको लागि 083-522-445 अथवा रेडियो भेरीको फेसबुक पेजमा समेत प्रतिक्रिया दिन सक्नुहुनेछ हवस् त रोजगारसँग सम्बन्धित यस्तै कार्यक्रमहरू आगामी दिनमा समेत लिएर आउने नै छौ अहिलेलाई भने कार्यक्रम उत्पादन टिमका सम्पूर्ण सहकर्मी सहित म कार्यक्रम सञ्चालक टेकराज केसी पनि बिदा हुन्छु नमस्कार
3: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर
4: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ
3: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने कान दुख्ने कम सुन्ने कान कराउने तथा रिङ्गटा लाग्ने पिनाश नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा एलर्जी घाँटी दुख्ने आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ
5: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-402 र 522-148

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खानेकुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670-71284 र 97-4-98-60-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँछौ।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
4: रेडियो भेरी एफएम

0: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्।
1: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitcha barambar.
2: यही असार 6 गते शनिबार का दिन सुपर पोली क्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेषाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ.
3: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा.
2: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98550-13956.
4: एसई सक्यो, अब रमाइलो सुरु भयो.
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस.
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस.
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्.
6: नेपाल टेलिकम, राष्ट्रको संचार.
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज.
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ.
10: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.

0: नाल सबैलाई बिहान 11 बजे भेरी हाइलाइट्स केशव ढकाल को नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा दैलेखमा 14 वर्षे बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ थप अनुसन्धान हुँदै कर्णाली प्रदेशमा पूर्ण स्तनपान गराउने दर बढ्दो र फिफा विश्वकपमा घाना इंग्ल्याण्ड र कोलम्बियाले विजयी शुरूआत गर्दा पोर्चुगल भने कंगोसँग बराबरीमा रोकियो। दैलेखमा 14 वर्षे बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा 32 वर्षे पुरूष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचवैयाले नारायण नगरपालिका 4 का 32 वर्षे शिवराज रेग्मीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिएको बताउनु भएको छ। पचवैयाले आरोपित रेग्मीले भगवती माई गाउँपालिका 2 सल्लेघारी जंगलमा 14 वर्षे बालिकालाई जबरजस्ती करण गरेको भन्ने किटानी उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताउनु भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ। देशभर पछिल्ला वर्षहरूमा 6 महिनासम्मको पूर्ण स्तनपान गराउने दर घटे पनि कर्णाली प्रदेशमा पनि यो दर बढ़दो क्रममा रहेको पाइएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले ब्रेन्डरमा गरेको स्तनपान संरक्षण प्रवर्धन तथा सहयोग सम्बन्धी अभिमुखीकरणमा सार्वजनिक गरिएको तथ्याङ्कमा कर्णालीमा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेको दावी गरिएको छ। यो राष्ट्रिय औसत 56% भन्दा 18% धेरै रहेको बताइएको छ। कार्यक्रममा बाल रोग विशेषज्ञ डाक्टर सुभाष शर्माले सन् 2011 नेपालमा पूर्ण स्तनपान दर 70 रहेकोमा 16 66 र 22 झरेर 56 आएको बताउनु भएको छ। प्रदेशगत रूपमा कर्णाली र सुदूरपश्चिममा पूर्ण स्तनपान दर सबैभन्दा बढ़ी 74 छ भने लुम्बिनीमा सबैभन्दा कम 36 रहेको पनि उहाँले बताउनु भएको छ। कर्णाली प्रदेशमा आउँदो आर्थिक वर्षमा सबै ट्विन हटाएर झोलिङ्गे पुल निर्माण गर्न भन्दै 65 करोड़ रूपियाँ विनियोजन गरिएको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले 122 झोलिङ्गे पुल निर्माण गरिने जनाएको छ। मन्त्रालयले ट्विन विस्थापित गरेर यो ठाउँमा झोलिङ्गे पुल निर्माण गर्न भन्दै 65 करोड़ विनियोजन गरेको जनाएको छ। पर्यटकीय क्षेत्रमा सड़क सञ्जालको पहुँच विस्तार गर्न र पुल निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले बताउनु भएको छ। फिफा विश्वकप फुटबल अन्तर्गत समूह एलका घाना र इंग्ल्याण्ड तथा समूह के को कोलम्बियाले विजयी शुरूआत गर्दा समूह केमै रहेको पोर्चुगल भने कंगोसँग बराबरीमै रोकिएको छ। बिहान भएको समूह के को खेलमा कोलम्बियाले पहिलो पटक विश्वकप खेलिरहेको उज्बेकिस्तानलाई 3-1 अन्तरले हराउँदै समूहको शीर्ष स्थानमा रहेको छ। गैराती भएको यही समूहको खेलमा उपाधि दावेदारका रूपमा हेरिएको पोर्चुगलले कंगोसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको छ। 6 मिनटमै पोर्चुगलका लागि जियाओ नेवेसले हेडर मार्फत गोल गर्दै टोलीलाई शुरूआती अग्रता दिलाए पनि पहिलो हाफको इन्जुरी समयमा कंगोका ये याने विश्वाले हेडर मार्फत नै गोल गर्दै खेल बराबरीमा पुर्याउनु भयो। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि बलियो मानिएको पोर्चुगल विरूद्ध कंगोले अंक खोज्दै ऐतिहासिक नतिजा निकालेको हो। 41 वर्षीय क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले बलमा 75% नियन्त्रण लिए पनि गोलमा परिणत गर्न नसक्दा अंक बाँड्न बाध्य भएको हो। यस्तै क्यानाडाको टोरन्टोमा भएको समूह एलको खेलमा घानाले पानामालाई 1-0 हराउँदै 3 अंक जोडेको छ। खेल गोलरहित बराबरीतर्फ अघि बढ़िरहेको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीले महत्वपूर्ण 3 अंक जोड्न सफल भएको हो। यस्तै उपाधि दावेदारकै रूपमा हेरिएको इंग्ल्याण्डले क्रोएसियालाई 4-2 गोल अन्तरले पराजित गरेको छ। कप्तान ह्यारी केनले खेलको 12 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो भने 36 मिनटमा मार्टिन बाटुरिनाले गोल गरेपछि क्रोएसिया खेलमा फर्कियो। त्यसपछि 42 मिनटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई पुनः अग्रता दिलाए पनि पहिलो हाफको इन्जुरी समयमा पिटर मिसाले गोल गरेपछि फेरि खेल 2-2 बराबरीमा पुग्यो। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको इंग्ल्याण्डले 2 गोल थप्दै नतिजा आफ्नो पक्षमा पारे। प्रतियोगितामा आज राति 10:15 एका चेक रिपब्लिक र दक्षिण अफ्रिका भिड्दैछन्। आजबाट विश्वकप फुटबलमा टोलीले दोस्रो खेल खेल्दैछन्। पहिलो खेल गुमाएका दुवै टोली पहिलो जीतको खोजीमा रहेका छन्। हस्तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो फेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
2: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू, कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
1: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
6: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका।
7: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
8: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993।
8: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: खुशीको खबर।
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Media.
1: Extreme energy drink.
2: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिनेशले यी बाइजना भयो
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376

0: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्।
1: यदि छन् भने वीरेन्द्रनगर 3L चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
2: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल नसा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
2: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी किल्ने वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो,
4: त्यही गएर सूर्जन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गरी के हो कसो।
4: लकी पिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
1: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समय

0: अगर दिशा पिशाब खकार वृद्ध तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आंख खस्ने सेतो पानी बग्ने गुप्तांग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिंगटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
2: रेडियो भेरी एफएम।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्य वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू। जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री यत्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। ख्याल गर्नुहोस् है,
4: तपाईँलाई कसैले माया गर्ने, विवाह गर्ने, जागिर लगाइदिने वा सहर घुमाइदिने अनि मिठो खान र राम्रो लगाउन दिने भन्ने प्रलोभनमा पारी तपाईँको नाजुक अवस्थाको फाइदा उठाउन सक्छन्। त्यसैले काम वा जागिर लगाइदिने, माया गर्ने वा विवाह गर्ने कुरामा कसैलाई पनि छिट्टै विश्वास नगर्नुहोस् है।
1: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
5: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
5: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
5: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर, नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-688-84-566।
6: सबैको मन सुने
7: रेडियो भेरी FM
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
9: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज प्रतिनिधि सभाबाट बजेट पारित गरिँदै प्रधानमन्त्री सहित मन्त्रीहरूले जवाफ दिने कार्यसूची। लुम्बिनी र सुदूरपश्चिम सहित बागमती र गण्डकीका केही ठाउँमा गर्मी बढ़्यो, एल निनोका कारण खडेरीको चिन्ता। झापामा हात्ती नियन्त्रणका लागि स्पेशल टास्क फोर्स परिचालन गरिँदै सीमावर्ती बाहुनडाँगी क्षेत्रमा खटाइने। अमेरिका र इरान बीच 14 बुधे सम्झौतामा हस्ताक्षर, 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने प्रतिबद्धता। र विश्वकप फुटबलमा कोलम्बिया, घाना र इंग्ल्याण्ड विजयी, पोर्चुगल र कंगोले बराबरी खेले, राति पाउने 10 बजे चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठक शुरू भएको छ। बैठकमा बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्दैछन्। बैठकले आज आर्थिक वर्ष 83-84 बजेट पारित गर्दैछ। त्यसअघि सम्बन्धित मन्त्रीहरूले मन्त्रालयमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदैछन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। यद्यपि प्रधानमन्त्री संसदमा उपस्थित हुने नहुने बारे अझै निश्चित भएको छैन। यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। सामान्यतया विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ। हिजोदेखि विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा मन्त्रीहरूले जवाफ दिइरहेका छन्। यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयकमाथि छलफल हुनेछ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँ सहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो केही दिनदेखि लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा अत्यधिक गर्मी बढ़ेको छ। पर्याप्त वर्षा हुन नसक्दा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रूपन्देही, दाङ लगायत जिल्लामा चर्को घाम र उच्च तापक्रमका कारण तातो दिनको प्रभाव बढ़ी देखिएको छ। महाशाखाले बालबालिका, ज्येष्ठ नागरिक, दीर्घ रोगी तथा बाहिर काम गर्ने श्रमिकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भूभागका केही ठाउँमा भने मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका केही ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। सामान्यतया जून 13 नेपाल भित्रिने मनसून यस वर्ष निर्धारित समय कटिसक्दा पनि भित्रिन सकेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रशान्त महासागरमा विकसित भइरहेको एल निनो प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण मनसून आगमनमा ढिलाइ भएको हो। जंगली हात्तीबाट सर्वसाधारणको जीवधनको सुरक्षाका लागि झापामा स्पेशल टास्क फोर्स परिचालन गरिने भएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा स्पेशल टास्क फोर्स गठनको प्रक्रिया अगाडि बढ़ेको झापा निर्वाचन क्षेत्र नम्बर 1 की प्रतिनिधि सभा सदस्य निशा डाँगीले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरूलाई प्रक्रिया अघि बढ़ाउन हिजो भनेको हो। अब प्रमुख जिल्ला अधिकारीले स्पेशल टास्क फोर्स परिचालनका लागि आवश्यक समन्वय गर्ने सांसद डाङ्गीले बताउनुभयो। गएको हप्ता मेची नगर नगरपालिका चारमा 62 वर्षीय पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा परिज्यान गएपछि स्थानीयवासीले जीवधनको रक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राख्दै आएका थिए। घटना पश्चात सांसद डाङ्गी र राष्ट्रिय सभा सदस्य रोशनी मेचेले जंगली हात्ती नियन्त्रण गरी नागरिकको जीवधनको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गर्दै संसदमा बोल्नु भएको थियो। स्पेशल टास्क फोर्समा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारी आफैले गर्ने कार्ययोजना बनेको सांसद डाङ्गीले बताउनुभयो। फोर्सलाई हात्तीको प्रवेश गौड़ा मानिएको मेची नगरको सीमावर्ती बाहुनडाङ्गी क्षेत्रमा खटाइने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राज्यसभाको प्रथम महाधिवेशनको महाधिवेशन स्थल निर्माण कार्य तीव्र, सुनचादीको भाव सामान्य घट्यो लगायतका खबर बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
11: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
10: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
11: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
10: थप जानकारीका लागि फोन नम्बर 0153591990 5351990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिजेल हामीले प्रतिनिधि सभाबाट बजेट पारित गरिँदै प्रधानमन्त्री सहित मन्त्रीहरूले जवाब दिने कार्यसूची लुम्बिनी र सुदूरपश्चिम सहित बागमती र गण्डकीका केही ठाउँमा अत्यधिक गर्मी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राजपाको आउँदो असार 7-9 गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटन स्थल निर्माणको काम तीव्र गतिमा अघि भइरहेको छ। भरतपुर महानगरपालिका 10 गेस्ट हाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको कार्य तीव्र पारिएको छ। उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गर्न लागिएको छ। डोमको छानो विशेष वाटरप्रुफ ट्रान्सचेन फेब्रिकबाट तयार गरिनेछ। यसले घाम पानी र हावाको प्रभावबाट सहभागीलाई सुरक्षित राख्ने भएको छ। मीडिया स्पेस सोल्युशन काठमाडौँले यसको काम गरिरहेको छ। कम्पनीका प्रबन्ध निर्देशक सृजल भट्टराईका अनुसार झण्डै 3000 वर्ग मिटर क्षेत्रफलमा 3 डोम जोडेर एउटै विशाल हल निर्माणको कार्य भइरहेको छ। यो संरचनाभित्र एलईडी स्क्रीन पंखा कूलर तथा कुर्सी व्यवस्थापनका लागि पर्याप्त ठाउँ रहनेछ। डोमभित्रबाट सहभागीहरूले सहज रूपमा मंच अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ। अन्तर्राष्ट्रिय स्तरका ठूला कार्यक्रममा प्रयोग हुने प्रविधि अनुसार बलियो सुरक्षित तथा मौसम प्रतिरोधी संरचना निर्माण भइरहेको कम्पनीले जनाएको छ। आज सुनसादीको भाव सामान्य घटेको छ। सुनको भाव आज 100 रूपियाँले घटेर तोलाको 2,97,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 35 रूपियाँले घटेर तोलाको 4,945 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,980 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिका र इरानबीच प्रारम्भिक 14 बुझे समझदारीको मस्यौदा सार्वजनिक भएको यसमा तत्काल युद्ध अन्त्य गर्ने एकअर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा शत्रुतापूर्ण गतिविधि रोक्ने सहमति भएको छ। अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने समुद्री यातायात पुनः सञ्चालन गर्ने प्रतिबन्ध फुकुवा गर्ने तथा क्रमशः आफ्ना सैन्य बल फिर्ता लैजाने विषय पनि समावेश छन्। यसैगरी इरानको तेल तथा पेट्रोकेमिकल निर्यातलाई छूट दिने रोक्का सम्पत्ति फुका गर्ने र आर्थिक पुनर्निर्माण तथा विकासका लागि झण्डै 300 अर्ब डलरको सहयोग योजना अघि बढ़ाउने उल्लेख छ। इरानले भने आणविक हतियार नबनाउने प्रतिबद्धता दोहोर्याएको छ। सम्झौतामा दुवै पक्ष 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने समेत सहमति भएको छ। अब खेल खबर। विश्वकप फुटबलमा कोलम्बियाले विजय शुरूआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 गोल अन्तरले हरायो। कोलम्बियाका ड्यानियल मन्युसले खेलको 40 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन्। पहिलो हाफ 1-0 अवस्थामा सकिएको खेलमा दोस्रो हाफको 60 मिनटमा उज्बेकिस्तानका अब्बोस बेक फजुल्लाले गोल गर्दै खेल बराबरीमा ल्याए। फेरि 65 मिनटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई 2-1 को अग्रता दिलाएका थिए। इन्जुरी समयको 9 मिनटमा जामिन्टन क्याम्पन्सले गोल थपेपछि कोलम्बियाले 3-1 गोलको जित सुनिश्चित गर्यो। यसैसँगै कोलम्बियाले समूह केमा 3 अंक बनाएको छ। आज बिहान सम्पन्न समूह एलको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 गोलले हराउँदै समूह एलमा 3 अंक जोडेको छ। आज बिहान भएको समूह एलकै अर्को खेलमा घानाले पनामालाई 1-0 गोलले हराउँदै अंक जोडेको छ। यस्तै गैराती भएको समूह केको खेलमा पोर्चुगल र कंगोले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। फिफा विश्वकपमा आज राति समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा 10:15 बजे शुरू हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज प्रतिनिधि सभाबाट बजेट पारित गरिँदै प्रधानमन्त्री सहित मन्त्रीहरूले जवाफ दिने कार्यसूची। लुम्बिनी र सुदूरपश्चिम सहित बागमती र गण्डकीका केही ठाउँमा गर्मी बढ़्यो। एल निनोका कारण खडेरीको चिन्ता। झापामा हात्ती नियन्त्रणका लागि स्पेशल टास्क फोर्स परिचालन गरिँदै सीमावर्ती बाहुनडाङ्गी क्षेत्रमा खटाइने। अमेरिका र इरानबीच 14 बुझे सम्झौतामा हस्ताक्षर। 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने प्रतिबद्धता। र विश्वकप फुटबलमा कोलम्बिया घाना र इंग्ल्याण्ड विजयी। पोर्चुगल र कंगोले बराबरी खेले। राति 10:15 बजे चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: टिभी सकियो अब रमाइलो सुरु भयो
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
2: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
4: नेपाल टेलिकम राष्ट्रको सञ्चार
5: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ
6: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ
7: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्गभङ्ग पनि हुन सक्छ
6: यो सोलर बलियो र भइपर्दछ
8: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको
9: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जल चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत फोन नम्बर 083-522-360
10: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशेष शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ
11: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने महिनावारी अनियमितता हुने पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने अनियमित वा निरन्तर रगत बग्ने विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा
10: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर 6 हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98550-13956
12: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
13: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ
12: हाम्रा सेवाहरू
13: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बात दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पथछरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
12: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 98-480-44-631
14: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो क्यारु र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
15: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
14: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
15: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
12: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
16: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
17: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576

0: 6.9 को सांदा डिस्प्ले AI पावर्ड कैमरा 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार
1: अब सुन्नुहोस् श्री स्टीव्स रेडियो कथा भाग 2
2: शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ
1: रेडियो सुन्दै गर्नुस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: यही असार 6 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
4: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने महिनावारी अनियमितता हुने पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने अनियमित वा निरन्तर रगत बग्ने विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र IVFका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर 6 हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98550-13956
5: रेडियो भेरी FM

0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
1: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर
2: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ
1: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने कान दुख्ने कम सुन्ने कान कराउने तथा रिङ्गटा लाग्ने पिनास नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा एलर्जी घाँटी दुख्ने आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ
3: सम्पर्क गुरुङ हस्पिटल प्रारी गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148
1: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59-960 र 97-678-84-566
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ

0: घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति। एनएमबी क्यापिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ़ने स्मार्ट तरीका।
2: एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
4: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
3: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
4: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ?
3: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नसा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
4: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
5: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98856454।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385205045।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 0385211179, मोबाइल नम्बर 98584589 र 97679044443।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने प्रोसेस छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
5: ल टिपिराख, फोन नम्बर 98202993 98202993।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीभी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।

0: हाल्नु।
1: Let's go। 6.9 inch को शानदार display, AI powered camera, 2 वर्षको वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
2: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
3: चारबाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको NICU सेवा सञ्चालनमा रहेको छ।
2: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
3: झाडा पखाला,
2: दादुरा,
3: पोलियो,
2: कुपोषण,
3: एनिमिया,
2: मम्स,
3: दम,
2: टाइफाइड
3: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रङ जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। HCRC अस्पताल,
3: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
6: Extreme energy drink. Time check. Ahile thik 1 baje ko cha.
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
1: यदि छन् भने वीरेन्द्रनगर 3 एलचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
2: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
2: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
1: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
2: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
1: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा PDD क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
2: सम्पर्क सन्ध्या फार्मेसी तथा PDD क्लिनिक, वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रिभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रिभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-4850-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
6: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
5: क्या हुन्छ यो बा? हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या।
6: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
7: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाछोको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाब, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: चाहिन्छ।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा पढ्ने स्मार्ट तरिका।
3: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: रेडियो भेरी एफएम

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
3: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्कत भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन नोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
2: ल टिपिराख फोन नम्बर 9820293948, 9820293948।
3: मानसिक स्वास्थ्य प्रति सचेत बनौ। निराश हुनु, तनाव तथा चिन्तित महसुस हुनु, बेला बेलामा डर लाग्नु, बिना कारण पसिना आउनु, गहिरो निन्द्रा नपर्नु, मानसिक समस्या निदानको लागि नियमित व्यायाम गरौ, आफ्ना भावना खुला रूपमा व्यक्त गरौ, परिवार र साथीहरूसँग समय बिताउ, योग ध्यान वा मनपर्ने गतिविधिमा संलग्न हौ, आवश्यक परेमा चिकित्सकसँग परामर्श गरौ।
4: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
5: रेडियो भेरी एफएम।

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: के तपाईलाई पोली हाउस स्प्रिंकलर स्प्रे पम्प टिमो टिप्ने स्याउ टिप्ने जुस मेसिन अल्मुनियमका सामानहरू चाहिएको छ
4: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट छल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
3: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
4: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
5: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 2 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: Media Extreme Energy Drink.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ. उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ. आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो. तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ. तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्. यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं. राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि. मोबाइल नम्बर 9840444631.
6: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना.
7: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ.
6: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू.
7: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ. साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ. सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत. सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9858720935, 9862929133 र 9855556.
8: रेडियो भेरी एफएम

0: 6.9 इंच शानदार डिस्प्ले एआई पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित रेडमी A7 में 5200 mAh तथा रेडमी A7 Pro में 6000 mAh पावरफुल बैटरी के साथ हब अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी 3 थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
6: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145480131।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सूचना
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
6: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
8: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
6: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
9: रेडियो भेरी FM।

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाउँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40719 र 98580-51715।
2: आत्महत्या समस्याको समाधान होइन, आत्महत्याका प्रमुख कारणहरू मानसिक तनाव, डिप्रेसन वा निराशा, पारिवारिक झगडा वा सम्बन्ध विच्छेद र प्रेममा असफलता, बेरोजगारी, आर्थिक संकट लाग्नु, हिंता बोध, आवेश र घुर्के देखाउनु, व्यक्तिगत र पारिवारिक इच्छा आकांक्षा पूर्ति हुन नसक्नु, सोचे अनुसार सफलता प्राप्त नहुनु, सामाजिक बहिष्कार वा दुर्व्यवहार हुनु।
4: रोकथामका उपाय, आफन्त, साथी वा विश्वासिलो व्यक्तिसँग समस्या साटासाट गरौं। तनाव वा समस्या परेमा मनोचिकित्सक वा परामर्शकर्ताको सहयोग लिऊ। आत्महत्याको सोच आएमा तत्काल परिवारका सदस्यलाई बताऊ वा सहायता केन्द्रमा सम्पर्क गरौं। तनाव र निराशामा रहेका व्यक्तिको समस्या सुनौ र सहयोग गरौं। एकअर्काको सहारा बनौ, आत्महत्या होइन समाधान खोजौ।
1: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
5: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मन्जु विशे शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
5: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ? यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस अर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनाक मुटु रोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्पार भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि मोबाइल नम्बर 9840844631।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 523-702।
0: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
0: भर्ना खुल्यो,
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा
5: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
6: लोक सेवा आयोगका किताबहरू,
5: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
7: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, विजयनगर 6, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
8: रेडियो भेरी एफएम 98.6 RTU 2.7 MHz।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
10: एक्सट्रीम इनर्जी ड्रिंक टेक द डिफरेंस, फील द एनर्जी।

0: नमस्कार, म भजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालय गत प्रश्नको जवाफ दिने क्रम चल्दै प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले संसदमा जवाफ दिने। आजदेखि झापाका चिया उद्योग पनि बन्द। उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरूङको भनाई। मोबाइल एपबाट पहिरो वा सड़क अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। मेमोरी चिपको लागत बढ़ेपछि एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने। एआईको तीव्र वृद्धिले चिप महँगिँदै। र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरणको दोस्रो चरणका खेल शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ। सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको अहिलेसम्म शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले जवाफ दिइसक्नु भएको छ। अहिले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जवाफ दिइरहनु भएको छ। प्रश्नको जवाफ दिने क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा बजेटको सबैभन्दा ठूलो हिस्सा 70.13% पालिकामा वित्तीय हस्तान्तरण गरेको जानकारी दिनुभयो। यस्तै प्रदेश तहमा 2.26% र संघीय तहमा 20.61% बजेट विनियोजन भएको छ। संघीय तहको बजेट मध्ये 62.91% रकम निवृत्त शिक्षकहरूको पेन्सनका लागि छुट्याइएको छ। समग्र शिक्षा बजेटको 78.20% हिस्सा तलब र पेन्सनमा खर्च हुने गरेको मन्त्रीले जानकारी दिनुभएको छ। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालयको लागि छुट्याएको बजेटबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिनुहुने भएको छ। प्रतिनिधि सभा नियमावलीमा सम्बन्धित मन्त्रीले नै जवाफ दिनुपर्ने व्यवस्था रहे पनि प्रधानमन्त्री शाहले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जिम्मा दिनुभएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री वाग्लेले जवाफ दिनुभएको थियो। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि आजदेखि बन्द भएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार झापाका 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू आजदेखि पूर्ण रूपमा बन्द भएका हुन्। इलामका 53 भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि नै बन्द भइसकेका छन्। भारतले निकासीमा गरेको अवरोधका कारण उत्पादित चिया गोदाममै थन्किएपछि बाध्य भएर उद्योग र बगान बन्द गर्नु परेको छ। संघका अनुसार भारतमा लगिसकेको 3 लाख टन र नेपालमा गोदाममा 7 लाख टन गरी 10 लाख टन चिया थन्किएको छ। सरकारले कूटनीतिक पहल नगर्दा समस्या जटिल बन्दै गएको व्यवसायीहरू बताउँछन्। यो समय चियाको पात टिप्ने मुख्य समय हो। यही बेला टिपाई नहुँदा किसानहरू मारमा परेका छन्। चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यसमा प्रत्यक्ष रूपमा आश्रित झण्डै 60,000 श्रमिक कर्मचारी र किसान गम्भीर संकटमा परेका संघले जनाएको छ। गृहमन्त्री सुधन गुरूङले मनसुनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बाढ़ी पहिरो लगायतका विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टर सहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। विपद व्यवस्थापनमा अखिल सरकारका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ़ने उहाँको भनाई छ। मनसुनका बेला राजमार्गहरूमा हुने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो। सड़क खुलाउन आवश्यक डोजर तथा उपकरण कहाँ छन् भन्ने जानकारी दिने विशेष डिजिटल एप विकास गरेको गृहमन्त्री गुरूङको भनाई छ। यस प्रणालीमा सड़क अवरोध भएमा नजिकैको उपकरण तत्काल परिचालन गरी सड़क खुलाउने र यात्रुहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति संस्था तथा निकायहरूलाई कानून अनुसार लीजमा रूपान्तरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्रचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लीजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागले भोगाधिकार समाप्त भएका वा म्याद सकिन लागेका जग्गाको विवरण अध्यावधि गरी सम्बन्धित संबंधित पक्षलाई जानकारी गराउन र लीजमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन सबै कार्यालयहरूलाई निर्देश दिएको छ। साथै यस्ता जग्गाको अभिलेख व्यवस्थित राख्न, कानूनी अन्यल हटाउन र सरकारी सम्पत्तिको उपयोगलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिन भनिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। तनहुँमा 9 वर्षको अवधिमा वन्यजन्तुको आक्रमणमा परि 17 जना बालबालिकाको ज्यान गएको छ। 2074 सालदेखि 2082 सालसम्मको अवधिमा यस्ता घटनामा 21 जना घाइते भएका छन्। वन्यजन्तुको आक्रमणमा बन्दीपुर गाउँपालिकामा मात्रै 7 जना बालबालिकाको ज्यान गएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। भानु नगरपालिकामा 5 जनाको ज्यान गएको छ, 9 जना घाइते भएका छन्। व्यास नगरपालिकामा 2 जना, शुक्ला गण्डकीमा 2 जना र आबु खैरेनी गाउँपालिकामा 1 जनाको ज्यान गएको छ। ज्यान गुमाएका मध्ये धेरै जसो घटना चितुवाको आक्रमणको कारण भएका हुन्। अब विदेशको खबर। आइफोन निर्माता अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्नो उत्पादनहरूको मूल्य बढ़ाउने भएको छ। एप्पलमा प्रयोग हुने मेमोरी चिपको लागत बढ़ेकाले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ टिम कुकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रसिद्ध अमेरिकी अखबार वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा सीईओ कुकले एप्पलका उत्पादनहरूमा कहिलेदेखि मूल्य बढ़ने र कुन उत्पादनहरू प्रभावित हुनेछन् भन्ने बारेमा भने बताउनु भएन। आउँदो सेप्टेम्बरमा बजारमा आउने आइफोन 18 पनि प्रभावित हुन्छ हुँदैन भन्ने स्पष्ट छैन। मोबाइल फोन जस्तै स्मार्ट उपकरणहरूमा मेमोरी चिप अत्यावश्यक हुन्छ, तर पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता एआईको तीव्र वृद्धिले मेमोरी चिपको मूल्य बढ़ाएको छ। एकातिर माग बढ़िरहेको र अर्कोतिर आपूर्ति सीमित रहेकाले चिप उत्पादकहरूले मूल्य बढ़ाइरहेका छन्। यस वर्षको शुरूमा सामसङले मेमोरी चिप आपूर्तिको अभावले विद्युतीय उपकरणहरूको मूल्य बढ़न सक्ने बताएको थियो। कम्प्युटरका सबैभन्दा सस्तो भागहरूमध्ये एक मानिने ऱ्यामको मूल्य सन् 2025 अक्टोबर यता दोब्बर भन्दा धेरै भइसकेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आजदेखि समूह चरणका दोस्रो चरणका खेल शुरू हुँदैछन्। आज राति 9:45 अमेरिकाको एटलान्टा रंगशालामा समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल हारेका थिए। यसै राति 9:01 अमेरिकाको लस एन्जलसमा रंगशालामा समूह बीका स्विजरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यसै बिहान 9:04 समूह बीका क्यानाडा र कतार खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै बिहान 7:00 ग्वाडालजरा रंगशालामा समूह एको घरेलु टोली मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। यसैबीच फिफा विश्वकप 2026 पहिलो चरणका खेलहरू सकिएसँगै बीबीसी स्पोर्ट्सका विज्ञहरूले प्रतियोगितामा सहभागी 48 टोलीको नयाँ वरियता सार्वजन गरेका छन्। पहिलो खेलको प्रदर्शनका आधारमा फ्रान्स वरियताको शीर्ष स्थानमा रहन सफल भएको विज्ञहरूको भनाई छ। सेनेगललाई 3-1 गोलले हराएको फ्रान्सको उत्कृष्ट प्रदर्शन र हरेक ठाउँमा बलिया खेलाड़ी रहेका विज्ञहरूले बताएका छन्। सूचीमा क्रोएसियालाई हराएको इंग्ल्याण्ड दोस्रो र अल्जेरियामाथि शानदार जित निकालेको अर्जेन्टिना तेस्रो नम्बरमा छन्। यस्तै कुरासाओलाई 7 गोलले हराएको जर्मनी चौथो र घरेलु टोली अमेरिका पाँचौं स्थानमा रहन सफल भएका छन्। यस्तै छैटौंमा नर्वे, सातौंमा कोलम्बिया, आठौंमा मोरक्को, नवौंमा ब्राजिल र दशौंमा स्वीडेन पढेका छन्। विज्ञहरूका अनुसार यसपटक फ्रान्स र अर्जेन्टिना जितको मुख्य दावेदारका रूपमा देखिएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चल्दै प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले संसदमा जवाफ दिने। आजदेखि झापाका चिया उद्योग पनि बन्द, उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरूङको भनाई, मोबाइल एपबाट पहिरो र सड़क अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। मेमोरी चिपको लागत बढ़ेपछि एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने, एआईको तीव्र वृद्धिले चिप महँगिँदै। र विश्वकप फुटबलमा आज रातदेखि समूह चरणको दोस्रो चरणका खेल शुरू हुँदै।
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
5: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
9: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
11: सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
10: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कुमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
2: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन कीटनाशक औषधि सिसाको एक्वेरियममा राखेको माछाको दाना जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ लक्ष्मी।

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रेडियो भेरी FM।

विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी के साथ थप अत्याधुनिक विशेषता तपाईको मन जित्छ बारम्बार।
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ,
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ,
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ,
2: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ।
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
2: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: एसई सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: सबैको मन सुने
6: रेडियो भेरी FM।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
3: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
4: यदि छन् भने वीरेन्द्रनगर 3 एरीचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-5-50-13-956।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपास भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
9: खुसीको खबर,
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजु विशी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
9: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
10: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 4 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा पौडी खेल्ने क्रममा सुर्खेतको ब्रेनरका एक युवकको ज्यान गयो, दैलेखमा 14 वर्षे बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ, कर्णाली प्रदेशमा पूर्ण स्तनपान गराउने दर बढ्दो, 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाएको सरकारी दावी, र फिफा विश्वकपमा समूह चरण अन्तर्गत पहिलो चरणका खेल सकिए आजबाट दोस्रो चरणको खेल शुरू हुने। पौडी खेल्ने क्रममा सुर्खेतको ब्रेनरमा एक युवकको ज्यान गएको छ। ब्रेनर नगरपालिका 11 सुबाकुनाका 20 वर्षे मनोज ठाडा मगरको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको सुर्खेत प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी कपिन्द्र सिंह बोहराले गैराती 9 बजेतिर झुप्ता खोलामा पौडी खेल्ने क्रममा मनोज डुबेको बताउनु भएको छ। उहाँलाई अचेत अवस्थामा राति 12 बजे पछि प्रदेश अस्पताल कालागाउँ पुर्याए पनि चिकित्सकहरूले मृत्यु भइसकेको घोषणा गरेका हुन्। दैलेखमा 40 वर्षीय बालिकालाई 14 वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचवैयाले नारायण नगरपालिका 4 का 32 वर्षीय शिवराज रेग्मीलाई पक्राउ गरिएको बताउनु भएको छ। पचवैयाले आरोपित रेग्मीले भगवती बाई गाउँपालिका 2 को सल्लेघारी जंगलमा 14 वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको उजुरी परेको बताउनु भएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ। नेपालमा पछिल्ला वर्षहरूमा 6 महिनासम्म पूर्ण स्तनपान गराउने दर घटे पनि कर्णालीमा भने यो दर बढ़दो क्रममै रहेको पाइएको छ। स्वास्थ्य सेवा निर्देशनालयले गरेको कार्यक्रममा कर्णालीमा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेको उल्लेख गरिएको छ। यो राष्ट्रिय औसत 56% भन्दा 18% बढ़िरहेको जानकारी कार्यक्रममा गराइएको छ। बाललोक विशेषज्ञ डाक्टर सुभाष शर्माले सन् 2011 नेपालमा पूर्ण स्तनपान दर 70% रहेकोमा सन् 2016 घटेर 66% र सन् 2022 अझ तल झरेर 56% सीमित भएको बताउनु भएको छ। प्रदेशगत रूपमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण स्तनपान दर सबैभन्दा बढ़ी 74% रहेको छ भने लुम्बिनीमा सबैभन्दा कम 36% रहेको उहाँले बताउनु भएको छ। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूहका पहिलो चरणका खेलहरू सकिएका छन्। को पहिलो चरण अन्तर्गत समूह एल का घाना र इंग्ल्याण्ड तथा समूह के को कोलम्बिया विजयी हुँदा पोर्चुगल भने कंगोसँग बराबरीमा रोकिएको छ। आज बिहान भएको समूह के को खेलमा कोलम्बियाले पहिलो पटक विश्वकप खेलिरहेको उज्बेकिस्तानलाई 3-1 गोल अन्तरले हराउँदै समूहको शीर्ष स्थानमा रहेको छ। गैराति भएको यही समूहको खेलमा भने उपाधि दावेदार मानिएको पोर्चुगलले कंगोसँग 1-1 को बराबरी खेल्दै अंक बाँडेको छ। यस्तै गरी अरू खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 गोल अन्तरले पराजित गर्दै दमदार शुरूआत गरेको छ भने अर्को खेलमा घानाले पानामाथि 1-0 को जीत निकालेको छ। प्रतियोगिता अन्तर्गत समूहको दोस्रो चरणका खेलमा आज राति 9:45 बजे चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। समूह एमा रहेका यी दुई टोलीले पहिलो खेल गुमाएकाले पहिलो जीतको लागि प्रयास गर्दैछन्। हवस् त, अहिलेलाई दिउँसो 4 बजेको भेरी हाइलाइट सक्यो। अहिले 5 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शनशाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455 36 98 4।

0: you.
1: Extreme energy drink.
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 3175 र 98489 5076
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेट लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
9: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सिटी बिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98580409013 र 97054769993।
5: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
4: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
5: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
4: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
5: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
4: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
5: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत, सम्पर्क फोन नम्बर 083590827 र मोबाइल नम्बर 98688141535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
3: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू, कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक सुर्खेत, फोन नम्बर 083520402 र 522148।
8: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HERCमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
9: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
8: नाक बन्द हुने समस्या,
9: नाकबाट रगत बग्ने,
8: नाकभित्र मासुको गिर्खा पलाएको,
9: घ्राण शक्ति गुम्ने,
8: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
9: कानको संक्रमण,
8: कान सुन्न गाह्रो हुने,
9: कान बज्ने समस्या,
8: चक्कर लाग्ने,
9: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
8: घाँटी दुख्ने,
9: आवाज बन्द हुने,
8: निल्न गाह्रो हुने,
9: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। HERC अस्पताल,
8: चार वाहिनी रोड, नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150, 081535151।
10: रेडियो भेरी FM।

0: 6.9 डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यही असार 6 गते शनिबारका दिन सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशेष शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
4: लकी पिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्ने

0: र घुडाको पाङ्ग्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715। सार्वजनिक सेवा लिँदा ध्यान दिउँ, आफूले लिने सेवाका सम्बन्धमा जानकारी राखौं, आवश्यक कागजात प्रक्रिया पूरा गरौं, नागरिक बडा पत्रका बारेमा जानकारी राखौं, आधिकारिक सेवा प्रदायकबाट मात्र सेवा लिऊं, सेवा प्राप्त गर्दा बिचौलियाको प्रयोग नगरौं, सकेसम्म अनलाइनबाटै सेवा लिने र दिने गरौं, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई प्राथमिकता दिऊं, सेवा प्रवाहमा समस्या देखिए सम्बन्धित निकायमा सम्पर्क गरौं, अनियमितता र भ्रष्टाचार विरुद्ध उजुरी गरौं,
3: सार्वजनिक सेवालाई सरल, सहज र पारदर्शी बनाऊ। कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
5: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त,
4: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या,
5: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त।
6: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाछोको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने, नआउने, सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748036175 र 9848039576।
1: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ, अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 9858-51960 र 9768-84-566।
8: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 5 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा पौडी खेल्ने क्रममा सुर्खेतको वृन्दका एक युवकको ज्यान गयो, दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती किरणी गरेको आरोपमा एकजना पक्राउ, जाजरकोटमा एबिस विरूद्धको खोप नहुँदा स्थानीय मर्कामा, र फिफा विश्वकपमा घाना र इंग्ल्याण्ड तथा कोलम्बियाले विजयी शुरूआत गर्दा पोर्चुगल कंगोसँग बराबरीमा रोकियो आज समूहका दोस्रो चरणको खेल शुरू हुँदै। पौड़ी खेल्ने क्रममा सुर्खेतको वीरनगरमा एक युवकको ज्यान गएको छ। वीरनगर नगरपालिका 11 सुबा कुनाका 20 वर्षीय मनोज ठाडा मगरको पौड़ी खेल्ने क्रममा डुबेर ज्यान गएको सुर्खेत प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कपिन्द्र सिंह बोहराले गैराती 9 बजेतिर झुप्रा खोलामा पौड़ी खेल्ने क्रममा मनोज डुबेको बताउनु भएको छ। डीएसपी बोहराले अचेत अवस्थामा राति 12 बजेतिर उहाँलाई प्रदेश अस्पताल कालागाउँ पुर्याए पनि चिकित्सकले मृत्यु भइसकेको बताएको उल्लेख गर्नुभएको छ। दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती किरणी गरेको आरोपमा 23 वर्षीय पुरूष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पछवैयाले नारायण नगरपालिका 4 का 32 वर्षीय शिवराज रेग्मीलाई पक्राउ गरिएको बताउनु भएको छ। पछवैयाले रेग्मीले बागमतीमाई गाउँपालिका 2 स्थित सल्लेघारी जंगलमा 14 वर्षीय बालिकालाई जबरजस्ती किरणी गरेको भन्दै उजुरी परेको बताउनु भएको छ। घटनाका बारेमा थप अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ। जाजरकोटको स्वास्थ्य कार्यालयमा रेबिस विरूद्धको खोपको अभाव भएको छ। जिल्लाको एकमात्र जाजरकोट अस्पतालमा रेबिस विरूद्धको खोप अभाव हुँदा सर्वसाधारणले शास्ति पाउने गरेका छन्। कुकुरले टोकेपछि त्रसित बनेका जनता रेबिस विरूद्धको खोप लगाउन अस्पताल पुग्ने गरे पनि कार्यालयमा खोप नहुँदा निजी मेडिकलमा महँगोमा किनेर खोप लाउनु पर्ने बाध्यतामा रहेका छन्। सरकारले निशुल्क दिने खोप जाजरकोट अस्पतालमा अभाव भए पनि सरकारवाला निकायले पहल नगरेका कारण सर्वसाधारण अझ मर्कामा परेका हुन्। फिफा विश्वकप फुटबलमा समूह अन्तर्गत पहिलो चरणको खेल सकिएको छ। समूह एलका घाना र इंग्ल्याण्ड तथा समूह के को कोलम्बियाले विजयी शुरूआत गर्दा पोर्चुगल भने कंगोसँग बराबरीमै रोकिएको छ। बिहान भएको समूह के को खेलमा कोलम्बियाले पहिलो पटक विश्वकप खेलिरहेको उज्बेकिस्तानलाई 3-1 गोल अन्तरले हराउँदै समूहको शीर्ष स्थानमा रहेको छ। गैराती भएको यही समूहको खेलमा उपाधि दावेदार मानिएको पोर्चुगल भने कंगोसँग 1-1 को बराबरीमा रोकिएको छ। यस्तै प्रतियोगिता अन्तर्गत अर्को खेलमा घानाले पानामालाई 1-0 हराउँदै विजयी शुरूआत गरेको छ। क्यानाडाको टोरन्टोमा भएको समूह एलको खेलमा घानाले पानामालाई 1-0 हराउँदै महत्वपूर्ण 3 अंक जोड्न सफल भएको छ। यस्तै यही समूहमा रहेको उपाधि दावेदार इंग्ल्याण्डले क्रोएसियालाई 4-2 गोल अन्तरले पराजित गर्दै विजयी शुरूआत गरेको छ। प्रतियोगिता अन्तर्गत अब दोस्रो चरणका खेल शुरू हुनेछन्। समूह अन्तर्गत आज राति हुने खेलमा समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका भेट्दैछन्। राति 9:45 बजे हुने खेलमा दुवै टोली पहिलो जीतको खोजीमा रहनेछन्। पहिलो खेल गुमाएका दुवै टोलीलाई पहिलो जीत दर्ता गर्नुपर्ने दबाव बढ़ेको छ। हवस् हरिलाई साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: Extreme energy drink.
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंकको शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
3: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
4: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
3: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
4: या त मदिरा, चूर्ण तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ?
3: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा.
4: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ.
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत. सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535. फोनबाट पनि नाम टिपाउन सकिन्छ. तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता. आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
4: सूचना
3: विद्यानगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौं. कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ. साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ.
4: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत. मानसिक स्वास्थ्य प्रति सचेत बनौ. निराश हुनु, तनाव तथा चिन्तित महसुस हुनु, बेला बेलामा डर लाग्नु, बिना कारण पसिना आउनु, गहिरो निन्द्रा नपर्नु, मानसिक समस्या निदानको लागि नियमित व्यायाम गरौं, आफ्ना भावना खुला रूपमा व्यक्त गरौं, परिवार र साथीहरूसँग समय बिताऊ, योग ध्यान वा मनपर्ने गतिविधिमा संलग्न हौ, आवश्यक परेमा चिकित्सकसँग परामर्श गरौं.
5: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर सुर्खेत.
6: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ.
7: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा.
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98-550-13-956.

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
5: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिनँ त हौ।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
7: हो,
8: त्यही गएर सूर्जन रोकाईलाई भेट।
7: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
8: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
9: रेडियो भेरी FM।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।

0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-402।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी हजुर भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिनपोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: रेडियो भेरी एफएम

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने दुख्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो,
1: त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गएर के हो कसो।
1: ल टिपिराख, फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाब दिने क्रम चल्दै प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्रीले जवाब दिने, बजेट आजै पारित गर्ने तयारी।
0: यसपालिको प्री मनसुनमा 45 वर्ष यताकै धेरै वर्षा, नेपाल आइपुग्नै ढिला गरिरहेको मनसुनमा भने कम पानी पर्ने चिन्ता, अत्यधिक गर्मीका कारण तराई मधेसको जनजीवन प्रभावित।
1: झापाका चिया उद्योग पनि बन्द, उद्योगी र किसान सहित झण्डै 60,000 श्रमिक समस्यामा, समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
0: इरान युद्ध टुङ्ग्याउने सहमतिमा पाकिस्तानी प्रधानमन्त्री शहबाजको पनि हस्ताक्षर। रूसमाथि युक्रेनको व्यापक आक्रमण, अब युद्ध अन्त्य गर्ने समय आएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई।
1: र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरण अन्तर्गत दोस्रो चरणका खेल शुरू हुँदै पहिलो चरणमा फ्रान्स र इङ्ल्याण्डको उत्कृष्ट प्रदर्शन।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ। सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्दै लैजाने लक्ष्य लिएको र त्यही अनुसार आउँदो आर्थिक वर्षको बजेटमा पनि आवश्यक व्यवस्था मिलाएको दावी गर्नुभयो। विद्यालय तहदेखि नै स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि फाउण्डेशन लर्निङसँग सम्बन्धी क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरेको मन्त्री पोखरेलको भनाई छ। यसै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले एआई आईटीको विकासमा बढ़ी भन्दा बढ़ी जोड़ दिएर त्यसलाई उपयोगमा ल्याउने कुरामा जोड़ दिएको भन्दै अनुसन्धान, रिसर्च, इनोभेशन जस्ता कुराको उपयोगमा जोड़ दिने नीति लिएको बताउनुभयो। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आउँदो आर्थिक वर्ष 2083-84 भित्र थप 1,040 मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्ने बताउनुभयो। भौतिक पूर्वाधार मन्त्री सुनिल शालले राजमार्ग सहितका ठूला ठूला आयोजनाहरूको लागि आवश्यक बजेटको व्यवस्था गरेको दावी गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो भारत र चीन भ्रमणबाट देशको राष्ट्रिय हित प्रवर्धनमा योगदान पुगेको दावी गर्नुभयो। अहिले गृहमन्त्री सुदन गुरूङले जवाफ दिइरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालयको लागि छुट्याएको बजेटबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिनु हुने भएको छ। उहाँले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री स्वर्णिम वागेललाई जिम्मा लगाउनु भएको हो। आउँदो आर्थिक वर्षको बजेट आजै पारित गर्ने कार्यसूची छ।
1: यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्ष मापन भएको छ। प्री मनसून सिजनमा नेपालमा औसत 226.3 मिलिमिटर पानी पर्ने गर्छ, तर यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सन् 1981 126 वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधारमा नि प्री मनसूनको विश्लेषण गर्दै आएको छ। यसअघि प्री मनसूनको समयमा औसत भन्दा माथि सबैभन्दा धेरै पानी सन् 1990 परेको रेकर्ड गरिएको थियो। अहिलेको वर्षाले सन् 1990 रेकर्डलाई पनि तोडेको छ। यसरी हेर्दा नेपालमा प्री मनसूनको विश्लेषण शुरू भए यताकै सबैभन्दा धेरै पानी परेको हो। यसअघि सन् 2021, 2020, 2019 पनि प्री मनसूनमा 315 मिलिमिटर भन्दा धेरै पानी परेको थियो। यसपालि मनसून भित्रन भने ढिलाइ भइरहेको छ। सामान्यतया जून 13 तारीकमा नेपाल भित्रने मनसून यस वर्ष आज जून 18 तारीकसम्म आइपुगेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रशान्त महासागरमा विकसित एलनिनो प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण मनसून आगमनमा ढिलाइ भएको हो। यसैबीच आज तराई मधेसमा अत्यधिक गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकेको खजुरामा 40.2 डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ। पश्चिम तराईका सबैजसो ठाउँमा अधिकतम तापक्रम 37.39 डिग्री सेल्सियस आसपास पुगेको छ। कोशी प्रदेशको तराईमा तुलनात्मक रूपमा केही कम गर्मी भए पनि मधेस प्रदेशदेखि पश्चिमतर्फको तराई क्षेत्रमा गर्मी निकै बढ़ेको हो।
0: यसैबीच गृहमन्त्री सुधन गुरूङले मनसूनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बाढ़ी पहिरो लगायतका विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टर सहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। मनसूनका बेला राजमार्गहरूमा हुन सक्ने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको उहाँको भनाइ छ। सड़क खुलाउन आवश्यक डोजर तथा उपकरण कहाँ छन् भन्ने जानकारी दिने विशेष डिजिटल एप विकास गरेको गृहमन्त्री गुरूङले जानकारी दिनुभयो। यस प्रणाली मार्फत सड़क अवरोध भएमा नजिकैको उपकरण तत्काल परिचालन गरी सड़क खुलाउने र यात्रुहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ।
1: भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि आजदेखि बन्द भएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार झापाका 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू आजदेखि पूर्ण रूपमा बन्द भएका हुन्। इलामका 53 भन्दा धेरै अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि नै बन्द भइसकेका छन्। भारतले चिया निकासीमा गरेको अवरोधका कारण उत्पादित चिया गोदाममै थन्किएपछि बाध्य भएर उद्योग र बगान बन्द गर्नु परेको संघको संघका अनुसार भारतमा लगिसकेको 3 लाख टन र नेपालका गोदाममा 7 लाख गरी झण्डै 10 लाख टन चिया थन्किएको छ। सरकारले कूटनैतिक पहल नगर्दा समस्या जटिल बन्दै गएको व्यवसायीहरू बताउँछन्। यो समय चियाको पात टिप्ने मुख्य सिजन हो। यसबेला टिपाई नहुँदा किसानहरू पनि मारमा परेका छन्। चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यसमा प्रत्यक्ष रूपमा आश्रित झण्डै 60,000 श्रमिक कर्मचारी र किसान गम्भीर संकटमा परेका संघले जनाएको छ।
0: यसैबीच राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैची सुपारी बेसार अदुवा कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो। समिति सभापति पौडेलले नगदे बाली उत्पादन गर्ने किसान उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानूनी व्यवस्था गर्न समेत सरकारलाई आग्रह गर्नुभयो।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै बयान लिन बोलाएपछि पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवाले इमेल पठाउनु भएको छ। हिजो आयोगको टोली बुढा नीलकण्ठमा रहेको देउवा निवासमा पुगेर 3 दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको थियो। त्यसपछि राणाले आफू उपचारका लागि विदेशमा रहेकोले 3 दिनमा उपस्थित हुन नसक्ने भन्दै इमेल गर्नुभएको अख्तियार स्रोतले जनाएको छ। कांग्रेस नेत्री आरजू राणा र उहाँका श्रीमान तथा पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापति शेरबहादुर बहादुर देउवा लामो समयदेखि देश बाहिर हुनुहुन्छ। राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, जर्मन कम्पनी मुब्रा बाउरका नेपाली एजेन्ट मनिन्द्र राज मल्ल र विभागका तत्कालीन लेखा अधिकारी तुलसी प्रसाद आचार्यलाई पक्राउ गरिसकेको छ। राहदानी खरिदमा भएको भनिएको अनियमिततामा 35 जना भन्दा बढ़ीमाथि विस्तृत छानफिन भइरहेको आयोगले जनाएको छ। प्रारम्भिक अनुसन्धानले राहदानी खरिद प्रक्रियामा झण्डै 8 अर्ब रूपियाँ बराबरको अनियमितता भएको देखिएको अख्तियारको दावी छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
7: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चल्दै आउँदो आर्थिक वर्षको बजेट आजै पारित गर्ने तयारी। यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्षा मापन, नेपाल आइपुग्नु नै ढिला गरिरहेको यसपालिको मनसूनमा कम पानी पर्ने चिन्ता, अत्यधिक गर्मीको कारण तराई मधेसको जनजीवन प्रभावित, आजदेखि झापाका चिया उद्योग पनि बन्द, उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा लगायतका खबर प्रस्तुत गर्यौं।
1: खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पदाधिकारी र केन्द्रीय समितिको आकार बढ़ाउने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या 13 बढ़ाएर 19 पुर्याउने निर्णय गरेको छ। विधानमा वरिष्ठ नेताको पद थपिएको छ। रासोपाले चुनाव अघि बालेन्द्र शाहसँग एकताको निम्ति सभापति रवि लामिछानेलाई दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेताको पद सिर्जना गरेको थियो। पहिलो महाधिवेशन क्रममा सचिवालय बैठकले त्यही पदलाई विधानको हिस्सा बनाएको हो। पदाधिकारीमा सभापति 1, वरिष्ठ नेता 1, उपसभापति 3, महामन्त्री 2, सहमहामन्त्री 5, प्रवक्ता 1, सहप्रवक्ता 3, कोषाध्यक्ष 1 र सहकोषाध्यक्ष 2 हुनेछन्। त्यस्तै केन्द्रीय समितिको संख्या 129 बढ़ाएर 158 पुर्याएको रासोपाले जनाएको छ। रासोपाको महाधिवेशन यही असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। अहिले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम भइरहेको पार्टीले जनाएको छ। रासोपाले आउँदो महाधिवेशनका लागि 4 करोड़ रूपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको जनाएको छ। पार्टीको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाउने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने बताउनुभयो। उहाँका अनुसार लेबी नबुझाउने सदस्यहरूले महाधिवेशनमा भाग लिन पाउने छैनन्। राष्ट्रपतिले महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो।
0: अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका नेपाल प्रमुख प्रणव गुप्ताले नेपालको आन्तरिक वित्तीय प्रणाली र वास्तविक अर्थतन्त्र गम्भीर दबावमा रहेको बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले समष्टिगत आर्थिक सूचकहरू स्थिर देखिए पनि बजारको वास्तविक चित्र चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो। बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ़नु र सहकारी संकट गहिरिँदै जानुले आन्तरिक अर्थतन्त्र शिथिल बनेको उहाँको विश्लेषण छ। देशको बाह्य सूचक राम्रो हुनुमा रेमिट्यान्स मुख्य जिम्मेवार रहेको बताउँदै प्रमुख गुप्ताले यसले उपभोग र आयात धाने पनि संरचनात्मक परिवर्तन र रोजगारी सृजना गर्ने दबावलाई ओझेलमा पारेको उल्लेख गर्नुभयो, जसकै कारण उत्पादक क्षेत्रमा आन्तरिक लगानी बढ़न नसकेको र नेपाल न्यून विश्वास तथा न्यून लगानीको पासोमा अल्झिएको उहाँको निष्कर्ष छ। बाह्य सूचकको तथ्याङ्कले आन्तरिक संकट र नागरिकको घट्दो क्रय शक्तिलाई छोप्न नसक्ने भन्दै उहाँले रेमिट्यान्समाथि अत्यधिक निर्भरको दुष्चक्रबाट बाहिर निस्कन कठोर निर्णयहरू लिनुपर्ने सुझाव दिनुभयो। आन्तरिक बजारमा माग बढ़ाउन र उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन पूँजीगत खर्च वृद्धि पहिलो शर्त भए पनि सरकारी खर्चको फितलो अवस्था चिन्ताजनक रहेको प्रमुख गुप्ताले बताउनुभयो।
1: लगातार चार कारोबार दिन घटेर हिजो स्थिर रहेको शेयर बजार आज फेरि घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 5.06 अंकले घटेर 2700.47 बिन्दुमा झरेको छ। आज बैंक, फाइनान्स, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 3.63 अर्ब करोड़को कारोबार भएकोमा आज 347 वटा कम्पनीको 77,43,000 कित्ता शेयर 3.41 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
0: काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 लागि 25,88,30,55,000 रूपियाँ बराबरको अनुमानित बजेट पेश गरेको छ। महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले आज बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गर्नुभएको हो। उहाँले महानगरको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न 25,13,30,55,000 रूपियाँ संचित कोषमा व्यवहार पर्ने र 75 करोड़ रूपियाँ अन्य बाह्य व्यवहार हुने गरी बजेट ल्याएको जानकारी गराउनुभयो। चालू आर्थिक वर्ष 2082-83 लागि काठमाडौँ महानगरपालिकाले 25,11,43,41,000 रूपियाँको बजेट पारित गरेको थियो।
1: भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारको आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था र निकायलाई कानून अनुसार लीजमा रूपान्तरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लीजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागका अनुसार सरकारी जग्गा दर्ता तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2071 अनुसार अधिकार प्राप्त व्यक्ति, संस्था वा निकायले तोकेको अवधिभित्र लीजमा रूपान्तरणको लागि निवेदन दिनुपर्ने व्यवस्था छ। तर कतिपय ठाउँमा समयमै प्रक्रिया पूरा नभएका कारण धेरै जग्गा अझै भोकाधिकारकै अवस्थामा रहेका छन्। पत्रमा मालपोत नियमावली 2036 नवौं संशोधनले समेत भोगाधिकारमा रहेका जग्गालाई लीजमा रूपान्तरण गर्ने कानूनी व्यवस्था छ। विभागले भोगाधिकार समाप्त भएका वा म्याद सकिन लागेका जग्गाको विवरण अध्यावधि गरी सम्बन्धित पक्षलाई जानकारी गराउन र लीजमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन सबै कार्यालयलाई निर्देशन दिएको छ। साथै त्यस्ता जग्गाको अभिलेख व्यवस्थित राख्न, कानूनी अन्यल हटाउन र सरकारी सम्पत्तिको उपयोगलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिन भनिएको छ।
0: विज्ञापन बोर्डले सामाजिक सञ्जालमा आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन र प्रसारण गरे कार्यवाही गर्ने चेतावनी दिएको छ। बोर्डले आज सार्वजनिक सूचना निकालेर प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य सामग्रीको विज्ञापन तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार भ्रामक विज्ञापनले नागरिकलाई भ्रम पार्ने, ठगी गर्ने र जनस्वास्थ्यमा प्रतिकूल असर पुर्याउने गुनासा र उजुरीहरू परेका छन्। विशेष गरी कपाल उमार्ने, हड्डी नसाको पीड़ा निको पार्ने, मोटोपन घटाउने, किडनी सफा गर्ने जस्ता झुट्टा दावी गरेका सामग्रीको व्यापक प्रचार भइरहेको बोर्डले जनाएको छ। बोर्डले विज्ञापन नियमन गर्ने ऐन 2076 दफा 5 विपरीत विज्ञापन नगर्न नगराउन विज्ञापनदाता, उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म र सामाजिक सञ्जाल प्रयोगकर्ता सबैलाई सचेत गराएको छ। भ्रामक विज्ञापन भेटिएमा तत्काल बोर्डमा उजुरी गर्न अनुरोध गरेको छ भने प्राप्त उजुरीका आधारमा कानूनी प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ।
1: पोखरा बस पार्कको जग्गामा रहेका अनधिकृत संरचना हटाउने काम शुरू भएको छ। पोखरा महानगरपालिकाले वडा नम्बर 9 पृथ्वी चोकमा रहेको बस पार्कको जग्गा मिचेर बनाइएका घर टहरा र पसल हटाउन थालेको हो। 5 दशक अघि बस पार्कका लागि अधिकरण गरेको 205 रोपनी जग्गा मध्ये अतिक्रमणको कारण खाली जग्गा 26 रोपनीमा सीमित भएको थियो। गएको जेठमा महानगरसँग सहमति भएपछि धेरै जग्गा धनी र व्यवसायीले आफ्ना संरचना खाली गरेका छन् र अहिले डोजर चलाएर बाँकी संरचना हटाउने काम भइरहेको छ। बस पार्कको जग्गामा बसोबास गर्दै आएका 572 भूमिहीन दलित र सुकुम्बासी परिवारलाई भने अनन्तरै जग्गा व्यवस्थापन भएपछि मात्र स्थानान्तरण गर्ने महानगरको योजना रहेको महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनुभयो।
0: नेपाल दर्पणमा विश्वकप फुटबलको समूह चरण अन्तर्गत पहिलो चरणका खेलको प्रस्तुति बारेको चर्चासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
10: भर्ना खुल्यो
11: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहिन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवनोपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
11: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ, अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-688-84-566।
12: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
13: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
12: हाम्रा सेवाहरू
13: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, अर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
12: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि, मोबाइल नम्बर 98-480-44-631।
14: स्तरीय युद्ध शुरू भए यता युक्रेनले रूसमाथि अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ। युक्रेनले रूसी राजधानी मस्को वरपरका लक्ष्यहरूमा झण्डै 200 ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ। मस्कोका गवर्नर आन्द्रे बोरोभ्योभका अनुसार आक्रमणमा 17 घाइते भएका छन्। रूसी रक्षा मन्त्रालयले पछिल्लो 24 युक्रेनले प्रहार गरेका झण्डै 1,000 ड्रोन र क्रूज मिसाइल खसालेको बताएको छ। यही समयमा दक्षिण रोस्तोभ क्षेत्रमा रहेको तेल भण्डारण केन्द्रमा भएको आक्रमणमा एकजनाको ज्यान गएको खबरमा उल्लेख छ। बीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अब यो युद्ध अन्त्य गर्ने समय आएको र रूसले कूटनीतिको क्षेत्रमा आवश्यक कदम चाल्नुपर्ने बताउनु भएको छ। उहाँले आफूहरूले युद्ध नचाहेको तर युक्रेन जल्यो भने रूस पनि जल्ने चेतावनी दिनुभयो। सन् 2022 फेब्रुअरी 24 रूस र युक्रेन बीच पूर्ण स्तरको युद्ध शुरू भएको थियो।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आजदेखि समूह चरण अन्तर्गत दोस्रो चरणका खेल शुरू हुँदैछन्। आज राति 9:45 अमेरिकाको एटलान्ट रंगशालामा समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल हारेका थिए। यस्तै राति 9:01 अमेरिकाको लस एन्जलस रंगशालामा समूह बीका स्विजरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनिया खेल्दैछन्। यी दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै बिहान 4:00 समूह बीका क्यानाडा र कतार खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै भोलि बिहान 7:00 ग्वाडालजरा रंगशालामा समूह एको घरेलु टोली मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए।
14: फुटबलको महाकुम्भ फिफा विश्वकप 2026 अमेरिका, क्यानाडा र मेक्सिकोमा चलिरहेको छ। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले आफ्नो धारणा बनाउन थालेका छन्। उपाधिका प्रमुख दावेदारका रूपमा रहेका ब्राजिल, अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन, जर्मनी र इंग्ल्याण्ड लगायत छन्। सबैले पहिलो चरण खेलेका छन्। समूह चरणका हरेक टोलीले तीनवटा खेल खेल्नुपर्छ। यसको अर्थ पहिलो खेल जस्तो सुकै भए पनि टोलीहरूले आफूलाई प्रमाणित गर्न वा गल्ती सुधार गर्न अझै दुई खेल खेल्न बाँकी नै छ। प्रारम्भिक नतिजा र प्रदर्शनको आधारमा भने यसपटकको विश्वकप निकै रोचक र अप्रत्याशित देखियो। थप चर्चा साथी महेश गेवालीबाट।
5: उपाधि दावेदार टोलीहरूको पहिलो चरणको प्रस्तुतिलाई हेर्दा केही देशले आफ्नो साख जोगाएका छन् भने केहीले सोचे जस्तो शुरूआत गर्न सकेनन्। इंग्ल्याण्डले पहिलो खेलमै क्रोएसियालाई 4-2 गोलले हराउँदै शानदार प्रदर्शन गरेको छ। यस्तै साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई 3-0 हराउँदै उपाधि रक्षाको यात्रा बलियोसँग शुरू गरेको छ भने फ्रान्सले पनि सेनेगललाई 3-1 पछ्याउँदै आफ्नो स्वाभाविक र राम्रो लयलाई निरन्तरता दिएको छ। जर्मनीले पनि कुराकाउलाई 7-1 को फराकिलो जीत निकाल्दै आफ्नो दावेदारीलाई बलियो बनाएको छ। अर्कोतर्फ ब्राजिल र पोर्चुगलको खेल भने सोचे जस्तो भएन। ब्राजिल मोरक्कोसँग 1-1 को बराबरीमा रोकियो भने पोर्चुगलले पनि प्रजातान्त्रिक गणतन्त्र कंगो अर्थात डीआर कंगोसँग 1-1 को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो। सबैभन्दा फितौलो प्रदर्शन भने स्पेनको रह्यो। स्पेनले केभ भर्डेसँग गोलरहित बराबरी खेल्दै आफ्ना समर्थकहरूलाई निराश बनायो। विश्वकप फुटबलका सुपरस्टार र ठूला आशा गरिएका खेलाड़ीहरूका लागि यो पहिलो चरण मिश्रित अनुभव रह्यो। अर्जेन्टिनाका लियोनल मेसीले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे। तर उनका समकालीन प्रतिद्वन्दी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको अनुभव भने फरक रह्यो। पोर्चुगल कंगोसँग बराबरीमा रोकिरा रोनाल्डोको प्रदर्शन सोचे जस्तो हुन सकेन, जसको प्रतिक्रिया रोनाल्डो आफैले सामाजिक सञ्जालमा अभिव्यक्त गरे। अर्काइस्टार खेलाड़ी नेमारका समर्थकहरूका लागि शुरूआत सोचे जस्तो रहेन। ब्राजिलका यी खेलाड़ीले चोटका कारण पहिलो खेल नै खेल्न नपाउँदा जसको अभाव टोलीको अग्रपंक्तिमा प्रष्टै देखियो। फ्रान्सका लागि केलियन एम्बापे र नर्वेका एर्लिङ हल्यान्ड जस्ता युवा स्टारहरूले पनि गोल गर्दै आफ्नो उपस्थिति बलियो बनाएका छन्। पहिलो चरणको खेलमा केही अप्रत्याशित र कम चर्चामा रहेका खेलाड़ीहरूले संसारको ध्यान आफूतिर तानेका छन्। विशेष गरी स्पेन र केप भर्डे बीचको खेलमा केप भर्डेका गोलकिपर भोजिन्ना एकाएक नायक बनेर चम्किए। फिफा विश्वकपको इतिहासमै स्पेन जस्तो शक्तिशाली र आक्रामक टोली विरूद्ध क्लीन सीट राख्नु कुनै पनि साना टोलीका लागि ऐतिहासिक उपलब्धि हो। पहिलो पटक विश्वकप खेलिरहेका भोजिन्नाले खेल अवधिभर स्पेनका विश्व प्रसिद्ध स्ट्राइकरहरूका एकपछि अर्को कड़ा प्रहारहरूलाई अदम्य साहस र उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए। उनको यही उत्कृष्ट गोलकिपिङकै बलमा कमजोर मानिएको केप भर्डेले पूर्व विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेर ऐतिहासिक 1 अंक पाउन सफल भयो। भोजिन्नाको यो प्रदर्शन पहिलो चरणकै सबैभन्दा चर्चायोग्य र रोमाञ्चक क्षण बन्न पुग्यो। समग्रमा यसपटकको फिफा विश्वकप 2026 मुख्य दावेदारका रूपमा इंग्ल्याण्ड, फ्रान्स, अर्जेन्टिना, जर्मनी, स्पेन, ब्राजिल र पोर्चुगललाई हेरिएको छ। यी देशहरूमा भएका विश्वस्तरीय खेलाड़ीहरूको बाहुल्यता, विगतको बलियो इतिहास र सन्तुलित टोली संरचनाकै कारण उनीहरूलाई कप उचाल्ने मुख्य हकदार मानिएको हो। पहिलो चरण सकिए पनि समूह चरणका दुई खेल बाँकी नै रहेकाले दावेदार टोलीहरूको वास्तविक परीक्षा र विश्वकपको रोमाञ्चकता आउँदा दिनमा अझै कड़ा रूपमा देखिने निश्चित छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
14: प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाब दिने क्रम चल्दै प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्रीले जवाब दिने, बजेट आजै पारित गर्ने तयारी।
0: यसपालिको प्री मनसुनमा 45 वर्ष यताकै धेरै वर्षा, नेपाल आइपुग्ने ढिला गरिरहेको मनसुनमा कम पानी पर्ने चिन्ता, अत्यधिक गर्मीका कारण तराई मधेसको जनजीवन प्रभावित।
14: झापाका चिया उद्योग पनि बन्द, उद्योगी र किसान सहित झण्डै 60,000 श्रमिक समस्यामा समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
0: इरान युद्ध टुंग्याउने सहमतिमा पाकिस्तानी प्रधानमन्त्री शहबाजको पनि हस्ताक्षर। रूसमाथि युक्रेनको व्यापक आक्रमण, अब युद्ध अन्त्य गर्ने समय आएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई।
14: र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरण अन्तर्गत दोस्रो चरणका खेल शुरू हुँदै पहिलो चरणमा फ्रान्स र इंग्ल्याण्डको उत्कृष्ट प्रदर्शन।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Mania, Extreme Energy Drink.
1: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: पौड़ी खेल्ने क्रममा सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको ज्यान गयो। दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती करनी गरेको आरोपमा एकजना पक्राउ।
1: जाजरकोटमा रेबिज विरूद्धको खोप अभाव हुँदा सेवा गराई मर्कामा। बर्दियाको राजापुरमा किशोरीमा रक्त अल्पताको समस्यामा केही सुधार।
0: सशस्त्र द्वन्द पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्ष पुर्याउनु पर्नेमा सरकारवालाहरूको जोड।
1: र फिफा विश्वकपमा घाना र इंग्ल्याण्ड तथा कोलम्बियाले विजयी शुरूआत गर्दा पोर्चुगल भने कंगोसँग बराबरीमै रोकियो।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्र .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। पौडी खेल्ने क्रममा सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको ज्यान गएको छ। वीरेन्द्रनगर नगरपालिका 11 सुबकुनाका 20 वर्षीय मनोज ठाडा मगरको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको सुर्खेत प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब परीक्षक कविन्द्र सिंह बोहराले गइराती 9 बजेतिर झुप्रा खोलामा पौडी खेल्ने क्रममा मनोज डुबेको बताउनुभयो। उहाँलाई अचेत अवस्थामा राति 12 बजेतिर प्रदेश अस्पताल कालागोमा पुर्याएको भए पनि चिकित्सकले मृत्यु भइसकेको बताएका हुन्।
0: दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती करनी गरेको आरोपमा 32 वर्षीय पुरूष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले नारायण नगरपालिका वडा नम्बर 4 का 32 वर्षीय शिवराज रेग्मीलाई पक्राउ गरिएको बताउनुभयो। पचभैयाले आरोपित रेग्मीले भगवतीमाई गाउँपालिका 2 स्थित सल्लेघारी जंगलमा 14 वर्षीय बालिकालाई जबरजस्ती करनी गरेको उजुरी परेको थियो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: सशस्त्र द्वन्द पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्ने सरोकारवालाहरूले औल्याएका छन्। जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले द्वन्द पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु राज्यको ऐतिहासिक दायित्व भएको बताउनु भएको छ। इन्सेक कर्णाली प्रदेश कार्यालय र मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतले वीरेन्द्रनगरमा गरेको संवाद कार्यक्रममा बोल्दै उहाँले सत्य न्याय परिपूर्ण र पीड़ितको सम्मान सुनिश्चित हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुग्नुपर्ने बताउनुभयो। उहाँले सशस्त्र द्वन्द्वका क्रममा पीड़ित बनेका नागरिकले लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेको उल्लेख गर्दै पीड़ित मैत्री कानून र प्रभावकारी कार्यान्वयन मार्फत राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने भनाइराख्नु भएको छ। दिगो शान्ति र सामाजिक मेलमिलापका लागि सत्यको उद्घाटन पीड़ितको सम्मान र न्यायको प्रत्याभूति अपरिहार्य रहेको उनीहरूको भनाई छ। कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले संक्रमणकालीन न्याय प्रक्रियालाई राजनैतिक स्वार्थभन्दा माथि उठाएर पीड़ित केन्द्रित बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले पीड़ित समुदायको विश्वास जित्न सत्य निरूपण र न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिँदै द्वन्द्वकालीन घटनाहरूका विषयमा नवयुवा पुस्ताले जानकारी पुर्याउनु पर्ने बताउनुभयो। नेपाल बार एसोसिएशनका केन्द्रीय उपाध्यक्ष विवश बस्नेतले संक्रमणकालीन न्याय अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड अनुरूप अघि बढ़नुपर्ने भनाई राख्नुभयो। उहाँले पीड़ितको न्याय पाउने अधिकार सुनिश्चित गर्न कानूनी संरचना र संस्थागत व्यवस्थालाई थप सुदृढ बनाउनु पर्ने बताउनु भएको छ।
0: यस्तै इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले संक्रमणकालीन न्यायको वर्तमान अवस्था कानूनी प्रगति र बाँकी चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्दै पीड़ितको अपेक्षा अनुरूप प्रक्रिया अझ प्रभावकारी बनाउन आवश्यक रहेको औल्याउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोग कर्णाली प्रदेश कार्यालयका सूचना अधिकारी राजेन्द्र नेउपानेले आयोगले द्वन्द्व पीड़ितहरूको न्याय र मानवाधिकार संरक्षणका विषयमा निरन्तर अनुगमन तथा पैरवी गरिरहेको बताउनु भएको छ। मानवाधिकारका लागि महिला एकल महिला समूहका केन्द्रीय सदस्य रामकुमारी थापाले द्वन्द्वका कारण प्रभावित महिला एकल महिला र परिवारका सदस्यको पीड़ा अझै सम्बोधन हुन नसकेको बताउँदै उनीहरूको न्याय र परिपूर्ण सुनिश्चित गर्न आग्रह गर्नुभयो। गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारूले शान्ति प्रक्रियाको पूर्णता र लोकतान्त्रिक सुदृढीकरणका लागि संक्रमणकालीन न्यायको सफल कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले द्वन्द्वको प्रभाव समाजमा अझै कायम रहेको उल्लेख गर्दै मेलमिलाप र मानव रामकुमारी थापाले द्वन्द्वका कारण प्रभावित महिला एकल महिला र परिवारका सदस्यको पीड़ा अझै सम्बोधन हुन नसकेको बताउँदै उनीहरूको न्याय र परिपूर्ण सुनिश्चित गर्न आग्रह गर्नुभयो।

0: द्वन्द पीड़ित पूर्ण प्रसाद पौडेल, ऋषि गिरी र विजय सरा साईले वर्षौंदेखि न्यायको प्रतीक्षामा रहेका पीड़ा सुनाउँदै घटनाको सत्यतथ्य जान्ने पाउने, दोषीको जवाबदेहिता र उचित परिपूरणको व्यवस्था गर्न राज्यसँग माग गर्नुभयो। कार्यक्रममा सहभागीहरूले संक्रमणकालीन न्याय प्रक्रियालाई पीड़ित मैत्री, पारदर्शी र विश्वसनीय बनाउँदै सत्य, न्याय, परिपूरण र पुनर्मिलनका आधारमा टुंगोमा पुर्याउनु पर्नेमा जोड़ दिनु भएको छ।
1: जाजरकोटको स्वास्थ्य सेवा कार्यालयमा रेबिज विरूद्धको खोप अभाव भएको छ। जिल्लाको एकमात्र जाजरकोट अस्पतालमा रेबिज विरूद्धको खोप अभाव हुँदा सर्वसाधारणले शास्ति पाउने गरेका छन्। कुकुरी टोकेपछि त्रसित बनेका जनता रेबिज विरूद्धको खोप लगाउन अस्पताल पुग्ने गर्छन्, तर कार्यालयमा खोप नहुँदा निजी मेडिकलमा महँगोमा किनेर खोप लगाउनु पर्ने अवस्था छ। सरकारले निशुल्क दिने खोप जाजरकोट अस्पतालमा अभाव भएपछि सरकारवाला निकायले पहल नगरेका कारण सर्वसाधारण झनमर्कामा परेका छन्। जनताले जाजरकोट अस्पतालमा रेबिज विरूद्धको खोप नहुँदा महँगो शुल्क तिरेर लगाउने गरेका छन्। गाउँबस्तीमा स्वास्थ्य चौकीमा नपाउने भएपछि खोप लगाउन जाजरकोट अस्पताल पुगेका बिरामी रित्तो हात फर्कने गरेका छन्। सातवटा स्थानीय तहका सर्वसाधारणलाई जिल्लामै स्वास्थ्य सुविधा दिन नेपालगंज, सुर्खेत लगायतका अस्पतालबाट पाउने सेवा दिने भनिएको छ। 1500बाट 50,000 स्तरोन्नति गरिए पनि सामान्य खोपको अभाव भए पनि रूकुम पश्चिमको चौधारी अस्पताल र सुर्खेतको प्रदेश अस्पताल जानुपर्ने स्थानीयको बाध्यता छ। भेरी नगरपालिका 11 का तिलक आचार्यले जाजरकोट अस्पतालमा अत्याधुनिक भवन निर्माण भई 50,000 स्तर वृद्धि भएको लामो समय बिते पनि सर्वसाधारण बिरामी पर्दा जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बताउनुभयो।
0: दुई दिनसम्म हराइरहेका जुम्लाको सिन्जा गाउँपालिका दुई अवस्थी बाडाका तीन जना बालक जंगलमा सकुशल फेला परेका छन्। जुम्ला र कालीकोटको सिमाना नजिक पर्ने उच्च स्थानको खेती हर्क जंगलको छेउमा उनीहरू फेला परेको वडाध्यक्ष तीर्थ ओडले बताउनु भएको छ। इलाका प्रहरी कार्यालय नराकोटले यी बालकलाई सकुशल फेला पारी अभिभावकको जिम्मा लगाइएको जनाइएको छ। इलाका प्रहरी कार्यालय नराकोटका प्रहरी नायब निरीक्षक कृष्ण बहादुर बुढाको नेतृत्वमा खटिएको टोलीले बालकलाई जंगलको छेउमा फेला पारेको हो। सिन्जा गाउँपालिका दुईका 7 वर्षीय परिवर्तन विष्ट, प्रशान्त खत्री र 12 वर्षीय छोरा विनोद रोकाया फेला परेका हुन्। नजिकैको विद्यालय जान भनी हिँडेका उनीहरू बेलुकीसम्म घर नफर्केपछि खोजी शुरू गरिएको थियो। काफल खान भनी जंगलतर्फ लागेका बालकहरू बाटो बिर्सेर अर्कोतर्फ पुगेका थिए। बाटो बिर्सिएपछि उनीहरूले रातभर जंगलमै एनसेल टावर मुनि रात बिताएको बताएका छन्। उनीहरूलाई भेडी गोठालाको सहयोगमा फेला पारिएको हो।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: मिल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
1: सूचना।
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन, एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584093 र 97054769993।
4: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी

0: चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056455।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: सूचना, वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: सबैको मन सुने
6: रेडियो भेरी FM।
3: तपाईँ अहिले सबैको मन सुन्ने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले पौडी खेल्ने क्रममा सुर्खेतको वीरेन्द्र नगरमा एकजनाको ज्यान गयो। दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती करेन्ट गरेको आरोपमा एकजना पक्राउ। जाजरकोटमा रेबिज विरूद्धको खोप अभाव हुँदा सेवा गराई मर्कामा लगायतका खबर प्रस्तुत गरे।
8: अब बाँकी खबर, जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा मात्रै बाँकेमा अदालतबाट सजाय तोकी फरार रहेको 70 जना पक्राउ गरी कानूनी दायरामा ल्याएको छ। अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार भएका मध्य खोज तलासको क्रममा गत जेठ महिनामा मात्रै 77 जनालाई पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जेठ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै बाँकेका प्रहरी प्रवक्ता प्रतीत सिंह राठौरले पक्राउ गरेकाहरूबाट 1,59,00,000 रूपियाँ जरिमाना समेत हस्तान्तरण गरेको बताउनुभयो। उनीहरूबाट 14 वर्ष 1 महिना 3 दिनको कैद पनि भुक्तानी गराइने बताउनुभयो। केही वर्षदेखि जिल्लामा निरन्तर रूपमा चलिरहेको फरारलाई पक्राउ गर्ने अभियानमा अन्तर्गत हरेक महिनामा 25-80 जना जतिको हाराहारीमा फरारलाई पक्राउ गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। फरार अपराधीको खोजीका लागि विशेष टोली नै गठन गरेर उनीहरूको खोजी कार्य नियमित रूपमा भइरहेको प्रहरीले जनाएको छ। जेठ महिनामा बाँकेमा मात्रै कुल 159 जना मुद्दा दर्ता गरेकोमा जघन्य अपराधका 14 गम्भीर अपराधका 52 र बाँकी सामान्य अपराधका मुद्दा रहेका छन्। तीमध्ये महिला तथा बालबालिका सम्बन्धी 13 र ज्येष्ठ नागरिक सम्बन्धी 14 तथा आर्थिक अपराध सम्बन्धी 34 मुद्दा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
0: बर्दियाको राजापुर नगरपालिकाका किशोरीमा गत वर्षको तुलनामा रक्त अल्पता सम्बन्धी समस्या केही सुधार भएको छ। गत वर्ष राजापुरका सम्पूर्ण विद्यालयमा परीक्षण गर्दा 82% किशोरीमा देखिएको रक्त अल्पता यस वर्षको परीक्षणमा 65% किशोरीमा मात्र पुष्टि भएको हो। राजापुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत किशोरीहरू रक्त अल्पता परीक्षण गरेकोमा 65% किशोरीमा रक्त अल्पता पुष्टि भएको छ। नगरपालिकाले विद्यालयमा अध्ययनरत 10 वर्षभन्दा माथिका 2175 जना किशोरीको रक्त परीक्षण गर्दा 1433 जना किशोरीको रक्त अल्पता देखिएको हो। तीमध्ये 72 जना किशोरीलाई कड़ा खालको रक्त अल्पता देखिएको छ भने 376 जना किशोरीलाई मध्यम र 985 जना किशोरीलाई सामान्य किसिमको रक्त अल्पता पुष्टि भएको छ। परीक्षण गरिएका किशोरी मध्य 3.3% कड़ा खालको रक्त अल्पता देखिएको छ भने गत वर्ष 1441 जना किशोरीको रक्त परीक्षण गर्दा 1174 जना रक्त अल्पता देखिएको थियो, जसमध्ये 123 जना अर्थात 8.53% विद्यार्थीमा कड़ा खालको रक्त अल्पता पुष्टि भएको छ भने 6 जनालाई तत्काल अस्पताल भर्ना गरेर रगत चढ़ाइएको थियो। गत वर्षको तुलनामा अहिले रक्त अल्पतामा केही सुधार भएको राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश प्रसाद अरियालले बताउनु भएको छ।
8: लुम्बिनी प्रदेशमा आर्थिक वर्षको पहिलो 11 महिनामा आन्तरिक राजस्व संकलनमा केही सुधार भएको छ। प्रदेश सरकारले गत जेठ 25 गतेसम्म 5,14,04,00,00 आन्तरिक राजस्व संकलन गरेको जनाएको छ। यो रकम गत आर्थिक वर्षको यही अवधिको तुलनामा 12% बढ़्यो। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक विवरणमा यो अवधिसम्म प्रदेश संचित कोषमा 26,57,77,00,000 दाखिला भएको उल्लेख छ। संघीय सरकारबाट प्राप्त अनुदान राजस्व बाँडफाँट र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त रकम यो कोषमा समावेश हुने व्यवस्था छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा हालसम्म 17,47,82,00,000 खर्च गरेको जनाएको छ। यो कुल विनियोजन बजेटको 44.85% हो। यो खर्च मध्य 10,11,09,00,000 विकास खर्च र 7,36,73,00,000 चालूतर्फ रहेको मन्त्रालयले जनाएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
7: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
0: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
9: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
10: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
11: सूचना
0: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
11: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
0: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
11: भर्ना खुल्यो
12: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
12: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-688-84-566।
13: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
11: यदि छन् भने वीरेन्द्रनगर 3 एल चोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्छ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: रेडियो भेरी एफएम।
1: तपाईहरुले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, सुदूरपश्चिम प्रदेश सरकारको विकास बजेट कार्यान्वयन यो वर्ष पनि निकै कमजोर देखिएको छ। चालू आर्थिक वर्षको 11 महिनासम्म प्रदेश सरकारले विकास निर्माणका लागि छुट्याएको कुल बजेटको एक तिहाई हिस्सा पनि खर्च गर्न सकेको छैन। प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी लेखा अधिकृत बलदेव कपाडीले 11 महिनामा सुदूरपश्चिम प्रदेश सरकारले विकास खर्च जम्मा 28.97% मात्रै गरेको बताउनुभयो। आर्थिक वर्ष सकिन अब एक महिना बाँकी रहँदा 71% भन्दा बढ़ी विकास बजेट खर्च हुन बाँकी छ। सरकारको प्रशासनिक र साधारण खर्चको तुलनामा विकास खर्च निकै सुस्त रहेको छ। जेठ मसान्तसम्ममा चालूतर्फ 45.75% खर्च भएको छ। विकासका लागि विनियोजित रकम थन्किएर बस्ने तर प्रशासनिक काम, तलब भत्ता र कार्यालय सञ्चालनमा भने खर्चको रफ्तार बढ़ी हुनुले सरकारको कार्यशैली र बजेट कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न खड़ा गरेको देखिन्छ। सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयको पूँजीगत खर्चको प्रगति करिब 18.32% देखिएको छ।
2: भेरी खबरमा अब केही खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह एलका घाना र इंग्ल्याण्ड तथा समूह केको कोलम्बियाले विजय सुरुवात गर्दा पोर्चुगल भने कंगोसँग बराबरीमा रोकेको छ। बिहान भएको समूह केको खेलमा कोलम्बियाले पहिलो खेल पटक विश्वकप खेलिरहेको उज्बेकिस्तानलाई 2-1 गोल अन्तरले हराउँदै समूहको शीर्ष स्थानमा रहेको छ। गराति भएको यही समूहको खेलमा उपाधि दावेदार मानेको पोर्चुगलले कंगोसँग 1-1 गोलको बराबरी खेल्दा अङ्क बाँडेको छ। खेलको छैटौं मिनटमै पोर्चुगलका जोआओ नेभेसले हेडर मार्फत गोल गर्दै टोलीलाई शुरूआती अग्रता दिलाउनु भएको थियो। यस्तै पहिलो हाफको इन्जुरेसनमा कंगोका योयानी विश्वासले हेड मार्फत गोल गर्दै खेल बराबरीमा पुर्याउनु भएको थियो। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि बलियो मानेको पोर्चुगल विरूद्ध कंगोले अङ्क थप खोज्दै ऐतिहासिक नतिजा निकालेको हो। 41 वर्षीय क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले खेलमा बल नियन्त्रणमा प्रभुत्व जमाए पनि गोलमा परिणत गर्न नसक्दा अङ्क बाँड्न बाध्य भएको हो। यस्तै क्यानाडाको टोरन्टोमा रहेको समूह एलको खेलमा घानाले पानामालाई 1-0 हराउँदै 3 अङ्क पाएको छ। खेल गोलरहित बराबरीतर्फ अघि बढ़िरहेको अवस्थामा घानाका कालेब रिसेन्किले एन्जुरी समयमा गोल गर्दै टोलीलाई 3 अङ्क दिलाउनु भएको। यस्तो पछि दावेदार इंग्ल्याण्डले क्रोएसियालाई 4-2 गोल अन्तरले पराजित गरेको छ। इंग्ल्याण्डका कप्तान ह्यारी केनले खेलको 12 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको छ। यस्तै 36 मिनटमा मार्टिन बाटुरिनाले गोल गर्दै गरेपछि क्रोएसिया खेलमा फर्किएको। त्यसपछि 42 मिनटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई पुनः अग्रता दिलाए पनि पहिलो हाफको इन्जुरी समयमा पिटर मुसाले गोल गरेपछि खेल 2-2 बराबरीमा पुगेको थियो। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको इंग्ल्याण्डले 2 गोल थप्दै खेल आफ्नो पक्षमा पारेको हो।
1: प्रतियोगितामा अब समूह दोस्रो चरणका खेलहरू हुनेछन्। आज राति 9:45 समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका भिड्दैछन्। पहिलो खेल गुमाएका दुवै टोली पहिलो जितको खोजीमा छन्। यही समूहमा रहेका मेस्किको र दक्षिण कोरिया बीच भोलि बिहान 7:45 खेल शुरू हुनेछ। पहिलो खेल जितेका दुवै टोली लगातार दोस्रो जित दर्ता गर्ने योजनामा छन्। यसै गरी आउने राति 9:45 समूह बीका स्विजरल्याण्ड र बोस्निया तथा 4:45 क्यानाडा र कतार पनि भिड्दैछन्।
2: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: पौडी खेल्ने क्रममा सुर्खेतको वीरेन्द्रनगरका एक युवकको ज्यान गयो। दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ।
2: जाजरकोटमा रेबिज विरूद्धको खोपको अभाव हुँदा सेवा गराई मर्कामा। बर्दियाको राजापुरमा किशोरीमा रक्त अल्पताको समस्यामा केही सुधार।
1: सशस्त्र द्वन्द पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्नेमा सरकारवालाहरूको जोड।
2: र फिफा विश्वकपमा घाना र इंग्ल्याण्ड तथा कोलम्बियाले विजय सुरुवात गर्दा पोर्चुगल भने कंगोसँग बराबरीमै रोकियो।
1: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यो तीनजेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजे को छ।
5: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: इन द हार्ट ऑफ द सिटी वेयर ड्रीम्स टेक शेप एंड फ्यूचर्स बिगिन स्टैंड्स अ प्लेस ऑफ एक्सीलेंस Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
8: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
7: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
8: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
9: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
10: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
7: हामी कहाँ एलजी सामसङ औरा स्काई ओर्थ कम्पनीका टीभी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
10: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
10: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
7: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ,
1: सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
10: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
10: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
11: यही असार 6 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
11: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
13: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, केही गर्ने गर्नु।
14: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
13: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
14: अब इन्डिया नै जाने सुर कस्या भए, रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
13: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
14: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
13: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
14: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
13: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
14: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
15: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायोनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भायोनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायोनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
16: रेडियो भेरी एफएम

0: खुसीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-688-84-566।
3: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
1: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ
3: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
1: या त मदिरा चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ
3: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा
1: हजुर यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक नगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही असार 6 गते पहिलो शनिबारका दिन
2: नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
7: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
7: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
8: रेडियो भेरी एफएम
9: सञ्जालमा भ्रामक औषधि विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी। आचार संहिताभित्र रहेर मात्र चुनावी गतिविधि गर्न रासपाका कार्यकर्ताहरूलाई निर्देशन। चिया किसान र श्रमिकका समस्या तत्काल समाधान गर्न संसदीय समितिको सरकारलाई निर्देशन।
10: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु।
9: विद्युतीय राहदानी प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणा अख्तियारको अनुसन्धानको घेरामा, विदेशमा उपचाररत रहेको भन्दै राणाद्वारा बयान दिन थप समयको माग। पूर्वाधार र सेवामा जोड़ दिँदै काठमाडौँ महानगरको 25,88,00,00,000 बजेट प्रस्तुत।
11: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तय गरिएको मार्गचित्र समेतलाई आधार मानि तयार गरिएको छ।
9: रूसको राजधानी मस्कोमा युक्रेनद्वारा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण। फिफा विश्वकप अन्तर्गत समूह बी को खेलमा भोलि बिहान क्यानाडा र कतार खेल्दै।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: नयाँ सरकारले आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुशासनलाई आफ्नो प्राथमिकता बनाएको हो भने अब त्यसलाई व्यवहारमा चरितार्थ बनाएर नागरिकको मन जित्ने काम गर्न सक्नुपर्दछ। यसलाई जिम्मेवारीलाई हल्काको रूपमा लिनुहुँदैन। मन्त्री तथा सांसदहरूको फजुल खर्च र तडक भडकपूर्ण जीवन सामान्य जनताको जस्तो हुनुपर्दछ। आफ्नो मत खेर गयो भनेर पछुताउने नागरिकको संख्या बढ्दै जानु दुःखद कुरा हो। त्यसैले पुराना दलकै अवस्थामा पुगिन्छ भनेर नयाँ दल सजग हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
12: यस वर्षको प्री मनसूनमा नेपालमा 45 वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसूनको अवधिमा देशभर औसत 339.7 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य औसत भन्दा 145.5% बढ़ी हो। सामान्यतया प्री मनसून सिजनमा 226.3 मिलिमिटर वर्षा हुने गरेको भए पनि यस वर्ष असाधारण रूपमा बढ़ी पानी परेको विभागले जनाएको छ। विभागले सन् 1981 यता 126 वर्षा मापन केन्द्रको तथ्याङ्क आधारमा विश्लेषण गर्दै आएको छ। यसअघि सन् 1990 प्री मनसून अवधिमा सबैभन्दा धेरै वर्षा भएको रेकर्ड भएको थियो, तर यस वर्षको वर्षाले 35 वर्ष अघिको त्यो रेकर्ड समेत तोडेको छ। विशेषज्ञहरूका अनुसार प्री मनसूनमै अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभावसँग पनि जोड़िएर हेरिएको छ। यसले बाढ़ी, पहिरो र रूबानको जोखिम बढ़ाउन सक्ने भएकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन्। यसैबीच आगामी मनसूनलाई लक्षित गर्दै सरकारले विपद प्रतिकार्य तयारीलाई तीव्र बनाउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विभिन्न निकायसँग छलफल गर्दै प्रतिकार्यको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले करिब एक साताभित्रै मनसून भित्रन सक्ने र त्यसको जोखिमलाई कम गर्न प्रतिकार्यमा पूर्ण रूपमा जुट्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले जल तथा मौसम विज्ञान विभागले दिएको मनसून पूर्वानुमान अनुसार यस वर्ष सरदर भन्दा कम वर्षा हुने सम्भावना रहे पनि केही स्थानमा एकैपटक अत्यधिक वर्षा हुन सक्ने भएकाले पनि पूर्व तयारी अघि बढ़ाइने बताउनुभयो।
13: प्रति कार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसून जस्तै जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसून पूर्वानुमान दिएको छ, अब कस्तो मनसून हुन्छ र त्यो मनसूनको तयारी हामी कसरी गरिरहेछौँ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर भर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्छ। मौसमको हिसाबले अथवा विपद हिसाबले संवेदनशीलै भयो भने अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नु भएको छ।
12: प्राधिकरणको बैठकमा गृहमन्त्री सुदन गुरूङले मनसूनजन्य विपदका लागि प्रतिकार्य पूर्व तयारीलाई बलियो बनाउनुपर्ने बताउनु भएको थियो। गृहमन्त्री गुरूङले देशभरका गोदाम घर तथा विभिन्न सरकारवाला निकायसँग रहेका राहत तथा उद्धार सामग्रीको एकीकृत विवरण तयार गर्न निर्देशन समेत दिनुभएको थियो। यसबीच सामुदायिक सूचना नेटवर्क सीआईएनले भोलिबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेलो मौसम कार्यक्रम सञ्चालन गर्ने भएको छ। मौसमी विपद तथा पूर्व तयारीका विषयमा जानकारी दिन विज्ञ सहित हरेक शुक्रबार बेलुकी 5:30 बजे हेलो मौसम प्रसारण गर्ने भएको हो। सो कार्यक्रम सीआईएनको सामाजिक सञ्जाल फेसबुक, कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब सीआईएन च्यानल तथा देशभरका विभिन्न सामुदायिक रेडियोमा सुन्न सकिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्रै निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ। आज बसेको रासोपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दावी गर्ने तथा आवश्यकता भन्दा बढ़ी प्रचार प्रसार गरिएको देखिएकाले आचार संहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कविन्द्र बुढलाकोटीले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्रै निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ।

0: योगदान महत्वपूर्ण हुने भएकोले पार्टीको निर्वाचन आचार संहिता रहेर सबै सदस्यहरूलाई आफू प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको छ।
1: बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पद अनुसारको लेबी तिरेको हुनुपर्ने र लेबी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। आज बसेको समितिको बैठकले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैची सुपारी बेसार अदुवा कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्था पनि प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको हो।
2: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह अपिल गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु। त्यस्तै अन्य नगदे बाली सुपारी अलैची अदुवा बेसार कफी स्टील आदिको मूल्य निर्धारण र यसको बजार व्यवस्थापन पनि प्रायोरिटीको आधारमा यो सरकारले गरोस्।
1: राहदानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले दुई दिन अघि बुढानीलकण्ठ स्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। सूचना टाँसेको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र आयोगको टंगाल स्थित कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ। तर राणाले इमेल मार्फत आफू उपचारका लागि विदेशमा रहेकाले तोकिएको तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी आयोगलाई गराउनु भएको छ। आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले उपचारका कारण नेपाल भन्दा बाहिर रहेको र नेपाल फर्किन नसक्ने बेहोरा इमेल मार्फत पठाउनु भएको आयोगले जनाएको छ। गत फागुन 13 गते उपचारका लागि देउवा पति सिंगापुर जानुभएको थियो। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर गैर कानूनी रूपमा अकूत सम्पत्ति आर्जन र राजस्व चुहावट सम्बन्धी दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागज झिकाउने आदेश जारी गरेको छ। आज विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल हेमन्त रावल र उमेश कोइरालाको इजलासले दुवै भ्रष्टाचार मुद्दासँग सम्बन्धित कागजात झिकाउने आदेश गरेको हो। शर्मा सहित कर फर्च्युट आयोगका तत्कालीन अध्यक्ष लुम्बुध्वज महत र सदस्य उमेश ढकाल विरूद्ध 10,02,19,01,824 रूपियाँ राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोप छ। भिजिट भिसाका नाममा खाड़ी मुलुक जान लागेका 27 महिला फ्लाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। गैराती फ्लाई दुवैको फरक फरक उडान हुँदै ओमान जान लागेका उनीहरूलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले कसले र किन पठाउन लागेको भन्ने विषयमा आवश्यक अनुसन्धान जारी रहेको सीआईएनसँग बताउनुभयो।
3: हामीले अनुसन्धान गरिरहेको छौँ। अब उहाँहरूले चाहिँ हामीलाई उहाँ एक हिसाबले आफै पनि पीडित जस्तो लाग्छ हामीलाई है। अब सोधपुछ अनुसन्धान भइरहेछ र उहाँहरूबाट त्यो पठाउने मान्छेहरूले चाहिँ उहाँहरूको डकुमेन्टहरू पुलिस रिपोर्टहरू जतिपय डकुमेन्टहरू धेरैको फेक बनाएको छ। फेक डकुमेन्ट बनाएर पठाउनु लाग्छ। त्यो हामी डकुमेन्ट पनि चेक गर्यौँ। त्यो डकुमेन्ट चेक गर्दा फेक देखियो र अब फर्दर अनुसन्धान गरेर त्यो डकुमेन्टहरू बनाउने त्यसरी चाहिँ फ्रड गरेर मान्छे पठाउनेहरू को छ उहाँहरूलाई चाहिँ राखेर हामीले अहिले अनुसन्धान गरेर त्यो मान्छेहरूको नाम खुलाउनलाई उहाँ राखेन।
1: सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कार्यवाही गरिने विज्ञापन बोर्डले जनाएको छ। विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ़दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले सामाजिक सञ्जाल मार्फत विभिन्न औषधि जन्य सामग्रीको भ्रामक प्रचार प्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्ड समेत उल्लंघन भएको विषयमा उजुरी समेत परेको बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। द्वन्द्व शुरू भएता अहिलेसम्मकै ठूलो आक्रमण गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।

0: भारतको आसपासका क्षेत्रलाई लक्षित गरी करिब 200 ड्रोन प्रहार हुँदा आकाशमा बाक्लो धुवाको मुस्लो देखिएको थियो भने आक्रमणमा 17 घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत समूह बी को खेलमा भोलि बिहान सह आयोजक क्यानाडा र कतार खेल्दैछन्। बिहान 4:15 बजेबाट खेल शुरू हुनेछ। कतारले आफ्नो पहिलो खेलमा स्विजरल्याण्डसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको थियो। क्यानाडाले पनि बोस्निया तथा हर्जगोभिनासँग बराबरी खेलेको थियो। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले विभिन्न अड्कल शुरू गरेका छन्।
1: हजुरआको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो,
2: जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि के एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो।
1: यातायात खर्च र समयको बचत रिपोर्टसँगै संसदमा सांसदको प्रस्तुति र जनताको आशा संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 25,88,00,000,000 बराबरको बजेट पेश गरेको छ। आज काठमाण्डु महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गर्नु भएको हो। बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो भएको छ। सामान्य प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने कुनावासी कोल्टीमा प्रशासनिक सेवा पाउँदा खुशी भएका छन्।
6: बाजुराको हिमाली गाउँपालिका 3 युनाका गोरक बहादुर रोकाया नागरिकताको प्रतिलिपि लिन कोल्टी पुग्नुभयो। उहाँ सदरमुकाम मार्दरीको कष्टकर र महँगो यात्रा सम्झिँदै कोल्टीमा नै नागरिकता पाउँदा सजिलो भएको बताउनुहुन्छ।
2: कोल्टीमा यो नागरिकता प्रतिलिपि बनाउन आएको पहिलाको तुलनामा अहिले एकदम सहज भएको छ। किन भनेपछि अब नजिकै भयो, जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि के एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो। अहिले त अब बिस्तारै सड़क सञ्जाल पनि जोडिन लागेको छ। योभन्दा अगाडि चाहिँ सड़क पनि त्यति पुगेको थिएन, हामीले सिधै धुलाचौरसम्म हिँड्दै आउनु पर्थ्यो। त्योभन्दा अगाडि त अब रोड नै पुगेको थिएन, अनि अलिकति सहज भएको छ।
6: सदरमुकामदेखि भौगोलिक हिसाबले टाढा रहेका कुर्णावासीलाई नागरिकता तथा अन्य प्रशासनिक कार्यका लागि 2-3 दिन लाग्ने अवस्था थियो। विगतका दिनमा 10-15,000 खर्च गरेका कुर्णावासी कम खर्च तथा एक दिनमै नागरिकता हातमा पाउँदा खुशी भएका छन्। जगन्नाथ गाउँपालिका साथ नाराकोटका तपेन्द्र भण्डारी।
7: राम्रो भयो अहिले, किनकि चार पाँच दिन दुई तिन दिन कुर्नु पर्थ्यो, अहिले त एकै दिनमा हामी मजाले घर पुग्छौँ। खर्च पनि कम भयो अनि दिन पनि कम लाग्यो, कामको व्यस्त हुँदैन, मजाले काम भइरहेछ। यहाँ पुग्नु हामीलाई लाग्छ अब दुई ढाई तिन घन्टा लाग्छ। माछा त अब कति बिहान हिँड्यो भने बेलुका पनि पुगाउनु गाह्रो गाह्रो हुन्छ, कहिले दुई दिन कुर्नु पर्थ्यो, कम खर्चमा काम बनिरहेछ। पहिला त अब 10-15 हजार रुपियाँ खर्च हुन्थ्यो, यति बेला त अब केही नभए हामी बेलुका घर पुग्यो भने दुई चार हजार।
6: कुर्ना क्षेत्रका स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै स्थापना भएको कार्यालयबाट दैनिक करिब 100 जनाले सेवा लिने गरेका छन्। इलाका प्रशासन कार्यालय कोल्टीका प्रमुख चक्रबहादुर शाही।
8: वैशाख 1 गतेबाट उद्घाटन भयो, 1 गते उद्घाटन भएको, 2 गतेबाट चाहिँ राष्ट्रिय परिचय पत्र शुरू भयो र प्राविधिक कारणले गर्दा हामीले 8 गते मात्रै नागरिकता शुरू गर्यौं र 8 गते यता कन्टिन्यू नागरिकता जारी भइरहेछ। अहिले हामीले यसबाट दिने सेवा भनेको चाहिँ राष्ट्रिय परिचय पत्र, नागरिकताको प्रतिलिपि, नयाँ नागरिकता र सिफारिसहरू। सिफारिसमा चाहिँ जनजाति, दुर्गम तथा पिछडिएको क्षेत्र, अनि त्यसपछि खसारे, त्यसपछि गएर चाहिँ दलित जाति प्रमाणित र नामथार फरक परेको, अहिले हामीले यति नै गरेका छौँ। सीमित स्रोत र साधनका बीच हामीलाई नागरिकता जारी गर्न बहुत गाह्रो भएको छ। जतिजना आउनुहुन्छ उहाँ सबैले हामीले सेवा दिन सकिरहेको छैनौँ, आदिले फिर्ता गर्छौँ हामीले घरमा। बत्ती आउने जाने हुन्छ, धेरै कुराहरू बिग्रिया हुन्छ, डकुमेन्ट सुधार्नु पर्यो। दैनिक चाहिँ 40-45 एभरेजमा नागरिकता प्लस राष्ट्रिय परिचय पत्र गरेर 80-90 जना लगभग 100 जनालाई सेवा दिन हामीलाई सीमित स्रोत साधनले सकिरहेको छैनौँ। सेवा गराइले दुःख पनि पाइराख्नु भएको छ, बस्ने अथवा घर जाने पठाउने त्यस्तो गरिरहेछौँ।
6: वैशाख 1 गते उद्घाटन भएको इलाका प्रशासनले गत वैशाख 2 राष्ट्रिय परिचय पत्र र 8 गतेबाट नागरिकता सहित प्रशासनिक सेवा शुरू गरेको छ। दुर्गम क्षेत्रका नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा दिने लक्ष्य सहित स्थापना गरिएको इलाका प्रशासन कार्यालयले स्थानीयवासीको जीवनस्तर सुधार गर्न र समय र श्रमको बचतमा सजिलो बनाएको छ।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा सांसदको प्रस्तुति र जनताको आशा।
9: तमाम नेपाली जनताले पर्खिरहेको छन् किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो, होइन? त्यसकारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यसकारण हामी त्यो पर्खिरहेका छौँ।
1: भोलिभन्दा पनि कामको पर्खाईमा नागरिक संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: को एकमात्र डीटीएच सेवा डिस्को
1: देशो खुशी को कनेक्शन
2: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
3: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
4: तपाईका दैनिक भोगाई तपाईका प्रश्न तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा
5: हाम्रा दुखमेटा तरकारी खेती गरिसौँ र पानी नै पुग्रला अखन त यी हाम्रो खेती हो
2: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद
6: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
7: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
6: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
10: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर 1 निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ भनेज्यू
11: यहाँलाई हार्दिक धन्यवाद छ
10: धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोस्टममा पुगेर होस् केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ
11: यो परिस्थिति अनुसार अगाडि बढेको स्वाभाविक होइन परिस्थिति जे माग त्यही काम गर्नु पर्यो हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ जनताका जल्द बल्द समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ
10: हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफै आप आउने स्वभाव अथवा त्यो खालको टिका टिप्पणी हो
11: म कहिले पनि कुनै विषय म तयारी गर्दिन म स्रोतै जान्छु होइन त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु
10: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो तर यो सचिवालयमा पर्यो हजुर सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ तपाईँको चाहिँ कस्तो खालको छ
11: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो एक कल फोनमा म फोन उठाइदिन्छु आफै उठाउँछु मैले म मन्त्री हुँदा पनि हिजो पिएससीए कसैलाई दिन मेरो फोन म आफै उठाउँछु र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो
10: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ
11: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो जुन छन् त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन होइन त्यसले गर्दा जनता त खुसी हुँदैन रिसाउँछ उनको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैनौ तर म सुनिदिने काम गर्छु त्यसमा पनि एउटा आधार हो मेरो
10: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मानिज्यू भन्ने खालको कि विकास निर्माण फलाना झैझगडा यस्ता कुराहरू बढी आउने गर्छ
11: जनता होइन अनेकौं किसिमका समस्या हुन्छ नि त समाजमा भएका घटनाहरू होइन आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि म उठाइदिन्छु
10: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ नि भन्दा
11: आम लोकले आम जनता
10: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा बाहिर
11: सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ
10: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
11: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
10: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दिने अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
11: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै हो, होइन? त्यो विधिलाई पक्रेर यो सदन चलाउनुपर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ। जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
10: अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलिक बढ़ी छ अहिले दिनौ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ, प्रधानमन्त्री आउनुपर्छ भनेर। भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नु भयो, यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
11: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ। हामीले के भन्यौं भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफल नै भाग लिनुपर्छ, यसकारणले भाग लिनुपर्छ। जनताका जल्दा बल्दा थुप्रै समस्या छन् नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौं, आन्दोलन पनि जारी राखौं। जुन किसिमको सामान्य प्रधानमन्त्री वारेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्ति सार्वभौम सत्ता राष्ट्रियताको सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ। हामीले भनेको छौं, रेकर्ड पनि हटाउनुपर्छ हामीले भनिरहेको छौं, यो भनिरहेको वखतमा। तर बजेट बारेमा छलफल गरिन सकिएन भनेदेखि जनताले चुनिएरको प्रतिनिधिले जनताको निम्ति काम गर्नु पर्यो भने दुईटै कुरालाई अगाडि लैजाउँ भने हामी अगाडि बढ़िरहेछौं।
10: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनुहुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले?
11: सदन सार्वभौम हो, उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेको छन्। हामीले चुनेर आएको हामी प्रतिनिधि हो, होइन? त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेको छौँ।
10: तर परराष्ट्र मन्त्रीले त भनिसक्नुभयो, त उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन, यो भन्न खोजेको दश गजा क्षेत्रको ओरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर।
11: त्यो उहाँको कुरो हो, उहाँले दिएको अभिव्यक्ति तपाईँलाई पनि थाहा छ नि, छैन? सब आम नेपाली जनतालाई थाहा छ नि त। हामीले यति भन्यौं, अब गल्ती नै हो भने उहाँले चाहिँ सदनमा आएर बोल्दा कुन ठूलो कुरो भयो त भएन नि।
10: तर जस्तो राष्ट्रपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटक संवाद गर्नुभयो, तपाईँ त्यो बैठकमा जानुभयो कि भएन? जानुभएको छैन। तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक?
11: हाम्रो सामान्य प्रधानमन्त्री वारेन्द्र शाह कसको कमानमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या। अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरी राख्नु भएको छैन भनेन, पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन, होइन? तर चिज हो, मलाई के लाग्छ, रवि लान्छाले यसै हो भन्नुभयो जस्तो मलाई लागेको छैन। अब कसरी उहाँले भन्नुभयो त सदनमा आएर उहाँले बताउनु होला नि त, हामीले पर्खिनुपर्छ, धैर्य गर्नुपर्छ, थाहा भइहाल्छ।
9: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। आगामी मनसूनलाई लक्षित गरेर सरकारले विपद प्रतिकार तयारीलाई तीव्रता दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिएको छ। राजधानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर दुई भ्रष्टाचारका मुद्दामा विशेष अदालतले कागज झिकाउन आदेश दिएको छ। पीजी भिसाका नाममा खाड़ी मुलुकमा जान लागेका 27 महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जाल मार्फत आधारहीन र भ्रामक विज्ञापन प्रकाशन नगर्न विज्ञापन बोर्डले आग्रह गरेको छ। रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। र फिफा विश्वकपमा समूह बी को खेलमा भोलि बिहान सह आयोजक क्यानाडा र कतार खेल्दैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धिताललाई धन्यवाद। भोलि असार 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
4: NMB Capital को SIP हरेक महीना को सानो लगानी भोली को ठूलो संपत्ति NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखा मा गई आजै SIP शुरू गर्नुहोस् ऑटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका
5: SIP मार्फत म्युचुअल फन्ड मा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला

0: 6.9 इंच को डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ECG सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट PT INR सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: यो जिन्दगीले पनि केही लच्छर बटोला होला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर
1: सुरजन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
1: लकी पिराग फोन नम्बर 9820293948, 9820293948।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840444131।

0: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ट्ज
1: नमस्कार। रेडियो कार्यक्रम नगर शिक्षामा तपाईलाई स्वागत छ। म दीपा कोइराला। रेडियो भेरीले उत्पादन गरेको यो कार्यक्रम तपाई जागरण एफएम र परदेश एफएमबाट पनि यसै समयमा सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी विद्यालय सञ्चालनका लागि देखिएको समस्या, उपलब्धि र नगरपालिकाले खेलेको भूमिकाका बारेमा छलफल गर्छौं। विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्नका लागि आर्थिक वर्ष 2081-82 नगरपालिकाको शिक्षा शाखाले विभिन्न किसिमका कामहरू सम्पन्न गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाबाट नगरपालिकाको 10 वर्ष शिक्षा क्षेत्र योजना अनुसार शिक्षा क्षेत्रको बजेट तथा कार्यक्रम कार्यान्वयनमा आइरहेको छ। आधारभूत शिक्षातर्फ सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई निशुल्क सेनिटरी प्याड, निशुल्क पाठ्य पुस्तक तथा बाल विकासदेखि कक्षा 5 सम्मका बालबालिकालाई निशुल्क खाजाको व्यवस्था पनि गरिएको छ। विद्यालयमा आएका बालबालिकाले गुणस्तरीय शिक्षा पाउन् र कुनै पनि बालबालिका पढ़ाईबाट नछुटुन् भन्ने उद्देश्यका साथ विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालनमा आएका छन्। कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा सुर्खेतका मात्र नभएर विभिन्न जिल्लाका बालबालिकाहरू पनि अध्ययनका लागि आउने गर्दछन्। यसरी अध्ययन गर्न आउने बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय सञ्चालन गर्न जिम्मेवारी प्राप्त व्यक्तिहरूले कसरी काम गरिरहनु भएको छ त? के छन् चुनौती, के छ उपलब्धि, कस्तो छ उहाँको अनुभव? आजको कार्यक्रममा हामी यसै विषयमा कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगरका प्रधान अध्यापक भूमि सरा चपाईसँग गरिएको कुराकानी सुन्छौं।
2: धन्यवाद।
1: आराम हुनुहुन्छ?
2: हजुर, आरामै छु।
1: व्यस्त आजभोलि विद्यालय
2: त व्यस्तै छु।
1: विद्यालय सञ्चालन छ होइन?
2: विद्यालय बिहान 6 बजेदेखि 4 बजेसम्म व्यस्तै हुन्छु।
1: बिहान प्लस टू?
2: हजुर, बिहान
1: 11-12। के विषय पढाइ हुन्छ विद्यालयमा?
2: म्यानेजमेन्ट र शिक्षा एजुकेसन हुन्छ।
1: हजुर, त्यो भएपछि बिहानैदेखि?
2: हजुर।
1: त्यसपछि 10 बजेपछि फेरि स्कुल?
2: हजुर, 10 बजेपछि विशेष गरी दिउँसोको अब बाल विकासदेखि 10 कक्षासम्म हुन्छ। बिहान चाहिँ 11-12 कक्षा बिहान सञ्चालन गरेको छ।
1: अब प्रधान अध्यापक भएर विद्यालय चलाउनु भएको छ होइन, कस्तो छ अनुभव?
2: ठिकै छ, म खुसी नै छु, राम्रै छ।
1: कतिको गाह्रो, सजिलो?
2: गाह्रो त व्यस्त, अलि बढी व्यस्तै हुनुपर्छ शिक्षामा। विद्यार्थीहरूसँगको कुरा हो, अभिभावक र विद्यार्थीसँगको सम्बन्ध भएको हुनाले व्यस्त चाहिँ व्यस्त नै भइन्छ, फुर्सद त हुँदैन। तर पनि ठिकै छ, म अहिले चाहिँ ठिकै छ, खुसी छु। पेसा भन्दै ठिकै राम्रै मानेको छु।
1: कति वर्ष भयो यहाँ यो पेसामा?
2: म 43 साल, खास शिक्षामा मैले स्थानीय स्रोतबाट 43 सालदेखि प्रवेश गरेँ। 45 सालमा स्थायी रूपमा शिक्षित भएँ र अहिले 43 सालदेखि मैले करिब मेरो 39 वर्षमा रनिङ छु शिक्षाको अनुभव त।
1: 39 वर्षमा
2: रनिङ छु। यसमा म चाहिँ 7 वर्ष जिल्ला शिक्षा कार्यालय, त्यति बेला तत्कालीन जिल्ला शिक्षा कार्यालयमा सुर्खेतमा थिएँ, सुरज व्यक्तिको रूपमा कार्यरत थिएँ। त्यसपछि म सुर्खेत जिल्लाको पहिलो महिला प्रधान अध्यापक हो। म चाहिँ नियुक्ति मेरो 69 सालमा भैरव माध्यमिक विद्यालयमा प्रधान अध्यापकको नियुक्ति लिएको थिएँ। 6 वर्ष त्यहाँ प्रधान अध्यापक चलाएँ। त्यसपछि 6 वर्ष चलाएपछि फेरि म आफ्नो विषय पढाएर शिक्षकै रूपमा कार्यरत थिएँ। अहिले 82 साल मंसिर 1 गतेदेखि वीरेन्द्रनगर नगरपालिकाले यो प्रधान अध्यापक व्यवस्थापन गरेपछि म नेरामावि वीरेन्द्रनगर सुर्खेतको प्रधान अध्यापकको रूपमा अहिले कार्यरत छु।
1: पहिलो प्रधान अध्यापकको रूपमा लामो समय काम गर्नु?
2: 6 वर्ष काम गरेँ त्यहाँ, पहिलो प्रधान अध्यापकको रूपमा काम गरेँ।
1: त्यो कहिलेकाहीँ छलफल हुँदा होइन, अब शिक्षकहरूको कार्यक्रम हुँदा, प्रधान अध्यापकहरूको बैठक हुँदा हजुर एक्लो हुनुहुन्थ्यो होला?
2: भन्नाले प्रधान अध्यापकमा एक्लो?
1: हजुर,
2: प्रधान अध्यापकमा त मारीमा चाहिँ एक्लै हुन्थे। अब अरू पनि त्यस्तो बेसी म कन्फर्म भनौँ योग्यता पुगेको मावि स्थायी टिचरबाट म चाहिँ पहिलो प्रधान अध्यापक हो। त्यति बेला प्रधान अध्यापकको एकदम कमी नै थियो नि त, शान्ता म्याडम हुनुहुन्थ्यो एउटा। शान्ता म्याडम पछि यहाँ अहिले म कार्यरत रहेको विद्यालयमा शान्ता म्याडम हुनुहुन्थ्यो। त्यति बेला त म मात्रै थिएँ एक्लै।
1: अब यो प्रधान अध्यापक भनेको एकदम जिम्मेवारीपूर्ण काम हो होइन, एउटा विद्यालयको सम्पूर्ण जिम्मेवारी, त्यहाँको भौतिक संरचनाको कुरा होइन, अरू व्यवस्थापनको कुरा, विद्यालय अभिभावकसँगको सम्बन्धको कुरा, यिनी धेरै कुराहरूको जिम्मेवारीको काम हुन्छ होइन। त्यसले कतिको अप्ठ्यारो, सजिलो अनि राम्रो अनुभव के गराउँदो रहेछ?
2: प्रधानको रूपमा अब वास्तवमा के छ भन्दाखेरि प्रधानध्यापक विद्यालयको सबै क्षेत्रको एउटा अनुगमनकर्ता जस्तो भनौँ, त्यसपछि जिम्मेवार व्यक्ति। वास्तवमा के छ भन्दाखेरि मेरो अनुभवमा प्रधानध्यापकले एक्लै गरेर त सम्भव केही हुँदैन, संस्था चलाउने कुरामा एक्लो प्रयासले हुँदैन, टिमवर्क हो। यदि टिममा राम्रोसँग टिमवर्क मिल्यो भने संस्था चलाउने कुरा गाह्रो हुँदैन। तर अलिकति शिक्षामा अब यो हाम्रो देशको स्थितिमा हेर्ने भने राजनीतिक प्रभाव पनि शिक्षा क्षेत्रमा देख्छु म। त्यसपछि अरू कुरा अभिभावकहरूले त राम्रोसँग विद्यालय सञ्चालन गरिदिने र विद्यार्थीहरूको मर्म बुझेर अभिभावकहरूको मर्म बुझेर काम गरिदिने भने अभिभावक चाहिँ सपोर्ट गर्नुहुन्छ, विद्यालयको सपोर्टमा हुनुहुन्छ। अभिभावकहरूले चाहिँ अभिभावककै सहयोग लिएर अगाडि बढ्नुपर्ने हुन्छ र विद्यार्थी निर्माण गर्ने कुरामा अभिभावक विद्यालय र विद्यार्थी तीन पक्ष त्रिपक्षीय सम्बन्ध नमिलेसम्म विद्यार्थीलाई हामी चाहिँ राम्रो बनाउन सक्दैनौ। किन भन्दा विद्यालयको एउटा विद्यालय सञ्चालनको उद्देश्य भनेकै विद्यार्थी निर्माण असल नागरिक निर्माण गर्ने कुरा हो। देशको शिक्षा नीति शिक्षाका राष्ट्रिय उद्देश्य अनुरूपको व्यक्ति निर्माण गर्ने कुरा विद्यालयको उद्देश्यभित्रै र कार्यक्षेत्रभित्रै पर्छ। त्यसकारणले त्यो गर्नको लागि अभिभावकको र विद्यार्थीको र त्यत्तिकै अब सरकारी निकाय सरकारवालाहरू सबैसँग सम्बन्ध राखेर हेडमास्टरको सम्बन्धको पाटो अत्यन्तै बलियो हुनुपर्छ। म एक्लै हिँड्छु भनेर हेडमास्टरको त्यो हुँदै हुँदैन, विद्यार्थीसँगको सम्बन्ध त्यत्तिकै हुन्छ, अभिभावकसँगको त्यत्तिकै हुन्छ। त्यसपछि गएर अब तालुक अड्डाहरू भनौँ आफ्नो सरकारी कार्यालयहरूसँगको सम्बन्ध त्यत्तिकै हुन्छ, पुलको रूपमा काम गर्नुपर्ने हुन्छ। त्यसकारणले जिम्मेवारी हेडमास्टरलाई जिम्मेवारी चाहिँ ठुलै हुन्छ।
1: त्यही सम्बन्धलाई कसरी विस्तार गर्न सक्छ र उसले कसरी त्यो व्यवस्थापन गर्छ भन्ने कुराले चाहिँ प्रमुख भूमिका खेल्ने भयो।
2: एकदम सम्बन्ध विस्तार गर्ने कुरा चाहिँ विद्यार्थीसँग विद्यार्थीको नाम समेत कण्ठ हुनु पर्यो, को विद्यार्थी हो, त्यसपछि गएर उसको घर परिवारको अवस्था के छ, उसलाई समस्या के छ, अनि विद्यार्थी हरेक किसिमका समस्या लिएर आएका हुन्छन्, उसलाई सधैँभरि डाको चर्को डाको लगाएर समस्या समाधान पनि हुँदैन, उसलाई सधैँभरि फकाएर राम्रै गरे पनि समस्या समाधान हुँदैन, उसको समस्या के छ। विद्यार्थीको मनोविज्ञान बुझ्न सकिएन भने एउटा विषय शिक्षकले पनि विद्यार्थीको मनोविज्ञान बुझ्ने त्यत्तिकै आवश्यक छ भने हेडमास्टरले झनै आवश्यक छ। कहिलेकाहीँ विषय शिक्षक र विद्यार्थीको बीचमा भएको समस्यालाई पनि हेडमास्टरले त्यसलाई समाधान गर्नुपर्ने हुन्छ, त्यसलाई चाहिँ आफ्नो दोष बरु आफूतिर लिएर भए पनि त्यसलाई समाधान गर्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ। विद्यार्थीहरू विभिन्न पारिवारिक पृष्ठभूमिबाट आएका हुन्छन्, उनीहरूको पारिवारिक पृष्ठभूमि राम्रो छ, एकदम राम्रो पारिवारिक पृष्ठभूमिबाट आएको बच्चाहरूको सिकाइ स्तर र परिवारमा समस्या भएका बच्चाको सिकाइ स्तरमा धेरै फरक हुन्छ। त्यसकारणले त्यसलाई व्यवस्थापन गर्ने कुरा पनि एउटा जिम्मेवार प्रधानाध्यापकको भूमिकामा रहन्छ।
1: अब जस्तो एक त कर्णाली प्रदेशको राजधानीमा छौँ हामी, होइन, सबै कुराले अब कमजोर प्रदेशको रूपमा छ। अब दसवटै जिल्लाका विद्यार्थीहरू सुर्खेतमा आउनु भएको छ र सुर्खेतका विभिन्न विद्यालयहरूमा पढ्नुहुन्छ, अनि हाम्रो यही विरेन्द्रनगरको पनि कतिपय बस्तीहरू अलि अप्ठ्यारो अलि समस्याग्रस्त बस्तीहरू पनि छन्, ती बस्तीहरूका बालबालिका पनि पक्कै पनि विद्यालयमा छन्। त्यसले गर्दाखेरि विद्यालयलाई धेरै कुराले उनीहरूको पढाउने पढाइको स्तर उनीहरूलाई एक कक्षादेखि दस कक्षासम्म पुर्याएर एउटा स्कुल लेभल कटाउनको लागि पनि होइन त्यो खालको भूमिका खेल्नको लागि विद्यालयलाई कतिको सहज अप्ठ्यारो के छ स्थिति?
2: अब जुनसुकै क्षेत्रमा काम गर्दाखेरि पनि अप्ठ्यारा सजिला पक्ष त हुन्छन् भन्ने लाग्छ मलाई, तर शिक्षा क्षेत्र अलिक फरक क्षेत्र पनि हो। किन भन्दाखेरि शिक्षा क्षेत्रमा प्रतिफल भनेको कम्तीमा पनि दस कक्षासम्म पढाउने विद्यालय दस वर्षपछि र बाह्र कक्षासम्म पढाउने विद्यालय बाह्र वर्षपछि प्रतिफल पाउने हो। त्यसकारण अहिले भर्खरै रोपेको प्रतिफल अहिले भर्खरै पाइन्छ भन्ने चाहिँ
1: त्यो नयाँ एउटा बालक जो चाहिँ विद्यालय जान्छ त्यसलाई दस अथवा बाह्र कक्षासम्म त्यही विद्यालयबाट उत्तीर्ण गराउनका लागि एउटा विद्यालय सरकारी निकाय होइन कमजोर आर्थिक अवस्था भएको अथवा कमजोर व्यवस्थापन भएको बालबालिकालाई हेर्ने व्यवस्थापन गर्ने र अलि राम्रो परिवारको बालबालिकालाई व्यवस्थापन गर्ने कुरामा त एउटै कुराले त हुँदैन होला।
2: अब त्यसमा के छ भन्दाखेरि विद्यार्थीहरूको समस्या पहिचान गरेर त्यो समस्याहरूलाई सम्बोधन गर्ने खालको क्रियाकलापहरू कार्यक्रमहरू चाहिँ बनाउन सकिन्छ। र जस्तै शिक्षा त अहिले माध्यमिक तहसम्म निशुल्क भन्ने छ, अनि अब कतिपय के छ भने त्यस्तो समस्यामूलक विद्यार्थीहरू के हुँदो रहेछ भन्दाखेरि विधाननगरको अभिभावकहरूले विद्यार्थी पढाउन चाहिँ काठमाडौँ पठाउनुहुन्छ, विधाननगरै पढाएको अवस्था चाहिँ देखिँदैन। त्यस कारणले हाम्रो कर्णाली प्रदेशका भनौँ अलिकति विकट जिल्लाहरूबाट विधाननगरमा पढाउन ल्याउने अब छोराछोरीलाई राम्रो शिक्षा दिउँ भन्ने कुरा अभिभावकहरूको चाहना त्यो स्वाभाविकै कुरा हो भन्ने बुझ्छु म। त्यस कारणले अरू जिल्लाका विद्यार्थी यहाँ किन आए भन्ने पनि छैन। तर अलिकति समस्या के हुँदो रहेछ भन्दाखेरि अब पालिकाको आफ्नो आफ्नो कार्यक्रम हुन्छ, जस्तै शिक्षा क्षेत्रमा पनि पालिकामा चाहिँ बजेट छुट्टिएको हुन्छ। अब आफ्नो पालिकाभित्रका बच्चाहरूलाई विशेष गरी समस्यामा परेका बच्चाहरूलाई चाहिँ हेर्ने त पालिकाले हो, त्यस कारण विधाननगरभित्रका बच्चाहरूलाई हेर्ने विधाननगरले हो। अब बाहिरको हाम्रो चाहिँ बाहिर अन्य पालिकाहरूबाट अन्य जिल्लाहरूबाट आएको बच्चाहरूलाई हामीले जति पालिकाभित्रको बच्चाहरूलाई सुविधा दिन सक्छौँ त्यो चाहिँ आर्थिक हिसाबले अब त्यो सुविधा दिन चाहिँ नीतिगत कठिनाई छ, गाह्रो छ। तर पनि हामीले के गरेका छौँ भन्दाखेरि जस्तै समस्यामा परेका बच्चाहरूलाई आफ्नो विद्यालयको स्रोतले भ्याएसम्म हामीले विद्यालयबाट पनि कतिपय त टिचरले पनि जस्तै ड्रेस नभएर कोही बच्चा आएको छ त्यसपछि त्यस्तो समस्यामूलक आउनुभयो भने त्यस्तो बच्चाहरूलाई चाहिँ हामीले ड्रेस पनि बनाइदिने किताबहरूको व्यवस्था गर्ने त्यस्तो गरेर गर्न सकिन्छ। तर के छ भन्दाखेरि अब सबै कुरा हामीले त हामी त ठूलो बजेट चलाउने विद्यालय त होइन, हामीसँग सशर्त अनुदान आउँछ त्यसपछि गरेर विद्यालय शिक्षकको तलब आउने हो, त्यस कारण ठूलो रकम हामीसँग त्यसरी सहयोग गर्ने रकम त हुँदैन। तर हामीले चाहिँ एउटा भावनात्मक सहयोग अनि विद्यार्थीहरूका समस्या के हुन् बुझ्ने त्यो चाहिँ गरेका छौँ योजनामा। र सामान्यत हामी ड्रेस किताब त्यसपछि बच्चाहरूलाई चाहिँ समस्या परेका कुराहरूमा त्यसरी उपलब्ध गराउने पनि गरेका छौँ। तर अलिकति के हुँदो रहेछ भन्दाखेरि मैले हजुरलाई भनिहालेँ, अब जुन पालिकाको विद्यार्थी छ अनि वास्तवमा उसको दायित्व पालिकाभित्रै हुने भएको हुनाले बाहिरको विद्यार्थीहरूलाई चाहिँ अलिकति कठिनाई हुँदो रहेछ त मैले महसुस गरेकी
1: छु। अप्ठ्यारो चाहिँ हुन्छ
2: हजुर।
1: एकातिर सरकार निशुल्क शिक्षा भन्छ होइन, अर्को कुरा अब विद्यालयका धेरै कठिनाईहरू छन् त्यो एउटा अर्को पाटो छ। अब निशुल्क शिक्षाको विषयमा धेरै कुराहरू हुने गर्छन्, कतिपय त अहिले अब सामाजिक सञ्जालमा हेर्दाखेरि तपाईँहरूले रसिद काट्नुभयो, बिल लिनुभयो, पैसा लिनुभयो भन्ने खालको विवाद पनि उठाइएछ। यो खास कुरा चाहिँ के हो एउटा प्रधान अध्यापकको हिसाबले भन्दाखेरि?
2: मलाई के लाग्छ भनेपछि वास्तवमा संविधानले माध्यमिक तहको शिक्षा निशुल्क हुने भनेर लेखिसकेपछि अनि नीतिगत रूपमा विद्यालय सञ्चालन गर्ने खर्च चाहिँ व्यवस्था गर्नु पर्थ्यो, विद्यालय सञ्चालन खर्च आयो भने अभिभावकसँग हात जोड्नुपर्ने अवस्था पनि रहन्छ जस्तो मलाई लाग्दैन। एउटा हेडमास्टरले अभिभावकसँग विद्यालय सञ्चालनको लागि हात जोडिरहनु पर्ने त्यसपछि यो अवस्था चाहिँ वास्तवमा बजेट विनियोजन हुँदाखेरि नै विद्यालय
1: सञ्चालन
2: सरकारले नै व्यवस्था गरिदिएपछि त्यो हुन्थ्यो, एउटा कुरा त्यो छ। अनि व्यवस्था गर्न नसकेको अवस्था छ, किन भन्दाखेरि अब विद्यालय टिचरको तलबको कुरा मात्रै नभएर अब स्मार्ट बोर्डको प्रयोग गर्नुपर्छ, त्यसपछि गएर फिल्टर गरेको पानी खुवाउनुपर्छ, त्यसपछि अब सरसफाईको व्यवस्था हुनु पर्यो, टोयलेट व्यवस्थापन गर्नुपर्छ, सरसफाई कर्मचारी राख्नुपर्छ, त्यसपछि टुटफुट धेरै हुन्छ, ब्याञ्चहरू भाँचिन्छन्, त्यसपछि हरेक किसिमका मर्मत गर्नुपर्ने हुन्छ, विद्यालयमा पनि खर्च चाहिँ धेरै आवश्यकता पर्छ। त्यसपछि त्यो अवस्थामा विद्यालय सञ्चालन खर्च निशुल्कको सँगसँगै टिचरको तलबले मात्रै निशुल्क हुन्छ जस्तो मलाई लाग्दैन। त्यसकारण निशुल्क भनेर संविधानमा लेख्दाखेरि विद्यालय सञ्चालन खर्च के कति लाग्छ भन्ने त्यो अवस्थाले खर्च आएको भएदेखि अत्यन्तै उपयुक्त हुन्थ्यो गर्नुपर्ने व्यवस्था। तर मलाई अर्को पनि मलाई के लागेको छ भने अभिभावकले आफ्नो बच्चा बच्ची पढाउनको लागि नीतिगत रूपमा निशुल्क शिक्षा भनेपछि तपाईँहरूले शुल्क तिर्नुहोस् भन्ने कुरा चाहिँ छैन। तर के छ भने आफ्नो बच्चा बच्चीलाई आवश्यकता अनुसारको कन्ट्रिब्युसन गर्न अभिभावकहरू पनि तयार हुनुहुन्छ,
1: सफा पानी, सफा ठाउँ, सफा टोयलेट।
2: मलाई चाहिँ अभिभावकहरूले के छ भन्दा मैले त अहिले पनि तपाईँहरूले थोरै कन्ट्रिब्युसन गरिदिनु भयो भने हामीलाई विद्यालय सञ्चालन गर्न सजिलो हुन्छ, यो पानी खुवाउनै पर्छ, यो भन्दाखेरि म्याडम राम्रो पानी खुवाउनु, सरसफाई गर्नुहोस्, राम्रोसँग बच्चा हुनु त लाग्छ नि त भन्नुभएको छ। अर्को कुरा फेरि के छ भन्दाखेरि विद्यालयहरू अनुमति प्राप्त गर्दाखेरि विद्यालयहरू अनुमति ल्याउँदाखेरि अभिभावकहरूले पनि के भन्नुभएको छ भने सरकारले सबै दायित्व नलिएसम्म हामी विद्यालय चाहिँ चलाउँछौ भन्ने अभिभावकको पनि
1: हाम्रो पनि भूमिका
2: हुनेछ भन्ने कुराले चाहिँ अभिभावकले पनि कन्ट्रिब्युसन गर्नुहुन्छ गर्नुपर्छ अलिकति भन्ने पनि मलाई लाग्छ। तर यसमा अब सरकार अभिभावकले पनि सरकारले निशुल्क भनेपछि हामीले केही पनि नतिरेर शिक्षा हासिल गरौँ भन्ने कुरा पनि राम्रो होइन। अनि कन्ट्रिब्युसन गर्न सक्नुहुन्छ अभिभावकले पनि त्यस्तो कन्ट्रिब्युसन गर्दैन भन्नुहुन्छ जस्तो मलाई लाग्दैन। र सरकारको कुरामा सरकारले पनि निशुल्क भनिसकेपछि त कुनै पनि शुल्क नलिने अवस्था सरकारले गराउनु पर्थ्यो। अनि यो कुरा हुँदा यहाँनिरै अलिकति बाजिएको जस्तो पनि
1: बीचको बुझाइमा कहीँ
2: बुझाइ अब किनभने निशुल्क शिक्षा भनेको छ संविधानले भने स्कूलहरूले पैसा किन लिने त भनेर कुरा उठाउने कुरा पनि हो ठिकै हो होइन। एकअर्का हामी चाहिँ समस्यामा के छौँ भन्दाखेरि अलिकति यो नीतिगत अप्ठ्यारोले गर्दाखेरि एउटा हेडमास्टरले आफ्नो लागि उठाए त होइन विद्यालय सञ्चालनको लागि संस्थाको लागि अनि माग्ने कुरा हो अलिकति सहयोग गरिदिनुहोस् भन्ने कुरा हो। त्यस कारणले अब यो हेडमास्टरलाई पनि अप्ठ्यारो कुरा छ कि माग्न पर्ने किन त भन्दाखेरि विद्यालय सञ्चालनको लागि हो र विद्यालय सञ्चालन सरकारले नै व्यवस्था गरिदियो भने
1: सहयोग स्वरूप अभिभावकबाट सहयोग स्वरूप भनेर लिइने हो।
2: अभिभावकहरूले त अब तपाईँको स्व इच्छा अनुसार सहयोग गरिदिन सक्नुहुन्छ भन्ने कुरा हो र कतिपय अब नसक्ने अभिभावकहरूलाई फेरि सक्ने अभिभावकहरूले गरेको सहयोग गर्नुभयो नसक्नेहरूलाई त्यसैबाट केही सहयोग पनि हुन सक्छ। विद्यार्थीहरू सबै सक्छन् भन्ने पनि छैन एकदम अब समस्यामूलक विद्यार्थीहरू पनि हुन्छन् विद्यालयमा भोको पेट आउने विद्यार्थीहरू पनि छन्। फेरि विरन्दरको सन्दर्भमा प्राय चाहिँ अभिभावकहरू आमाहरू काममा जानुहुन्छ आज बिहान मात्रै पनि मैले एउटा सूचना गरेँ विद्यार्थीहरूलाई बिहान 11-12 कक्षा चलिरहेको हुन्छ विद्यार्थी 9 बजे गेटभित्र पस्छ अभिभावकहरूले गेटभित्र ल्याएर छोडिदिनु भयो भने विद्यार्थी सुरक्षित हुन्छ खेल्छ त्यहीँ भनेर बिहानै
1: ल्याइदिनुहुन्छ।
2: अब अहिले त सरकारले बाल विकासदेखि 5 कक्षासम्म नास्ताको व्यवस्था पनि गरेको छ स्कुलमै हामी नास्ता खुवाउँछौँ त्यस कारण दिउँसै स्कुलमा नास्ता खाइहाल्छन् अब बिहानै खाना खाएर पठाइदियो भने अब केही भए खुवाउने नत्र अब नास्ता केही पठाउने पनि गर्नुहुन्छ। त्यसले गर्दाखेरि चाँडै विद्यार्थी आयो भने अब बिहानको क्लास हुन्छ 1 स्कुलमा त्यसले गर्दा अलिकति टाइममा निश्चित टाइममा पठाइदिनुहोस् भन्ने पनि मैले अनुरोध गरेकी छु। तर उहाँहरूले समस्या के देखाउनुहुन्छ भने हामी काममा जान्छौँ काममा जाँदाखेरि विद्यार्थीलाई घरमा छोड्नुभन्दा विद्यालयले नै ल्याएर छोड्दाखेरि चाहिँ
1: ढुक्क
2: हुन्छ सुरक्षित हुन्छ भन्ने लाग्छ भन्नुहुन्छ। र सबभन्दा विद्यार्थीको खानपान को सम्बन्धमा अभिभावकहरूसँग आमाहरूसँग धेरै कुरा गर्छु मैले विशेष गरी खानामा बच्चालाई पढाइतिर शिक्षा स्वास्थ्य राम्रो भएन भने शिक्षा हासिल पनि हुँदैन। त्यस कारणले पहिला चाहिँ स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ बच्चाको स्वास्थ्यमा ध्यान दिने कुरामा विद्यालयसँग सम्बन्धित अभिभावकहरू त विद्यालयबाट पनि अभिभावकहरूसँग कति कुरा भएको छ अब हुन्छ बसेर कुरा गर्छौँ। तर अब अलिकति समाजमा पनि अन्य सङ्घ संस्थाहरू सरकारी निकायले पनि केही सचेतनाका कुरा कार्यक्रमहरू अझै गर्नुपर्छ भन्ने लाग्छ मलाई किन भन्दाखेरि जङ्क फुडको यो असर विशेष गरी शहरी क्षेत्रभित्रका विद्यालयहरूमा झनै यसले विद्यार्थीहरूलाई समस्यामा पारेको छ। विद्यार्थीहरू मोटाउने धेरै अल्छी मान्ने बिरामी हुने यस्तो खालका केही समस्याहरू देखिन्छन्। यसको लागि त चेतना सबभन्दा ठूलो कुरा हो त्यसकारण अभिभावकहरूसँग बसेर विद्यार्थीहरूका समस्याको बारेमा छलफल गर्न पनि एउटा योजनाबद्ध रूपमै विद्यालय जानुपर्छ भन्ने लाग्छ।
1: हजुर जस्तो अब स्थानीय सरकार छ हामीसँग होइन विद्यालय व्यवस्थापन विद्यालयका समस्याहरू आर्थिक भौतिक र अन्य कुराहरूको लागि व्यवस्थापनको लागि हाम्रो विरेन्द्रनगर नगरपालिकाको यो व्यवस्थापन चाहिँ यो गरिदिएको भए राम्रो हुन्थ्यो र यो पाटो राम्रो छ भन्ने कुरा यहाँले के देख्नु भएको छ?
2: विरेन्द्रनगर नगरपालिकाले शिक्षा क्षेत्रमा चाहिँ राम्रै गरेको मैले बुझेकी छु। अहिले अब त्यस्तो अझै हुँदैछ बिस्तारै हुन त कतिपय कुराहरू गर्दा पनि अब सबै कुरा एकैचोटि गर्न सकिँदैन। मलाई एउटा यो स्वास्थ्य क्षेत्रको भए पनि विरेन्द्रनगर नगरपालिकाले जुन यो तरकारीमा विषादी परीक्षण गर्ने काम गरेका छ यसले पनि वास्तवमा एउटा पारिवारिक स्वास्थ्य र बच्चाहरूको स्वास्थ्यमा सकारात्मक असर पारेको छ। किन भन्दाखेरि हामीले खाने पानीलाई विकासको पूर्वाधार भन्छौ, बाटोघाटोलाई विकासको पूर्वाधार भन्छौ, देश विकासको पूर्वाधार एउटा स्वस्थ जनशक्ति पनि हो। त्यस कारणले स्वस्थ जनशक्ति उत्पादन गर्न सक्नु भनेको पनि स्वस्थ जनशक्तिले नै शिक्षा दक्ष जनशक्ति हुने हो, शिक्षा हासिल गर्ने हो। त्यस कारणले त्यो पनि छ। र शिक्षामा चाहिँ दरबन्दी मिलान, विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलानको कुरा छ। अहिले तहगत रूपमा चाहिँ यो प्रधानाध्यापकको व्यवस्थापन, अब यिनी कुराहरू छ। अब मलाई के लाग्छ भन्दाखेरि यही जुन निशुल्क शिक्षाहरूले भन्नुभयो, अलिकति बजेटको हिसाबले विद्यालय सञ्चालनमा अझै यही हेडमास्टरलाई चाहिँ यो
1: बोझ्नुपर्ने
2: गरी विद्यालय सञ्चालनमा अझै नगरपालिकाले चाहिँ ध्यान दिँदा राम्रो हुन्छ भन्ने लाग्छ।
1: त्यो गर्यो भने सबै
2: सञ्चालन खर्च एकजस्तो भन्दा है, सञ्चालन खर्च विद्यालय सञ्चालनमा के कति खर्च हुन्छ,
1: वार्षिक कति लाग्छ भनेर
2: सञ्चालन खर्चको व्यवस्था भयो भने पालिकाले। अब शिक्षा त अहिले त उसको स्थानीय सरकारकै जिम्मा छ, के अरे स्थानीय सरकारले गर्ने हो होइन। त्यस कारणले अब शिक्षक नियुक्ति गर्दाखेरिका कुरा, त्यसपछि गएर विद्यालय सञ्चालनका कुरा, विद्यार्थी भर्नामा पनि जस्तै के छ भन्दाखेरि अहिले विराटनगरका विद्यालयहरूमा एकदम शिक्षक विद्यार्थी रेसियो पनि बढी छ। अब हामी त किनभने विद्यार्थी अभिभावकहरूले बोर्डिङमा राम्रोसँग पढ्छन्, सरकारी स्कुलमा विद्यार्थी कमजोर छन् भन्ने पनि दोष पाइरहन्छौँ हामी सधैँ। म के भन्छु भन्दाखेरि चैतको महिना लाग्यो भने अब शिक्षकहरूले गाली खाने समय आयो, किनभन्दा रिजल्ट आउने समय भयो होइन, गाली खाने समय भयो, गाली हामी खान बानी परिसक्यौँ होइन। त्यस कारण सरकारी स्कुलका शिक्षकहरू भनेर यसमा चाहिँ अब हामीलाई चाहिँ संस्थागत विद्यालयहरूले सरकारको धेरै भार थाम्नु भएको छ अनि धेरै मिहिनेत गर्नु भएको छ, मैले उहाँहरू चाहिँ मिहिनेत गर्नु भएको छैन भन्न खोजेको पनि होइन। तर हामीलाई समस्या के छ भन्दाखेरि हामी सरकारको भर्ना अभियान कार्यान्वयन गर्ने विद्यालयहरू हौँ। हामीले चाहिँ विद्यार्थी संख्या पढ्न नपाएको विद्यार्थी छ भने छानेर यति मात्रै राख्छौँ भन्न हामीलाई छुट छैन। त्यस कारणले कक्षामा यति अभिभावकहरू आउनुहुन्छ, एउटै मेरो विद्यार्थी राखिदिएपछि कति धेरै होला र म्याडम एउटा राखिदिनुहोस् न, यस्तो खालको चाहिँ अवस्था छ। फेरि विद्यार्थीले पढ्नै नपाएको अवस्था छ भने सरकारी स्कुलले हेर्नुपर्ने पनि हुन्छ। त्यसले गर्दाखेरि
1: एक किसिमले समाजमा शिक्षाको जिम्मेवारी बहन गरेको भन्नु पर्यो,
2: सरकारी विद्यालयले त बहन गर्नु पर्यो नि। किन भन्दाखेरि म यति मात्र
1: अभिभावक त लिएको भन्नु,
2: म यति मात्रै विद्यार्थी पढाउँछु, म यस्ता खालका मात्रै विद्यार्थी पढाउँछु भने त हामी त पाउँदैनौँ। हामीले त समाजमा जस्ता विद्यार्थी छन्, जस्ता बालबालिका छन्
1: त्यहाँ नबस आऊ हामी पढाउँछौं,
2: त्यो समाजमा चाहिँ भएका बालबालिकाहरूलाई घरै नबसेर विद्यालयमा ल्याएर जुन किसिमको बालबालिका छन् सबैलाई पढाउनु पर्ने दायित्व चाहिँ सरकारी विद्यालयहरूसँग छ। त्यस कारणले अब धेरै अलिकति रेसियो शिक्षक रेसियो शिक्षक विद्यार्थी रेसियो चाहिँ कम गर्नुपर्छ भन्ने लाग्छ। र मैले अघि पनि हजुरसँग भने जस्तै सुर्खेतका अभिभावकहरूले काठमाडौँमा छोराछोरी पढाउनु भएको छ, अब बाहिरको जिल्लाकोले विराटनगरको शिक्षा राम्रो होला भनेर विराटनगर मा विद्यार्थी पढाउन लिएर आउने कुरा चाहिँ त्यसलाई अस्वाभाविक मैले मान्दिनँ। किन भन्दा विराटनगर नगरपालिकाको पनि त्यो एउटा शिक्षाको उन्नयन नै हो, किनभने विराटनगरमा शिक्षा राम्रो छ भनेर बाहिरको मान्छे आउने हो। त्यस कारणले अझै यी विद्यालयहरूमा धेरै अब कि त गाउँका विद्यालयहरूलाई सक्षम बनाउनु पर्यो अनि गाउँघरबाट बच्चाहरू आफ्नै ठाउँमा पढ्ने बाहिर नजाने अवस्था सिर्जना गर्न सक्नु पर्यो स्थानीय सरकारहरूले। यदि स्थानीय सरकारले त्यो गर्ने अवस्था नसक्ने लामो समय लाग्ने हो भने बरु के छ भन्दाखेरि लगानीको हिसाबले त जहाँ विद्यार्थी छ त्यहाँ लगानी गर्ने होला नि त। त्यस कारणले अब गाउँतिर धेरै खर्पस लगानी गर्नुभन्दा राम्रो राम्रो विद्यालयहरू बरू केन्द्रमै गराइदिएर विद्यार्थीहरूलाई पढ्ने अवसर दिने हो कि
1: त्यहाँ हुने बजेटलाई
2: राखेर चाहिँ दिने हो कि, त्यसो गर्दाखेरि चाहिँ नगरपालिकाले शिक्षामा त अब किनभने एउटा विराटनगर नगरपालिकाको शिक्षामा विश्वास गरेर विद्यार्थीहरू पढ्न आइसकेपछि व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी चाहिँ स्थानीय सरकारको पनि रहन्छ भन्ने लाग्छ।
1: धन्यवाद उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विजयनगर सुर्खेतका प्रधानाध्यापक भूमि सरा चपाई, विद्यालय सञ्चालनका अनुभव र उपलब्धिका बारेमा हामीसँग कुराकानी गर्दै। यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम नगर शिक्षाको समय सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो तरिलो र विश्वासिलो।
4: खुशीको खबर,
5: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
4: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
5: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
6: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
4: यदि छन् भने वीरेन्द्रनगर 3 एन चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
7: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-5719 र 98581-715।
4: सूचना
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन, एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय, वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98584-93 र 97054-67993।
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
4: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
4: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
4: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।

0: Mania.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-688-84-566।
2: कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
2: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
4: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
2: डिभिजन वन कार्यालय सुर्खेत। गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ECG सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट PT INR सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: मलाई त कस्तो भोक लागेको छ तिर्खराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383-522-253 र मोबाइल नम्बर 98-85-56-455।
3: रेडियो भेरी एफएम
4: को तयारी। 56,000 घरधुरी प्रभावित हुने प्रारम्भिक आकलन हो यो, जोखिमको आकलन। त्यही आकलनलाई हिसाब गरेर रेडी अवस्थामा छौँ अहिले।
5: र अमेरिका र इरान बीचको समझदारीसँगै होर्मुज जलमार्गबाट पानी जहाजको आवत जावत शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
6: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे यता होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन्। उक्त सम्झौता यता 11 इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने कम्तीमा 4 फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन्। ओमानको खाड़ीतर्फ गएको फ्रान्सको झण्डावाहक पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए। समझदारी पत्र अनुसार तेहरानले होर्मुज जलमार्ग खुला गरेको छ भने वाशिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसंघको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सम्झौताको एकमात्र उपलब्धि युद्ध शुरू हुनु अघि खुला रहेको होर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेटले भने यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौ। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसूद पेजिस्क्यानले उक्त सम्झौतालाई ऐतिहासिक भनेका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी संचार माध्यमले जनाएको छ। इजरायलले फौजी कार्यवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रूसका विदेश मन्त्रीले आफ्नो देशले युक्रेन विरूद्ध नियमित रूपमा भीषण आक्रमणहरू गर्ने बताएका छन्। सर्गेई लाभरोभले युक्रेनी फौजको लड्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रूसले गरेको आक्रमणको बदलामा मस्को तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपत्निया तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्र संघले द्वन्द क्षेत्रहरूमा बालबालिका विरूद्ध भएका मानवाधिकार उल्लंघनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको 3 दशक यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाई छ। र संयुक्त अरब एमिरेट सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। यूएईले 15 वर्ष भन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
5: साझापखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री सोनिम वाग्लेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
7: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै 4 आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौं, तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौं। हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
5: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए, तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्यय भार बढ़ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने
7: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाहीका लागि नेपाल सरकार समक्ष सिफारिश गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने बेहोरा म स्पष्ट गर्न चाहन्छु।
5: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
8: अहिले हामीले 3 वर्षको सड़क सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को हामीले जिल्ला जोड्ने एक लेनको सड़क धेरै दुर्घटना हुने सिंगल लेनको सड़क भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सावेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिंगल लेन जिल्ला सदरमुकामसम्मको सड़कलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
5: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्धबारे उनले भने
9: अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौ, एफडीआई को टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी सुरु गर्छौ।
5: विनियोजन विधेयक बहुमतले पारित गर्नु अघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूलाई अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अब अर्को विषय, अल निन्यो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसून थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मौसमविदहरूले यस वर्षको मनसूनमा नेपालमा औसतभन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसून प्रवेश गर्ने ठानिएको छ। सम्भावित जोखिमको आकलन र तयारीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा आज प्राधिकरणको बैठक बसेको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा यस पटकको सम्भावित जोखिमलाई कसरी मूल्यांकन गरिएको छ भनेर सोधेका छौं।
4: अहिले हाम्रो प्रारम्भिक आकलन चाहिँ के छ भने 56,000 घरधुरी प्रभावित हुने र 2,25,000 व्यक्ति नै प्रभावित हुने भन्ने अहिलेको हाम्रो प्रारम्भिक आकलन हो यो जोखिमको आकलन। र हामी त्यही आकलनलाई हिसाब गरेर हामी विभिन्न मन्त्रालयहरूले विभिन्न विभागहरूले कसले के गर्ने भनेर सबैले आफ्नो कार्ययोजना बनाएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सड़क अवरुद्ध हुन सक्छ, नदीहरू चाहिँ त्यो तटबन्धहरू कतिपय ठाउँमा फुट्न सक्छ, होइन कतिपय ठाउँमा खोलाको सतह बढेर बाढी आउन सक्छ, यस्ता कुराहरू छ नि। ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सड़क कहाँ अवरुद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर अनि जस्तै डोजरहरू पनि अग्रिम पनि लगाएर राख्ने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
5: अब यस पटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ शुरूमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमको आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
4: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बीचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम भयो नि। यहाँनिर अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
5: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको मनसूनका क्रममा हुने तयारी भन्दा यसपटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन् त्यसो भए?
4: पहिलाको जुन मनसूनको अवधि हुन्छ त्यो अवधिमा मानिसको मृत्यु हुने र धन र जनको क्षति हुने संख्या र गत वर्षकै हेरियो भने त सट्टै घटेको छ। त्यही हामीले के भने पहिलेको भन्दा अहिलेको चाहिँ संख्या घटाउने हो क्या, जस्तै विपदको घटना घटाउने हो, विपदबाट हुने धनजनको क्षति घटाउने हो र मानवीय मृत्यु हुन नदिने हो। यसको लागि हामीले चाहिँ जस्तै पनि अब काहीँ पहिरो गएको रहेछ भने हामीले तुरुन्तै त्यो पहिरोलाई त्यो दिन पहिरो गएको बेलामा यातायात त हामीले अवरुद्ध गर्नुपर्ने हुन्छ, मान्छेलाई त्यहाँ जान दिनु भएन। स्कूल कलेजहरूको कुरा आउँछ, त्यहाँ एकदमै गर्मी भयो भने दुई चार दिन छुट्टी दिने पनि गर्नुपर्ने हुन सक्छ कि भन्दा हाम्रो तयारी चाहिँ अलिक फरक खालको हुने भयो र हामीले यसपालि अलिक बढी अलर्ट भएर बस्नुपर्ने अवस्था रह्यो। तर कम्पेरेटिभली यो अहिलेको विपद चाहिँ अलिकति अनुमान योग्य छ, भनेको के भने यो बेलामा पानी पर्छ यो बेलामा भनेर हामीलाई थाहा छ नि, हामी त्यही अनुसार तयारी गरेका छौँ। तर पनि अब नदीको बहाव बढ्छ भन्नेसम्म थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ, चुनौती हुन्छ नै, त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
5: र अब अन्त्यमा चाहिँ यो अघिल्ला वर्षहरूमा कतिपय सुरक्षा निकाय बीचको समन्वय, त्यस्तै स्थानीय प्रदेश र संघ बीचको सहकार्य र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए। त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभवलाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
4: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेछौँ, हामीले भनिरहेछौँ, अनि गोदाम घरहरू अहिले फेरि यो कतिपय गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ। हामीले सामग्री कहीँ पठाउनु पर्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौ, अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो एलिओसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ र पहिलो सम्बोधन उहाँहरूले नै गर्ने भनेको छ। भन्दा हामीले अहिले एकदम सिरिज अफ दिनमा चारवटा पाँचवटा भन्दा हरेक पालिका छानेर जुन मिटिङ गरेर त्यहाँको सबै मान्छेहरूलाई एक ठाउँमा राखेर नगरपालिकाका प्रमुखज्यू उपप्रमुखज्यू गाउँपालिकाका अध्यक्षज्यू उपाध्यक्षज्यू सबैलाई लगेर हामीले राखेर ल है हामी यसरी जाने है र हाम्रो फोन नम्बरहरू यो यो छ कन्ट्याक्ट नम्बर यो यो छ जुनसुकै बेला पनि हामीलाई कन्ट्याक्ट गर्नु भनेर हामीले भनिरहेर मनसुन आउनुभन्दा अगाडिको दुई हप्ता चाहिँ पुरै यो समन्वयमै खर्च गरेको छ क्या हामीले टाइम त्यसमा दिइरहेछौँ नि त्यही समन्वय अलिक पहिला अलिक कम भयो कि भनेर यसलाई चाहिँ अलिक बढी चाहिँ हामीले समन्वय नै गरियो भने राम्रो हुन्छ है कमान्ड सेन्टर र सिचुएसन रुमहरू बनाएर काम गर्नुपर्छ भनेर भनिरहेको छौँ हामीले।
5: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि होर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय पानी जहाजहरूको आवत जावत शुरू भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजिस्कियानले हस्ताक्षर गरेको उक्त 14 बुँदे सम्झौतामा आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालले पनि उक्त समझदारीको स्वागत गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
10: समझदारी पत्र नाम दिएको 14 बुदे दस्तावेजमा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने शर्त छ। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले उक्त समझदारी पत्रका शर्तहरू इरानले पालना नगरे अमेरिकाले अझै कठोर प्रतिबन्धहरू लगाउने बताए। इरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले लडाई पुनः शुरू गर्ने उनले चेतावनी दिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, हामीले यो साँच्चीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौ। उनले सम्झौताको पाठ हेर्दाखेरि इरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोर्याएको छ जुन तेहरानले वर्षौंदेखि भन्दै आएको हो। इरानले आफू विरूद्धका प्रतिबन्धहरू फुकुवा गर्न र रोगका सम्पत्ति फिर्ता लिन परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छूटहरू दिनुपर्ने देखिन्छ। तर सम्झौताको खाकाले तेहरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र 300 अर्ब डलर पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोएन भन्छन्, अहिले हामी यस्तो बिन्दुमा पुगेका छौं जहाँ इरान र अमेरिकाको सत्ताले मध्यस्थकर्ता मार्फत एक अर्का समान भएको हिसाबमा वार्ता गरेर यो सम्झौता गरेका छन्।
5: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सूचना
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
5: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महालिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
6: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेषद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेक कहाँ डुल्छौ तिमी?
8: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
7: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीज एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
7: युएस 312 शंकर धाम सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
7: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
8: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।

0: नमस्कार, रेडियो कार्यक्रम रोजगार संवादमा तपाईहरुलाई हार्दिक स्वागत छ। म टेकराज केसी। यो कार्यक्रम वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा रेडियो भेरी एफएम सुर्खेतले उत्पादन तथा प्रसारण गरेको हो। आन्तरिक रोजगारीका सम्भावना र अवसरको पहिचान गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना, सिप विकास, उद्यमशीलता प्रवर्धन तथा युवाहरूलाई उत्पादनमूलक क्षेत्रमा जोड्ने उद्देश्यले यो कार्यक्रम उत्पादन र प्रसारण गरिएको हो। यस कार्यक्रम मार्फत स्वदेशमै उपलब्ध रोजगारीका अवसर, स्थानीय स्रोत साधनको उपयोग, सरकारी तथा गैर सरकारी निकायबाट भइरहेका प्रयास र पहलहरूबारे आम नागरिकहरूलाई जानकारी प्रदान गर्ने लक्ष्य राखिएको छ। साथै वैदेशिक रोजगारीको विकल्पका रूपमा आन्तरिक रोजगारीलाई प्रवर्धन गर्दै युवाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउन सहयोग पुर्याउनु कार्यक्रमको मुख्य उद्देश्य हो। देशमा तीन तहका सरकारहरू सञ्चालित छन्। जनताको आवश्यकता पूरा गर्नको लागि नजिकै स्थानीय र प्रदेश सरकारहरू सञ्चालनमा छन्, जसले नागरिकका आधारभूत आवश्यकता पूरा गर्न सहज भइरहेको छ। अझै चुलोको सरकारको रूपमा रहेको स्थानीय सरकारले त शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा गरेका कार्यले संघीयता सबलीकरणमा योगदान पुर्याएको देखिन्छ। वीरेन्द्रनगर नगरपालिकाले आन्तरिक रोजगारी सिर्जना गर्न विभिन्न कार्यहरू गरिरहेको छ। नगरपालिकाले विशेष गरी सिपमा आधारित स्वरोजगारका कामहरू गरी धेरै व्यक्तिहरूलाई स्वरोजगार बनाएको छ। नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि अझै कसरी काम गर्दैछ त भनेर हाम्रा साथी मधुवन विसीले वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहन माया ढकालसँग कुराकानी गर्नु भएको छ।
1: विशेष गरेर लामो समयदेखि यता हामीले स्वरोजगारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै गर्दाखेरि महिला लक्षित कार्यक्रम हाम्रो प्राथमिकतामा विगतमा थियो, होइन, अहिले पनि छ यद्यपि त्यो कार्यक्रम। र हामीले काम गर्दै जाँदा पछिल्लो अवस्थामा आएर युवा लक्षित कार्यक्रमहरू पनि अझ बढी आवश्यकता देखिएको छ र वीरेन्द्रनगरले यो पटकको बजेट नीति कार्यक्रम गराउँदै गर्दा युवा लक्षित कार्यक्रमहरूलाई अलि बढी जोड़ दिने तयारीमा पनि छ। हामीले एउटा नारा तय गरेका थियौं अलि पहिला, एक घर एक महिला स्वरोजगार वीरेन्द्रनगरको विकास र समृद्धिको मूल आधार, छोरीको लागि गर्वको शहर महिला मैत्री नगर भनेर हामीले महिलाहरूलाई चाहिँ अलिकति इम्पावर गर्नुपर्छ, होइन, सामाजिक सांस्कृतिक रूपमा सबल हुनको लागि नेपालको संविधानले महिला अधिकार स्थापित गरेको छ, त्यो अधिकार उपयोगको लागि अथवा त्यो अधिकार प्रयोग गर्नको लागि पनि उनीहरू आर्थिक रूपमा पनि आत्मनिर्भर हुनुपर्छ र आर्थिक रूपमा आत्मनिर्भर हुन सकियो भने सबै कुरालाई चाहिँ व्यवस्थापन गर्न महिलाहरू स्वयं सक्छन् भन्ने उद्देश्य पनि रहेको थियो र यसले उनीहरूको चाहिँ आत्मनिर्भरले एउटा कन्फिडेन्स, होइन, त्यो पनि बढाउँछ भन्ने हिसाबले हामीले त्यस अगाडि बढ़ायौं र थुप्रै कार्यक्रमहरू हामीले गर्यौं। जस्तो महिलाहरूलाई अटो रिक्सा सञ्चालनमा ल्यायौं। अटो रिक्सा सञ्चालनमा ल्याउनुको उद्देश्य चाहिँ के थियो भने जुन सामाजिक मूल्य मान्यताहरू छन्, छोरीहरूले घरभित्रकै काम गर्नुपर्छ र छोरीहरूले अप्ठ्यारो काम गर्न अलि सक्दैनन् भन्ने कुरालाई चिर्दै महिलाहरूले खोज्यो भने अथाह स्रोत र अथाह क्षेत्र चाहिँ उनीहरूको छ है रोजगारको लागि, एउटा मात्रै ठाउँमा सीमित हुनु पर्दैन भन्ने थियो। त्यसै गरेर हामीले यो सेक्युरिटी गार्डको तालिम पनि दियौं। हामीले चाहिँ धेरै कुराहरूमा त्यो तयारी पनि गर्यो र अहिले वीरेन्द्रनगर नगरपालिकाले जस्तो ढाका साडीहरू उत्पादन गर्ने, होइन, ढाकाको सामग्रीहरू बनाउने त्यो पनि बजारमा निकै चलेको र उत्पादन गरेका चीजहरू सबै बजारमा बिक्री हुने त्यो पनि छ। हामीले सिलाई कटाई एउटा बेसिक लेभल मात्र नभएर डिप्लोमा लेभलमा गराइसकेपछि अहिले टेलरिङहरू व्यवसायहरू गर्नु भएको छ, मसला उद्योगहरू चलाउनु भएको छ, डेयरी उद्योगहरू चलाउनु भएको छ र पछिल्लो अवस्थामा किसान महिलाहरूलाई पनि जोड्नुपर्छ। जस्तो हाम्रो कृषि प्रधान देश, महिलाहरूको पेसा के भन्दा कृषक भन्ने, होइन, तर किसानका गतिविधिहरूमा उहाँहरू बाहिर निस्किन नसकिरहेको अवस्थामा हामीले मेयरसँग महिला किसान भनेर अलिकति त्यो कुरालाई चाहिँ नगर गौरवीय आयोजनाको रूपमा अगाडि बढ़ाऊ भन्यौं र विभिन्न समयमा हामीले विशेष गरेर प्रविधिसँग उहाँहरूलाई जोड्नको लागि 50% अनुदानको रूपमा हामीले अनुदान दिने र उहाँले पनि त्यसमा सहभागिता जनाउने गरेर विभिन्न टेलर मिनी टेलरहरू पावर टेलरहरू वितरण पनि गर्यौं। अहिले उहाँहरू खेतमा पनि खनजोत गर्ने त्यो खालको अभ्यस्त हुनुभएको छ। तालिमहरू सञ्चालन गर्यौं होइन। प्रविधिसँग कृषक महिलालाई जोड्नुपर्छ भनेर हाम्रो जियो कृषि कार्यक्रम अगाडि बढ्दै गर्दा धेरै महिलाहरू त्यसमा जोडिनुभयो, आफ्ना समस्याहरू प्रविधिमा खोज्न पनि सफल हुनुभयो। यी सबै कुरालाई हामीले जोड्दै गर्दा अहिले वीरेन्द्रनगर नगरपालिकाको यो टनेलहरू अनुदान पूर्ण अनुदान नभएर कतिपय अवस्थामा हामीले 60% नगरपालिकाले 40% उहाँहरूले 50% साझा लगानी र एकदम विपन्न महिलाहरूको लागि चाहिँ 30% उहाँहरूको 70% नगरपालिकाले गरेर पनि हामीले कार्यक्रम चलाउँदै गर्दा अहिले धेरै किसान महिलाहरू मासिक रूपमा चाहिँ आफ्नो तरकारीहरू बेचेर आत्मनिर्भर पनि बन्दै जानु भएको छ।
2: यो कतिको प्रभावकारिता भएको पाउनु भएको छ?
1: हामी अनुगमन गर्न जाँदा कस्तो देख्छौँ भने प्रचार प्रसारको कमी होला होइन, विभिन्न क्षेत्रमा आउन नसकेको होला, तर समग्रतामा भूगोलमा जाँदाखेरि यसले धेरै राम्रो प्रभाव परेको छ। जतिले पनि यहाँबाट सेवा लिनु भएको छ नि उहाँहरूले मिसयुज चाहिँ हामीले गरेको खासै पाए एका चाहिँ अब सबै कुरा 100% अथवा 100% भन्ने चाहिँ नहोला होइन, तर केही कुराहरू भने जस्तो नभए पनि धेरै जस्तो चाहिँ मिसयुज भएको छैन, त्यसमा हामी खुसी पनि छौँ। र त्यो लगानीले महिलाहरूको जीवनस्तर बढेको छ। अहिले पछिल्लो अवस्थामा हामीले युवा लक्ष्य चाहिँ गत वर्षमा अलिकति के गर्न सकिन्छ भन्दा प्रविधिसँग युवाहरूलाई जोड्नुपर्छ भनेर विभिन्न तालिमको प्याकेजहरू लियौं। जस्तो क्लाउड कम्युनिटीमा चाहिँ यो आईटी क्षेत्रमा लागिरहेको युवाहरूलाई जोड्यौं, सफ्टवेयर डेभलपमेन्टको कुरा, डिजिटल मार्केटिङको कुरा, भिडियो ग्राफी फोटोग्राफी ट्रेनिङको कुराहरू हामीले त्यो जोड्दै गर्दाखेरि नगरपालिकाले आयोजना बनाएर आफ्नो वेबसाइटमा सूचना प्रकाशन गर्दाखेरि कसैले भन्न नपरेर उहाँहरूले स्वयं वेबसाइटहरू खोलेर उहाँहरू आफैले त्यसमा आवेदन दिएर धेरै युवाहरू त्यसमा लाग्नुभयो। अझै डिजिटल मार्केटिङको तालिम दिइसकेपछि अहिले धेरै युवाहरू आफैले त्यो बनाएर पनि काममा लाग्नु भएको छ होइन। यसरी हेर्दाखेरि अबको टार्गेटमा अलिकति युवा पुस्ता जस्तो हामीले अटो चलाउँदै गर्दाखेरि 18-35 वर्षभित्र अथवा 40 वर्षभित्रको महिलाहरूलाई लिँदा जसरी त्यो कार्यक्रम सफल भयो नि, त्यसै गरेर अब 18-40 वर्षभित्रको युवाहरूलाई डिजिटल क्षेत्रमा हामीले बढीभन्दा बढी उहाँहरूलाई चाहिँ त्यो तालिमहरू दियौँ भने स्वयं रोजगार हुन सक्ने एउटा अवस्था पहिचान हामीले गरेका छौँ। अर्को नगरपालिकाले चाहिँ अहिले यो हाउस वायरिङ प्लम्बरिङको कामहरू पनि हामीले उहाँहरूलाई सिकायौं होइन, धेरै युवाहरूले करिब करिब सबै ओडाबाट सहभागी हुने गरी चाहिँ त्यो काम गर्दै गर्दा त्यसमा पनि राम्रो सम्भाव्यता र एउटा चाहना गरेको क्षेत्र एउटा त्यो पनि देखियो। र अहिले पछिल्लो अवस्थामा हामीले घर निर्माण गर्दै गर्दाखेरि यो भूकम्प प्रतिरोध घर बनाउनु पर्ने अथवा त्यस्तो खालका संयन्त्रहरू बनाउनु पर्ने र वीरेन्द्रनगरमा यति धेरै त्यो घर बनाउनेको संख्या बढ़िरहेको छ, त्यस्तो बेला चाहिँ तपाईँको वायरिङ गर्ने मान्छे नपाउने, प्लम्बरहरू नपाउने होइन, त्यो क्षेत्रमा पनि यदि युवाहरूलाई चाहिँ चाहना अनुसार हामीले लगाउन सक्यौँ भने उहाँहरूको ठूलो आमदानी पनि हुने र व्यवसाय पनि अगाडि बढ्ने देखिया छ। अब आउने सभामा हामीले अलि युवा लक्षित कुराहरूलाई जोड्नुपर्छ भन्ने चाहिँ छ।
2: अब यो भनिरहँदा स्वरोजगार बनाउन सबैजसो स्थानीय पालिकाहरूले रोजगार शाखा स्थापना गरेका छन् र वीरेन्द्रनगर नगरपालिकाले पनि काम गरि नै रहेको छ। अब त्यसलाई व्यवस्थित बनाउने यहाँले के कसरी काम चाहिँ अहिले गरिरहनु भएको छ?
1: अब कस्तो रहेछ भने रोजगार केन्द्रमा ठ्याक्कै गएर त्यो गर्दाखेरि कतिपय युवाहरू त्यसमा खासै नजोडिएको अथवा माग राख्दाखेरि चाहिँ अब हरेकले आफ्नो माग राख्दाखेरि ठ्याक्कै कार्यक्रम सञ्चालन गर्न पनि सरकारलाई अलिकति गाह्रो भएको त्यस्तो पनि देखिया छ। तर बजारमा अहिले पछिल्लो अवस्था के आवश्यक छ भनेर सरकारले नै डिजाइन गरेर त्यस्तो खालको भ्याकेन्सीहरू खोल्यो भने युवाहरू आफै आउने, जस्तो हामीले मैले अघि तपाईँलाई भने हामीले त्यो डिजिटल मार्केटिङको ट्रेनिङ दियौँ, क्लाउड कम्युनिटीको दियौँ, सफ्टवेयर डेभलपमेन्टको दियौँ होइन, त्यसै गरेर भिडियोग्राफी फोटोग्राफीको तालिम चलिरहेछ, कसैलाई पनि हामीले तपाईँ यहाँ खुल्या छ लगाउनुहोस् भनेनौँ, हामीले सूचना चाहिँ अनलाइनमा हाल्यौँ, उहाँहरूले फार्म त्यो आफै भर्नुभयो कि, किनभने त्यहाँ इन्ट्रेस्ट जे छ त्यही भर्ने, फोटोग्राफी भिडियोग्राफीमा भरेकोले डिजिटल मार्केटिङमा भर्नु भएको थिएन, होइन डिजिटल मार्केटिङमा जतिले भर्नु उहाँहरूले सफ्टवेयर डेभलपमेन्टमा भर्नु भएको थिएन, त्यो भएर उहाँहरूलाई चाहिँ त्यस्तो खालको के कुरा हो त्यो हेरेर आफै गर्ने चाहिँ हामीले पायौँ। र धेरैभन्दा धेरै युवाहरूले अब अलिकति नगरपालिकाहरूले चाहिँ नयाँ प्रविधिसँग जोडिने र आफै खोज्न सक्ने, हामीले आइडिया दियो भने आफै खोज्नुहुँदो रहेछ, होइन खोज्दिन पनि परेन, अलिकति पढिसकेपछि अहिले धेरै हामीले के देख्यौँ भने यो तालिमहरू दिँदै गर्दा जस्तै युनिभर्सिटी हामीसँग छ होइन, विभिन्न इन्स्टिच्युटहरू छन् त्यहाँ पढ्नु भएको छ, पढिसकेपछि ठ्याक्कै सैद्धान्तिक रूपमा उहाँहरूले धेरै गर्नु भएको छ, व्यवहारिक रूपमा कहाँबाट सुरु गर्ने भन्ने अलमल हुँदो रहेछ कि। अब चाहिँ अलिकति हामीले जस्तो विश्वविद्यालयहरूबाट पढ्नुहुन्छ त्यो पढ्दा सिद्धान्तहरू नै बढीभन्दा बढी त्यहाँ हुन्छ, अब मार्केटमा कसरी जाने भन्ने कुरा चाहिँ अलिकति जोड्न सक्यौँ भने नयाँ पुस्तालाई त्यसले छुँदो रहेछ भन्ने चाहिँ लाग्छ।
2: यहाँले भनेको जसरी वीरेन्द्रनगर नगरपालिकाले पनि रोजगार सेवा केन्द्र स्थापना गरेर काम गरिरहँदाको अवस्थामा आफ्नै रोजगार रणनीति पनि बनाएको छ, जसबाट नेपालमै केही काम गर्नुपर्ने यहीँ बसेर स्वरोजगारमूलक काम गर्नुपर्ने भनेर यहाँहरूले त्यो रोजगार रणनीतिबाट चाहिँ त्यस्ता खालका काउन्सिलिङ गर्ने कतिको प्रभावकारी त्यो चाहिँ रूपमा भएको छ, काउन्सिलिङका कामले चाहिँ उहाँहरूलाई कतिको चाहिँ प्रभाव परेको छ, जसले चाहिँ नेपालमै बसेर केही रोजगार गर्न सक्छु भन्ने खालको उहाँहरूमा चाहिँ त्यो देखिएको छ।
1: हामीले रोजगार सेवा मार्फत नै इस्लामे भन्ने प्रोग्राम पनि चलिरहेछ होइन, जस्तो जिल्ला प्रशासनमा हाम्रो एकजना स्टाफ पनि बस्नुहुन्छ, उहाँले त्यहाँ चाहिँ अहिले त्यो जुन यो पासपोर्ट बनाउने युवाहरूको जुन भिड छ, कहाँ जाँदै हुनुहुन्छ के गर्दै हुनुहुन्छ भन्दा कतिपयलाई त्यो थाहा हुँदैन, त्यस कारणले तपाईँ त्यहाँ जानुभन्दा अगाडि चाहिँ तपाईँले सामान्यतया सिक्नुपर्ने कुरा सिक्नु भएको छ कि छैन भन्ने त्यो काउन्सिलिङ पनि हामीले गरेका हुन्छौँ। र अब यहीँ बसेर केही गर्नुपर्छ भन्ने चाहना त छ, तर के गर्ने भन्ने कहिलेका अन्यल पनि हुँदो रहेछ युवा पुस्तालाई, त्यस कारणले अलिकति यो 18-25 वर्षको उमेरमा अलि बढी हामीले जोड दिएर उहाँलाई काउन्सिलिङ गर्न सक्यौँ भने यहीँ पनि एउटा सम्भावना धेरै छ भन्ने लाग्छ। हामीले एउटा सर्वे गर्न लगायौँ यहाँ वीरेन्द्रनगरभित्र फोटोहरू खिच्नेहरूको युवाहरूको 200 संख्या रहेछ, हेर्नुहोस् एउटा क्यामेरा बोक्नुहुन्छ यति राम्रो उहाँहरूको इन्कम छ होइन, फूल फुलेको बेला बाटोमा देउतीबजे मन्दिरमा काक्री बिहारमा बुलबुले घण्टाघर यस्ता खालका पर्यटकीय क्षेत्रहरू निर्माण गरिदियो भने पनि धेरै जनसंख्या भएको ठाउँमा चाहिँ त्यहाँ आउने पर्यटकहरू आन्तरिक हुनुहुन्छ बाह्य हुन्छ, साँझ बिहान घुम्दै जाँदाखेरि पनि फोटोहरू खिच्ने हुँदो रहेछ होइन, त्यस कारणले हामीले हेऱ्यो भने ठूलो ठूलो चिजहरू त अब नेपाल सरकार प्रदेश सरकार अथवा ठूलो ठूलो कुराहरू होला होइन, स्थानीय सरकारले चाहिँ स्थानीय कुराहरूलाई नै प्रमोट पनि हुने र स्थानीय युवाहरूलाई त्यसले व्यवसायमा पनि लग्ने गरी एउटा प्रोग्राम हुँदो रहेछ। अर्को चाहिँ हामीले दीर्घकालीन सोचमा जस्तो मैले चाहिँ त्यहाँ हेरेँ किन यति धेरै युवाहरू चाहिँ हाउस वायरिङ होइन प्लम्बरिङमा आउनुभयो भन्दा कतिपयको विदेश जाने सोच पनि हुँदो रहेछ कि, त्यो कुरा यहीँ सिकेर जाँदाखेरि उहाँले पछि राम्रो जब पनि उता पाउने हुँदो रहेछ।
2: यो स्थानीय प्रदेश र संघ तीन तहका सरकारहरू पनि छन्, रोजगार सिर्जना गर्नका लागि तीनै तहका सरकारले विभिन्न कार्यक्रमहरू गरिरहेको हामीले पनि पाउँछौ। तपाईँहरू बीच चाहिँ यो रोजगार सिर्जना गर्नका लागि तीन तहका सरकार बीच कसरी समन्वय भइरहेको छ, समन्वयका कार्यक्रमहरू हुन्छन् कि हुँदैनन्,
1: यसमा कस्तो छ भने खासै समन्वय हुन चाहिँ सकेको छैन। हामीले एउटा सबै तहले कुनै एउटा मोडेलको रूपमा काम गरौन भन्ने चाहिँ त्यस्तो अहिलेसम्म छैन होइन, नेपाल सरकारले पनि यो गर्ने भनेर एउटा परियोजना बनायो त्यो तल पठायो, त्यसमा एउटा एक्टिभिटिज बेसमा चाहिँ हाम्रो अलि बढी हुन्छ, तर ठ्याक्कै परिणाम निकाल्ने गरी गरौँ भन्दा त्यस्तो समन्वय हुन चाहिँ सकेको छैन, तर समन्वयको आवश्यकता छ। बेसिक लेभल स्थानीय तहले त्योभन्दा अलि माथि प्रदेश सरकार संघीय सरकारले लगानी गरेर युवाहरूलाई कसरी स्वरोजगार बनाउने भन्ने विषय गर्न सक्यो भने मलाई त लाग्छ वीरेन्द्रनगर नगरपालिकामा फोटो खिच्ने युवाहरूमा त 200 देख्दाखेरि धेरैको सम्भावना चाहिँ अझ बढेर जान्छ भन्ने लाग्छ। हामी त्यसरी पनि काम गर्नुपर्छ, समन्वय त एकदमै आवश्यक हुन्छ, यो त समन्वय सरकार मात्र होइन जस्तो साझेदार निकायहरूले पनि युवा स्वरोजगार सम्बन्धी थुप्रो काम गरेका हुन्छन् कि, तर उनीहरूको प्रगति विवरण के त खास त्यहाँबाट के पाए त युवाले भनेर त्यहाँ अलिकति नियमन पनि गर्ने र त्यसलाई पनि बढीभन्दा बढी चाहिँ सरकारले बनाएको योजनामा चाहिँ काम गर्ने गरी अगाडि बढाउन सक्यो भने अझ पनि उपलब्धि हुन्छ भन्ने लाग्छ।
0: यो कुराकानीपछि अब हामी प्रदेश सरकारले आन्तरिक रोजगारीका लागि गरेका कार्यक्रम र योजना बारे छलफल गर्दैछौ। कर्णाली प्रदेश सरकारले पनि स्वरोजगारका विभिन्न कामहरू गर्दै आएको छ। अहिले भइरहेका काम र आगामी योजना के छ भनेर हामीले कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीसँग पनि कुराकानी गरेका छौ।
3: स्वरोजगारतिर अगाडि बढ्नुपर्छ भन्ने प्रदेश सरकारको धारणा, विशेष गरी यो वर्ष केही पुराना कार्यक्रमको निरन्तरता, केही नयाँ कार्यक्रमलाई अगाडि बढाएको अवस्था छ। प्रदेश सरकारले विशेष गरेर मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रम भनेर पहिला मुख्यमन्त्री रोजगारलाई अहिले बदलेर सबै वडामा हिमालमा 20 र पहाडमा 15 का दरले एक हिसाबले त्यसरी पठाइरहेको एउटा कन्टिन्यू एउटा कार्यक्रम छ भने, अर्को सामाजिक विकास मन्त्रालय मार्फत दुईटा कार्यक्रमलाई कन्टिन्यू गरेको अवस्था छ। एउटा औद्योगिक प्रशिक्षणार्थी जो उद्योगका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने हिसाबले जसले 28 महिनाको कोर्स हो त्यो हुँदा पनि हप्तामा 1 दिन सैद्धान्तिक क्लास लिने, 6 दिन प्रयोगात्मक कक्षा लिने भन्ने हिसाबले एउटा त्यो काम शुरू गरेको अवसर हो। यो आर्थिक वर्षदेखि औद्योगिक प्रशिक्षणार्थी सलाह गरेको थियौँ भने उत्पादन प्रशिक्षणार्थीको कार्यक्रम शुरू गर्न खोजिरहेको छ। हामीसँग पहिले त उद्योग भन्दा त कच्चा पदार्थै छैन, हामी जम्मै कुरा हामीले आयात गर्नु परिरहेको छ, निर्यात केही पनि भएको छैन। आयातलाई प्रतिस्थापन गरेर आफ्नै उत्पादनबाट अगाडि बढ्न सकियोस् भन्ने हिसाबले यो वर्षदेखि उत्पादन प्रशिक्षणार्थीको कार्यक्रमलाई प्रदेश सरकारले ओन गरेको एउटा अवस्था छ। अर्को भनेको दुई खालको श्रम छ, एउटा हामीसँग बौद्धिक श्रमको कुरा छ जो हामीले कर्णाली प्रदेशमा भएको ज्ञान अनुसन्धान नवप्रवर्धनलाई नीति लगायत कार्यक्रम गर्नको लागि हामीसँग विज्ञ हुनुहुन्छ, तर हामी विज्ञ अन्त खोज्दै हिँडेका छौँ। उहाँहरूको सबैसँग निजी र प्राविधिक संस्थाहरूको सहकार्यमा बहुआयामिक क्षेत्रको सुझाव सल्लाह संकलन गरेर रोस्टर ग्रुप बनाएर उहाँहरूको सहकार्यमा केही काम गर्नुपर्छ भन्ने हिसाबले, अनि अब यो युवाहरूलाई डिजिटल प्लेटफर्म अथवा डिजिटल कन्टेन्टमा क्षमता अभिवृद्धि गर्दै मिथ्या र भ्रामक सूचनाहरूबाट न्यूनीकरण गर्न र युवा प्रदर्शित कार्यक्रमहरू सञ्चालन गर्नको लागि नीति कार्यक्रममा केही कुराहरू सम्बोधन गरेर त्यसको आधारमा अहिले बैठकको लागि अगाडि बढ्दैछ। अनि कर्णाली प्रदेशलाई कार्यसिद्ध बनाएर कार्यक्रम सञ्चालन गर्ने विकास आधार गैर सरकारी संघ संस्थाहरूलाई नीतिगत रूपमा उत्पादनतिर युवा रोजगारतिर शिव विकासतिर जोड्ने गरी केही काम अगाडि बढेको अवस्था छ। योभन्दा अगाडि पनि स्थानीय उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम भनेर संघीय सरकारले नै निर्णय गरिदिएर 30% स्थानीय उत्पादनलाई बढी पैसा भए पनि खरिद गर्ने भन्ने जो एउटा कार्यविधि बनाएको छ त्यसलाई अगाडि बढाउने गरी केही काम अगाडि बढाएको छ। सामाजिक विकास मन्त्रालयले योभन्दा अगाडि स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम भनेर जाजरकोट र सुर्खेत जिल्लाका सबै विद्यालयहरूमा स्थानीय उत्पादन आधारित दिवा खाजा कार्यक्रम शुरू गर्ने भनेर शुरू गरिसकेको अवस्था छ। त्यसलाई अधिक गर्यौँ भने हामीले सानसानो कुरा ठुल्ठुलो कुरा त सबले गर्छौँ तर सानो कुरामा अहिले ध्यान दिनुपर्ने सानसानो कुरा भएको हुनाले यसलाई कसरी जोड्न सकिन्छ भन्ने हिसाबले विशेष गरेर अहिले काम गरेको कुरा छ। प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयको साझेदारीमा अनुसन्धानका केही कामहरू गर्ने जो अनुसन्धानबाट आएको निष्कर्षलाई अगाडि बढाउन सकियोस् भनेर केही कामहरू अहिले अगाडि बढाएछ भने अपाङ्गता रोकथाम तथा पुनस्थापना साझेदारी कार्यक्रम मार्फत संघ प्रदेश स्थानीय तह र विकास साझेदारको संयुक्त फन्डिङ मार्फत हामीले अपाङ्गता भन्ने बित्तिकै हाम्रो धारणा नै के हुन्छ फरक हुन्छ तर उनीहरूलाई नै हामीले उद्यमी बनाएर उनीहरूलाई नै स्वरोजगार दिएर ट्याक्स पेयरको रूपमा विकास गर्न सकिन्छ भन्ने हिसाबले यो वर्ष पनि यो कार्यक्रमलाई अलिकति कसार शुरू गरेको गति लिन नसकेको यसलाई गति लिने गरी बैठकको कुरा गरिदिएको अवस्था छ।
2: यहाँले यो यति धेरै कार्यक्रमहरू हामीले गरिरहेछौँ भन्दै गर्दा चाहिँ अब कतिपय नयाँ कार्यक्रम पनि भयो, कतिपय पुराना कार्यक्रम, यो प्रभावकारी कतिको देखिएको छ?
3: दुईटा कुरा छ, प्रभावकारी कतिको हुनुहुँदा नि पहिलो कुरा त अहिले हामी धेरै मानिसहरू नेगेटिभिटीको पछाडि दौडेका छौँ। प्रभावकारिता कुरा त यसलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा नै अहिलेको चिन्ता चासोको विषय हो। विकास गाउँ गाउँतिर पुग्यो, हामी सहसहरतिर दौड्यौँ, यसलाई हामी नै गर्छौँ भन्ने हिसाबले कर्णालीलाई जडीबुटीमा आत्मनिर्भर बनाउनुपर्छ भन्ने सोचका साथ प्रदेश आएको त औषधालय अनुसन्धान केन्द्रलाई अहिले जीएमटी मोडल ल्याउँ, विश्व स्वास्थ्य संगठनले भनेको जीएमटी मोडलमा एप्रुभ गर्नको लागि चालु आवामा 10 करोड लगानी गरेर हामी काम सुरु गरेका छौँ। फेरि अब त्यसको जडीबुटी किन्नुपर्ने कहाँ त काठमाडौँको भ्याक्सिनबाट अथवा इन्डिया ल्याउनुपर्ने कन्डिसन भयो भने काम लाग्ने, त्यसको लागि त हामीसँग उत्पादन उत्पादनमा पनि ध्यान दिनुपर्छ भन्ने हिसाबले अहिले केही काम सुरु भएको छ। एकैचोटि रेल नेक्सन विषय रहन्छ किनकि हामीसँग एउटा पनि उद्योग नभएको बेला अहिले एउटा गुरुवाकोटमा बल्ल एउटा औषध उत्पादक कम्पनी सुरु भएको अवस्था छ। धेरै वर्षदेखि होल्ड भएको लखरपाटाको सिमेन्ट उद्योग बल्ल उसले काम सुरु गरेको अवस्था छ। अहिलेसम्म हामीले भन्दाका थियौँ यो बत्ती छैन भनेका थियौँ, हामीसँग आएको बत्ती पनि अस्ति जस्तो देखियो, अब यसको पनि फेरि विकल्प के खोज्न सकिन्छ अब निजी क्षेत्रको सहकारीमा सौर प्लान्ट लगायत बाँकेको खजुरामा भएको 20 मेगावाटको सौर प्लान्ट जस्तो हामीसँग भोलि त धेरै लिफ्टिङ भन्दैछौँ। अब लिफ्टिङ हुने बित्तिकै फेरि त्यसलाई पानी बत्ती नै चाहिने हो। अब यो नयाँ नयाँ उद्योगहरू, नयाँ नयाँ धन्दा कलकारखानाहरू शुभारम्भ हुँदैछ। कर्णालीको स्ट्यान्ड भनेकै पर्यटन हो, पर्यटन मध्ये पनि आरोग्य पर्यटन हो। अब यो आरोग्य पर्यटनलाई व्यवस्थित गर्नका लागि केही गतिविधिहरू भइरहेका छन्। यसो भन्नुभयो भने अरू त हुन्थ्यो, यो वर्ष छायानाथ म्याराथनको रूपमा एउटा अभियान सुरु भयो, त्यो हाई हिमालयन क्षेत्रमा थियो, करिब 42 मिटर उचाइमा भएको रिस्की खालको थियो, अहिले हुँदैछ। हामीसँग भएको आरोग्यताको कसरी गर्ने भन्ने कुरा एग्लिएको छ। रोजगारी सिर्जना तथा युवा उद्यमशीलतालाई प्रवर्धन गर्ने खालका काम त छन्, तर कामले मात्रै हुन्न कि। पहिलो कुरा त मैले यही देशमा केही गर्छु भन्ने भावना विकास गर्न सकियो भने हामी अगाडि बढ्न सकिने हो। त्यसका लागि कर्णाली प्रदेश सरकारले 61 पैसा छुटाउन सकेका छैन।
2: नसक्नुमा जस्तो यहीँ बसेर स्वरोजगार गर्छु भन्ने युवाहरू त हुनुहुन्छ नै, तर पनि अब यो खालको वातावरण चाहिँ बन्न सकेका छैन कि, या कोही स्थानीय सरकार या प्रदेश सरकारले त्यो गर्न नसकेर हो कि के लाग्छ यहाँलाई? यहाँ चाहिँ एउटा प्रदेशको मन्त्री भएको हिसाबले
3: सबैभन्दा ठुलो कुरा त हाम्रा कानुन रूपमा केही कानुनहरूको पुनरावलोकन नगर्ने बेलासम्म समस्या छ। तपाईँले एक माना तिमुर ल्याउनु भयो भने साह्रै ठुलो जनावर अपराधी समाते जस्तो गरी यसरी अवैध टिमुर समातियो भन्ने हामीले अहिले हामीसँग भएको कानुन परन्छन्। ती कानुन अब केही हामीसँग जोडिएका होलान्, हामीभन्दा बढी संघीय सरकारसँग जोडिएका कानुन छन्। ती कानुनलाई हामीले व्यवसाय मैत्री बनाउन सकेका छैनौँ। जस्तो कोही मान्छेले 1 किलो टिमुर ल्याउने कुरा उदाहरण, कसैले 1 किलो जटामसी ल्याउला, कसैले केही ल्याउला, निर्वाध हामीले आवागमन व्यवसाय गर्ने वातावरण दिन सकेका छैनौँ। सरकारको सन्देश पछिल्लो समय सनसेट ल लगायत केही कुराहरू आउँदै गरे हुनाले अब उद्योग व्यवसाय वातावरण बन्छ कि भन्ने एउटा उयो। अर्को फास्ट ट्र्याकमा यहाँ कानुनलाई संशोधन गर्ने जुन नीति लागेको छ, यो हेर्दा अब नयाँ कुरा बन्ला, किनकि सरकारले नै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरे हुनाले अब यसको केही न केही गतिविधि अझ तलसम्म आउला भन्ने हो। किनकि अब पोजिटिभ हिसाबले हेर्दाखेरि अर्को खोज्नुभयो भने कर्णालीको सम्भावना भनेकै कृषि सिप तथा उद्यम विकासकै कार्यक्रमहरू अगाडि बढाउने हो। जस्तो हामीले केही कुरा त कस्तो हुँदो रहेछ भन्दा यो कसरी बानी पार्ने भन्दैछ। केही वर्ष अगाडि हजुरले कल्पना गर्नुहोस्, ब्रोइलर कुखुरा हामीले खोजेर त्यो धेर्ने बित्तिकै उल्टी गर्थ्यौँ। अहिले ब्रोइलर भएन भने हामी भान्सा बस्दैनौँ। यो त हाम्रो खाद्य परम्पराको कुरा धेरै जोडिँदैछ नि त। हामीसँग भइरहेको सिजनमा हामीसँग भएको फलफुल फाले फाले छौँ, बेसी जना त्यो हामीले त्यसको 10 गुणा बढी पैसा तिरेर हुन्छ। हामीसँग भइरहेको स्टोरेज नभएको होइन, जुम्लामा एउटा शीत भण्डार छ, त्यो शीत भण्डारको 1 तिहाई पनि हामीले त्यहाँ स्टोरेज गर्न सकेका छैनौँ। हुन चाहिँ हामीसँग एक पर्याप्त उत्पादन नै छैन, उत्पादन गर्नतिर हाम्रो ध्यान जान छ। उत्पादन भइसक्यो भने त्यसको बजारीकरण पशुधनतिर ध्यान नदिँदाखेरि नागरिकमा भएको विधिमा जस्तो त्यसलाई कसरी अगाडि बढ्न सकिन्छ भन्ने हिसाबले त्यसलाई हामीले एकदिन अगाडि बढ्नुपर्ने कुरा छ। दोस्रो भनेको हस्पिटालिटी, हाम्रो सबभन्दा धेरै ठुलो सम्मान कर्णाली हस्पिटालिटीको। अहिले पनि मान्छेहरू आउँदै गर्दा धेरै मान्छेहरू आउनुहुन्छ, तर आउने मान्छेहरू उदाहरण लागि गत साल यही सिजनमा हुम्लामा एक दिनमा 36 फ्लाइट हो, 36 फ्लाइटको मान्छे कति दिन बस्यो त? त्यसलाई हामीले खाना दिन सकेनौँ सकेनौँ। हाम्रो यही जस्तो सुर्खेत आउने पर्यटकहरूले कति दिन बस्नुहुन्छ, हामीसँग कति हस्पिटालिटी कति सुविधा छ? अब कनेक्टिभिटी करिब करिब भयो, गुणस्तरी हुन अझै टाइम लाग्यो, तैपनि हेर्नु भने यहाँबाट 6 घन्टामा डोनडेरा पुग्छौँ, 3 घन्टामा हामी दाङ पुग्छौँ, 2-2.5 घन्टामा हामी नेपाल पुग्छौँ। मदन भण्डारी राजमार्गले दाङ छिरेको यात्रालाई सहज बनाएर तुलसीपुर घोराइ भनेपछि अब हामीले मध्यपाहाडले गर्दा रुकुमपुर रुकुम पश्चिमदेखि पोखराको यात्रालाई हामीले एक्सेस बनायो। अहिले भइरहेको कर्णाली राजमार्गको स्थानान्तरण गर्न सक्यो भने सहरी साधनमै हामी मानसर पुग्ने कन्डिसन बन्यो भने अहिलेसम्म ठेक्का लगाएका पुलहरू निर्माण सम्पन्न हुन्छ। तर सिजनमा भए नि नेपाल जाने प्लेन कुद्ने बाध्यताको अन्त्य भएर डोल्पा जानको लागि 6-9 घन्टामा आफ्नो गाडी बन्यो, 8-9 घन्टा 9-12 घन्टामा पब्लिक गाडीमा डोल्पा पुग्ने खालको एउटा वातावरण बन्यो। यद्य अझै पनि डोल्पाको माथिल्लो गाउँमा सदरमुखदेखि गाउँको बाटा खोल्न सकेन, तैपनि हिजोको र आजकोमा ठ्याक्कै परिवर्तन भयो। हिजो 3 केजी 5 केजी नुनका लागि चामलको लागि जुन लडाइँ थियो त्यसको अन्त्यमा अहिले खाद्य संस्थानका डिपोहरू मान्छे छोडे, परिवर्तन त भएको छ। तैपनि आमूल परिवर्तन अझ गर्न केही न केही टेक्निकल कामहरूको लागि थप लगानी बाँकी छ। अब कर्णालीमा हेर्नुभयो भने सरकार छ, सत्ता छैन भने हुन्छ, किनकि हामीसँग आन्तरिक आय एकदम कमजोर छ। कर्णाली प्रदेशको राजस्वको चाबेर हामीले अहिले पनि अरब पुर्याउन सकेको नियम छैन, हामी करोडको फेरिफेरीमा छौँ। पालिकाहरू हेर्दा हामी लाखमा छौँ, पालिका करोड जान सकेका छैनौँ। हामीसँग वीरेन्द्रनगर नगरपालिकाको 23 करोड आन्तरिक आय हो, तर अरू पालिका सदरमुकाम पालिकाहरूको करोडको एराउन्डमा हो, अरू अहिले दस मण्डप मात्रै भएको हुनाले प्रदेश सरकारको जग भनेको के हो, पालिका मजबुत भयो भने प्रदेश मजबुत हुने हो, किनकि म्याक्सिमम हाम्रो अहिलेको कराधिकार हिसाब गर्नुभयो भने सङ्घीय सरकारसँग मात्रै करको सबै अधिकार छ, र हामीलाई अहिले उपलब्ध भएको कराधिकार मध्ये नि के हो त भन्दा विज्ञान कर पालिकाले उठाउने हो, ढुङ्गा गिट्टी बालुवा 72 कर पालिकाले उठाउने हो, घरबाल कर पालिकाले उठाउने हो, मनोरञ्जन कर पालिकाले उठाउने हो, विज्ञापन कर पालिकाले उठाउने हो। यो उठाउने करहरूको 60% पालिकाले राखेर 40% प्रदेश दिने हो, त्यो दिएपछि नै प्रदेश हुने हो, प्रदेशले आफूले मात्रै लाउनु मिल्ने दुईवटा मात्रै प्रदेशसँग प्रदेश आउने दुईवटा कर हो, एउटा यातायातसँग जोडिएको कर हो जो सवारी साधन दर्ता गर्ने हो, त्यो हामीसँग सवारी साधन दर्ता गर्नलाई चिन्थेरबाट आउने नाका अहिले पनि हामीसँग 3 नाका हो, ठुलो नाका यसो गर्दा एउटा डोल्पासँग जोडिएको नाका, एउटा नाक्सा नागलाको मुगुसँग जोडिएको नाका, एउटा हुम्लासँग जोडिएको नाका हिल्सा, अहिलेसम्म त हिल्सा नाका यातायातको हिसाबले एक्सिस पुग्यो, अरू दुईवटा नाकामा अहिलेसम्म सवारी साधनले एक्सिस पुगेको छैन, त्यो एक्सिस पुग्यो भने हामीसँग अध्यागमन कार्यालय क्वारेन्टाइन त्यसपछि गएर सीमा सुरक्षा लगायत काम हुन सकेको छैन, त्यो नहुने मामले सवारी साधन हामीसँग आएर दर्ताउने सम्मान छैन, लुम्बिनीमा अथवा तपाईँको अरू सुदूरपश्चिमको भन्साबाट ल्याएको नाका यहाँ ल्याएर दर्ता गर्ने कुरा गर्ने उनीहरूलाई होइन नेपालबाट गाडी आउँछ नेपाल दर्ता हुन्छ भैर दर्ता गर्छन् त्यो हिसाबले आउन सकेको छैन।
2: कर्णाली प्रदेशमा चाहिँ अब यहाँले भनिहाल्नुभयो कृषि पर्यटन उद्योग तथा अन्य सेवाहरूमा चाहिँ गर्न सकिने धेरै कुरा आधारहरू छन्, अब यो यी क्षेत्रमा चाहिँ स्वरोजगारको सम्भावना यहाँले चाहिँ कतिको देख्नुहुन्छ?
3: पहिलो कुरा त सम्भावना स्वरोजगारको छ, स्वरोजगारका सिर्जना हुने भनेको दुईटा बाटो हो, एउटा बाटो हो राज्यको तर्फबाट स्वरोजगारी सिर्जना गर्ने, अर्को भनेको निजी क्षेत्रलाई प्रमोट गर्ने। हामी सबैले भन्छौँ देश बनाउनु पर्छ भाषण गर्छौँ, तर लगानी गर्दा काठमाडौँ गर्छौँ, हामी सबैले सुन्दर छ भन्छौँ राहार जाने सबै मान्छे राहार जान्छौँ, पञ्चकोशी घुम्न जान्छौँ, हामी यहाँका अरू धार्मिक पर्यटकीय क्षेत्रमा पुग्छौँ, सिजापुत्र जान्छौँ, तर हामी इन्भेस्ट कहाँ गर्छौँ त काठमाडौँ गर्नुपर्छ भन्छौँ। जबसम्म निजी क्षेत्रको लगानी हाम्रो सम्पदा क्षेत्र नजिक हुँदैन तबसम्म के छ यस्तो छलफल मात्रै चल्ने हो। उदाहरणको लागि कर्णाली चिसामानीबाट राजकाँडामा एउटा केबल कार बन्यो, त्यो केबल कारले हजारौंलाई रोजगारी पनि दिने भयो, त्यहाँको पर्यटन प्रबन्धनमा टेवा पनि पुग्ने भयो। अब लगानी नहुने बेलासम्म जस्तो एउटा सिमेन्ट उद्योग लगानी गर्ने भनेको 3,000 मान्छेलाई रोजगार दिने हो, हाम्रो पहिलो पटक एउटा उद्योग सुरु हुँदैछ एक हिसाबले, अरू भनेको हामीले पर्यटन उद्योग कुरा हो, पर्यटन उद्योग भनेको हामीसँग सुर्खेतमा भएका 2-3 ठुला होटलहरू हेर्नुभयो भने त्यो होटलमा अहिले पनि मान्छेहरू छन्, त्यहाँ प्रत्यक्ष रूपमा वेटरदेखि काम गर्ने मात्रै नभएर त्यसको लागि चाहिने माछा मासु उत्पादन गर्ने कुरा, तरकारी उत्पादन गर्ने कुरा, खाद्यान्न उत्पादन गर्ने कुरा, त्यो किसान पनि अप्रत्यक्ष रूपमा रोजगारीमा जोडिया छ। यो हिसाबले हामीसँग लगानी हुन सकेको छैन, लगानी भेट्टाउनको लागि हाम्रो अनुरोध त के हो भन्दा हामीसँग अहिले लगानीको क्षेत्र पनि सुनिश्चित भएका ठाउँहरू छन्, हस्पिटालिटी पर्यटन क्षेत्रमा हाम्रो लगानी पनि हुनसक्छ, पर्यटन मध्ये पनि अहिले हेर्दै गर्दा कर्णालीमै 10-12 ठाउँमा तातो पानीका कुण्डहरू छन्, सुन्दर हिमालहरूको पनि दृश्य छ, अहिलेसम्म हेर्दा नदी नालाहरू पनि ऱ्याफ्टिङदेखि लिएर सम्भावना भएको क्षेत्र छ, यो क्षेत्रमा लगानी गरिदिनलाई हामीले अनुरोध गरेका छौँ र प्रदेश सरकारको तर्फबाट नीति कार्यक्रममा त्यस्तो औद्योगिक क्षेत्र सुरु गर्ने औद्योगिक कर्जा सुरु गर्नेहरूको लागि विद्युत र सड़क खानेपन लगायतका आधारभूत पूर्वाधार तयार गर्ने भनेर सरकारको तर्फबाट नीति कार्यक्रम पनि बोलाएको छौँ, उहाँहरू आएर काम गर्छु भन्नुभयो भने सरकारले सहजीकरण गर्छ एउटा कुरा, अरू कुरा तपाईँ हेर्नु भने हामीसँग राम्रो खालको संस्कृतिको सम्भावना छ, कल्चर छ, जसरी आज इन्डोनेसियाले जसरी सिङ्गापुरले आफ्नो कल्चर बिक्री गरिरहेको छ त्यस्तै हामीले पनि यहाँको हाम्रो कल्चरलाई वृद्धि गर्ने गरी अगाडि बढ्ने कुरा हो, त्यसलाई अगाडि बढ्नलाई हामीले विभिन्न खालको नीति कार्यक्रम ल्याइरहेको छौँ, तर नीति काम ल्याएर मात्र हिजो कुनै बेला एउटैको घरमा 5,000, 10,000, 15,000 के हुन्थ्यो भेडा हुन्थ्यो, अब हामीसँग उनमा आधारित हाम्रो जीवनशैली थियो त्यो पनि अहिले सकियो, अब अहिले हामी सूचना प्रविधिको कुरा गर्दैछौँ, सूचना प्रविधिको लागि सङ्घीय सरकारको सहकार्यमा लगानीमा अहिले सूचना प्रविधिको केही गतिविधि अगाडि बढाएका छन्, तैपनि हामीले सन्तुष्ट नहुने गरी त गतिविधि अगाडि बढ्न सकेका छैन, नभए नीति कार्यक्रमले मात्रै अगाडि बढ्ने छैन, नीति कार्यक्रम त राम्रो छ तर यसको लागि लगानीको लागि छ, कर्णाली प्रदेश सरकारको अहिलेको हाम्रो बजेटको आँखा सानो छ, र अर्को सङ्घीय सरकारले तलब वृद्धि गरेपछि के हो हामीसँग स्रोत त बढाएको छैन, तर 21% तलब वृद्धि हुँदा हाम्रो बजेटको चार हेर्नुभयो भने पुँजीगत भन्दा चालुतर्फ हाम्रो बजेट सिद्धान्त त पुँजीगत भन्दा चालु कम हुनुपर्ने हो, तर प्र्याक्टिकलमा के छ बढ्दैछ, अनिवार्य दायित्व त्यो हो, त्यही भएर हामीले अब हाम्रो राष्ट्रको दर र दायरालाई फराकिलो बनाउने दिशामा काम गर्नुपर्छ, त्योभन्दा अगाडि मुख्य कुरा जनसङ्ख्या नै चाहिँदैछ जे काम गर्न पनि, हाम्रो प्रदेशमा एक त जनसङ्ख्या कम छ, फिल गर्नुहुन्छ गर्नुहुन्न, बाहिर जति आदेश दिए पनि रियलमा हामीसँग जनसङ्ख्या कम छ, हामीसँग 15 लाख जनसङ्ख्या हो, र 15 लाख जनसङ्ख्या यहाँ छैन फेरि, किन छैन 15 लाख पनि हामीले इन्डियालाई देश भन्छौँ, आधा नरम मान्छे देश छौँ, अलिक सचेत बुझाए मान्छे नागरिकता मात्रै कर्णाली प्रदेश छ, हामी सहरी क्षेत्रमा छौँ, हेर्नु भने रुकुम र सल्यानका नागरिक दाङमा खोज भेरा हुन्छ, सुर्खेत दैलेखका नागरिक नेपाल कोलपुर बर्दिया भेटा हुनुहुन्छ, अन्त कालीकोट थिएका अलिकति मान्छे खोज्नु भने उता कैलाली टिकाउँछ भेटा हुन्छ, त्यो भावनाले हामी त दुई गरी सिस्टममा छौँ, एक घर पहाडमा छ, एक घर सहरमा छ अथवा तराईमा छ, त्यो हिसाबले हेर्नुभयो भने जनसङ्ख्याको पनि अहिले जनसङ्ख्या नयाँ जनसङ्ख्या नीति आएको छ 2082, यो जनसङ्ख्या नीतिको आधारमा अलिकति केही कुरा गर्न सकिएन भने युजर नै भएन भने उपयोग गर्ने त त्यही नागरिक हुन्, हामीसँग अब युजरको संख्या पनि घट्दै गरे हुनाले विकास र यो आर्थिक समृद्धिमा केही न केही टेक्निकल समस्या छ, यसलाई अगाडि बढाउनु भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भेटाउने हो, अब 30 वर्षदेखि कर्णाली लगायत विभिन्न आयोजनाहरू होल्ड छन्, त्यो भएर जबसम्म यी आयोजनाहरूले गति लिन सक्दैन तबसम्म रोजगारी यस्तो छलफलको विषय भयो, ठ्याक्कै रोजगारी पाइनको विषय कम देखिन्छ, सरकारले सम्बन्धै सहकारी गरेको अवस्था छ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम रोजगार संवाद, यो कार्यक्रम वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा रेडियो भेरी एफएम सुर्खेतले उत्पादन र प्रसारण गरेको हो। ए सुन न, अब छोराछोरी पनि ठूला भइसके, घर खर्च पनि बढ्दैछ, अब म विदेशतिर जान्छु, के भन्छौ तिमी?
4: लौ किन जानु पर्यो?
3: यस्तो छलफलको विषय भयो, ठ्याक्कै रोजगारी पाइनको विषय कम देखिन्छ, सरकारले सम्बन्धै सहकारी गरेको अवस्था छ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम रोजगार संवाद, यो कार्यक्रम वीरेन्द्रनगर

0: नयाँ केही व्यवसाय गर्नुहुन्न र?
1: तिमीले भनेको कुरा पनि ठिकै हो, तर एकपटक दुई चार वर्षको लागि बाहिर गएर आउँछु के, अनि बुढाबुढी मिलेर गाउँमै केही गरौँला नि।
0: ओहो, बुढाबुढी बीच के को सल्लाह हुँदैछ?
1: ए, भाउजू पो आउनु भएको रहेछ। नमस्कार भाउजू।
0: नमस्कार बाबु, नमस्कार।
1: अफिस जाने समय भइसकेछ है, म विदेश जाउँ कि भनेर बुढाबुढी सल्लाह गर्दैछौ के।
0: कस्तो समयमा आइएछ, मेरो काम भनेकै तपाईँहरू जस्तै वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी परामर्श दिने हो नि बाबु।
1: ए हो र भाउजू, कस्तो ढुङ्गा खोज्दा देउता मिल्या जस्तो भयो। विदेश जान के गर्नुपर्छ र भाउजू? टिकट काट्ने जाने होइन र?
0: होइन नि बाबु, वैदेशिक रोजगारमा जाँदा कम्तीमा पाँचवटा कुरामा ध्यान दिनुपर्छ। पहिला त तपाईँले सिप सिक्न पर्यो, त्यसपछि आधिकारिक मेन पावर कम्पनीबाट वा वैदेशिक रोजगार विभागबाट इजाजत प्राप्त कम्पनीबाट मात्रै आफ्नो प्रक्रिया अगाडि बढाउनु पर्यो।
1: ए, यति भएपछि विदेश जान सजिलो हुने भयो होइन त भाउजू?
0: यति मात्रै कहाँ हो र बाबु, वैदेशिक रोजगार विभाग मार्फत श्रम स्वीकृति अनिवार्य लिने, पैसाको कारोबार गर्दा अनलाइनबाट गर्ने, सबै कागज पत्रहरू जस्तै पासपोर्ट, भिजा, सम्झौता पत्र, श्रम स्वीकृति, पैसा तिरेको भरपाई, बिमाको कागज, मेडिकल रिपोर्ट सुरक्षित राख्नुपर्छ, अनि नेपालकै विमानस्थल प्रयोग गर्नुपर्छ नि बाबु। अर्को कुरा नि बाबु, तपाईँ काम गर्न जाँदा भिजिट भिसामा जानु हुँदैन है।
2: सुन्यो बुढा, त्यस्तै विदेश जाने भनेर हुँदो रहेछ त, कति धेरै कुरा थाहा पाउनु पर्दो रहेछ नि। धन्य दिदी,
3: मेरो छोरालाई पनि पठाउने तयारी गरेको थिएँ, नानीसँग भेट भएर धेरै कुरा थाहा भयो।
1: ल ल बुढी, मेरो झोला पनि प्याक गर त, म पनि भाउजूसँगै जिल्ला प्रशासनमा पासपोर्ट बनाउन गइहाल्छु।
4: सकेसम्म स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सिप सिकेर मात्र जाउ।
1: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
4: र वीरेन्द्र नगर नगरपालिकाद्वारा जारी सन्देश।
5: अहिले रोजगारी प्रवर्धनको लागि सामी कार्यक्रमले समेत सरकारहरूलाई सहयोग पुर्याइरहेको छ। विशेष गरी प्रदेश र स्थानीय सरकारहरूलाई रोजगारी प्रवर्धनका लागि सहयोग पुर्याइरहेको यो कार्यक्रमले कर्णालीमा कसरी काम गरिरहेको छ त भनेर सामी कार्यक्रमका संयोजक कमल रोकायासँग हामीले कुराकानी गरेका छौं।
6: अहिले यो सुरक्षित आप्रवासन कार्यक्रमले कर्णाली प्रदेशमा चाहिँ के कसरी कामहरू गरिरहेको छ?
7: प्रश्नको लागि धन्यवाद छ। यो सुरक्षित आप्रवासन सामी कार्यक्रम कर्णाली प्रदेशको करिब करिब 52 स्थानीय तहमा काम गर्छ। अब यो 52 स्थानीय तहमा काम गर्ने सिलसिलामा चाहिँ दुईटा पार्टबाट काम गरिरहेको छ। एउटा पार्टबाट चाहिँ वैदेशिक रोजगारमा गएर फर्केर आएका व्यक्तिहरूको पुनर्स्थापना कसरी गर्न सकिन्छ भन्ने हो गरिरहेछ भने, दोस्रो पाटो चाहिँ वैदेशिक रोजगारमा जाने युवाहरूलाई चाहिँ कसरी सकेसम्म नजानको लागि के गर्न सकिन्छ, जानै पर्ने अवस्था आयो भनेदेखि चाहिँ के सूचना सिप लिएर जान सकिन्छ र अनि उहाँहरूको वैदेशिक रोजगार चाहिँ उपलब्धिमूलक फलदायी हुन्छ भन्ने कुरामा चाहिँ अलिक बढी केन्द्रित छ।
6: यो काम गरिरहँदा चाहिँ यो आन्तरिक रोजगारको कुरा पनि छ कर्णाली प्रदेशमा, यहाँले कस्तो पाउनु भएको छ?
7: अब कर्णाली प्रदेशको सबै स्थानीय तह र सबै जिल्लामा छलफल गर्दा, जस्तै निर्वाचित पदाधिकारीहरू लगायतका सबैसँग छलफल गर्दाखेरि चाहिँ आन्तरिक रोजगार प्रबन्धन गर्नको लागि चाहिँ खासै अझै पनि ध्यान दिएको हो जस्तो मलाई लाग्दैन होइन। यो सिलसिलामा चाहिँ हाम्रो तर्फबाट हामीले सबै जनप्रतिनिधिहरूसँग लगायत सरकारहरूसँग छलफल गर्दाखेरि चाहिँ अब स्थानीय स्तरमा चाहिँ रोजगार प्रबन्धनका क्षेत्रहरू छन्, त्यसलाई चाहिँ प्रबन्धनको लागि चाहिँ दुईटा पार्टबाट काम गर्नुपर्छ भन्ने चाहिँ, एउटा वैदेशिक रोजगारको सिलसिलामा फर्केर आएको सिप क्षमता र पुँजीलाई चाहिँ स्थानीय स्तरमा प्रचालन गर्नुपर्छ भन्ने एउटा पाटो भयो। दोस्रो पाटो चाहिँ यहीँ उत्पादन भएका जनशक्ति जसले चाहिँ स्वदेशमै काम गर्न चाहनुहुन्छ त्यसलाई पनि अब अलिकति परिचालन गर्ने क्षेत्रहरू पहिचान गर्नुपर्छ, जस्तो टुरिज्म सेक्टर एउटा भयो, कृषि सेक्टर एउटा भयो, अनि जडीबुटीको सेक्टरमा चाहिँ प्रवर्धन गर्नुपर्छ भन्ने टाइपको कुराकानी त भएको छ, तर अझै पनि ठोस रूपले नीति कार्यक्रम र त्यो खालका मेगा स्ट्रक्चर टाइपका कार्यक्रमहरू ल्याइरहेको देखिँदैन।
6: जस्तो यो यही क्षेत्रमा काम गर्दै जाँदा चाहिँ यहाँको स्थानीय पालिकाहरूले र प्रदेशले चाहिँ कसरी काम गरिरहेका छन्?
7: अहिले चाहिँ स्थानीय सरकार र प्रदेश सरकारले चाहिँ कर्णालीका युवाहरूलाई कर्णालीमै स्थापित गर्नुपर्छ, रोजगारयुक्त बनाउनुपर्छ भन्ने स्तरको चाहिँ अब कार्यक्रमहरू त लिएर आएको देखिन्छ। जस्तो अब

0: स्टार्टअप कर्जा टाइपको कामहरू र जडीबुटी प्रशोधन अथवा स्थानीय स्तरमा यहीँको चाहिँ अब ऊर्जा स्रोतहरू हुन्छ नि, पानी लगायतका विभिन्न चिजहरू सदुपयोग गर्नुपर्छ भन्ने खालको कार्यक्रम त लिएर आएको देखिन्छ। त्यो पनि अझै पनि जनस्तरमा पुर्याउन र जनताको सहभागितालाई प्रवर्धन गर्नको लागि चाहिँ अझै काम गर्नुपर्ने देखिन्छ, ताकि चाहिँ युवाहरू चाहिँ अब विदेशी रोजगारमा संस्कृति गरेर जानेतिर आकर्षण भन्दा पनि स्थानीय स्तरमा रोजगार युक्त हुन् भन्ने एउटा लक्ष्य राख्नुपर्ने देखिन्छ। एउटा अर्को चाहिँ अब इन्डिया माइग्रेसन हाम्रो प्रदेशको हकमा चाहिँ ठुलो रूपमा रहेको छ। इन्डिया माइग्रेसनलाई एउटा कुरा चाहिँ अब व्यवस्थित कसरी गर्ने, रेकर्डमा कसरी ल्याउने भन्ने एउटा पाटो भयो।
1: जस्तो अहिलेसम्म यो जस्तो भारत हाम्रो नजिकै छिमेकी देश पनि भएको हिसाबले यहाँले भन्दै गर्दा चाहिँ त्यहाँ कतिको संख्यामा गएका छन् तिनीहरू डेटा हो, अहिलेसम्म हामीले कहीँ पनि पाइएर आएको जस्तो पनि देखिँदैनौँ। यहाँ जस्तो यो क्षेत्रमा काम गर्ने संघ संस्थाहरूले पनि त्यतातर्फ अलिकति ध्यान पुगेको छैन कि भन्ने चाहिँ लागिरहेको कता कता देखिन्छ।
0: यो हजुरले भनेको ठिक हो। अहिले चाहिँ अब यो कर्णाली प्रदेशमा सुरक्षित आप्रवासन कार्यक्रमतर्फबाट मैले आफै यो कर्णालीवासी भएको हकमा चाहिँ काम गरेको करिब एक वर्ष हुन थाल्यो। यो सिलसिलामा चाहिँ इन्डिया जाने अब सर्फेसली मान्छेहरूले 10 लाख भन्छ, 15 लाख मान्छेहरू इन्डिया गएको छ भनेर भनिएको छ। त्यसको एकिन सरकारी तथ्याङ्क र अब ठ्याक्कै यदि हो भनेर भन्न सक्ने अवस्था अहिलेको दिनमा पनि छैन एउटा। अनि अर्को कुरा चाहिँ अब इन्डिया माइग्रेसनलाई चाहिँ विदेशी रोजगारको रूपमा स्वीकार नगरेको हिसाबले गर्दाखेरि पनि संस्कृति लगायतका विभिन्न खालका कानुनी प्रक्रियाहरू पुरा गरेर इन्डिया जाने चलन पनि छैन, त्यस कारणले गर्दाखेरि रेकर्ड लिएर आउन अप्ठ्यारो परेको छ। अहिलेको पछिल्लो अवस्थामा चाहिँ हामी जुन जुन स्थानीय तहमा गएर छलफल गरेका छौँ अथवा हामीलाई पनि महसुस के भइरहेको छ भने कुनै न कुनै मेकानिजममा संस्कृति त अब भनेर भन्न नसक्ने अवस्था भए पनि अब सूचीकृत टाइपको, जस्तोमा इन्डिया जानुभन्दा अगाडि काहीँ न काहीँ सूचीकृत हुने र सूचीकृत किन हुने भन्दाखेरि चाहिँ कुनै कल्याणकारी प्रकारका चाहिँ प्याकेजहरू डेभलप गर्नुपर्छ सरकारले, प्रदेश सरकारले, स्थानीय सरकारले अथवा हामी जस्ता काम गर्ने जुन कार्यक्रम छन् तिनीहरूले चाहिँ सामाजिक सुरक्षा प्रकारको प्याकेजहरू ल्याउनुपर्छ भनेर छलफल गरिरहेको छ एउटा। त्यो छलफलको विकल्पहरू के हुन सक्छन् भनेर भन्दाखेरि चाहिँ दुईवटा विकल्प चाहिँ अहिले स्थानीय तहमा चाहिँ हामीले कुराकानी गरेको छ। एउटा तह विकल्प के हो भने आवधिक हिसाबले इन्डिया लगायतका अनौपचारिक क्षेत्रमा काम गर्न जो जानुहुन्छ यो आवधिक बिमा प्रकारको एउटा प्याकेज लिएर आउने, जसमा चाहिँ 4-5 सय रुपियाँ हाल्यो भनेदेखि राख्यो भनेदेखि चाहिँ मान्छेले कुनै कारणले चाहिँ अब 1 लाख 2 लाख 3 लाख कति क्षतिपूर्ति दिन सकिन्छ बिमित हुने व्यक्ति र बिमा कम्पनी र सरकारको बिचमा एउटा ट्राइपार्टी एग्रिमेन्ट गरेर जान सकिन्छ कि भन्ने छ, ताकि मान्छेहरू चाहिँ त्यो स्थानीय तहको वडामा अथवा पालिकामा अथवा प्रदेश सरकारको कहीँ न कहीँ सूचीकृत होस्। एउटा कुरा सूचीकृत हुने सुविधा पनि अथवा फिजिकली मान्छेहरू चाहिँ वडामै पालिकामै आउनुपर्छ भन्ने हिसाबले भन्दा पनि वेबसाइटमा कुनै खालको क्युआर जेनेरेट गरेर क्लिक एउटा क्लिक गरेको भरमा चाहिँ उसको इन्फर्मेसन चाहिँ राख्न सक्ने खालको गर्यो भनेदेखि चाहिँ त्यो एउटा एकातिर डेटा आउँछ, दोस्रो चाहिँ कहाँ गएको छन् भन्ने थाहा हुन्छ, तेस्रो चाहिँ कस्तो कस्तो खालको सिपहरू छ भन्ने यकिन गर्न सकिन्छ, र चौथो चाहिँ कुनै खालको चाहिँ अपराध अनुसन्धानहरूका पार्टहरूमा पनि काम गर्नु पर्यो भने त्यो यकिन आउँछ भन्ने प्रकारको छलफल चाहिँ भएको छ। तर नीतिगत हिसाबले चाहिँ अझै पनि अगाडि बढ्न चाहिँ धेरै
1: जस्तो यो कुराकानी गरिरहँदा चाहिँ अब यो धेरै जस्तो स्थानीय तहहरूले चाहिँ यो रोजगार सेवा केन्द्रहरू पनि स्थापना गरेका छन्, यो चाहिँ कतिको प्रभावकारी रूपमा काम भएको पाउनुहुन्छ यहाँहरूले?
0: अब यहाँहरूले भने जस्तै संरचनागत र यसको अवधारणागत हिसाबले हेर्ने भने त राम्रो देखिन्छ होइन, किनभने अब स्थानीय स्तरमा रोजगारदाता को को छन्, बेरोजगार युवाहरू को को छन्, सिप गरेका मान्छेहरू को को छन्, सिप नभएका मान्छेहरू को छन्, जागिर खोज्ने मान्छेहरू को को छन्, जागिर दिन लागेका एजेन्सीहरू को को छन् भन्ने बीचको तालमेल मिलाएर एक आपसमा बेरोजगार र रोजगार बीचको चाहिँ सम्बन्ध स्थापित गर्ने एउटा सम्बन्धको सेतु हो भनेर अवधारणा गर्दैछ ठिक छ। तर यसलाई अझै पनि तपाईँको चाहिँ प्रभावकारी हिसाबले लैजानको लागि काम गर्नुपर्ने चाहिँ देखिन्छ। काहीँ न काहीँ चाहिँ एउटा रोजगारको विषयमा छलफल गर्ने केन्द्रको रूपमा त स्थापित भएको देखिन्छ, तर रोजगारै दिने किसिमले चाहिँ अझै विकास गर्न चाहिँ पर्ने देखिन्छ, ताकि चाहिँ अब एउटा सानो बाटोघाटो खनेर 100 दिन 15 दिन पुर्याउने खालले भन्दा पनि त्यसलाई चाहिँ ठोस रूपले जसरी प्राइभेट कम्पनीहरू जस्तो प्राइभेट कम्पनीहरूले जागिर खुलेको जागिरहरू राख्छ अनि जब होल्डरहरू त्यहाँ एक्सेस गर्छन् अप्लाई गर्छन् अनि प्रोक्रिमेन्ट प्रोसेसमा जान्छन् र जागिर पाए जस्तै, रोजगार सेवा केन्द्रले त्यो गर्नुपर्ने हो खास चाहिँ अवधारणागत हिसाबले गर्ने हो हेर्ने हो भनेदेखि चाहिँ त्यो अझै गर्न सकेको छैन. त्यो नगर्नुको गर्न नसकिनुको दुई तिनवटा कारणहरू छन्. एउटा कारण कस्तो देखिन्छ भने त्यो रोजगार सेवा केन्द्रलाई सङ्घीय सरकारले चाहिँ स्थानीयको भन्छ, स्थानीय सरकारले चाहिँ सङ्घीयको भन्छ, र त्यो सङ्घीयको हो कि स्थानीयको हो भन्ने बिचमा चाहिँ साथीहरूले त्यो भन्नु जो रोजगार सेवा केन्द्रमा काम गर्छ उहाँले सङ्घर्ष गरिरहेको देखिन्छ. किनभने संस्थागत संरचनामा चाहिँ ओएनएम स्ट्रक्चर तरिकाले चाहिँ स्थानीय सरकारको संरचनामा रहेर थायी प्रकृतिको चाहिँ एक खालको संरचना बनाएर गयो र त्यसलाई चाहिँ बजेट कार्यक्रम नीति मात्रै नभएर चाहिँ बेरोजगार को छन् तथ्याङ्क हेर्ने र त्यो तथ्याङ्कको आधारबाट स्थानीय स्तरमा चाहिँ हुने युवाहरूसँग स्रोत विदेशबाट कमाएको कति छ, आन्तरिक जेनेरेट गर्न कति गर्न सकिन्छ, त्यसको लगानी कहाँ गर्न सकिन्छ भन्ने प्रकारको योजना गरेर जान पाएको भए अझै प्रभावकारी हुने थियो भन्ने लाग्छ मलाई. अझ यो कर्णालीको हकमा हेर्नुहुन्छ भनेदेखि त अवसरको त भयङ्कर खाली जस्तो लाग्छ मलाई होइन. अब सानो एउटा ढुङ्गा चुच्ची ढुङ्गालाई मात्रै देखाएर पनि हामी धेरै काम गर्न सक्ने सम्भावनाहरू देखिन्छ. टुरिज्म सेक्टरमा ठुलो काम पड्को बनाएर सकिन्छ, कृषि सेक्टरमा र जलविद्युत सेक्टरमा चाहिँ काम गर्न सकिन्छ जस्तो लाग्छ मलाई.
1: यो अब नेपालको संविधानमै रोजगारीको हक चाहिँ सुनिश्चित गरेको छ, तर पनि अझै पनि विभिन्न तथा पछाडि पारिएका वर्गहरू चाहिँ स्वरोजगारका कार्यक्रमहरूको पहुँचमा चाहिँ पुग्न नसकिरहेको चाहिँ पाइएको छ. के कारणले चाहिँ उहाँहरूको चाहिँ पहुँच नपुगेको हो जस्तो चाहिँ लाग्छ, जो चाहिँ तपाईँहरू यही क्षेत्रमा काम गरिरहनु भएको छ?
0: हजुर, तपाईँको सही हो. स्थानीय स्तरमा पनि स्थानीय सरकारहरूले पनि विभिन्न नीति कार्यक्रम र रोजगारमूलक कार्यक्रमहरू लिएर आएको पनि देखिन्छ. प्रदेश सरकारका पनि विभिन्न मन्त्रालयबाट विभिन्न खालका करोडौँको कार्यक्रमहरू लिएर आएको देखिन्छ. एउटा मात्र उदाहरण दिने हो भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले यो विदेशबाट फर्केर आएको व्यक्तिहरूलाई 1,50,00,000 यो वर्ष विनियोजित गरेको छ होइन. विनियोजित गरेको चिजमा चाहिँ अब ऋण के अरे ब्याज अनुदान भन्ने चाहिँ प्याकेजभित्र लिएर आएको छ. तर त्यसमा अहिलेको आजको दिनसम्म पनि एकजना दुईजना मान्छे पनि आउन सक्ने अवस्था चाहिँ देखिँदैन. एउटा यसको चाहिँ धेरैवटा फ्याक्टर छन्, तर मैले देखेको एउटा मात्र फ्याक्टर के देख्छु भने अब जसले काम गर्न चाहन्छ उहाँको चाहिँ त्यो सूचनाको पहुँचमै छैन कि जसले गर्न सक्छ, र जसलाई अलिअलि जानकारी छ उहाँलाई के छ भनेदेखि चिने जानेका मान्छेहरूले मात्र पाउँछ, अब हामीले के निर्णय दिइराख्नु भनेर भन्ने खालको एउटा देखिन्छ. अनि तेस्रो चाहिँ पछि के देखिन्छ, साँच्चीकै चिने जानेका भन्छुन गरेका मान्छेहरूले पहुँच पाएको पनि देखिन्छ. जसले काम गरेका छैन उसले पाएको पनि देखिन्छ, अनि जसले पाएको छ उसले काम गरेको पनि देखिँदैन कि त्यो त्यो कारणले अलिकति तालमेल चाहिँ मिलेको देखिँदैन. यसलाई चाहिँ अझै स्थानीय स्तरको जो हजुरले भनेको जस्तो विपन्न वर्गको आवश्यकता छ त्यो आवश्यकतासँग गएर छलफल गरेर त्यसको आवश्यकतासँग के म्याच गर्छ त त्यो चाहिँ सँग नीति कार्यक्रम बजेट लिएर गएर पाउने प्रक्रिया पनि एकदम सहज बनायो भने राम्रो हुन्छ जस्तो लाग्छ. एउटा जस्तो मैले कृषिमा उत्पादनशील गर्नु पनि त्यसको मार्केट के हो त, जस्तो मैले हाम्रो म त जागरको भएको भएर त्यहाँ बिसार चाहिँ एकदम फलाफल उत्पादन हुन्छ. हामी यहाँ पिठो मिसाको बेजार खाइरहेछौँ, उता चाहिँ बेसारै बेसार भएको छ. त्यसलाई चाहिँ उत्पादन धेरै गर्न सक्छ, त्यसको मार्केट कसरी गर्ने भन्ने प्रकारले, अथवा भएको चिजलाई उत्पादन गरेर अर्को चिजमा कन्भर्ट कसरी गर्ने. जस्तो मलाई स्याउ छ भने स्याउको चाहिँ हामी एक सिजनमा स्याउ पनि स्याउ पाउँछौँ, दोस्रो सिजनमा स्याउ चाहिँ इन्डिया खानुपर्ने हुन्छ. त्यसलाई राखेर पछिल्लो दिनमा कर्णालीको नामबाट कसरी बिजनेस गर्ने भन्ने खालको लिएर आउनुपर्ने देखिन्छ. तर हजुरले भनेको प्रश्न चाहिँ अब विपन्न वर्गसँग पहुँच पुर्याउनको लागि विपन्न वर्गकै छलफल अन्तर्क्रिया सहभागितामा कुनै खालको उहाँले भनेको टाइपको चाहिँ नीति कार्यक्रम लिएर आउने एउटा, र उहाँहरूलाई पहुँच पुर्याउने स्थानीय स्तरमै पहुँच पुग्ने गरी जानुपर्छ. अनि अर्को चाहिँ सङ्घीय हिसाबले चाहिँ सङ्घीय सरकारले एउटा खालको कार्यक्रम ल्याउने, प्रदेशले एउटा ल्याउने, स्थानीयले एउटा ल्याउने होइन कि संयुक्त कार्यक्रम लिएर आएर एकीकृत हिसाबले गयो भने प्रभावकारी.
2: यो कुराकानी सँगै अब भने कार्यक्रमको निर्धारित समय सकिने लागेको छ. कार्यक्रम प्रतिका सल्लाह सुझाव छन् भने तपाईँले दिन नभुल्नुहोला. प्रतिक्रियाको लागि 083-522-445 अथवा रेडियो भेरीको फेसबुक पेजमा समेत प्रतिक्रिया दिन सक्नुहुनेछ. हवस् त, रोजगारसँग सम्बन्धित यस्तै कार्यक्रमहरू आगामी दिनमा समेत लिएर आउने नै छौ. अहिलेलाई भने कार्यक्रम उत्पादन टीमका सम्पूर्ण सहकर्मी सहित म कार्यक्रम सञ्चालक टेकराज केसी पनि बिदा हुन्छु. नमस्कार.
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाग्दा जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ. हामी गर्ने गर्ने भइसक्यो.
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त पुरै बुझिन त हौ।
4: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो,
4: त्यही गएर सुरजन रोकायलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गएर के हो कसो।
4: ल टिपिराख फोन नम्बर 9820293948 9820293948।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
8: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
9: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
10: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
9: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
11: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
12: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
11: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या।
12: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
13: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हात खुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
14: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
15: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489376।
16: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
17: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
14: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031।
17: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
18: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
19: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
20: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
21: हवस् त आजका लागि रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक, समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ। शुभरात्री।

नमस्कार, रेडियो भेरी एफएम 98.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजे सम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

जबसम्म तत्व ज्ञान प्राप्त हुन सक्दैन तबसम्मका लागि कुनै काम नछोड्नु। तत्व ज्ञान प्राप्त भएपछि कर्म स्रोत स्फूर्त छोडिदिएमा अप्ठ्यारो पर्दैन। महाराज राजा परीक्षितलाई सुखदेवले बताउनु भयो, अब धेरै साधन छन् मुक्ति हुनेको भन्ने प्रमाण छन् प्रभु। त्यो धेरै साधन मध्येमा कुन चाहिँ साधनले मुक्ति हुन सकिन्छ भनेर सोद्धाखेरिमा बहुसाधन योगत, कसैको कर्मकाण्ड, कसैले भक्तिकाण्ड, कसैले उपासना नै ज्ञान, कसैले भाव भक्ति र श्रद्धा, कसैले जीवनको शैलीमा तीर्थ, कसैले व्रत, कसैले यज्ञ, कसैले ध्यान, कसैले मनन, कसैले कीर्तन, यसैबाट उद्धार हुने हो। 125,000 वटा मार्ग छ मुक्तिका लागि भन्ने शास्त्रोक्त पद्धतिले निर्णय गरेको छ, तर एउटै मात्रै मार्ग निर्देश गर्न नसकेको कारणले हामी भूलमा परेका छौं। यो एउटा कुरा के बुझ्नुहोस् भने धर्म भनेको सबैले शान्ति चाहेको हो। धर्मको मूल सिद्धान्त ईश्वर प्राप्तिको नीति हो र शान्ति चाहेको हो। हामी सबैले जान खोजेको भगवान काठमाडौँको पशुपतिनाथ रहेछ भने तर जाने बाटो हाम्रो धेरै छ। कोही हामी प्लेनमा गयौं 22-25 मिनटमा हामी पुग्यौं, कोही हामी जब मोटरमा गयौं जब 5-6 घण्टामा पुग्यौं, कोही जब हामी हिँडेर गयौं यसै पोखरा नगरीबाट अब हामी 6-7 दिनमा पुग्यौं। तर वास्तवमा कुरा के भन्ने विषयका लागिमा सबले सोच्नुपर्ने कुरा चाहिँ एउटा हो, त्यो हो गन्तव्य स्थल एउटै हो, मार्ग धेरै हो, बाटो धेरै हो। कुनै धर्मको पनि विरोध गर्न हुँदैन तर आफ्नो धर्म चाहिँ छोड्न हुँदैन, शास्त्रले यही नीति गर्छ। अर्काको धर्मको विरोध नगर्नु, आफ्नो धर्म नछोड्नु, अन्याय गर्नु, अत्याचार गर्नु, भ्रष्टाचार गर्नु, घुसखोरी गर्नु, तस्करी गर्नु, चोरी चारी पैठारी गर्नु यो पाप गरेको हो। पापको प्रायश्चित्त हुन्छ अज्ञात ज्ञातमा पन्नम प्रायश्चित्त समाचरित, तर एउटा कुराको प्रायश्चित्त हुँदैन धर्म छाडाको। त्यो धर्म छाडा भनेको के हो भनेदेखि आफ्नो धर्मलाई छोडेर अर्काको धर्ममा पुग्दछ जो, त्यही हो धर्म छाडा। सबै कुराको छोडपत्र हुन सक्छ, धनको छोडपत्र हुन सक्छ, मानको छोडपत्र हुन सक्छ, पत्नीसँग छोडपत्र हुन सक्छ, छोरासँग पनि छोडपत्र हुन सक्छ, तर एउटा चीजसँग छोडपत्र हुन सक्दैन, त्यो हो आमा। आमासँग छोडपत्र हुँदैन अनि त्यसपछिबाट धर्मसँग छोडपत्र हुँदैन। आमालाई तिमीले जन्माएकी हौ, तिमी त्यति सानी छौ, म यति ठुलो छु, तैँले भन्दा हुन्छ, मिल्ला त्यो कुरो? त्यस्तै त्यो धर्ममा मान्दिनँ भनेर पैसामा बिक्री हुँदाखेरिमा त्यो कुरो संस्कारले दिएला मिल्दैन। त्यसै कारणले आमा र धर्मको चाहिँ छोडपत्र गरेको सवाल मिल्न सक्दैन महाराज परीक्षित। यस कारणले धर्मको रक्षा गर्नु, आफ्नो रक्षा धर्मले अवश्य मेव गर्नेछन्, यो अवश्य मेव, यसमा फरकको मत होइन। राजा परीक्षितलाई सुखदेवले बताउनु भयो। अनि सबभन्दा सजिलो भगवानमा प्राप्ति हुने धेरै मार्ग मध्येमा कुन मार्ग हो त प्रभु राजा परीक्षितले सोध्नुभयो। अब एउटै कुरा सोध्नुहोस्, बिहान जुरुक्क उठ्नुहोस् तपाईँ, आफ्नो आसनबाट पूर्वपट्टि फर्कनुहोस् या उत्तरपट्टि फर्कनुहोस्, दुई घुँडामा हात राखेर ज्ञान मुद्रामा राख्नुहोस् प्रभुलाई, शरीरलाई पिलर जस्तो स्तम्भमा बनाउनुहोस्, अनि आफ्नो योनिद्वारबाट तालुसम्म 6 वटा चक्रको चिन्तन त्यही जब मेरुदण्डमा परिकल्पना गर्नुहोस्। पुछारमा ज्योतिर्मय चक्रले पूर्ण भएको 4 अक्षर छन् जसमा ओ स स स, त्यसलाई मूलाधार चक्र। नाभिमा 6 वटा अक्षर आधित ब्रह्म छ, त्यसलाई स्वाधिष्ठान नाम रहेको चक्र, ब भ म ए र ल। अनि त्यसदेखि पछाडि छातीमा मणिपूरक नामको चक्र, 10 वटा अक्षर आधित ब्रह्मले पूर्ण भएको चन्द्रमाको कान्तिले ज्वाजल्य मान भएको शक्ति छ, 10 वटा अक्षरमा ड ढ अण त थ द ध न प फ। घाँटीमा 12 वटा अक्षर आधित चक्र छ, त्यसलाई अनाहत नामको चक्र भन्दछ, त्यसमा 12 वटा अक्षर छन्, त्यसमा सूर्यको जस्तो ज्योति बलेको छ, त्यसमा क ख ग घ ङ च छ ज ज ञ ट ठ, कबाट ठसम्मको अक्षर अटाउने हुनाले घाँटीको नाम कण्ठ भनेको। र अनि त्यसदेखि पछाडिबाट अनि दुई आँखाको बीचमा पुग्नु, त्यो दुई आँखाको बीचमा पुगिसकेपछि अच वर्ण छ, त्यो अच वर्ण भनेको अ आ इ उ रि रि लि लि ए ऐ ओ औ अम अ। अब त्यसलाई फेरि मणिपूरकले पूर्ण भएको छ चक्र, त्यसपछिबाट हाम्रो जब तालुमा गएपछि दुईटा अक्षर छ, त्यसमा भन्छ अर्थात् निधारका टुप्पामा दुईटा अक्षर छ, त्यो दुईटा अक्षर के हो? सो हम, हम स, हकार गर्दा नाकबाट बाहिर आउने, सकार गर्दा भित्र जाने, श्वास खेलिरहने, 24 घण्टामा 21,600 पटक श्वास फेर्ने, त्यही ओछिनमा बसेर 600 गणेशलाई दिने,
6000 ब्रह्माजीलाई 6000 विष्णुलाई 6000 शिवलाई 1000 गुरुलाई 1000 चिद आत्मा 1000 परमात्मालाई दिएर जप संख्या निवेदन गर्ने कुम्भक पूरक रेचक भन्ने तीनटा वायुको गतिलाई बुझ्ने र थन्क्याउने फाल्ने प्राण अपान ज्ञान उदान समानमा शरीरको लय गराउने अनि तेज पुञ्ज शरीर भगवत भक्तिमा चित्त लगाएर प्रभुमा अर्पण गरेपछि सत्स्वरूप यहाँबाट गएको वायु चित्त स्वरूप बीचको वायु र आनन्द स्वरूप माथिबाट आएको वायुमा सम्मिश्रण भइसकेपछि सत् प्लस चित प्लस आनन्द त्यसैलाई भनिन्छ सचितानन्द प्राप्त। यसैबाट अब पाउनु पर्ने कुरा केही रहँदैन महाराज परीक्षित सुन्नुभयो त मेरी माता श्री भनेर माता देवहूतिलाई भगवान कपिलले शाश्वत ब्रह्मज्ञानको उपदेश यथार्थ प्रमाण गराउँदै हुई बक्सन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट।

महाराज परीक्षितलाई सुखदेव बताउनुहुन्छ, अब संसारमा सबभन्दा ठूलो डर र समस्या भनेको कालको हो महाराज। कालको प्रभावबाट धन्दा गर्ने, कालका डरले कसैले धर्म छोड्न सकेका छैनन्, मान्छेले बाहेक, मानिसले बाहेक अरू कसैले धर्म छोड्न सकेका छैनन्। त्यत्रो अर्ना रागो छ, त्यत्रो भयंकर रागो एउटा जुइनोमा एउटा दामलामा अड्किराख्या हुन्छ, भोग्ला भने उहाँ कराउँछ, बरु त्यो छिनाएर जान हुँदैन भन्छ, बसिरहन्छ। त्यत्रो डरलाग्दो साँडै छ, त्यसले पनि जब डुग्रिरहेको छ बारम्बार भोग्लायो भने त्यसले किलो दामलो उभकाएर जब एउटा जोतार छिनाएर जान सक्दैन होला, त्यो हलिले जे भन्छ त्यति छेउ भने छेउ कुन भने कुन। यसै कारणले त्यत्रो डरलाग्दो अरबी घोडा छ, त्यत्रो प्रकारको मत्ता हात्ती छ, अङ्कुशेका कर र लगामका भरमा काम गरिराखेका छन्। त्यत्रो डरलाग्दो सर्प छ गोमन, उसले पनि मानिसलाई देखेपछि हा मेरो धर्म होइन, त्यो नजिस्किएसम्म हान्न हुँदैन भनेर ऊ दौडन्छ। त्यत्रो बाघ छ, त्यत्रो भालु छ, सिंहचार दुर्ल धर्म छोड्दैन। अरिङ्गाल बारुलो बच्छिन बिच्छीले जब मनपर्दी गरेर आएर टोक्न थाले, कसको के लाग्ने थियो होला, उनले पनि हा नचलाए केही नै गर्नु हुँदैन भनेर बसिराखेका छन्। कसैले पनि धर्म छोडेको छैन, तर धर्म मान्छेको आँखा कान छल्न पाएपछि मान्छेले चाहिँ छल्यो। यसै कारणबाट महाराज परीक्षित, धर्म नै विश्वको आधार हो, कालको प्रभावबाट धन्दा गर्नु समय बलवान छ, समयलाई कहिल्यै पनि फेर नफाल्नु, समयको प्रतिपादन गर्नु, समयको रक्षा गर्नु, समय नै बलवान हो। अब त्यसदेखि पछाडि समयको सदुपयोग गर्नु मेरो महाराज, अब हामीलाई मर्ने बेलामा ज्यादै बाधा हुन्छ, पीड़ा हुन्छ, यातना हुन्छ, कठिन हुन्छ, सयवटा बिच्छीले डसे समानको सनेहको लागि पीड़ा हुन्छ। मर्ने बेला भो ज्यादै भो, मर्ने बेला भएका बेलामा सारा जनहरू सोध्न आउँछन्। अब ओछ्यानमा पल्टेको छ, चारैपट्टिबाट घेर्यो, पत्नीले जब पाउपट्टि भने शिरपट्टि बस्यो, छोरा पाउपट्टि बसे, धुरु धुरु धुरु भइरहेको बेलामा के भन्छन् ती परिवार? कोही बोल्दैनन्, गाउँलेहरू सारा आउँछन् र तिमी के खान्छौ भन्छन्, मर्ने बेला आएर तिमी के खान्छौ, दही खान्छौ, दुध खान्छौ, काजु खान्छौ, स्याउ खान्छौ, पेस्ता खान्छौ, तिमी के खान्छौ, तिमी जे खान्छौ म त्यही ल्याइदिन्छु भन्छ मर्ने बेला। अहिले ल्याइदिए कति खाइदौ, अब पक्कै खाँदैन भनेर सोध्न आएको गाउँमै मिले, कसले के खाने, खानेकुरा जब जब मुखबाट त सारा आसामबाट मौला लगाइसक्यो, के खाने, खानेकुरा के हो मर्ने बेलामा? राम राम राम रामेति रामेति रमे रामे मनोरमे, सहस्र नाम तात्तुल्यम राम नाम वरानने, अच्युतम केशवम राम नारायण कृष्ण दामोदरम हरि, श्रीधर माधव गोपिका वल्लभ जानकी नायक रामचन्द्रम भजे। यही हो खाने। श्रीमा काली महालक्ष्मी मा सरस्वती गणेश भास्कर देवी शिव विष्णु सपञ्चमै नै देवता हुन, कानबाट खाने रानी मर्ने बेला भो, प्राणवायु सारा सम्पूर्ण जाने बेला भो, हाकार हुकार चित्कार पर्यो, शरीरमा बडो चेष्टा उठ्यो, शरीर ती प्राणवायु निक्लेर जब शरीरबाट गयो, यमराजका दूतले च्याप्पै समाए, ढोकासम्म पत्नी रुँदै आइन्, छोरा लास्कारसम्म वस्तु बाबु जाय जताणो बाणो जहाँको त आज भन्यो भोलि भन्यो जिन्दगी।

0: बासको खपेटामा सनपाटको डोरी
1: बासको खपेटामा सनपाटको डोरी
0: जल्दी जल्दी गर बन्दो नगर
2: आज भलो होली बन्दो।

महाराज परीक्षित भाई सुखदेव ने सारा संपूर्ण संसार को गति लाई बुझाउनु भयो। रानी प्राणवायु गयो, छोरा छोरी सारा संपूर्ण रुन लागे। श्रीमती मलाई नै लैजाऊ, मेरो प्राण तिमी कहाँ गा छौ, मलाई नै लैजाऊ भनेर दुरु दुरु पति मरेपछि रुन लागिन्। उनी त त्यतिसम्म त भन्छिन्, श्रीमान चाहिँ त पति पत्नी मरी भनेदेखि 13 दिनका दिन बेलुका मिटिङ राख्न पो थाल्छ। ल बाबु अब के गर्ने, त यत्तिकै जिन्दगानी बिताउन सकिँदैन होला, के गर्छौ त मेरो व्यवहार भन्न थाल्छ, बिहा गर्ने सुरु गरेको। त्यस्तो पति त जब मलाई नै लैजाऊ भन् मेरो भगवान, जहाँ जानु मलाई पनि हुन लैजानुहोस् त भन्छन्। उनी त भन्न त भाउ र जाम भने त उनी पनि किन जान्थिन् र जान्थ, भित्रभित्र जान्थिन्, जे भए नि त्यतिसम्म त भन्थिन् उनी त। महाराज परीक्षित यस कारणबाट जीवनमा ठूलो घाटा भयो, शरीर नष्ट भ्रष्ट भयो। जलाइदिएमा खरानी, गाडिदिएमा माटो, त्यसै छोडिदिएमा च्यालकुत्ताको विस्तार, क्रिममा बेट भस्म संगीत, शरीरको नष्ट भ्रष्ट भयो। सारा जब बाबुआमा मरिसकेपछि, आमाहरूलाई जब आमा बाबा मरिसकेपछि छोरा बुहारीलाई सारालाई रमाइलो दिन आए, मिठो खाने दिन आयो, अधिकार प्राप्त भयो, सम्पत्ति आफ्नो हातमा आयो, सारा खुशी राजी भए। आफूले कमाएर राखेको सारा सम्पत्ति अर्काको छोरी ल्याएर चन्जा गर्न थाली, बहुत खुशी राजीका साथ। महाराज यस्तै प्रभावबाट सारा जीवन बित्छ, जसको पनि यो मर्दाखेरिको गति हो। मरिसकेपछि जब वर्ष वर्ष दिनमा कहिले नपाकेको केरा त्यही दिन पाक्ने भयो, कहिले नपनाएको रोटी त्यही दिन पाक्ने भयो, कहिले नभएको पायस त्यही दिन फेरि खान पाइने भयो, बाबामा मरेपछि मिठो खाने दिन पो आए। राजन यस्तो छ संस्कार, यसैले अब तिनका लागि भन्दा आफ्नो निमित्त आफ्ने वा केवलम त्रवे भेदा भेद हुने भेद, त्यहाँ आफ्नो बन्धु आफै बुझेर काम गर्नु पर्ला। राजा परीक्षितलाई सुखदेवले बताइबक्छु र यतापट्टिको वंशमा वर्णनमा के भनिदिनु भयो भने, ठिकै छ महाराज, अब जन्मदाको आपत्ति पनि वर्णन गर्दछु भनेकन, जन्मदाको आपत्तिको पाख्यान पनि प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको अहिले दशमस्मने तृतीय स्कन्दको कति कथाको वर्णन विस्तार गरिन्छ भने, संकेतमान महाराज परीक्षितका हजुरमा सुखदेव स्वामीले कथाबाट प्रवचन दिनुभयो। अब मर्ने बेलाको गति मैले बताए, जन्मदामा पनि त्यत्तिकै हत्य छ र आपत्ति छ। आमाको रक्तस्रावतमा पुरुषको शुक्रकिट नामको ब्रिय सम्मिश्रण गर्भधारण भयो, कलल शोक रात्रिण, पहिलो दिनमा कलल आवाज हुन्छ, दोस्रो दिनमा 5 दिनका दिनमा मकैको दाना प्रमाणको बच्चा, 10 महिनामा 1 महिनामा शिरको आकार बन्छ, 2 महिनामा लिङ्ग र छिद्रको आकार बन्छ, 3 महिनामा धातु पूर्ण हुन्छ, 4 महिनामा अङ्गहरू तयारी हुन्छन्, 5 महिनामा अङ्ग बङ्ग प्रत्यङ्ग सारा सम्पूर्णको सामग्री तयारी भइसकेको हुन्छ, 6 महिनाबाट आमाको दाहिनेपट्टि कोखमा बसेर बच्चाले प्रार्थना गर्छ र स्वयं जन्मको ज्ञान प्राप्ति गरेर म यो थिएँ, यहाँ आएँ, यसरी खाएँ, यसरी गएँ, यसरी मरे, आज यो भयो, सब कुराको अनुभव गर्छ, रुन्छ, धुरु धुरु भगवान म कहाँ जाने हो, अब मलाई उद्धार गरिदेऊ भनेर ईश्वरसँग प्रार्थना गर्यो। तर अब म अपराध गर्दिन, आमाले जब खाएको तातो पिरो अमिलो टरोले त्यो बच्चालाई चर्यायो, खाने कुरा काँडा खान्छ भन्दाखेरिमा आमाले खाएको आहारा जाने आन्द्राको र बच्चाको नाभिबाट त्याडी भएको त्यान्द्राको त्यसको रिज्वेन्ड हुन्छ, सलाइन पानी दिए टप्प टप्प टप्प, त्यसै प्रभावबाट नाभिबाट खान्छ। त्यसले भगवानको भजन मनन कीर्तन गर्यो, प्रार्थना गर्यो, कहिले नबोल्ने तरिकाले प्रभुको हे ईश्वर, अब म अपराध गर्ने छैन, म अन्याय गर्ने छैन, अत्याचार गर्ने छैन, यहाँबाट मलाई निकालिदिनुहोस्, मैले बोलाएको समयमा आएर हजुरको सेवामा तत्त्वचित्त हुनेछु, मेरो प्रभु मलाई नबोलिदिनुहोस्, भगवान हजुरलाई कोटी मेरो प्रणाम छ भनेर ध्यान गर्छ, विन्ती गर्छ। अनि त्यो 9 महिनासम्मको लागि त्यसले प्रार्थना गर्यो, 10 महिना लाग्यो, आमाको दाहिनेपट्टि कोखमा बसेर बच्चाले प्रार्थना गर्यो, एकदम खुशी साथ ध्यान गर्छ भगवानको र अनि सुति नाम गरेको वायु र प्रसुति भन्ने वायुले जब बाहिर भित्र जब प्रवेश गर्छन् र भुमरी मचाइदिन्छन्, अनि त्यो बच्चा प्लट खान्छ, पल्टिन्छ, अनि सोझिसकेपछि सुति र प्रसुतिले तान्छन्। त्यही बेलामा बच्चा च्याकार गरेर बाहिर जन्मेपछि रुन्छ, रोएको बेलामा यहाँसम्म त भित्र म अब म कहाँ भनेर रोयो। अब त्यसदेखि पछाडि संसार बाहिरमा आयो, अब आमाको व्यथा सारा विश्व भयो, बुरु व्यथा त बाउपट्टिको स्वार्थ त्यति भएपछि खोज्ने मेल्नेपट्टिमा बाउलाई त चिन्ता पर्यो, कुखुरो कहाँ छ, बाख्रो कहाँ छ, चामल कहाँ छ, तेल कहाँ छ, घिउ कहाँ छ, भुटुन कहाँ छ, ज्वानो मेथी कहाँ छ, भगवान
म कहाँ गाँस पर्नु छैन, दौडिया छ बाउसरी। यसै कारणले अब त्यसरी बच्चा जब जन्मियो, त्यो बच्चा जन्मिसकेपछि अब बाल अवस्था शिशुमा रुँदैमा गयो, बाल अवस्था खेल्दैमा गयो, तरुण अवस्था जब यस किसिमबाट रमाइलो मान्दैमा गयो, वृद्ध अवस्था चिन्ताले भरिएर जीवन बित्यो। बालस्ताबो क्रीडा सक्तो तरुणै ताबो तरुणै रक्तो वृद्धस्ताबो चिन्ता मग्नम। अब मर्ने बेला भयो, अब जब शरीरमा चेष्टा उठ्यो, जानी बेला भयो, सारा सम्पूर्ण आफूले त्यत्रो कबल गरेर आएको छ गर्भभित्र, एकै पटक भगवानको नाम संकीर्तन केही नगरीकन जब मर्न आँट्यो, लास घाटमा लय मर्यो पनि, अनि जलाए फाल्दे हेर मेरो महाराज, त्यस्तो प्रकारले जीवन बित्यो। गर्भो व्याधो मसाने च पुराण या मतिर भवेत सयन्ति थिरतमयन्ति कोन मुच्येन बन्धनात्। गर्भाश्रम बस्दाखेरिको जे ज्ञान सधैँ आएदेखि, पुराण सुन्दाको जस्तो मती सधैँ सप्रेदेखि, लासलाई घाटमा जलाएको बेलाको जस्तो मती सधैँ विकसित भएदेखि, रोगले ग्रस्त पारेको बेलामा जस्तो भगवान सधैँ सम्झना आएदेखि, कोन मुच्येन बन्धनात् को बन्धनमा पर्दथ्यो। यसै कारणबाट महाराज परीक्षित भनेर राजा परीक्षितलाई, यस कारणले जीवनको सब सारा सम्पूर्ण संहार हुँदै गयो। तर अन्तमा जब साथमा केही नजाने कुराको निधो भयो, धन पुत्र सुत धरा दुई दिनको मेला, धन पुत्र सुत धरा दुई दिनको मेला, आखिरीमा पर्नु पर्ला।

महाराज परीक्षित को हजुर मां सुखदेव ले बताउनु भो लौ त सौन कादरी से यस्तो रहो भनेर सौन कादीलाई पौराणे सुतले नैमी सारण्य नाम को क्षेत्र में आज्ञा गरी भक्सु र अन्ततो गत्वा जीवन में जति सुखे जसले जे गरे तापनि महाराज परीक्षित अन्ते नारायण स्मृति अन्तमा भगवान नै पूर्ण साकार। एउटा कुरा अर्को कुरा आफ्नै माता देवहूति का उपरमा भगवान परब्रह्म परमात्मा परमेश्वरले उपदेशात्मक पक्षले ज्ञान वर्धकको वर्णनमा आत्मसानुभूति प्रदान गर्दै हुई बक्सन्त भन्ने सम्बन्धको कथा हे सत्यबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराण हो तृतीय सन्नको अन्तिमतिर कति कथाको वर्णन गरिन्छ भने देखिन लौ त राजा परीक्षित एक दिन के भएछ भन्नुहोला भने देवहूति महारानी आफ्नै मातालाई भगवान कपिले देव प्रभु आज्ञा गर्नु चामा साङ्ख्य योगको लक्षण हजुरलाई मैले बताए तर सबै कुरा सबै विषय सबै प्रकारको प्रक्रिया जे होस् तत्व ज्ञान छैन भने मानिस मुक्ति हुँदैन। पुण्य गरेर स्वर्ग सम्बन्ध गइन्छ पढ्नु भएको छैन शास्त्रमा छिडे पुण्डे मर्त्य लोक विसन्ती भन्छ। पुण्डे छौन्जेल सम्मका लागि स्वर्गको बास पुण्डे समाप्ति भएपछि फेरि यहीँ आउनुपर्छ भन्छ। त्यो त के भयो त भन्दाखेरिमा रमाइलो ठाउँमा टिकट काटेर फिल्म हेर्ने गाह्रो जस्तो रहेछ स्वर्ग। पुण्डे छौन्जेलसम्म स्वर्ग बस्ने पुण्डे समाप्ति भएपछि फेरि यहीँ आउनुपर्ने भएपछि त टिकटको टाइम छौन्जेलसम्म त्यहाँ टिकटको टाइम पूर्ण भयो अर्को सो हेर्न मन लाग्यो भने अर्को टिकट काट्न आउनु पर्यो त्यस्तै भयो टिकट सिस्टम भयो त्यहाँ। यसकारण कहिले पनि जन्मबाट मृत्यु मृत्युबाट जन्म नै नहुने ठाउँ कहाँ हो तत्व ज्ञान विहि नश्च ततश्च पुनरागति भन्छ। तत्व ज्ञान भयो भने फेरि यस मण्डपमा आउनु पर्दैन यस धराधाममा आएर फेरि जन्म मृत्युको चक्र मर्नु र जिउनुको आपत्ति र विपत्तिबाट अवकाशमय जीवन हुने हुनाको कारणले राजन परीक्षित ईश्वरको नाम जपे स्वर्ग प्राप्ति तत्व ज्ञान भएपछि जीवन मुक्ति है त। स्वर्ग भनेको कुरा त्यो कहिल्यै स्वर्ग सम्बन्धको लागिमा चाहिँ अप्ठ्यारो स्थिति होइन। कर्म गरेर उपासना गरेर ज्ञान वैराग्य धान भक्ति मनन चिन्तन तीर्थ व्रत एक यज्ञ दान इत्यादिले स्वर्ग गइन्छ। तत्व ज्ञान भएपछि मात्र जीवन मुक्ति हुने हुनाको कारणले ईश्वरको नाम जपे स्वर्ग सम्मान पाउला ईश्वरको नाम जपे स्वर्ग सम्मान पाउला। तत्व ज्ञान छैन भने फेरि

0: परीक्षित होने राजा परीक्षित गाजुर्मा सुखदेव दे तत्व ज्ञान सर्वोपरि ज्ञान हो तत्व ज्ञान भी न ततश्च पुनरागति बन गण राजा परीक्षित गाजुर्मा सुखदेव स्वामी ने बताओ बोलो तो मेरो आमा अब तपाई के सुन्न चाहिए भौसन मेरो माता से समय को पनि पाबन्दी भयो पिताजी हजुरले छोड्नु भो हजुरलाई पिताजीले छोडेर जानु भो जंगल को बास नौवटा दीदी मैले दिनु पर्ने ठाउँमा दिए म पनि अब जब आज्ञा पाए जाने थिए मेरो आमा भनेर प्रभुले आज्ञा गरिबक्सु भगवान कपिलले यस्तो परमात्मा कपिलको वचन सुनेर आमा रुन लाग्नु भो माता रुन हुँदैन हजुर यहाँबाट विदा हुनुहोस् आजै तपाईँको पति मेरो पिताजीसँग हजुरको वैकुण्ठ धाममा भेटघाट हुनेछ अब मलाई आज्ञा दिइबक्सु यस्तो प्रकारको परमात्मा कपिलका वचनबाट प्रभावित भएकी माता श्री देवहूतीले भन्न लाग्नुभयो भगवान प्रभुको चरण कमलमा विन्ती गर्नुहुन्छ मेरो ईश्वर सत्तम व्रतमे जठरेण नाथ कथम त यस्तो विश्वयुगान्ते बट पत्र एक सेते समया शिशुरग्र कृपान परमात्मा हरे जसले मार्कण्डलाई बटपत्र शाहीबाट विश्व ब्रह्माण्ड आफ्नो पेटमा देखाएर छर्लङ्ग बनाइदियो माया विभूतिको दर्शन त्यस्तो प्रभुलाई मैले मेरो जस्तो जवाबागी पेटमा मेरो उदरमा कसरी गर्वमा धारण गर्न सके धन्य हो मेरो जन्म धन्य हो मेरो भाग्य भन्ने आमा भन्नुहुन्छ सेव विश्वस भवन विदत्ते गुणा प्रभावण विवेक प्रिय सर्गा दिनु यो विदत्ता विसन्धि रात मेर सक्तो तर्क त सक्ते विश्व ब्रह्माण्डमा न हजुरलाई कसैले चिन्न सक्यो न जब कुनै प्रकारबाट देव त्रिङ्ग नर देवता मनुष्य र पशुका योनिमा जन्मिएर धेरै काम प्रभुले गरिबक्सु विश्व ब्रह्माण्डको नायक आज हजुरलाई मैले पेटमा धारणा गर्न सके धन्य हो मेरो जन्म अब मैले प्रभु कहाँ जाऊँ भनेर विन्ती गरिबक्सेको थियो मेरो आमा अब तपाईँलाई म प्रमाण गरिदिन्छु भनिकन कपिलदेव भगवान आज्ञा गर्नुहुन्छ ज्ञान भावेन तनमुक्ति जीवन मुक्ति रुधिर यते भनेर आज्ञा गरिबक्सु भगवानले ज्ञानको अपूर्ण प्राप्ति भइसकेको कारणले जीवन मुक्ति हुनु आमा भनेकन आफ्नी आमा देवौतीलाई भगवान कपिलले स्व शरीरको वैकुण्ठ धाम दिलाउने काम गरिबक्सु र पिताजीसँग त्यही जन भेटघाट गरेर मुक्ति प्राप्त भयो लौत राजन परीक्षित अब तपाईँ के सुन्न चाहि बक्सन्छ भनेकन राजा परीक्षितका हजुरमा सुखदेव स्वामीले आज्ञा गरिबक्सु र माता देवहूती र कपिलले भगवान संवाद परिपूर्ण भयो कपिलले परमात्मा परमेश्वर यस किसिमले अहिले गंगा सागरमा विराजमान हुनुहुन्छ आमा त्यही दिन वैकुण्ठ धाम गति तृतीय स्कन्ध सुसम्पन्न राजा परीक्षित महाराज अब बाँकी आउँछ तपाईँ के सुन्न चाहनुहुन्छ भनेर घुणा प्रियन्त कथा श्रीमद् भागवतको महिमा हजुरलाई मैले प्रस्तुत गरेँ अब बाँकी अंशको लागि तपाईँलाई जब तेग्रा पर्यन्त चतुर्थ स्कन्धमा प्रयोजन गर्दैछु विराट विभूति सुदृढ गर्नका लागि भनिएको भागवत भनेकन राजा परीक्षितको हजुरमा श्रीमद् भागवतको महत्वको बारेमा प्रकाश पार्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट जय बोलो श्रीमद् भागवतमा प्राणको
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना
2: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन
1: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टी तेल जस्ता आगो जन्य वस्तु नलगाऊ चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ वनमा आगो लगाउनु कानूनी अपराध हो कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ
2: डिभिजन वन कार्यालय सुर्खेत
3: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक शेप एन्ड फ्युचर्स बिगिन स्ट्यान्ड्स अ प्लेस अफ एक्सलेन्स चाणक्य पाठशाला previously known as BSc College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
6: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
7: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
8: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
7: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
8: त्यति पनि रहे नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
9: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
5: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: खुशीको खबर,
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू विशी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो

0: सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क मोबाइल नम्बर 98455369484।
1: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 98586564555।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
0: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
0: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
0: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038।